दुई घण्टा लामो छलफलमा विभिन्न राजनैतिक दलका गरी 17 जना सांसदहरूको सहभागिता रहेको थियो। छलफलमा नेपाली कंग्रेसका तर्फबाट रसुवाका सांसद मोहन आचार्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको उपस्थिति रहेको थियो। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीमा इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरू नभएकाले ती दलबाट प्रतिनिधि सहभागी नगराइएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। प्रधानमन्त्री शाह स्वयं पनि सिभिल तथा स्ट्रक्चरल इन्जिनियरिङ पृष्ठभूमिका हुनुहुन्छ। विज्ञता अनुसार विकासमा योगदान दिन सांसदहरूलाई प्रधानमन्त्रीको आग्रह शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।

0: पटक पुस्न बोलाउने सरकारको तयारी छ। मन्त्री परिषदको बैठकले मंगलबार संघीय निजामती सेवासँग सम्बन्धित विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गर्यो। त्यस अनुसार भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विधेयक दर्ताको तयारी गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलका अनुसार विवाद विधेयक दर्ताको तयारी छ। तयारी अनुसार विधेयक दर्ता भए पनि संघीय संसदको चालू अधिवेशनमा थप अगाडि बढ़ने छैन, किनभने यसै साता संघीय संसदको चालू अधिवेशन समेत अन्त्य गरिँदैछ। नेताहरूका अनुसार सरकारले संघीय संसदको चालू अधिवेशन यही असोज 16 गते अन्त्य गर्दैछन्। बिहिबार निजामती विधेयक ल्याउने र शुक्रबार संसदको अधिवेशन अन्त्य गर्ने तयारीको सम्बन्धबारे सरकारी अधिकारी मौन छन्। बरू विधेयक दर्ता गरेपछि पनि अध्यादेश ल्याउन सकिने विकल्पमा छलफल समेत चलेको छ। संसदको अधिवेशन अन्त्य गरे लगत्तै निजामती सेवासँग सम्बन्धित थप केही विषयमा अध्यादेश ल्याएर अर्को अधिवेशन एकैपटक पुसमा बोलाउने सरकारको तयारी छ। अहिले अध्यादेश ल्याएर कार्यान्वयन गर्ने र अर्को अधिवेशन शुरू भएपछि दर्ता भएकै विधेयक अगाडि बढ़ाएर सामान्य अवस्थामा झैं ऐन बनाउन सकिने राय कतिपय कानून व्यवसायीले दिएका छन्। संसद अधिवेशन नरहेका बेला सरकारले अध्यादेश ल्याउन सक्छ। यस्तो अध्यादेश अधिवेशन शुरू भएपछि संसदमा पेश गरिनुपर्छ, त्यसलाई संसदले स्वीकृत गर्नुपर्छ र अधिवेशन शुरू भएको 60 दिनभित्र अध्यादेश प्रतिस्थापन विधेयक ल्याएर ऐनमा बदलिसक्नुपर्छ। अहिले अध्यादेश ल्याउने, अर्को अधिवेशन शुरू भएपछि संसदमा पेश गर्ने तर अध्यादेश प्रतिस्थापन विधेयक ल्याएर संसदमा प्रस्तुत विधेयक नै अगाडि बढ़ाएर संसदबाट पास गर्ने नीतिमा अगाडि बढ़न सकिने कतिपय कानून व्यवसायीहरूकै राय छ।
1: नोटबन्दी सम्भव छ शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। नेपालमा थुप्रिएको कालो धनलाई ब्याङ्किङ प्रणालीमा ल्याउन चलन चल्तीमा रहेका 500 र 1000 दर रूपियाँका नोट तत्काल बन्द गर्नुपर्ने माग सांसदले गरेका छन्। प्रतिनिधि सभा बैठकमा सांसदले यस्तो माग गरेपछि आगामी प्रदेश सभा सदस्य र स्थानीय तहको निर्वाचन अघि ठूला दरका नोटबन्दी हुन सक्ने सम्भावना बढ़ेको छ। सत्तापक्ष र विपक्षी दल नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसदले ठूला दरका नोटबन्दी गर्न सरकारलाई बुझाएका छन्। नेपाल राष्ट्र ब्याङ्कका अधिकारीहरूले भने नोटबन्दी गर्नुपर्ने अवस्था तत्काल नरहेको बताएका छन्। प्रतिनिधि सभामा उठेपछि नोटबन्दीको राजनीतिक तथा आर्थिक बहस फेरि तात्ने सम्भावना देखिएको छ। 2073 साल सन् 2016 नोभेम्बर 8 भारत सरकारले 500 र 1000 दरका नोट प्रयोगमा प्रतिबन्ध लगाएपछि नेपालमा पनि समय समयमा यो विषय उठ्ने गरेको छ। 2075 सालमा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले ठूला दरका नोट प्रवेश प्रयोगमा रोक लगाएर 100 रूपियाँ दरका नोटलाई मात्र प्राथमिकता दिनुपर्ने विचार व्यक्त गरेका थिए। स्रोतका अनुसार जेएनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारलाई पनि प्रतिनिधि सभा सदस्य निर्वाचन अघि नोटबन्दी गर्न सुझाव दिइएको थियो।

दसैँमा सिजी ब्रान्ड तथा सिजी मेरिडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टप लोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सर्फ एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जडान, साथै 0% ब्याजमा सजिलो किस्ता। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको एक्सपिरियन्स लाइफ विथ सिजी।

0: दसैँमा सेन्टेका सामान किन्दा 30,100 रुपियाँ सम्म क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिजी वासिङ मेसिन जित्ने मौका। 0% इएमआई नागरिकता भए पुग्छ। सेन्से अँध्यारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। नेपाल विद्युत प्राधिकरणले काठमाडौँ उपत्यकाको भूमिगत विद्युत वितरण प्रणाली संचालनमा ल्याउने भएको छ। आगामी हिउँदको विद्युत आपूर्ति व्यवस्थापनका लागि बिहिबारदेखि आंशिक विद्युत कटौती गर्दै भूमिगत विद्युत वितरण संचालनमा विद्युत आपूर्ति शुरू गर्न लागि प्राधिकरणले जनाएको छ।
3: नेपाल राष्ट्र ब्याङ्कको निर्देशनपछि ब्याङ्क तथा वित्तीय संस्थाहरूले आफ्ना केही एटीएम मेसिनबाट 100 रूपियाँ दरका नोटहरू पनि झिक्न मिल्ने सेवा शुरू गरेका छन्। आगामी असोज 25 गते घटस्थापनाको दिनबाट शुरू हुने दशैं लगायतका चाडपर्वलाई लक्ष्य गर्दै ब्याङ्कहरूले 100 रूपियाँ दरका नयाँ नोट पनि एटीएममा राख्न थालेका छन्। यसपालिको दशैं शुरू हुने दिन घटस्थापना आउन अब जम्मा 12 दिन मात्र बाँकी छ।
2: बढ़दो धान आयातले कम गर्न बढ़ी उत्पादन दिने धानको जात विकास गरिने भएको छ। कृषि प्रविधि विकास र प्रयोगमा नेपाललाई सहयोग गरिरहेको दक्षिण कोरिया सरकार अन्तर्गतको कोपिया नेपाल सेन्टरले त्यस्ता जातका धानको छनौट विकास गर्ने भएको हो।
3: नेपाल भारत बीच खुल्ला सीमाको फाइदा उठाउँदै लागू औषध कारोबारीले आफ्नो कारोबार बढ़ाएका छन्। प्रत्येक वर्ष कोशी प्रदेशमा लागू औषध कारोबार बढ़ेको प्रहरीको तथ्याङ्कले देखाएको छ। उता नेपाल भारत खुल्ला सीमाको फाइदा उठाउँदै भारतीय नागरिक नै लागू औषध लिएर बाँके प्रवेश गरी कारोबारमा संलग्न हुने घटना दोहोरिन थालेको छ। सीमा पारीबाट नेपाली क्यारियर मार्फत लागू औषध पठाउने पुरानो शैलीसँगै भारतीय कारोबारी

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को खुशीको कनेक्शन
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
2: विशेषताहरू रु 3 करोडसम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
5: नेपाली खबरमा अब विदेशका खबर अमेरिकी सेना 2 दशकपछि इराकबाट फर्किएको छ सन् 2003 तत्कालीन राष्ट्रपति सद्दाम हुसेनलाई सत्ताच्युत गर्न अमेरिकी नेतृत्वको गठबन्धन सेनाले इराकमा आक्रमण गरेको थियो
6: अब खेल खबर जापानमा जारी विश्व एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत जुडो खेलमा नेपालका 4 जना खेलाड़ी पराजित भएका छन् जापान कोएची इन्टरनेशनल एरिनमा बुधबार भएको खेलमा नेपालका 4 जना खेलाड़ी पराजित हुँदै पहिलो चरणबाट बाहिरिएका हुन् पहिलो चरणबाट बाहिरिने खेलाड़ीमा देवकी माया श्रेष्ठ निशा श्रेष्ठ विषेक विक्क र विकास विक्क रहेका छन्
5: अब विचार विश्लेषणको पालो सशक्तिकरणतर्फ वित्तीय पहुँच शीर्षकमा योगेश पोखरेलको विचार गोर्खा पत्रमा छापिएको छ वित्तीय समावेशीकरण कुनै निश्चित गन्तव्य नभई नागरिकको आर्थिक रूपान्तरणको निरन्तर यात्रा हो ब्याङ्कमा खाता खोल्नु वा हातमा स्मार्ट मोबाइल हुनु वित्तीय पहुँच मात्र हो त्यो खाताले नागरिकको जीवनस्तर उकास्नु व्यवसाय विस्तारमा सहयोग गर्नु र भविष्य सुरक्षित बन्नु वास्तविक सशक्तिकरण हो
6: हाउस त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल तपाईं सँगै।
1: रेडियो अरुण टाइम चेक
2: It's 6 AM अहिले बिहानको 6 बज्यो।
3: आज 2083 साल असोज 15
4: हामी पुर्याउने काम गर्छ।
5: इरानसँग शान्ति सम्झौता वा सैन्य कारवाही दुवै विकल्प खुला रहने ट्रम्पको भनाई, मध्यस्थकर्ता देशहरू मार्फत वार्ताको प्रयास चल्दै
3: र फिफाको निलम्बनका कारण नेपाल पहिलो पटक 7 च्याम्पियनसिपबाट बाहिर।
6: आउँछ तलब जान्छ तलब खल्ती खाली छैन बचत,
7: सो व्हाट नेक्स्ट
6: एसआईपी गरौ फ्युचरको लागि लगानी गरौ।

0: मुताबिक आजैदेखि आफ्नो नियमित कमाई र तलबको रु 1000 भन्दा माथिदेखि प्रत्येक महिना एनआईसी एसिया क्यापिटलको म्युचुअल फन्ड अन्तर्गत एसआईपी गरी जीवनका सपनाहरू सहजै पूरा गर्नुहोस्।
1: थप जानकारीको लागि 9853145531 वा व्हाट्सएप र वाइबर नम्बर 9803555678 मा सम्पर्क गर्नुहोस्।
0: एनआईसी एसिया क्यापिटल

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गीन छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: थोरै बचत धेरै कायदा बीमा काछन् फाइदै फाइदा बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामसाहापथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान
2: काया कैरनमा अब खबरको सिलसिला सरकारले भोटेकोसी बाढ़ीको एक महिनापछि खोज तथा उद्धारबाट अब खोज पुनर्लाभ र पुनर्स्थापनामा जाने निर्णय गरेको छ उद्धारको काम सकिएको घोषणा गरेको सरकारले अब कानून संशोधन गरेर बेपत्तालाई मृतक सरह घोषणा गरी परिवारलाई राहत तथा अस्थायी आवास निर्माण सहितका विस्थापितलाई पुनर्स्थापना गर्ने भएको हो यसबाहेक भाड़ाको घरमा बस्न चाहनेलाई मासिक 15,000 रूपियाँ दिने प्रक्रिया पनि शुरू हुने भएको छ गृहमन्त्री सुदन गुरूङको अध्यक्षता हिजो बसेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारिणी समितिको 37 बैठकले खोज तथा उद्धारबाट खोज पुनर्लाभ र पुनर्स्थापनामा जाने निर्णय गरेको समितिका सदस्य सचिव समेत रहेका विपद व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बताउनुभयो प्राधिकरणका अनुसार अहिलेसम्म 7 पालिकाका 278 परिवारले तत्काल अस्थायी आवासमा बस्न चाहेको विवरण प्राप्त भएको छ यसबाहेक रसुवाको गोसाईकुण्ड गाउँपालिकाका 400 परिवार तथा उत्तर गया सहितका पालिकाबाट विस्थापित 350 परिवार नुवाकोटको विदुर नगरपालिकामा होल्डिङ सेन्टरमा बसिरहेका छन् यद्यपि उनीहरूको विकल्प छनौट गर्ने काम भइरहेको छ कानून संशोधन गरेर भोटेकोसी त्रिशुली बाढ़ीमा बेपत्ता भएकालाई मृतक सरह वा मृतक घोषणा गर्ने भएको छ गृह मन्त्रालयले विपद सम्बन्धी के ऐनलाई संशोधन गर्न विधेयक तयार पारिसकेको छ विपद प्राधिकरणका कार्यकारी प्रमुख उप्रेतीले बेपत्तालाई मृतक वा मृतक सरह घोषणा गरेर परिवारलाई राहत दिने विषय 15 दिनभित्र निर्कुल हुने बताउनुभयो कानून संशोधन गरेर मृतक सरह घोषणा गर्ने निर्णय भएको छ कानून मन्त्रालयले पनि कानून संशोधन तत्काल गर्न सकिने ब्रिफिङ गरेको छ उहाँले भन्नुभयो त्यसअघि बेपत्ताको आधिकारिक विवरण संकलन हुने भएको छ यो खबर आजको नयाँ पत्रिकाले लेखेको छ यस्तै बाढ़ी प्रभावित नुवाकोट र रसुवाका बासिन्दाहरू भग्नावशेषमा आफ्ना बाँकी स्मृति जोगाउन लागि परेका छन् घरभित्र पसेको बाक्लो लेदो पन्छाउँदै उनीहरू महत्वपूर्ण कागजात पुराना तस्विर पुराना चिनो अध्ययनका कापी किताब र जीविकोपार्जनका सरसामान खोजी गरिरहेका छन् सर्वस्व गुमाएकाहरूका लागि लेदो मुनिबाट भेटिने सानो भन्दा सानो वस्तु पनि आशा सम्मान र पुनर्जीवनको बलियो आधार बनेको देखिन्छ कान्तिपुरमा खबर छ
3: अविरल वर्षापछि गएको बाढ़ी पहिरोले ठाउँ ठाउँमा सड़क र पुलमा क्षति पुर्याएपछि बन्द भएका सड़क विस्तारै खुल्दै गएका छन् र जनजीवन पनि सामान्य बन्दै गएको छ केही दिन अघि परेको अविरल वर्षाले गाड़ीको चाप बढ़ी हुने पृथ्वी र बीपी राजमार्ग ठप्प बनेका थिए अहिले यी दुवै राजमार्गमा दुईतर्फी नै गाड़ी चल्न थालेका छन् पृथ्वी राजमार्गको कृष्णभीरमा गएको भदौ 14 गते भोटेकोशी बाढ़ीपछि त्रिशुली नदीले तलबाट कटान गर्दा सड़क भाँसिएको थियो पछि भाँसिएको सड़क खण्ड भन्दा केही माथि नयाँ ट्र्याक खोलेर 18 दिनमा गाड़ी संचालनमा ल्याइएको हो यो खण्डमा पहिरोको जोखिम कायमै रहेकाले पनि वर्षातको समयमा यो मार्गमा गाड़ी चलाउन रोक लगाएको थियो अहिले कुनै पनि समस्या नरहेको र सहज रूपमा गाड़ी चलिरहेका सड़क विभागका उपमहानिर्देशक एवं प्रवक्ता शुभराज नेउपानेले बताउनुभयो अहिले लमजुङ मनाङ र म्याग्दी मुस्ताङ बीचको सड़क सम्पर्क भने टुटेको छ बागलुङ पर्वत जोड्ने मालढुङ्गामा रहेको कालीगण्डकी नदीको पक्की पुलको पहुँच सड़क बगाउँदा दुई जिल्लाबीच सीधा सड़क सम्पर्क टुटेको छ यस्तै गएको भदौ 10 आएको भोटेकोशी बाढ़ीले सड़क र पुल बगाउँदा रसुवा नुवाकोट पनि अझै सीधा सड़क सम्पर्कमा जोड़िन सकेको छैन अहिले मुख्य समस्या मनाङ र मुस्ताङ जोड्ने सड़क र पुलमा छ बागलुङका वैकल्पिक मार्ग चलेका छन् प्रवक्ता नेउपानेले भन्नुभयो समस्या भएका सबै राजमार्गमा भोलिसम्म सहज रूपमा गाड़ी चल्ने उहाँको भनाई छ आजको कान्तिपुर दैनिकले खबर छापेको छ यसैबीच काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सबै सड़क अहिले नियमित रूपमा चलिरहेका छनृ बाढ़ी पहिरोका कारण बन्द रहेका सड़कमा हिजोदेखि गाड़ी चल्न थाले। धादिङको पृथ्वी राजमार्ग अन्तर्गत चालिसेमा गैराती सामान्य पहिरो खसेपछि केही समय सड़क अवरूद्ध भएको थियो। पहिरो पन्चाएपछि अहिले त्यहाँ एकतर्फी रूपमा गाड़ी सञ्चालन भइरहेको र सड़क पूर्ण रूपमा खुलाउने गरी पहिरो हटाउने काम भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। काठमाडौँलाई हेटौँडा हुँदै तराईसँग जोड्ने कान्ति लोकपथ पनि पहिरो पन्छाएपछि सञ्चालनमा आइसकेको छ। बीपी राजमार्ग पनि बाढ़ीले क्षति पुर्याएका तथा डाइभर्सन बगाएका ठाउँमा वैकल्पिक व्यवस्था मार्फत सञ्चालनमा ल्याइएको छ। अरणीको राजमार्ग अन्तर्गत धुलीखेल खावा सड़क खण्डमा पनि नियमित रूपमा गाड़ी चलिरहेका छन्।
2: नेतृत्वमा दाई दिदी संस्कृतिको विरासत रहेको पुरानो लोकतान्त्रिक पार्टी कांग्रेसमा यसपटक पुस्तान्तरण नारामा मात्र सीमित नरही संगठनको संरचनामै देखिन थालेको छ। 15 महाधिवेशनको प्रक्रियासँगै वडादेखि केन्द्रसम्म ठूलो संख्यामा युवा नेतृत्व तहमा आउँदैछन्। कुल 6,743 वडाका कार्य समितिमा 10,271 युवा छानिएका छन्। यस्तै 33,715 युवा चाहिँ क्षेत्रीय प्रतिनिधिमा छानिएका छन्। कांग्रेसको वडा भन्दा माथिल्लो तहमा पुग्न क्षेत्रीय प्रतिनिधि अनिवार्य हुनैपर्छ। क्षेत्रीय प्रतिनिधिमा हरेक वडाबाट कम्तीमा 3 छनौट भएका खबर आजको नयाँ पत्रिकाले लेखेको छ। भारी वर्षाका कारण कांग्रेसको 15 महाधिवेशन 2 सारिएको छ। पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि 2 समय उपयोग गर्नुपर्नेमा मध्यमार्गी नेताहरूले नेतृत्वलाई सुझाव दिएका छन्। संस्थापन गगन थापा नेतृत्वको महाधिवेशनको प्रक्रिया तीव्र भए पनि पूर्व सभापति शेरबहादुर देउवा पक्षसँग सहमतिको प्रयास पनि भइरहेको छ। पूर्व सभापति देउवालाई महाधिवेशन उद्घाटन सत्रको अध्यक्षता गराउने र थापालाई बन्द सत्रको अध्यक्षता गराएर सहमतिको मध्यमार्ग खोजी हुनुपर्ने एकथरी नेताहरूको सुझाव छ। देउवा पक्षले मंगिर 21 गतेदेखि 23 गतेसम्म छुट्टै 15 महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। वडा अधिवेशन आजदेखि शुरू गर्ने र 56 जिल्लामा निर्वाचन संयोजक तोकिएको देउवा पक्षको भनाई छ। अर्कोतर्फ सभापति गगन थापा पक्षले भने महाधिवेशन उद्घाटनसम्म देउवालाई सहभागी गराउने प्रयास भइरहेको बताउँदै आएको खबर अन्नपूर्ण पोस्टले लेखेको छ। कायाकैरनमा चीन तर्फका नाका अवरूद्ध हुँदा व्यवसायमा परेको समस्या बारेको जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 असोज 15 मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: जहाँ फेरिन्छ सुखको साथ, त्यही हो घर, जहाँ हुन्छ खुशीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भी प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर शेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी प्रभावित क्षेत्रमा अब खोज पुनर्लाभ र पुनर्स्थापनामा जाने सरकारको निर्णय, बेपत्तालाई मृतक सरह वा मृतक घोषणा गरिने, त्यसअघि आधिकारिक विवरण संकलन हुने, बाढ़ी पहिरोले बन्द भएका सड़क खुलेसँगै जनजीवन सहज बन्दै लमजुङ मनाङ र म्याग्दी मुस्ताङ बीचको सड़क सम्पर्क भने अझै जोड़िएन, कांग्रेसमा ओडादेखि केन्द्रसम्म युवा नेतृत्व आउँदै लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। नेपालको निर्यात व्यापारका लागि अमेरिका महत्वपूर्ण गन्तव्यका रूपमा देखिन थालेको छ। चालू आर्थिक वर्ष 2083-84 को पहिलो दुई महिनामा भारतपछि सबैभन्दा धेरै नेपाली वस्तु निर्यात भएको देश अमेरिका बनेको छ। यस अवधिमा अमेरिकातर्फ झण्डै 8,94,00,000,000,000 रूपियाँ बराबरको वस्तु निर्यात भएको तथ्याङ्कले देखाएको छ। व्यापार तथा निकासी प्रवर्धन केन्द्र अनुसार गएको आर्थिक वर्षको यही अवधिको तुलनामा अमेरिका तर्फको निर्यातमा उल्लेख्य वृद्धि भएको छ। नेपालको कुल निर्यातमा अमेरिकाको हिस्सा झण्डै 5% हाराहारी रहेको छ। भारतपछि अमेरिका तर्फको निर्यात तुलनात्मक रूपमा ठूलो भए पनि समग्र निर्यातको आधार भने अझै साँगुरो छ। अमेरिकापछि जर्मनी, बेलायत, अस्ट्रेलिया, जापान, फ्रान्स, संयुक्त अरब इमिरेट्स, इटाली, डेनमार्क लगायत देशमा नेपालबाट वस्तु निर्यात भएका छन्। तर चीन जस्तो ठूलो सम्भावित बजारमा नेपालको निर्यात भने अत्यन्त न्यून छ। चीनतर्फ निर्यातको वृद्धिदर उच्च देखिए पनि आधार नै सानो भएकाले यसले नेपालको समग्र निर्यातमा उल्लेख्य योगदान पुर्याउन सकेको छैन। यसले नेपालको निर्यात बजार सीमित देशमा केन्द्रित रहेको देखाउँछ। विशेष गरी छिमेकी देश चीन विश्वकै ठूलो व्यापारिक बजार मध्ये एक भए पनि त्यसतर्फ नेपालको निर्यात कमजोर रहनु व्यापार विविधीकरणको चुनौतीका रूपमा देखा परेको छ। निर्यातको दोस्रो गन्तव्य अमेरिका, कारोबार दैनिकमा खबर छ।
1: चीनसँगका प्रमुख व्यापारिक नाका बन्द हुँदा आपूर्ति ठप्प छ। दशैं तिहार जस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा व्यापारिक सामान नाकामै अड्किएपछि व्यवसायहरू थप समस्यामा परेका छन्। लामो समयसम्म सामान नआउँदा व्यवसायको लगानी रोकिएको छ भने बजारमा आवश्यक वस्तुको अभाव हुन सक्ने चिन्ता पनि बढ़ेको छ। थप जानकारी अबको पालोमा।
3: यो बेलामा अरू बेला भन्दा अलिक बढी सामान ल्याउने हुनाले त्यो सामानहरू सबै त्यहाँ रोकेको अवस्था छ। कोरोलामा बजारलाई चाहिँ एकदमै त्यसले व्यवसायलाई हानि पुर्याउने काम गर्छ। अहिले व्यापारीहरू छेद विच्छेद भएको अवस्था छ र व्यवसायहरू मलाई लाग्छ कति विस्थापित हुन सक्छ। सरकारले पनि ध्यान पुर्याओस् भन्ने हामी चाहन्छौँ।
2: नेपाल राष्ट्रिय व्यवसाय महासंघका अध्यक्ष मनोज बाबु श्रेष्ठ। चीनसँगको सबैभन्दा पुरानो तातोपानी नाका पहिरोको जोखिमका कारण यसअघि नै बन्द थियो। भदौ 10 गतेको भोटेकोशीमा आएको बाढ़ीले रसुवागरी नाकाका भौतिक संरचनामा क्षति पुर्याएपछि त्यहाँबाट हुने व्यापार पनि रोकिएको छ। तातोपानी र रसुवागरी बन्द भएपछि विकल्प बनेको मुस्ताङको कोरला नाका पनि बाढ़ीका कारण सड़क सम्पर्कबाट विच्छेद भएको छ। यसले चाडपर्वको व्यापारिक सिजनमा व्यवसायी थप प्रभावित हुने जोखिम बढेको छ।
3: बजारमा जुन हिसाबले एउटा उत्साह उमङ्ग हुनु पर्ने त्यो उत्साह उमङ्ग बजारमा देखिएको छैन। दशैंलाई लक्षित गरेर बाहिर जिल्लाबाटहरू पनि व्यवसायहरू काठमाडौँमा सामान लिनलाई एकदम कम मात्रामा आएको हामीले पाएको सूचना अनुसार व्यवसायहरू पनि उत्साहित हुनुहुन्न र त्यो भनेको चाहिँ अलमोस्ट बजारलाई चाहिँ एकदमै त्यसले व्यवसायलाई हानि पुर्याउने काम गर्छ।
2: चीनसँगको स्थल व्यापार ठप्प भएको समस्या एकातिर छ भने अर्कोतिर नियमित समयमा पनि लामो समय भन्सार जाँच पासका लागि नाकामा सामान अड्किँदा बाढ़ी पहिरोका कारण कन्टेनर तथा सामानमा समेत क्षति पुगेको व्यवसायहरूको भनाइ छ। समयमै सामान व्यवस्थापन हुन नसक्दा व्यवसायले ठूलो आर्थिक नोक्सानी बिहोर्नु परेको छ। सरकारले वैकल्पिक रूपमा सुक्खा बन्दरगाह तथा अन्य पूर्वाधार प्रयोग गरेर सामान व्यवस्थापन गर्न सक्ने अवस्था भए पनि त्यस अनुसार प्रभावकारी पहल हुन नसकेको व्यवसायहरूको गुनासो छ।
3: 76 कन्टेनर सामान होइन 250 कन्टेनर सामान नहराउन सक्थ्यो। चाइनाबाट कस्टम भएर तल झरिसक्यो। त्यो कन्टेनर सामान चोबारको सुक्खा बन्दरगाहमा ल्याएर भन्सार गर्ने व्यवस्था मिलाइदिनुहोस् भनेर सरकारलाई पटक पटक भनेको अवस्थामा अहिले जुन पीड़ा भएको थियो त्यो पीड़ा नहुन सक्थ्यो।
2: सीमा नाकामा लामो समयसम्म सामान रोकिँदा यसको असर विस्तारै आन्तरिक बजारमा देखिन सक्ने चिन्ता पनि बढ़ेको छ। आयातमा अवरोध भएपछि आपूर्ति घट्ने र त्यसको बहानामा बजारमा मूल्य बढ़न सक्ने भएकाले सरकारले बजार अनुगमन प्रभावकारी बनाउनु पर्ने व्यवसायहरूको भनाइ छ। विशेष गरी एमआरपी भन्दा बढ़ी मूल्यमा सामान बिक्री गर्ने, कृत्रिम अभाव सृजना गर्ने तथा मौजदात लुकाएर मूल्य बढ़ाने प्रवृत्ति माथि निगरानी बढ़ाने पर्ने देखिन्छ। फेरि एकपटक नेपाल राष्ट्रीय व्यवसायी महासंघका अध्यक्ष मनोज बाबु श्रेष्ठ।
3: अहिले चाहिँ हामीले के भन्न चाहन्छौं भने अति आवश्यकताका सामानहरूलाई चाहिँ वर्गीकरण गरेर एमआरपी लगाइयोस्। सबै जस्तै लत्ता कपडादेखि लिएर अरू सामानहरू विलासिताका सामानहरू एमआरपी नलगाउनुहोस्। यसलाई चाहिँ वर्गीकृत गरेर चाहिँ जुन आवश्यकताका सामान छ मानव जीवनसँग जोडिएको कुराहरू एमआरपी लगाएर यसलाई सुरु गर्नुहोस् भन्ने हिसाबले गएको थियो, तर बजारमा त्यो हिसाबले हुन सकेको छैन। उहाँहरूले त्यसलाई चाहिँ चेक जाँच गर्दा पनि कमसे कम बजारको अवस्था हेरेर व्यवसायको पिर मर्का हेरेर चेक जाँच गरिदिनुहुन म नेपाल सरकारलाई अनुरोध पनि गर्न चाहन्छु।
1: नेपाल राष्ट्रिय व्यवसाय महासंघका अध्यक्ष मनोज बाबु श्रेष्ठसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला दशैं र तिहार नजिकैसँगै केन्द्रीय बैंक तथा अरू बैंक तथा वित्तीय संस्थाबाट नयाँ नोट साट्न पाइने भएको छ। राष्ट्र बैंकले दशैं तिहारलाई लक्षित गर्दै नयाँ नोट साट्नका लागि मिति नतोकी नियमित नै सटाई गर्ने व्यवस्था गरेको जनाएको छ। नागरिकले आफूलाई पाएक पर्ने बैंक तथा वित्तीय संस्थाका शाखाबाट नयाँ नोट साट्न सक्नेछन्। यस वर्ष कुनै विशेष कार्यक्रम वा तामझाम बिना आवश्यकता अनुसार नयाँ नोट सटाईको व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ। बैंक तथा वित्तीय संस्थाहरूको माग अनुसार एटीएमबाट 100 रूपियाँ दरका नोट निकाल्न सकिने पनि व्यवस्था मिलाइएको खबर आजको कारोबारले लेखेको छ।
2: भटेकोसी बाढेको क्षतिमा परेको बीमा दावी मध्य असोज 12 सम्म 67 लाख रूपियाँ मात्रै भुक्तानी भएको छ। बीमा भएका मानिस र भौतिक संरचना मध्य 20,98,87,00,000 रूपियाँको दावी परेको थियो। त्यसमध्ये 67,48,000 मात्र भुक्तानी भएको बीमा प्राधिकरणले जनाएको छ। बाढ़ी गएको 3-4 दिनै बीमा कम्पनीहरूमा 25,87,35,00,000 रूपियाँ बराबरको बीमा दावी पर्यो। त्यसलाई बीमा प्राधिकरणले प्रारम्भिक तथ्याङ्क भनेको थियो। शुरूमा स्थलगत रूपमा अवलोकन नगरी बीमितले दावी गरेकाले शुरूमा धेरै दावी परेको थियो, तर पछि अवस्था सहज भएपछि शुरूको बीमा दावी घटेर 15-16 अर्बमा झर्यो। बीमा दावी आउने क्रम थपिएसँगै त्यो तथ्याङ्क फेरि बढ़ेर गएको मंगलबारसम्म 20,98,00,000 रूपियाँ पुगेको बीमा प्राधिकरणले जनाएको छ। यो तथ्याङ्क अझै बढ़ने प्राधिकरणको भनाई छ। परेका मध्ये सम्पत्ति बीमामा सबैभन्दा धेरै 518 दावी छन्। यसमा 9,41,58,00,000 बीमा दावी छ। इन्जिनियरिङ तथा ठेकेदार बीमा अन्तर्गत 165 आवेदनमा 4,41,45,00,000 दावी परेको छ। मोटर बीमामा 1,066 आवेदन परेका छन्। यसमा 3,07,93,00,000 रूपियाँको दावी परेको छ। बाढ़ी पीड़ितका लागि प्राधिकरणले गरेको नीतिगत व्यवस्थामा क्षतिको बीमा दावी भुक्तानी सरल र प्रभावकारी बनाउने उल्लेख छ। क्षतिको बीमा दावी गर्ने बीमितलाई प्रारम्भिक मूल्यांकन प्रतिवेदनका आधारमा बीमकले बढ़ीमा 50% अग्रिम दावी भुक्तानी गर्न दिन पनि प्राधिकरणले भनेको खबर कान्तिपुर दैनिकले छापेको छ।
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: बाढी र डुबानबाट बच्न के गर्ने?
5: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
4: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
5: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
4: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
5: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
4: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: पाको एकमात्र डीटीएच सेवा डिश हो, डिश हो खुशीको कनेक्शन। कृषि मन्त्र नार्क सँग
1: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। ईश्वरी महत थापा 22 वर्षदेखि ढाड र दाहिने खुट्टाको दुखाईबाट पीड़ित हुनुहुन्थ्यो। पेशाले स्वास्थ्यकर्मी थापाले शुरूमा चाबैलमा रहेको निजी अस्पतालमा उपचार गराउनुभयो। केही समय आराम भए पनि समस्या फेरि दोहोरिएपछि उहाँले काठमाडौँकै अर्को निजी अस्पतालमा उपचार गराउनुभयो। त्यहाँबाट पनि समस्या समाधान नभएपछि राष्ट्रिय ट्रामा सेन्टरको पेन क्लिनिकमा 4 महिनादेखि उपचार गराइरहनु भएकी थापाको दुखाई निकै कम भएको छ। पहिले हातले टेकेर हिँड्नुपर्ने अवस्था थियो, अहिले स्वास्थ्य संस्था जानेदेखि अन्य कामका लागि राम्रोसँग हेडुल गर्न सक्छु, पहिल्यै ट्रामा सेन्टरको पेन क्लिनिकमा जानुपर्ने रहेछ उहाँले भन्नुभयो। राष्ट्रिय ट्रामा सेन्टरका पेन फिजिसियन डाक्टर पवन कुमार हमालले कुनै पनि कारणले भएको दुखाई 3 महिनाभन्दा बढ़ी समयसम्म रह्यो भने त्यसलाई दीर्घकालीन दुखाई अर्थात क्रोनिक पेनका रूपमा लिन सकिने बताउनुभयो। उहाँले 3 महिनाभन्दा बढ़ी समयसम्म दुखाई रह्यो भने त्यसको कारण पहिचान गरेर उपचार गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले पेन क्लिनिकमा बिरामीको दुखाईको प्रकृति, ठाउँ, अवधि तथा यसरी गरेको उपचारका विषयमा विस्तृत जानकारी लिएर उपचार प्रक्रिया अघि बढ़ाइने गरिएको छ। चोटपटक, शल्यक्रिया, ढाड तथा जोड्नीको समस्या, क्यान्सर लगायत विभिन्न कारणले हुने दीर्घकालीन दुखाईको पहिचान र उपचारका लागि पेन क्लिनिक प्रभावकारी बन्दै गएको खबर गोर्खा पत्रमा छ।
2: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध र तनाव अब छिट्टै कुनै निष्कर्षमा पुग्ने बताउँदै थप सैन्य कार्यवाहीको सम्भावना समेत खुल्ला राख्नु भएको छ। व्हाइट हाउसमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले इरानसँग सम्झौता गर्ने वा सैन्य कार्यवाही अघि बढ़ाउने मध्ये कुनै एक निर्णय छिट्टै हुन सक्ने बताउनु भएको अल जजिराले जनाएको छ। उहाँले इरानमा चाँडै केही हुने र विवाद एक न एक तरिकाले अन्त्य हुने दावी गर्नुभयो। तर पछिल्लो अवस्थाले अमेरिका र इरानबीच कूटनीतिक प्रयास पनि समानान्तर रूपमा अघि बढ़िरहेको देखाएको छ। इरानले अमेरिकाबाट आफ्नो पछिल्लो प्रस्तावमाथि औपचारिक जवाब प्राप्त गरेको जनाएको छ। इरानले यसअघि 7 दिनको युद्ध विराम र त्यसपछि चरणबद्ध रूपमा हर्मुज जलमार्ग फेरि खोल्ने प्रस्ताव अघि सारेको थियो। त्यसको बदलामा अमेरिकाले इरानमाथिको नाकाबन्दी हटाउने, रोक्का गरिएका सम्पत्तिमाथि सहजीकरण गर्ने र तेल सम्बन्धी प्रतिबन्धमा राहत दिनुपर्ने इरानको प्रस्ताव थियो। अमेरिकी राष्ट्रपति ट्रम्पले भने इरानको प्रस्ताव आफूले स्वीकार नगरेको बताउँदै आउनु भएको छ। यद्यपि कतार लगायतका मध्यस्थकर्ता मार्फत अमेरिका र इरान बीच अप्रत्यक्ष सम्पर्क तथा वार्ता चलिरहेका छन्।
3: अब खेल खबर। नेपाली राष्ट्रिय फुटबल टोलीले दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो क्षेत्रीय प्रतियोगिता साफ च्याम्पियनशीपको आउँदो संस्करण गुमाउन निश्चित भएको छ। दक्षिण एसियाली फुटबल महासंघले नेपाललाई प्रतियोगितामा सहभागी गराउन दिएको अन्तिम समय सीमा हिजो सकिएपछि नेपालको सहभागिता औपचारिक रूपमा टुंगिएको हो। बंगलादेशमा अबको 1 महिनापछि नोभेम्बर 5 देखि 17 तारीकसम्म हुने 15 साफ च्याम्पियनशीपको समूह विभाजनमा यसअघि नै नेपाललाई समावेश गरिएको थिएन। फिफाले गएको असारमा एन्फालाई निलम्बन गरेको थियो। राष्ट्रिय खेलकुद परिषदको हस्तक्षेपलाई तेस्रो पक्षको हस्तक्षेप रूपमा लिँदै व्याख्या गर्दै फिफाले एन्फामाथि कार्यवाही गरेको हो। फिफाले निलम्बन फुकुवाका लागि एन्फाको स्वायत्तता कायम गर्नुपर्ने र एन्फाले आफ्नो विधि अनुसार चुनावी प्रक्रिया अघि बढ़ाउनुपर्ने विषयलाई मुख्य शर्तका रूपमा अघि सारेको थियो। तर एन्फा र सरकारी निकायबीचको विवाद समाधान हुन नसक्दा निलम्बन कायमै छ। एन्फामाथिको फिफा निलम्बनको प्रत्यक्ष असर नेपाली राष्ट्रिय फुटबल टोलीको अन्तर्राष्ट्रिय सहभागितामा परेको छ। साफ च्याम्पियनशीप गुमेसँगै नेपालले यो वर्षको महत्वपूर्ण क्षेत्रीय फुटबल प्रतियोगिताबाट समेत बाहिरिनु परेको छ।
2: काया कैरनमा अब केही खबर संक्षेपमा। आज पहाड़ र हिमालका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका हिमाल तथा पहाड़का थोरै ठाउँमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाल तथा पहाड़का 1-2 ठाउँमा हल्का वर्षाको सम्भावना छ।
3: बढ़दो धान आयातलाई कम गर्न बढ़ी उत्पादन दिने धानको जात विकास गरिने भएको छ। कृषि प्रविधि विकास र उपयोगमा नेपाललाई सहयोग गरिरहेको दक्षिण कोरिया सरकार अन्तर्गतको कोपिया नेपाल सेन्टरले यस्ता जातका धानको छनौट र विकास गर्ने भएको हो।
2: वर्षा भोटेकुसी बाढ़ी पहिरोका कारण पर्यटन क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति भएकै छ, तर मध्य नेपालमा भएको क्षतिलाई देशभरि नै भएको जस्तो हल्लाको असर नेपालको समग्र पर्यटन क्षेत्रमा परेको खबर अन्नपूर्ण पोस्टले लेखेको छ।
3: देशकै जेठो र उच्च शिक्षाको मुख्य हिस्सा ओगटेको त्रिभुवन विश्वविद्यालयलाई तत्कालीन प्रधानमन्त्री केपी ओलीको पालामा जस्तै अहिले पनि उपेक्षा भएको छ। प्रधानमन्त्री नै कुलपति रहेको त्रिवीको नीति तथा

0: सरकारले निजामती सेवापछि प्रहरी सेवा सम्बन्धी विधेयक अघि बढ़ाउने तयारी गरेको छ। गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई विधेयक अघि बढ़ाउन निर्देशन दिएको हो।
1: बारा माडी पहिरोका कारण राजमार्गहरू अस्तव्यस्त बनेपछि यातायात तथा ढुवानी क्षेत्रले दैनिक करोड़ रूपियाँको नोक्सान।
0: दोदा र चाँदनी नगरपालिकालाई कञ्चनपुर सदरमुकाम महेन्द्रनगरसँग जोड्ने पुलको एउटा पिल्डर हिजो बिहान भाँचिएर पुल चुडिएपछि आवत जावत ठप्प भएको छ।
1: संसदको अर्थ समितिले पुँजी बजारको नियमन, आईपीओ निष्कासन, नेप्सेको कारोबार प्रणाली र बजारमा हुने तलखेल नियन्त्रणका विषयमा सरकार तथा नियामक निकायलाई निर्देशन दिएको छ। समितिको हिजो बसेको बैठकले कमजोर कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिन नहुने, शेयर कारोबार प्रणाली बारम्बार अवरूद्ध हुन नदिने, बजारमा कृत्रिम मूल्य तथा माग सृजना गर्ने गतिविधि रोक्ने र लामो समयदेखि रिक्त रहेका नेप्से तथा सीडीएस एण्ड क्लियरिङका प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति गर्नुपर्ने विषयमा सरकार र सम्बन्धित निकायलाई निर्देशन दिएको हो।
0: र सरकारले देशमा उत्पादित विद्युतको व्यापार गर्ने भन्दा स्वदेशमै यसको खपत बढ़ाउने रणनीति लिने भएको छ। काया कैरनमा अब पालो उखानको।
1: बढ़न नसके पनि अड्न सक्नुपर्छ।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: भटेकुसी प्रभावित क्षेत्रमा अब खोज पुनर्लाभ र पुनर्स्थापनामा जाने सरकारको निर्णय, विपत्तालाई मृतक सरह वा मृतक घोषणा गरिने, त्यसअघि आधिकारिक विवरण संकलन हुने।
0: बाढ़ी पहिरोले बन्द भएका सड़क खुलेसँगै जनजीवन सहज बन्दै लमजुङ मनाङ र म्याग्दी मुस्ताङ बीचको सड़क सम्पर्क पनि अझै जोड़िएन।
1: नेपालको निर्यात व्यापारका लागि अमेरिका महत्वपूर्ण गन्तव्य, चीनतर्फका नागा अवरूद्ध हुँदा समस्या, चाडपर्वमा मूल्य वृद्धिसँगै आपूर्ति प्रभावित हुने चिन्ता।
0: इरानसँग शान्ति सम्झौता वा सैन्य कार्यवाही दुवै विकल्प खुला रहेको ट्रम्पको भनाई। मध्यस्थकर्ता देशहरू मार्फत वार्ताको प्रयास चल्दै।
1: र फिफाको निलम्बनका कारण नेपाल पहिलो पटक साफ च्याम्पियनशीपबाट बाहिरी।
0: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिकाबाट कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। प्रधानमन्त्री र मन्त्रीहरूका सल्लाहकार र स्वकीय सचिव धेरै नै रहेको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ एक हुल मान्छे उभिएका छन्। सबैको छातीमा लेखिएको छ स्वकीय, अर्थात उनीहरू कुनै मन्त्रीका स्वकीय हुन्। नजिकै उभिरहेका एकजना मान्छेसँग भीड़बाट कसैले भन्दैछ, मन्त्रीजी खोज्नु भा, हाम्रो यही गोलोभित्र हुनुहुन्छ, काम के थियो कुन्नी। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठ सँगै हामी पनि विदा माग्छौ। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हरपल तपाईसँगै।
2: अत्याधुनिक इन्डोस्कोपिक प्रविधि द्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जन द्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा संचालनमा आइसकेको छ। आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसबाट अनुहारमा कुनै दाग रहन्न। यस अपरेशनका लागि सम्पर्क नम्बर 98626339 नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
3: हातमा के पो बोकेर लग्यो गुटुङटुङ,
4: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
3: औ लु, समस्याको समाधान भनेकै म हो,
5: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
3: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्छ झुसेले।
4: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
5: लु अब त्यहीबाट जाने
3: लाखै सल्लाह दिएको के पाक बोले, कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 19 किनेरु ल्याएको रेडियो छ, लु सुनौँ त।
6: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 98520-51094 98-12-36-77-42 र व्हाट्सएप नम्बर 97054-58-302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
7: होइन है केटा, दिदीको बिहे पनि आयो, इज्जतकै लागि भए पनि एउटा एलइडी टिभी त दिनु पर्यो नि।
8: त्यो पनि हो, चार्ज लाइट पनि एउटा किन्नु पर्नेछ, बोजाउनको लागि उपहार पनि चाहियो नि, मान्छेले हेर्दा घरको भित्तामा घडी पनि छैन, सम्झनाको लागि बिहेका फोटोहरू खिचेर झुलाउनु पर्ने, झुलाउने ठाउँ पनि विचार गरिराख्नु पर्ने।
7: अब चैनपुरतिरै जानु पर्ला।
8: ल त्यतिको लागि चैनपुर जानुपर्छ, हाम्रै माझी ओखर भट्टेमा सबै इलेक्ट्रोनिक्स एन्ड रिभर फोटो स्टुडियो छँदैछ नि,
7: टप टोप त्यहीँबाट हुन्छ त।
8: हुन्छ त, त्यहाँ त एलइडी टिभी, मोबाइल सेट, उफर, साउन्ड सिस्टम, मोबाइलका ब्याट्री, चार्जर, हेडफोन, सिम कार्ड, सबै किसिमका रिचार्ज कार्ड, लाइट, खडी, रेडियो, टिभी लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ नि। साथै फोटोकपी, फ्याक्स, लेमिनेसन, फोटो फ्रेमिङ, प्रमाणपत्र डिजाइनिङ तथा प्रिन्टिङ, फ्रेमिङ, अर्जेन्ट फोटो, ब्यालेन्स स्टक अफ, इमेल, इन्टरनेटको सेवा सुविधा पनि सबिन इलेक्ट्रोनिक एन्ड शिव फोटो स्टुडियोमा नै गरिन्छ नि।
9: त्यति मात्र होइन, विवाह व्रतबन्धका कार्डहरू सुपथ मूल्यमा छपाइन्छ र अर्डर अनुसारका छाप र स्ट्याम्प समेत तुरन्त बनाइन्छ।
10: सबिन इलेक्ट्रोनिक्स एन्ड फोटो स्टुडियो, माधि नगरपालिका 4 ओखरगोटे, सङ्खुवा सभा, मोबाइल 98421-93-181 र 98-69-78-33-33।
11: सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियो।
12: भालुमा बासको कालिलो तामा कान्छीको मन हर्ने, भालुमा बासको कालिलो तामा कान्छीको मन हर्ने, कुरली गाईको बाक्लो

0: कान्छ
1: तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ झिक्न जा
0: ए अनि सुन त तल काकालाई भोलि हस्पिटल लाने रे
1: गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है
0: खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दैछ तेरो काकी

0: दरहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला।
1: यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98520-5194, 98123-7742 र व्हाट्सएप नम्बर 97054-58302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै।
1: रेडियो अरुण टाइम चेक 7 AM
2: अहिले बिहानको 7 बज्यो। सुनौलो बिहानीको बसाई कार्यक्रम शुभ सन्देश मीडिया प्रेमी साथीहरूको प्रायोजनमा मात्र रेडियो अरुण 97.6 MHz को रेडियो तरंगमा तपाईहरूकै शुभकामनाको संगालो कार्यक्रम शुभ सन्देश।
3: कार्यक्रम प्रायोजन गर्ने मीडिया प्रेमी साथीहरू आननीय श्रेष्ठ भोजपुर हाल सिन्धुली
2: सागर घायल कुलुङ साल्पा श्रीछो गाउँपालिका 4 भोजपुर हाल रोमनिया
3: भावना पुन मगर परशुराम नगरपालिका 2 बसौटी डडलदुरा हाल इन्डिया
2: सानुमाया शेर्पा पाँच खपन नगरपालिका 8 चुङखुरुङ संखुवा सभा हाल कुवेत
3: मीडिया प्रेमी निमु शेर्पा पाँच खपन नगरपालिका 8 चुङखुरुङ संखुवा सभा
2: पूर्वेली आकाश राई भोजपुर हाल मलेसिया
3: सपना सासंखर माधी नगरपालिका 4 देवढुङ्गा संखुवा सभा
2: जीवन फाविन सभा पोखरी गाउँपालिका 4 संखुवा सभा हाल मलेसिया
3: अभागी राजकुमार भुजेल अरुण गाउँपालिका 3 प्याउली भोजपुर
2: सुजाता यखा इलुङबाङ धर्मदेवी नगरपालिका 7 आँखी भुई संखुवा सभा हाल मोरङ
3: लिम्बु विजय पाँच खपन नगरपालिका 1 कुसुवा संखुवा सभा हाल मलेसिया
2: अनिता गदाल बराइली धर्मदेवी नगरपालिका 1 तेल्लोको संखुवा सभा
3: सुरज राई तुम्छा पौवादुमा गाउँपालिका 5 भोजपुर हाल मलेसिया
2: जुनिता चामलिङ राई फिदिम नगरपालिका 5 सरसुला केराबारी 5 थर हाल कुवेत
3: बिरबल तामाङ साल्पा सिलिचो गाउँपालिका 4 भोजपुर
2: रवि पहाडी मकवानपुर गाउँपालिका 2 राई गाउँ हेटौडा हाल मलेसिया
3: गजेन्द्र राई साल्पा सिलिचो गाउँपालिका 4 भोजपुर
2: अर्जुन यखा धर्मदेवी नगरपालिका 2 तामाफोक संखुवा सभा
3: समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा 5 थर
2: र सुमिता यखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ।

कार्यक्रम शुभ सन्देश पर्खाइमा बस्नुभएका तपाईँ सम्पूर्ण श्रोता मनहरूलाई हार्दिक स्वागत गर्दै गर्दै सदाझै आजको बसाइमा पनि म तपाईँकै साथी कार्यक्रम प्रस्तोता सुमिता कार्यक्रम शुभ सन्देशको साथमा उपस्थित भइसकेकी छु। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको धुन रेडियो अरूण शान्त 90.6 MHz रेडियो तरंगसँगै अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर संसारभरबाट एकै साथ सुनिराख्नु भएको छ भने तपाईँले यति बेला हाम्रो पात्र मोबाइल एप्स राम्रो अफिसियल फेसबुक पेजबाट पनि तपाईँले प्रत्यक्ष रूपमा हामीलाई लाइभ मार्फत सुनिराख्नु भएको छ। विशेष गरी कार्यक्रम शुभ सन्देशको यो बसाइलाई तपाईँले हप्ताको सातै दिन साथीभाइले निकै बिहान 7 बजेदेखि 8 बजेसम्म सुन्दै आउनु भएको छ। विशेष गरी कार्यक्रम शुभ सन्देशको बसाइ तपाईँसँग अबको 8 बजेसम्म म तपाईँहरूकै साथमा रहन्छु र तपाईँहरूसँगै भनौँ कुराकानी गर्नेछु। तपाईँको शुभकामना सन्देशहरूलाई म यो बसाइमा समेट्नेछु र एकदमै बिहानीको बसाइ छ। यति बेला साथीहरू के गर्दै हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, जहाँ हुनुहुन्छ, जुन अवस्थामा हुनुहुन्छ, हामीलाई छोटो समय निकालेर सुनेर साथ दिनुहोला भन्न चाहन्छु। एकदमै बिहानीको बसाइ छ। यति बेला चैनपुरतिरको मौसम ठ्याक्कै बाहिर भन्नुपर्दाखेरि बाहिर आज मन्द मन्द घाम लागिरहेको छ, त्यति राम्रो मौसम छैन। तपाईँहरूकोतिर के कस्तो छ तपाईँले त्यो पनि जानकारी गराउनुहोला भन्न चाहन्छु। र विशेष गरी यस कार्यक्रमलाई चाहिँ मिडिया प्रेमी मनहरूले प्रायोजन गर्नुभएको छ। विशेष गरी जम्मा हामीसँग 20 जना मिडिया प्रेमी साथीहरूले यस कार्यक्रमलाई चाहिँ स्पोन्सरमा जोडिएर साथ दिनुभएको छ। विशेष गरी व्यवसायमा म सम्झन चाहन्छु र विशेष मनैबाट धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। र अब पनि एकदमै बिहानीको बसाइ छ। यति बेला कतिपय साथीहरू त घाँस दाउरा गर्नको लागि बाहिर भनौँ बारीतिर जंगलतिर पुगिसक्नु भयो होला। कतिपय साथीहरू घर यसी काममै व्यस्त हुनुहुन्छ होला खाना पकाउनको लागि। र कतिपय साथीहरू यति बेला ओचेनतिर हुनुहुन्छ होला, कतिपय साथीहरू यति बेला बाटोतिर हुनुहुन्छ होला भने कतिपय साथीहरू यति बेला आफ्नो कामको लागि होइन अब बारीतिर घाँस काट्न दाउरा खोज्न जंगलतिर पुगिसक्नु भयो होला। तपाईँ जहाँ हुनुहुन्छ, जुन अवस्थामा हुनुहुन्छ, हामीलाई यो समयमा सुनेर साथ दिनुहोला भन्न चाहन्छु। एकदमै बिहानीको बसाइ छ र अब पनि तपाईँले सहभागिता जनाउनुहोला। फोन लाइन खुल्ला छ 98 40 68 68 23 लाइन खुल्ला छ। सुन्दै हुनुहुन्छ भने फटाफट फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छु। त्यसै गरी यदि तपाईँ फेसबुक अडियो लाइभबाट पनि सुन्दै हुनुहुन्छ भने लाइभको कमेन्ट बक्स पनि खुल्ला छ है साथीहरू। तपाईँले फोन लगाउन सक्नु भएन भने लाइभको कमेन्ट बक्समा पनि तपाईँले आफ्ना शुभकामना सन्देश लेखेर पठाउनुहोला। सम्भव भएसम्म म तपाईँको ती सन्देशहरूलाई पनि व्यवसायमा समेट्ने नै छु। यदि फोन लागेन भने तपाईँको हजुर यता फेसबुक अडियो लाइभको कमेन्ट बक्समा लेखिएको कमेन्ट पक्कै पनि रिड आउट हुन्छ होइन। फोन लाग्नुलाई गाह्रो छ होइन, फोन लगाउन सक्नु भएन भने त्यताबाट पनि तपाईँहरूसँग म जोडिरहेको हुन्छु। दुईवटा माध्यम खुल्ला छ। तपाईँ फटाफट फोन डायल गर्दै गर्नुहोला व्यवसायमा तपाईँको शुभ कामना सन्देश छन् भने मात्रै व्यवसायमा फोन गरिदिनुहोला, नभए नगरिदिनुहोला भन्न चाहन्छु। र अब पनि चाहिँ कार्यक्रम शुभ सन्देश मार्फत साथीहरूलाई विशेष शुभकामना सन्देश दिनुपर्दाखेरि आज मिति 2083 साल असोज महिनाको 15 गते जति पनि साथीहरूको जन्मदिन परिया छ जन्मदिनको एकदमै धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। त्यसै गरी बिरामी हुनुहुन्छ तपाईँले शीघ्र स्वास्थ्य लाभको कामना, त्यसै गरी यात्रामा हुनुहुन्छ भने यात्रा सफलताको लागि पनि विशेष शुभकामना व्यक्त गर्न चाहन्छु। त्यसै गरी वैवाहिक जीवनमा बाँधिँदै हुनुहुन्छ, दाम्पत्य जीवनको पनि धेरै धेरै शुभकामना। त्यसै गरी यदि तपाईँ नयाँ कामको थालनी गर्दै हुनुहुन्छ, कार्य सफलताको लागि पनि विशेष शुभकामना। परीक्षा लेख्दै हुनुहुन्छ, तपाईँलाई शैक्षिक सफलताको लागि पनि विशेष शुभकामना। तपाईँ जो जति साथी जहाँ हुनुहुन्छ, जुन अवस्थामा हुनुहुन्छ, तपाईँ सम्पूर्ण साथीलाई यति बेला आफ्नो आफ्नो क्षेत्रको पनि शुभकामना व्यक्त गर्न चाहन्छौ रेडियो अरूणको तर्फबाट। र अब पनि तपाईँहरू फटाफट फोन डायल गर्दै गर्नुले व्यवसाय अबको 8 बजेसम्म म तपाईँहरूकै साथमा रहन्छु, तपाईँहरूसँगै व्यवसायमा कुराकानी गर्छु। तपाईँको विशेष शुभकामना नै व्यवसायमा समेट्नेछौ। तपाईँहरू फोन डायल गर्दै गर्नुहोला। म भने कार्यक्रमको आरम्भमा एकदमै मिठो गीत छ गाउँछौ अब हामीले बोलको गीत छ, एकदमै यो गीत तपाईँहरूमा आज राख्दैछु। पहिलो साङ्गीतिक कोसेलीको रूपमा त्यसपछि म फेरि आउने नै छु कार्यक्रम शुभ सन्देश।

0: हजुर कार्यक्रम शुभ सन्देशको व्यवसायमा मैले एकदमै मिठो देशभक्ति गीत राखेको थिएँ, गाउँछौ अब हामी लौ होइन सन्तोष श्रेष्ठको आवाजमा रहेको यो निकै नै मिठो देशभक्ति गीत तपाईँहरूमा आज राखिसकेर अब भने म तपाईँहरूसँग कुराकानी गर्नेछु व्यवसायमा। तपाईँ सुन्दै हुनुहुन्छ भने आउनुहोला 9840 68 68 23 को लाइन खुल्ला छ र अब भने चाहिँ म ढिला गर्दिनँ व्यवसायमा, तपाईँहरूसँग व्यवसायमा म जोडिनेछु, तपाईँलाई नै जोड्नेछु। एक घण्टाको समय अवधिभर मैले धेरैजना साथीहरूलाई व्यवसायमा मैले समय दिनुपर्ने हुन्छ। म ढिला गर्दिनँ आजको लागि। फर्स्ट टोन लकी कलर साथी फोन लाइनमा हुनुहुन्छ, म उहाँले अन्यर गर्छु कहाँबाट को हुनुहुन्छ। हेलो गुड मर्निङ, नमस्ते। हजुर नमस्ते, गुड मर्निङ, कहाँबाट को बोल्नुभयो? हजुर रेनिसा राई धनकुटाबाट बोल्दै हुनुहुन्छ। आज फर्स्टमा आइपुग्नु भएको छ रेनिसाजी, अनि के गर्दै हुनुहुन्छ यति बेला? हजुर भनेपछि त्यस्तो केही गर्नु भएको छैन, हामीलाई नै सुन्ने काम भइरहेछ है। हजुर हजुर ल हुन्छ, एकदमै खुसी लाग्यो आउनुभयो कार्यक्रममा। अनि सन्चै आरामै हुनुहुन्छ? हजुर ल हजुर ल मलाई पनि एकदम ठिक छ, राम्रै छ भनौँ न है। हजुर ल हुन्छ, सधैँ भने यस्तै राम्रै रहनुहोला। अनि आउनुभयो कार्यक्रम शुभ सन्देशको व्यवसाय, तपाईँको शुभकामना सन्देश कसको लागि?
1: हुन्छ तपाईँलाई एकदम धेरै शुभ दिनको कामना गरे। अनि आजबाट एकदम सुरु हुँदैछ मेरो एक्जाम चलिरहेको छ, सबैलाई एक्जामको लागि एकदम धेरै शुभकामना, एकदम राम्रो गरेर भन्छु। अनि टिना हुनुहुन्छ दन्ते कामले शुभ दिनको कामना गरे। अनि हाम्रो कल्पना र जीविकालाई चाहिँ के गर्छौँ भन्छु, अनि हाम्रो त्यो दिन किरान हुनुहुन्छ, अनि आशालाई पनि शुभ दिनको कामना गरे हुनुलाई पनि। अनि बाँकीवटा मात्रै मेरो सबै साथीहरू शुभ दिनको कामना गर्दै बिदा भयो है। बाई बाई।
0: हजुर नमस्ते टेकीहरू, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला रेनिसा राई धनकुटाबाट, उहाँसँग म छुटे, उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र हुनुहुन्छ, हेलो गुड मर्निङ, नमस्ते।
2: हेलो नमस्ते, गुड मर्निङ।
0: हजुर नमस्ते, गुड मर्निङ, कहाँबाट को बोल्नुभयो? हजुर माङसेबुङ इलामबाट खड्क सुब्बा बोल्दै हुनुहुन्छ है। हजुर अनि के छ हाम्रो खड्क सुब्बाजीको खबर खबर लगायत इलामतिर?
2: मेरो खबर एकदम ठिकठाक छ, यता इलामतिर पनि ठिकै छ, बिहानैदेखि मजाले घाम लाग्दैछ, दुई चार दिनदेखि मजाले घाम लाग्दैछ।
0: हजुर मेरो पनि खबर खबर एकदम ठिकठाक छ, राम्रै छ भन्नुपर्छ, यता पनि त्यस्तै छ, दुई चार दिन मजाले घाम लाग्यो, आजबाट फेरि धुम्माधुम्मा हुँदैछ बाहिर, पानी पर्ला पानी पर्छ जस्तो चाहिँ लागेको छैन, अब मन्द मन्द नै घाम लागेको छ, एकदमै वारिपारी सब त्वालोले ढाकेको छ, यस्तै छ भनौँ न है। हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रम शुभ सन्देशको व्यवसायमा खड्गजी, तपाईँको शुभकामना सन्देशतर्फै लागौ।
2: हुन्छ, शुभकामना सन्देश राख्नु पर्दा जन्मदिन मनाउने सम्पूर्ण साथीहरूलाई जन्मदिनको धेरै शुभकामना। शुभकामना राख्नु पर्दा हाम्रो उर्मी लाई हुनुहुन्छ भोजपुरतिर, टिचर भोजपुरतिर हुनुहुन्छ हाम्रो सन्दिता मगर, उता राई हुनुहुन्छ धनुषातिर, फेरेर हुनुहुन्छ हाम्रो सप्तान्त वा भोजपुरतिर, लगायत रेणुका राई पूर्वेली पञ्च लगायत प्रोग्राम सुनेर बस्नुहुन्छ सम्पूर्ण साथीहरूलाई शुभ दिन भन्दै गए।
0: हजुर नमस्ते टेकियर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला माङसेबुङ इलामबाट खड्ग सुब्बा, उहाँसँग म छुटे, उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर छुटिसक्नुभयो। अर्को साथी लाइनमा हुनुहुन्छ, हेलो गुड मर्निङ, नमस्ते।
3: नमस्ते।
0: हजुर नमस्ते, गुड मर्निङ, कहाँबाट को बोल्नुभयो? हजुर रिमा थामी यता भोजपुरबाट, यता होइन उता भोजपुरबाट है। अनि के छ हाम्रो रिमाको खबर खबर? हजुर मलाई पनि एकदम ठिक छ, राम्रै छ भन्नुपर्छ। अनि आज कता ओछ्यानतिर हुनुहुन्छ कि क्या हो? हिजो धेरै तपाईँ डान्सिङ गरेर गलेर थाक्नु भयो कि क्या हो? ए बाटोमा हुनुहुन्छ, मिलतिर जाँदै हुनुहुन्छ है। हजुर ल हुन्छ, राम्रोसँगले जानु होला, शुभ यात्रा भन्न चाहे। हजुर ल हुन्छ, अनि खबर खबर त सबै ठिकै छ होला, राम्रै होला भोजपुरतिर होइन?
3: हजुर एकदम राम्रो छ, आज चाहिँ घाम लागेको छैन, एकदम बादल लागिरहेको छ।
0: हजुर यता पनि सेम टु वाला भनौँ न, अब घाम लागेको छैन, अघि त मन्द मन्द लागिरहेको थियो, अहिले त त्यस्तै छ, तपाईँहरूकोतिर जस्तो छ यता पनि त्यस्तै छ भन्नु पर्यो है त। हजुर ल हुन्छ, अनि आइपुग्नु भयो रिमाजी कार्यक्रम शुभ सन्देशको व्यवसायमा, अब भने तपाईँको शुभकामना सन्देशतर्फै लागौ।
3: हुन्छ सर, म हजुरहरूको लागि पनि एकदमै यसो सम्झना साथमा बात गरेको समय एकदम शुभ रहोस् भनेर है हुन्छ। अनि भर्खर कल गर्दै हुनुहुन्थ्यो दिदी रेनिका राई, सो उहाँको आज जन्मदिन परेको छ, उहाँलाई जन्मदिनको एकदम धेरै धेरै शुभकामना साथमा शुभ दिनको कामना पनि गरे। अनि इन्डियातिर हुनुहुन्छ प्यारी दिदी भावना मगर, सो उहाँको लागि विशेष सम्झना शुभ दिन। अनि दिदी जुनिता तामाङ राई अघि सोताङ अनि दुर्गा राईको बिरामी हुनुहुँदो रहेछ उहाँलाई भेटिन्छन्।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला भोजपुरबाट रिमा थामी, भोजपुरको याम्पङबाट उहाँसँग म छुटे। उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर व्यवसायबाट छुटिसक्नु भएको छ। यति बेला म कमेन्टतर्फ लाग्छु, धेरैजना साथीहरूको कमेन्ट आइरहेको छ। यति बेला सपना तामाङको कमेन्ट हेर्दै हरायो, के गर्ने साथी, फेरि गर्नुहोला। रिमा थामी उहाँले पनि भर्खरै कुराकानी भयो, म पनि सुन्दैछु है, आज जन्मदिन मनाउनु हुने प्यारी दिदी राई सँगसँगलाई जन्मदिनको विशेष शुभकामना भन्नुभएको छ। अश्विनी सोताङले मिस यू अल भन्नुभएको छ। लिम्बू विजय हुनुहुन्छ, गुड मर्निङ एभ्री वान। लिम्बू विजय फ्रम सङ्खुवा, सबै ह्याभ अन्डरफुल डे ओल भन्नुभएको छ। सागर गिरी हुनुहुन्छ, गुड मर्निङ, नमस्ते दर्शन अर्जुन धाराबाट सागर गिरी हो, शुभकामना सन्देश राख्नु पर्दा लेख्नुभएको छ। यति बेला राख्नु पर्दा गीता राई, अस्मिता बान्तवा राई, शर्मिला चोखाङ लगायत सबै साथीहरूको लागि भन्नुभएको छ। ढकाल धर्मराज हुनुहुन्छ, उहाँले व्यवसायमा हेलो गुड मर्निङ नमस्ते, ढकाल धर्मराज दुबईबाट सुन्दैछु कार्यक्रम। जन्मदिन मनाउने हुने साथी सप्तकोशी फिल्मका पुराना आरजे पूर्वेली लोक भाका बालकृष्ण कार्कीलाई, पूर्वेली लोक गायक लेख्नु भएको रहेछ उहाँले, बालकृष्ण कार्कीलाई जन्मदिनको लाखौं लाख शुभकामना भन्नुभएको छ। कोही मित्र हुनुहुन्छ लाइनमा, हेलो गुड मर्निङ नमस्ते। हजुर गुड मर्निङ नमस्ते, हजुरलाई स्वागत छ कार्यक्रममा। हजुर सानो कमला चैनपुरबाट है,
4: एकदमै मजाले।
0: हजुर ल, अनि के छ हाम्रो कमलाको खबर खबर सुनाउनुहोस् न।
4: मेरो खबर एकदम ठिक छ, भर्खर गेटबाट आएर अनि बसेर सब्सक्राइब गर्दैछु, घर पनि लाग्यो।
0: हजुर भनेपछि एकदमै भर्खरै खेतबाट आउनुभयो अनि गणेशी काममै व्यस्त हुनुहुन्छ। हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा, यो विषयमा तपाईँको शुभकामना सन्देश तर्फै लागौ न त।
4: फर्स्टमा हजुर अनि जन्मदिन मनाउँदैछु, ज्ञानी हुनु सुस्वास्थ्य दिनको एकदम धेरै धेरै शुभकामना, धेरै माया पनि भन्न चाहन्छु। अनि भोलिको दिनमा जन्मदिन मनाउँदैछु भाइ, शुभ उसलाई एकदम एडभान्स ह्याप्पी बर्थडे भन्न चाहन्छु। बिरानी सिंह बहिनी रमला अनि साथी साथीहरूलाई सबैजनालाई एकदम ग्रेजुएसन चाँडै धेरै माया सम्झना भन्न चाहन्छु। अनि यो टाइममा जुन जति प्रोग्रामलाई माया गर्न सुन्नु भएको छ, नाना पनि बिरामी हुनुहुन्छ, सायद बिरामी नै हुनुहुन्छ होला, उहाँलाई नै नाना पनि सुनितालाई नै एकदम ग्रेटो छन्, धेरै सम्झना भन्न चाहे। अनि यो टाइममा जुन जति प्रोग्रामलाई माया गर्न सुन्नु भएको छ,
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला सानु कमला चैनपुर भन्ज्याङबाट, उहाँसँग म छुटे, उहाँले पनि शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ। लिम्बू विजयले ट्याप ट्याप अल गाइजलाई सबैले लाइक सेयर गरिदिनु होला है, रेडियो अरुण 97.6 मेगाहर्जको फेसबुक पेजलाई भन्नुभएको छ, धन्यवाद छ। हामी हाम्रो साथी हुनुहुन्छ लिम्बू विजयलाई, तपाईँलाई विशेष धन्यवाद छ। चन्द्रमाया तामाङले हेलो गुड मर्निङ नमस्ते, म पनि सुन्दैछु पासखबरबाट, चन्द्रमाया तामाङ शुभ दिन अल भन्नुभएको छ। कोही मित्र हुनुहुन्छ लाइनमा, हेलो गुड मर्निङ नमस्ते। हजुर नमस्ते, गुड मर्निङ, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर भोजपुरबाट वरुण चञ्चले, वरुणजी के गर्दिनुहुन्छ? हजुर भनेपछि घाँस लिएर आएर भर्खरैबाट कार्यक्रम सुन्नुभयो? हजुर म सबैतिर भ्याउनु पर्यो नि, कमेन्ट पनि हराउँदै जान्छ उता, अनि यता कल पनि रिसिभ गर्नु पर्यो, दुईटा माध्यम छ, एकदमै हराभरा मनाउँछ नि त कहिले काहीँ त। हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा वरुणजी, तपाईँको शुभकामना सन्देश तर्फै लागौ।
5: विशेष गरी तपाईँलाई आज पनि एकदम शुभ रहोस्, कार्य सफल लाग्छ, धेरै धेरै शुभकामना भन्न चाहन्छु। अनि आज जन्मदिन मनाउने हाम्रो विनोद डिसी हुनुहुन्छ, उहाँलाई जन्मदिनको धेरै धेरै शुभकामना। हिजो जन्मदिन मनाउने हाम्रो कमला मुखियाको छोरालाई अब ढिलै भयो भने जन्मदिनको शुभकामना। अनि बिरामी हुनुहुन्छ हाम्रो सोनु सुनिता अनि चामलिङ निर्मला अनि हाम्रो सरस्वता पोखरेल, उहाँहरू तिनैजनालाई एकदम गाठो छन्, आफ्नोहरूको राम्रोसँग केयर गर्नु होला भन्न चाहन्छु। अनि हाम्रो आशिष नयन बस्नेत, अनि ढकाल धर्मराज, अनि कृष्ण तामाङ, अनि त्यसरी हाम्रो विजय लिम्बू विजय, अनि राजविजय काइला लगायतसँग धेरै साथीहरू हुन्छ। अब जो जतिले अहिले प्रोग्राम सुनेर बसिरहनु भएको छ, हाम्रो सुमी लिम्बूलाई पनि आजको दिन एकदम शुभ रहोस्, अनि सबै सबैलाई आजको दिन शुभ रहोस् भन्ने सुटिङ गरिरहेको।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला वरुण चञ्चले भोजपुरबाट, उहाँसँग म छुट्टै, उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला रोजु राई हुनुहुन्छ, गुड मर्निङ नमस्ते भोजपुरबाट शुभ दिन भन्नुभएको छ। सोनिम राईले गुड मर्निङ, आशिष मखोटाङबाट सबैमा शुभ दिनको कामना गर्नुभएको छ। यति बेला कोही मित्र हुनुहुन्छ फोन लाइनमा, हेलो गुड मर्निङ नमस्ते।
6: गुड मर्निङ नमस्ते।
0: हजुर गुड मर्निङ नमस्ते, कहाँबाट को बोल्नुभयो? हजुर खोटाङबाट बोल्दैछु, नम्रता राई। के छ हाम्रो नम्रताजीको खबर खबर? हजुर मेरो पनि सेम वाला टु भनौँ न है, तपाईँको जस्तै छ, म पनि ठिकै छु, राम्रै छु भन्नुपर्छ है त। हजुर ल, अनि यति बेला के गर्दै हुनुहुन्छ? एकदमै प्रोग्रामकै साथमा हुनुहुन्छ है। हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा पनि खुसी लाग्यो। यो व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फै लगाऊ।
6: आजको दिनमा जन्मदिनमा लाउँदैछ मेरो काकालाई ह्याप्पी बर्थडे टु यु काका भन्न चाहे, अनि मेरो मेमसँग जति पनि परिचित हुनुहुन्छ सम्पूर्ण साथीलाई शुभ दिन दिँदै।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला खोटाङबाट नम्रता राई, उहाँसँग छुटे, उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला कोही मित्र हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते। हजुर गुड मर्निङ नमस्कार, कहाँबाट को बोल्नुभयो? हजुर इटालीबाट युवराज पोखरेल बोल्दै हुनुहुन्छ। के छ हाम्रो युवराजको खबर खबर, सबै सुनाउनु होला अब।
7: हजुर खबर खबर सबै राम्रै छ, अहिले त बिहान बिहान चाहिँ अलिअलि चिसोको लक्षण देखाउँदैछ
0: भनेपछि एकदमै
7: हजुरको पितृहरूले सबको घरमा बात गर्दै हुनुहुन्छ, आज गर्दै हुनुहुन्छ,
0: एकदमै जो खबर खबर सबै ठिकै रहेछ, राम्रै रहेछ, चिसो बढिया छ, दिनको दिन चिसो बढ्छ, पछि पछि तराईमा गर्मी भयो भन्नुहुन्छ, पछि पछि तराईतिर कस्तो चिसो हुन्छ होइन, अब त्यो चाहिँ पछिलाई तपाईँले भन्नुहुन्छ होला होइन, यतातिर त यस्तो छ भन्नुभयो, अस्ति जाडो गर्मीको सिजनमा गर्मी छ भन्नुभयो, जाडोको सिजनमा एकदम धेरै चिसो हुन्छ होइन, तराईतिर अब घाम दिन प्रतिदिन घाम कमै मात्र लाग्ने गर्छ होइन। हजुर हजुर ल हुन्छ, आउनुभयो कार्यक्रममा, व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फै लागौ न त।
7: शुभकामना व्यक्त गर्नुपर्दा सर्वप्रथम हजुर लगायत संसद सभा एफएमलाई कोटि कोटि नमस्कार, त्यसै गरी मेरो घरको श्रीमती छोरा बुहारी नातिलाई शुभकामना, अनि आज मेरो बुहारी रोजिना पोखरेलको जन्मोत्सवको उपलक्ष्यमा उनको आँटेको पाटेको जे जस्तै चिताएको त्यो सबै कुरा होस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दै, मेरो साथीहरू हुनुहुन्छ भोजुरा हुने राजु कोटवाल, सीता भण्डारी, मन कुमारी कान्छी पुलुङ, अनि सरोज, अनि त्यसै गरी हजुरको रोजिना नेउकने लगायत सम्पूर्णलाई
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला इटहरीबाट युवराज पोखरेल, उहाँसँग म छुटे, उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला सञ्जीव राई हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते, आज पनि आए चैनपुर नगरपालिका 10 माकपा घर भैहाल सात समुद्र पारीको 30 सञ्जीव खालिङ राई, आजको शुभकामना सन्देश राख्नुपर्दा मेरो घर परिवारमा एकदमै मिठो माया सम्झना छ भन्न चाहन्छु भन्नुभएको छ। अनि त्यसै गरी हाम्रो भूपु मिडिया प्रेमी दाई प्रदीप खालिङलाई पनि प्रोग्राम सुनिराख्नु भयो होला, उहाँलाई पनि मिस यु भन्न चाहन्छु, र सबै सबैमा शुभ दिन भन्नुभएको छ। शुक्र रात्र साढे निर्दोष हुनुहुन्छ उहाँले, हेलो गुड मर्निङ नमस्ते, म पास्तर हिलियाङ घर इल्याङ सात घर भइहाल फिरिम चारा डब्लुबाट हजुरहरूको खबर के छ, चिया नास्ता लिनुभयो भन्नुभएको छ, खबर ठिकठाक छ, राम्रै छ, चिया नास्ता भएको छैन, अनि मेरो शुभकामना सन्देश राख्नुपर्दा भनेर धेरैजना साथीहरूको नाम मेन्सन गर्नुभएको छ, सबैमा शुभ दिन भन्नुभएको छ। त्यसै गरी विमन हुनुहुन्छ, उहाँले ह्याभ अ ग्रेट डे अल भन्नुभएको छ। कमला मुखिया हुनुहुन्छ, उहाँले पनि ह्याप्पी बर्थडे टु यु दाई टङ्क राईलाई भन्नुभएको छ, थ्याङ्क यू सो मच कमेन्टको लागि। यति बेला कोही मित्र लाइनमा हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते।
8: हेलो
0: हजुर नमस्ते, गुड मर्निङ, कहाँबाट को बोल्नुभयो? हजुर इलामबाट दिल्सा राई बोल्दै हुनुहुन्छ। अनि के छ हाम्रो दिल्साको खबर खबर? हजुर मेरो नि खबर ठिकै छ भन्नुपर्छ। तपाईँको त कता बिरामी हुनुहुन्छ अरे भनेको खबर मैले सुनिरहेको थिएँ अघि भर्खरै समाचारमा। ए ल, हल्का फुल्का त्यस्तै हुन्छ। कस्तो हुन्छ रातभरि अनि त बसेर बिहान टाउको दुख्या हो? ए मलाई थाहा छ नि, रातभरि हरियो बत्ती झिलिमिली झिलिमिली बालेर बस्ने चाहिँ को होला अनि अब मलाई उल्टै न सुन्नु न हो मलाई होइन होइन म त होइन होइन ए त्यस्तो त होइन, मेरो त हरियो बत्ती त कहिले पनि बल्दैन हो रातभरि त। अब म त अब ठ्याक्कै 10 बजी ड्युटी सक्नु बित्तिकै सुत्ने हो नि त।
1: मोबाइलमा
0: नि मोबाइलले खाँदै कामै काट्दैन नि त, अनि त्यही भएर मैले हरियो बत्ती बालिराख्न पनि अब मैले बाल्छु भन्दा नि बल्दैन के। ए ल ठिक छ ठिक छ, हुन्छ दिल्छ जी, यो कुरालाई भर्यो भने त्यहाँ गरौँ। हुन्छ, यो बसैमा लामो कुराकानी गर्नुभन्दा पनि अब छोटोमा गर्नुपर्छ होला, साथीहरू धेरै हटाउनु पर्छ। तपाईँको शुभकामना सन्देश तपाईँ लागौँ।
1: यहाँ शुभकामना सन्देश भन्नु भन्दा नि अगाडि चाहिँ नुडा प्यारी प्यारी हाम्रो कल्पना नानाले नमस्ते सेवा भन्नुहुन्छ है।
0: हजुर ल, उहाँलाई पनि नमस्ते सेवा सेवाहरू गुड मर्निङ छ है त। हुन्छ, उहाँ पनि आइपुग्नुहुन्छ होला अहिले पछि पछि। हजुर ल, पक्कै पनि आइपुग्नुहुन्छ मैले आशा गरेको छु है त।
1: अनि मलाई चाहिँ टिका पाएर साथी तिहारदेखि शुभ दिन कार्य सफलताको धेरै शुभकामना। अनि आज जन्मदिन मनाउने एकदमै मिडिया प्रेमी अनि मेरो एकदमै प्यारी साथी धनपिताजी र निशा राईलाई जन्मदिनको एकदमै धेरै भन्दा धेरै शुभकामना, ह्याप्पी बर्थडे टु यु भन्न चाहन्छु। अनि मन्त्री कान्छी फुलमाएर है मुझे निशा दाजु सजुता अनि दादा कृष्ण बस्ने दादा जीवन सह पनि दादा कृष्ण तामाङ प्यारी नाना दिनका सम्झिँदा पनि शुभ दिनको कामना। अनि एकदम प्यारी साथी जिनिसा प्लस अस्मिता तामाङ शुभ दिन कार्य सफलताको धेरै धेरै शुभकामना। अनि धनको साथीले हुनुहुन्छ अञ्जना। अनि हाम्रो प्यारी नाना कल्पना राईलाई चाहिँ शीघ्र सत्यलाई पुर्याउनु है नाना, के अरे आफ्नो राम्रो सेवा गर्नु होला भन्न चाहन्छु। र छोरीहरू करिना र कतिनालाई पनि शुभ दिन भन्दैछु। सुन्नुहोस् ठुलो भाइ।
0: हजुर नमस्ते, टेक्योर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला दिलसा राई इलामबाट, उहाँसँग म छुट्टै, उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर समयबाट छुटिसक्नु भएको छ। रञ्जना भाइ सरी जिन्ना जनम हुनुहुन्छ, उहाँले हाई गुड मर्निङ नमस्ते भोजपुरबाट भन्नुभएको छ, ह्याप्पी बर्थडे टु यो डियर राई सँगसँगलाई, अनि ह्याभ अ नाइस डे विपिन राई। त्यसै गरी धनशेर चामलिङ राई, जीवन राई लगायत सबैमा भन्नुभएको छ। कल्पना तामाङले गुड मर्निङ भन्नुभएको छ। भावना चामलिङ हुनुहुन्छ, आज जन्मदिन मनाउनुहुने प्यारी मेरी आमालाई जन्मदिनको धेरै धेरै शुभकामना भन्नुभएको छ। यति बेला कोही मित्र हुनुहुन्छ लाइनमा। हेलो गुड मर्निङ नमस्ते।
8: हेलो गुड मर्निङ नमस्ते, नमस्कार
0: नाना। हजुर गुड मर्निङ नमस्ते, नमस्कार, कहाँबाट को बोल्नुभयो?
8: म बोल्दैछु शम्भु कुलुङ सिसुवादेखि।
0: हजुर शम्भु कुलुङ सिसुवादेखि बोल्दै हुनुहुन्छ, के छ हाम्रो शम्भुको खबर खबर?
8: खबर खबर त ठिकै छ भन्दा पनि अलिक रुगामार्गी लागिरहेछ।
0: हजुर ओहो एकदमै रुगामार्गी लागिरहेछ, आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला। हजुरलाई शीघ्र स्वास्थ्य लाभको कामना गरे है त। हजुर मेरो पनि खबर एकदम ठिकठाक छ, राम्रै छ भन्नुपर्छ। चैनपुरतिर पनि ठिकै छ, मजाले बाहिर घाम त लाग्न सकेको छैन, मन्द मन्द घाम लागिरहेछ, अरू सब ठिकठाक छ भनौँ न है। हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा यो व्यवसायमा तपाईँको शुभकामना सन्देश कसको लागि?
8: प्रशान्त दिदी हजुर लगायत अरू नेता मोल इन्डा टिमलाई नै आजको दिन शुभ रहोस्, कार्य सफलताको पनि धेरै धेरै शुभकामना भन्न चाहे। अनि त्यस्तै गरी अस्तिको दिनमा जन्मदिन मनाउनु भयो म कालोतिर, सुप्रिम भाइलाई पनि जन्मदिनको धेरै धेरै शुभकामना ढिलै भए पनि भन्न चाहे। अनि जो जति साथीहरूले प्रोग्राम सुनेर बस्नुहुने सम्पूर्ण साथीहरूलाई आजको दिन शुभ रहोस् भन्दैछु। दिन्छु नमस्ते, बाई बाई।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो भोजपुरबाट शम्भु कुलुङ, उहाँसँग म छुटेँ, उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला विष्णु खनाल हाको हुनुहुन्छ। हेलो, गुड मर्निङ, नमस्ते, के छ खबर, सन्चै हुनुहुन्छ? इट्स मी विष्णु खनाल हाको फ्रम 8 राई 13 थुमबाट हो। प्रोग्राम सुनेर साथ दिइरहेको छु है, म पनि भन्नुभएको छ। अनि प्रोग्राम मार्फत साथीहरूलाई सम्झिनु पर्दा भन्नुभएको छ, तपाईँको शुभकामना सन्देश राख्नुहोस् न है साथी छ भने। त्यसै गरी यति बेला राज कालीकोटेले हाई गुड मर्निङ नमस्ते मी झापाली हिरो राज कालीकोटे बिरतामर झापा जस्ट नाउ युबीबाट भन्नुभएको छ। सानो कमलाले हेलो क्युटी सुमिता गुड मर्निङ नमस्ते है, म पनि सुन्दैछु चैनपुर बन्ज्याङबाट प्रोग्राम, ह्याप्पी बर्थडे टु यु भाइ प्रीतम सेन्चुरी। त्यसै गरी गेटवेल सन चामलिङ निर्मला राईले भन्नुभएको छ र शुभ दिन अल भन्नुभएको छ। एकजना साथी लाइनमा हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते।
9: हेलो गुड मर्निङ नमस्ते।
0: हजुर गुड मर्निङ नमस्ते, कहाँबाट को बोल्नुभयो? हजुर बोल्दैछु भोजपुरबाट अनुष्का बस्नेत। अनि के छ हाम्रो अनुष्काको खबर खबर? हजुर हजुर, मेरो पनि खबर ठिकठाक छ, राम्रै छ। मौसम चाहिँ त्यताको जस्तै छ, यता पनि मन नमन्था नै घाम लागिरहेछ बाहिर। हजुर हजुर, ल हुन्छ। अनि एकदम कार्यक्रममा आउनुभयो, खुसी लाग्यो व्यवसायमा। तपाईँको शुभकामना सन्देश तर्फै लागौ।
9: हुन्छ, त्यताबाट म हजुरलाई एकदमै स्मरण गर्दैन, साथमा शुभ दिन, कार्य सफलताको पनि धेरै धेरै शुभकामना, बाँकी दिन पनि शुभ रहोस् भन्न चाहे। अनि फेरि अरू एकदम अल इन्डियाको लागि पनि एकदम मिठो माया सम्झेन, साथमा कार्य सफलताको पनि धेरै धेरै शुभकामना भन्ने चाहिँ मेरो घरसँगले भन्नुहुन्छ। मम्मी बुवा दिदीलाई धेरै सम्झेन, मिठो माया दिदी बिचना कार्की बिहना किसान दाईलाई पनि धेरै सम्झेन, मिठो माया भन्न चाहे। मेरो दाई चाहिँ पानी ट्याङ्कीबाट चाहिँ धरासम्मको यात्रा भन्नुहुन्छ, शुभयात्रा राम्रोसँग आउनुहोला, कार्य सफलताको धेरै धेरै शुभकामना भन्न चाहे। अनि त्यसै गरी मेरो छोरी पनि बिहामै छिन्, छोरीलाई पनि बेटर छन् साह्रै ठिकै नानी जति पनि साथीहरूले मलाई अनुष्का भनेर चिन्नुहुन्छ, कसैलाई पनि बिर्सेको छैन, सबैमा बराबर मलाई सम्झना भन्दै छुटिन्छु ल। नमस्ते टिचर बाई बाई।
0: हजुर नमस्ते टिचर बाई बाई, साथी हुनुहुन्थ्यो अनुष्का बस्नेत भोजपुरबाट, उहाँसँग छुट्टै, उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। र अब भने चाहिँ म एकछिन तपाईँहरू कललाई थाती राख्छु। यति बेला सन्तोष काफेले बिसी होल भन्नुभएको छ, नानुप्रीति हुनुहुन्छ हाई म धनकुटाबाट, नानुप्रीति लिम्बू आज जन्मदिन मनाउनु हुने मेरो प्यारी भान्जी मनिषा भुजेललाई ह्याप्पी बर्थडे टु यु भन्छु, नि यात्रामा हुनुहुन्छ मम्मीलाई शुभ यात्रा भन्नुभएको छ। सरु छेत्रीले नमस्ते गुड मर्निङ सुमिताजी, इट्स मी सरस्वत पोखरेल फ्रम बुटवाल, शुभ दिन अल भन्नुभएको छ। सुस्मिता नासिरिङले शुभ दिन अल भन्नुभएको छ। सविता भिवान हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते, म भिवान राई, मेरो प्यारी साथी कान्छी लिम्बुनी हुनुहुन्छ, उहाँलाई उहाँलाई मिस यु लभ यु भन्छु है भन्नुभएको छ। थ्याङ्क यू सो मच तपाईँलाई कमेन्टको लागि। हुन्छ, अब पनि कार्यक्रम शुभ सन्देशको बसाइमा म एकदमै मिठो गीततर्फ लाग्छु, समय आधीभन्दा धेरै नै गइसकेको छ। तपाईँहरूमा यसमा म दोस्रो साङ्गीतिक कोचीले एकदमै मिठो गीत छ, यो गीत देशभक्ति गीत, जहाँ सुनका बाला झुल्छन्, यो गीत तपाईँ सुन्दै रहनुहोला। गीतपछि सर्ट क्रम सर्ट ब्रेक रहनेछ, ब्रेकपछि म फर्केर आउँदै नै छु। कार्यक्रम शुभ सन्देशको व्यवसाय सुन्दै रहनुहोला।

0: उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक संचालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 मा सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरू कपडा पनि किन्नु छ।
2: अन के साह्रो हो त चाहिँ, बजार जान्छु भन्थे एक्लै गनगनाएर बसिरहेछस् त।
1: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको, धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
2: हे लाठी, यति कुरामा नि टेन्सन लिनुहुन्छ? शम्भु ट्रेड एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
1: धन्यवाद दादा, म अहिले नै गइहाले।
2: जेन्ट्स तथा लेडिज ओरिजिनल भेस्ट प्यान्ट, विभिन्न रेडिमेड कपडा, कुर्ता सलवार, सिरक डस्ना, ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड्स एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, सङ्खुवा सभा। प्रोप्राइटर शम्भु कटवाल। सम्पर्क नम्बर 9841150600।
1: खलाङ सम्पर्क सञ्जीव कटवाल 9916348440।
2: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय, विनोद पोखरेल। सम्पर्क नम्बर 9840069782।
3: होइन है केटा, दिदीको बिहे पनि आयो, इज्जतकै लागि भए पनि एउटा एलइडी टिभी त दिनु पर्यो नि।
4: त्यो पनि हो, चार्ज लाइट पनि एउटा किन्नु पर्नेछ, बजाउनको लागि उपहार पनि चाहियो नि, मान्छेले हेर्दा घरको भित्तामा घडी पनि छैन, सम्झनको लागि बिहेका फोटोहरू खिचेर झुलाउनु पर्ने, झुलाउने ठाउँ पनि विचार गरिराख्नु पर्ने। अब चैनपुरतिरै जानु पर्ला।
3: ल, त्यतिको लागि चैनपुर जानुपर्छ। हाम्रै माथि ओखरभटेमा सबिन इलेक्ट्रोनिक एन्ड रिभर फोटो स्टुडियो छँदैछ नि, थप थोप त्यहीँबाट हुन्छ त।
5: हुन्छ त, त्यहाँ त एलइडी टिभी, मोबाइल सेट, उफर, साउन्ड सिस्टम, मोबाइलका ब्याट्री, चार्जर, हेडफोन, सिम कार्ड, सबै किसिमका रिचार्ज कार्ड, लाइट, घडी, रेडियो, टिभी लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ नि। साथै फोटोकपी, फ्याक्स, लेमिनेसन, फोटो फ्रेमिङ, प्रमाणपत्र डिजाइनिङ तथा प्रिन्टिङ, फ्रेमिङ, अर्जेन्ट फोटो, ब्यालेन्स, स्टक अफ, इमेल, इन्टरनेटको सेवा सुविधा पनि सबिन इलेक्ट्रोनिक एन्ड शिव फोटो स्टुडियोमा नै गरिन्छ नि।
6: त्यति मात्र होइन, विवाह व्रतबन्धका कार्डहरू सुपथ मूल्यमा छपाइन्छ र अर्डर अनुसारका छाप र स्ट्याम्प समेत तुरन्त बनाइन्छ।
7: सबिन इलेक्ट्रोनिक्स एन्ड फोटो स्टुडियो, माधि नगरपालिका 4, ओखरबोटे, सङ्खुवा सभा। मोबाइल 9841993181 र 9869786333।
8: सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियो।
2: होइन, छिटो निस्कन भनेको, ढिला भइसक्यो।
9: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
2: हे तेरी, तिमी नै भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ?
9: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
2: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
9: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
2: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसादी पसल। हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
10: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
8: मनोकामना सुनचाँदी पसल,
11: चैनपुर छ त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, चैनपुर, धरान, इटरी, दमकमा उचित मूल्यमा घडी चाहिएमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। मोबाइल 9862137744, 9915387775।
12: आँखी भुइँ बिहिबारे सम्पर्क कृष्ण घतानी, रमला घतानी, मोबाइल 9842828495 र 9919017698। सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबारको लागि मनोकामना सुनचाँदी पसल।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाई सँगै
1: हजुर कार्यक्रम शुभ सन्देशको विषयमा राखिएको यो छोटो विश्राम पश्चात पूर्ण स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको धुन रेडियो अरुण 97.6 MHz रेडियो तरंग सँगै अनलाइनमा तपाईँले यति बेला हामीलाई विभिन्न माध्यमबाट सुनिराख्नु भएको छ। त्यसै गरी फ्रिक्वेन्सीबाट पनि तपाईँले यति बेला प्रत्यक्ष रूपमा हामीलाई रेडियो मार्फत कार्यक्रम सुनिराख्नु भएको छ। विशेष गरी कार्यक्रम शुभ सन्देश व्यवसायी तपाईँ हप्ताको सातै दिन साथीभाइ सुन्दै आउनुभएको छ। बिहान 7 बजेदेखि 8 बजेसम्म तपाईँहरूकै साथमा रहन्छौ। तपाईँको शुभकामना सन्देश हल्लासँग लैछौ। यदि सुन्दै हुनुहुन्छ भने फटाफट आउनुहोला। 98 40 68 68 23 फोन लाइन खुल्ला छ। हेर अब भने म ढिला गर्दैन, यति बेला फोन लाइन तर्फै लाग्छु। कोही मित्र हुनुहुन्छ? हेलो, गुड मर्निङ, नमस्ते। हजुर गुड मर्निङ, नमस्कार। कहाँबाट को बोल्नुभयो? हजुर भोजपुरबाट बोलिराख्नु भएको छ कल्पना राई। के छ कल्पनाजी? हजुर हिजो भन्दा आज घाम लागिरहेको छैन, सबै ठिकै छ भन्नुभयो। सन्चै आरामै त हुनुहुन्न होला पक्कै पनि तपाईँ? हजुर ए भनेपछि हिजो भन्दा आज झन् ठिक हुनुभयो, आज भन्दा भोलि झन् ठिक हुनु होला है। त तपाईँले गेट वेल छन्? ल पछार्नुपर्छ पछार्नुपर्छ, एकदम मजाले है त। हजुर ल हुन्छ, भोलिको दिनमा झन् राम्रै अलिक सन्जो भएको खबर सुन्न पाऊ कल्पनाजी। अनि आउनु भयो कार्यक्रममा, यो बसाईमा तपाईँको शुभकामना सन्देश तर्फै लागौ।
2: हुन्छ, सर्वप्रथम त मिठो आज पनि तपाईँलाई नै शुभ दिन, कार्य सफलताको शुभकामना, बाँकी दिन एकदम शुभ बितन होला भन्छु। अनि यही सम्झना शुभ दिन, अनि यो रातभरि घरियो बत्ती हो कि उसलाई पनि घरि नघरि रुगा मार्की, अनि टाउको दुखेले सधैँ राख्छ। हाम्रो बहिनी तिर्सालाई पनि आफ्नो धेरै केयर गर, हरियो बत्तीमा धेरै नबस भन्छु। अनि आज विशेष जन्मदिन मनाउने हाम्रो धरती काकी प्यारी साथी रिसालाई जन्मदिनको धेरै धेरै शुभकामना, उन्नति प्रगतिको शुभकामना। म लगायत मेरो छोरीहरूको साइडबाट वान सेकेन्ड ह्याप्पी बर्थडे टु यु रिसा भन्न चाहन्छु। अनि मेरो भाइ र लास्टबाट आज यात्रामा हुनुहुन्छ, उहाँलाई साह्रै काम सताएर राम्रोसँग आउनुहोला भन्न चाहन्छु। अनि हाम्रो ठुला र इन्दिरालाई पनि शुभ दिन भन्दै गए ल, नमस्कार।
1: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला भोजपुरबाट कल्पना राई, उहाँसँग म छुटे भने पनि शुभकामना सन्देश राखेर समयबाट छुटिसक्नु भएको छ। यति बेला अर्को जना मित्र हुनुहुन्छ लाइनमा। हेलो गुड मर्निङ, नमस्ते। हजुर गुड मर्निङ, नमस्कार। कहाँबाट को बोल्नुभयो? हजुर इलामबाट कमला मुखिया बोल्दै हुनुहुन्छ। हजुर पक्कै पनि कमला मुखिया बोल्दै हुनुहुन्छ। अनि के छ तपाईँको खबर खबर?
3: मेरो ठिकै छ, राम्रो छ, यता हिँड्दै थिएँ, लागिहालेछ, हजुरसँग कुराकानी पाएँ, एकदम त्यो
1: ह्याप्पी। हजुर एकदम, म पनि तपाईँसँग कुराकानी गर्नु पाउँदा खुसी नै छु। तपाईँसँग त फर्स्ट टाइम कुराकानी भएको जस्तो लागिरहेको छ हो।
3: एकदमै
1: ल एकदम हजुरलाई तपाईँले कार्यक्रममा एकदमै धेरै धेरै स्वागत छ है त। हजुर ल हुन्छ, आउँदो बसाइमा पनि आउँदै गर्नु होला। अनि तपाईँ कहाँसम्मको यात्रामा हुनुहुन्छ आज?
3: ए
1: पसलसम्मको यात्रामा हुनुहुन्छ, ल राम्रोसँगले जानु होला है त। हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रम शुभ सन्देशको व्यवसायमा, तपाईँको शुभकामना सन्देश तर्फ लागौ। को कसको लागि?
3: सर्वप्रथम त विशेष गरेर हजुरलाई नै एकदम शुभ दिन, एकदम कार्य सफलताको धेरै धेरै कामना गर्न चाहे। अनि त्यसै गरी आजकै दिनमा बर्थडे सेलिब्रेट गर्नुहुँदैछ दाई हुनुहुन्छ टङ्ककिरा. टङ्ककिरा दाईलाई नै जन्मदिनको धेरैभन्दा धेरै शुभकामना, ह्याप्पी बर्थडे टु यु दाई भन्न चाहे. अनि हिजोकै दिनमा मेरो छोराले जन्मदिन मनाइसक्यो. मेरो छोरा निर्कललाई पनि एकदम ढिलो भयो जन्मदिनको धेरै धेरै शुभकामना दिन चाहे. अनि मेरो छोरालाई जति पनि साथीहरूले बर्थडे इच्छा दिनुभयो उहाँहरूलाई धेरैभन्दा धेरै धन्यवाद मेरो छोराको तर्फबाट. अनि हाम्रो पूर्वेली आका हुनुहुन्छ, अनि आशिष नाइन वरुण चन्दले हुनुहुन्छ, अनि धेरै गरी हुनुहुन्छ, सुमी लिम्बू, निश्चल निर्मला वालिम हुनुहुन्छ, भूमिका राई हुनुहुन्छ, अनि त्यसको लक्ष्मी छेत्री, धर्मराज ढकाल हुनुहुन्छ, राजभली मगल कामसँग परिचित परिचित सम्पूर्णलाई शुभ दिनमा भेट्दै.
1: हजुर नमस्ते, टेक केयर, बाई बाई. साथी हुनुहुन्थ्यो यति बेला इलामबाट कमला मुखिया, उहाँसँग

0: इलामबाट शुभदिन डियर मित्रले प्यारी राई सँगसँगलाई जन्मदिनको अनगिन्ती शुभकामना प्यारी नाना दुखी कल्पनालाई शीघ्र स्वास्थ्य लाभको कामना टेक्योर भन्नुभएको छ। बन्तवराज हुनुहुन्छ, उहाँले गुड मर्निङ अल भन्नुभएको छ। दिलु सानो याम्फुले ह्याप्पी बर्थडे टु यु। यति बेला टंका किरातलाई भन्नुभएको छ, अनि दाई भन्नुभएको छ उहाँले, र मिस यु अल भन्नुभएको छ। त्यसै गरी प्रीति थामी हुनुहुन्छ, गुड मर्निङ नमस्ते सबै साथीहरूमा शुभ दिन है भन्नुभएको छ। सुरेश राणा मगरले हाई गुड मर्निङ नमस्ते, म यता शङ्खुवा सभा सभापोखरी एक दुबुबाट सुरेश राणा मगर। आजबाट एक्जाम परेको छ मिडिया प्रेमी निमु शेर्पाको, एक्जामको बेस्ट अफ लक अनि एक्जाम राम्रोसँगले दिनुहोला भन्दै मलाई चिन्ने नचिन्ने सबैमा शुभ दिन भन्नुभएको छ। कुमारी योङहाङ लावतीले पनि गुड मर्निङ अल सुन्दैछु पासरबाट, ह्याप्पी बर्थडे टु यु टङ्क किरातलाई भन्नुभएको छ, अनि ह्याभ अ नाइस डे अल भन्नुभएको छ। कोही मित्र हुनुहुन्छ फोन लाइनमा, हेलो गुड मर्निङ नमस्ते। हजुर गुड मर्निङ नमस्कार, कहाँबाट को बोल्नुभयो? हजुर कटिना राई भोजपुरबाट बोल्दै हुनुहुन्छ। हजुर के छ कटिनाको खबर खबर?
1: सबै ठिकै छ।
0: हजुर सबै ठिकै छ, राम्रै छ। यति बेला के गर्दै हुनुहुन्छ? तरकारी पकाउनु आँटेको। तपाईँले पनि तरकारी पकाउनुहुन्छ है? हजुर ल एकदमै ल मिठो बनाएर खानु होला है त।
1: हुन्छ
0: हुन्छ, अनि आउनुभयो कार्यक्रममा यो बसाईमा, तपाईँको शुभकामना सन्देशको कसको लागि?
1: अनि मेरो मम्मी चाहिँ बिरामी हुनुहुन्छ, उहाँलाई चाहिँ शीघ्र स्वास्थ्य लाभको कामना। अनि आज मेरो मामा र बाबा चाहिँ यात्रामा हुनुहुन्छ, उहाँहरूलाई शुभयात्रा। अनि छेमारी निशाले चाहिँ जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहन्छु। नमस्ते, बाई बाई।
0: हजुर नमस्ते, टेक्योर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला कटिना राई भोजपुरबाट, उहाँसँग म छुट्यो भने पनि शुभकामना सन्देश राखेर छुट्नुभयो। कोही मित्र हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते। हजुर गुड मर्निङ नमस्कार, कहाँबाट को बोल्नुभयो? हजुर धर्मदेवी चार मामलिङबाट, तपाईँको शुभ नाम? हजुर प्रकाश भन्नुभयो। तपाईँको बुझ्ने आवाज बुझ्नै गाह्रो भयो, फेरि एकचोटि भनिदिनुहोस् न। अभागी प्रकाश बोल्दै हुनुहुन्छ, अनि प्रकाश पछाडिको? प्रकाश, अनि त्यहाँबाट तपाईँ राई हो कि? हजुर प्रकाश कमर, अनि यसरी नाम चेन्ज गर्नुहुन्छ म भुलिन्छु नि त। अभागी प्रकाश भन्नुभयो, अस्तिसम्म प्रकाश कमर भन्नुहुन्थ्यो, अहिले फेरि अभागी राख्नु भएको छ। ल के छ नि तपाईँको खबर खबर?
2: आज जन्मदिन परेको छ, उसलाई जन्मदिनको धेरै धेरै शुभकामना, ह्याप्पी बर्थडे भन्न सक्छु। लगायत सबैले तपाईँलाई आज दिन शुभ रहोस् भन्दै छ।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला प्रकाश कमर, धर्मदेवी नगरपालिका चार मामलिङबाट, उहाँसँग म छुटे, उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। आजको लागि लास्ट टेन लक एकजना साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई अन्यर गर्छु। हेलो गुड मर्निङ नमस्ते। हजुर नमस्ते, गुड मर्निङ, कहाँबाट को बोल्नुभयो? हजुर भोजपुर किमालुङबाट मनिषा शेर्पा बोल्दै हुनुहुन्छ। हजुर अनि के छ हाम्रो मनिषाको खबर खबर, सुनाउनुहोस् न। ए स्कुल जान ठिक पर्दै हुनुहुन्छ है? हजुर ल एकदमै राम्रोसँगले स्कुल जानुहोला, अनि मजाले अब राम्रोसँगले पढेर आउनुहोला है त। ल हुन्छ, अनि यो व्यवसायमा तपाईँको शुभकामना सन्देशको कसको लागि?
1: मेरो मम्मी चाहिँ निर्मला राई। मेरो बाबाको श्री शर्मा सबै सबैजनाले भन्दैछ।
0: हजुर नमस्ते, टेक्योर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला भोजपुरको किमालुङबाट, मनिषा शेर्पा, उहाँसँग छुटेर अब भने म थप साथीहरूसँग कुराकानी गर्न सक्दिनँ किनकि समयले नेटो काटिनै सकेको छ। यति बेला राई पिके राई हुनुहुन्छ, गुड मर्निङ, मिस यु अल माई फ्रेन्ड्स, ओके बाई बाई भन्नुभएको छ। निर्मला राई हुनुहुन्छ, ह्याभ अ ग्रेट डे अल सुन्दैछु मोरङबाट भन्नुभएको छ। त्यसै गरी आलमप्री होम राई हुनुहुन्छ, हेलो नमस्ते, म शङ्खुवा सभा खाँदबारीबाट है, बिमला कुलुङ भन्नुभएको छ, बिमला कुलुङ राई भन्नुभएको छ।

सुजित जिनी हुनुहुन्छ, उहाँले गुड मर्निङ नमस्ते सुन्दैछु यता उहाँको कमेन्टलाई म हेर्दै थिएँ तर यहाँ कमेन्ट पो कता गयो गयो हेर्नुपर्छ। हुन्छ उहाँको कमेन्टलाई म हेर्दैछु। यति बेला लेख्नु भएको छ उहाँले लेख्नु भएको छ इट्स मी विश्वजित जिमी राइट नाउ दहा कतारबाट है भन्नुभएको छ। सीता स्याङदान हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते शङ्खुवा सभा तामकोबाट सुन्दैछु सबैमा शुभदिन भन्नुभएको छ। बसन्त श्रेष्ठ हुनुहुन्छ, गुड मर्निङ नमस्ते म बसन्त श्रेष्ठ फ्रम ताप्लेजुङबाट भन्नुभएको छ। सुनिता घिसिङले तामकोबाट सुन्दैछु, सुनिता तामाङ हो, मिस यु अल बाई भन्नुभएको छ। डोल्मा तामाङले हाई भन्नुभएको रहेछ। त्यस्तै गरी मनकुमारी कान्छी गुरुङले सुन्दैछु शङ्खुवा सभा बाट शुभ दिन अल भन्नुभएको छ। कालीकमल वनेम हुनुहुन्छ, उहाँले लेख्नुभएको छ, कालीकमल वनेमले लेख्नुभएको छ यति बेला हेभ अ ग्रेट डे अल इट्स मी कालीकमल वनेम नाउ कुवेतबाट है भन्नुभएको छ। त्यसै गरी विपना किरङ खाम्बा हुनुहुन्छ, नमस्कार भन्नुभएको छ, हजुर नमस्कार। पासाङ्के शेर्पा हुनुहुन्छ, गुड मर्निङ नमस्ते प्रोग्राम सुन्दैछु ल यता किमालुङबाट। पासाङ्के शेर्पा मेरो केही आत्मीय साथीहरू हुनुहुन्छ भनेर उहाँले साथीहरूको नाम मेन्सन गर्नुभएको छ। अन्त्यमा सबै सबैमा शुभ दिन भन्नुभएको छ। बिपिन रुम्दारी राई हुनुहुन्छ, जन्मदिनको शुभकामना प्यारी साथी राई सङ सुनलाई भन्नुभएको छ। सूर्य तामाङ हुनुहुन्छ, नमस्ते सिस्टर म सूर्य तामाङ है भोजपुर किमालुङबाट भन्नुभएको छ। त्यसै गरी यति बेला सुजन कार्की हुनुहुन्छ, हेभ अ नाइस डे अल भन्नुभएको छ। बसन्त श्रेष्ठले गुड मर्निङ ताप्लेजुङबाट भन्नुभएको छ, डबल कमेन्ट गर्नुभएको छ उहाँले। त्यसै गरी यति बेला सिम्पल सरिना हुनुहुन्छ, हेलो नमस्ते दिदी के छ खबर भन्नुभएको छ, ठिकै छ। मोरङबाट मोरङ कानीपोखरीबाट हो सिम्पल सरिना, हेभ अ गुड डे अल भन्नुभएको छ। माया तामाङ हुनुहुन्छ, उहाँले नि गुड मर्निङ सबैमा शुभदिन भन्नुभएको छ। योगिन इमेहाङ लिम्बू हुनुहुन्छ यति बेला, उहाँले हेभ अ नाइस डे अल माई फ्रेन्ड्स भन्नुभएको छ। हर्पलको साथी समीक्षा हुनुहुन्छ, उहाँले पनि मिस यू अल भन्नुभएको छ। प्रजिना सम्याङ हुनुहुन्छ, उहाँले गुड मर्निङ नमस्ते नाना नास्ता लिनुभयो भन्नुभएको छ। नाइ नास्ता मेरो भएको छैन है हस्बेन्डलाई मिस यू भन्दै गएँ ल बाई बाई भन्नुभएको छ। रिता राई रोदन हुनुहुन्छ, उहाँले मिस यू अल भन्नुभएको छ। भने सिर्जना तामाङ हुनुहुन्छ, उहाँले पनि हेभ अ गुड डे अल सबै सबै साथीहरूमा शुभ दिन भन्दै व्यवसायीबाट व्यवसायमा उहाँले कमेन्ट गर्नुभएको छ। विशेष धन्यवाद छ तपाईँ सम्पूर्ण साथीलाई कमेन्टको लागि। कति कमेन्ट रिटर्न भयो, कति कमेन्ट रिटाउन हुन सकेन, त्यसको लागि म क्षमा चाहन्छु। र कार्यक्रम शुभ सन्देशको व्यवसायलाई तपाईँले जुन जुन माध्यमबाट सुनेर साथ दिनुभयो त्यसको लागि म विशेष धन्यवाद दिन चाहन्छु। त्यसै गरी यति जलसम्म सुनेर साथ दिनुहुने, कार्यक्रममा फोन गर्नुहुने, फोन प्रयास गर्नुहुने साथीलाई पनि विशेषै धन्यवाद दिन चाहे। आज फोन लागेन केही छैन साथी, निराश नहुनुहोला। भोलिको दिनमा पक्कै तपाईँको फोन रिसिभ हुनेछ, भोलिको दिनमा पक्कै पनि तपाईँसँग मेरो कुराकानी हुने नै छ होइन। कमेन्टहरू रिजाउट भएन होला त्यसको लागि पनि म क्षमा चाहन्छु। पक्कै भोलिको दिनमा पनि तपाईँ कमेन्ट गर्नुहुन्छ होला, पक्कै पनि रिसिभ त नभनौँ, पक्कै पनि रिड आउट हुनेछ, त्यस्तो केही अन्यथ नगर्नु होला भन्न चाहन्छु। र विशेष गरी कार्यक्रम शुभ सन्देश व्यवसायलाई प्रायोजनमा जोडिएर साथ दिनुहुने हाम्रा जम्मा 20 जना मिडिया प्रेमी मनहरूलाई पनि विशेष मनैबाट धन्यवाद व्यक्त गर्दै गर्दै आजको बसाई कार्यक्रम शुभ सन्देशको बसाईबाट भोलिको बसाईमा आउने बाचा गर्दै गर्दै म तपाईँकै साथी कार्यक्रम प्रस्तोता सुमिति याखा आजको बसाईबाट बिदा हुन्छु। हवस् त नमस्ते, तपाईँको बाँकी पल शुभ रहोस्।

0: श्रोता नमस्कार, आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ भने नेपाली बहसलाई फेसबुक पेजबाट नेपाली नेटवर्क सर्च गर्नुभयो भने प्रत्यक्ष रूपमा आइरहेका छौं। युट्यूब च्यानलमा नेपाली नेटवर्क टीभी मार्फत पनि प्रत्यक्ष रूपमा प्रसारण भइरहेको छ। धेरै नेपालीहरूले सुन्ने मन पराउने कार्यक्रम नेपाली बहस काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि एकैसाथ प्रसारण भइरहेको छ। नेपाली बहसमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनीतिक क्षेत्रका विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछौ। आदरणीय श्रोता, नेपाली कंग्रेसको अधिवेशन एकदमै तीव्रता रूपमा अगाडि बढ़िरहेको छ। सारिएको छ 18 गतेका लागि 16 गते हुने अधिवेशन महाधिवेशनलाई, तर जिल्लाबाट व्यापक रूपमा चाहिँ वडा अधिवेशन पालिका हुँदै क्षेत्रीय अधिवेशनहरू सम्पन्न भइरहेका छन् र धेरै ठाउँमा मतदान पनि भएको छ भने कतिपय ठाउँमा सर्वसम्मत रूपमा पनि अधिवेशन भएको छ। नेपाली कंग्रेस फुटे भविष्य अन्धकार हुने कुराहरू पनि आएका छन्, तर नेपाली कंग्रेसका दुईटा महाधिवेशन हुने सम्भावना पनि देखिएको छ। 15 गते नेपाली कंग्रेसको अर्को महाधिवेशन देउबा पक्षले गर्दैछ आज बिहिबारदेखि। आधारित सूचना नेपाली बसमा हामी चर्चा र परिचर्चा गर्न चाहन्छौ यस विषयमा, र कार्यकर्तामाथि आक्रमण गर्नेलाई कार्यवाही गर्न नेपाली कंग्रेसकी सहमहामन्त्री डाक्टर ढिला संग्रौलाले माग गर्नुभएको छ। मोरङ क्षेत्र नम्बर 6 को क्षेत्रीय अधिवेशनका क्रममा कार्यकर्तामाथि व्यापक रूपमा आक्रमण भएको भन्ने विषय आएको छ। यो क्षेत्र शेखर कोइरालाको क्षेत्र हो। शेखर कोइरालाको क्षेत्र यति अशान्ति किन भइरहेको छ? शेखर कोइरालाको क्षेत्रमा आज हामी नेपाली बसमा चर्चा परिचर्चा गर्दैछौं, र उक्त घटनामा आफू क्षेत्रीय सभापतिका उम्मेद्वारहरूमाथि पनि आक्रमण भएको ढिला संग्रौलाले बताइरहँदाखेरि आखिर नेपाली कंग्रेसको अहिलेको अवस्थामा किन हातपात भएको छ त कार्यकर्तामाथि? यो यस विषयमा चाहिँ आजको नेपाली बसमा हामी चर्चा र परिचर्चा गर्दैछौ, र ढिला संग्रौलामाथि पनि हातपात भएको विषय आएको छ, र अन्य नेता कार्यकर्तामाथि पनि हातपात भएको विषय आएको छ। आदरणीय श्रोता, देउबा उद्घाटन सत्रमा आउँदैछन् भनेर झुटो प्रचार नगर्नका निम्ति संस्थापन इतर पक्षले जानकारी गराएको छ। चुन्नेवीबाट स्थानीय तहमा पत्र आएको छ। नेपाली कंग्रेसका संस्थापन समूहका नेता डाक्टर प्रकाश शर्माले पूर्व सभापति श्रीबहादुर देउबा कंग्रेस संस्थापन पक्षले आयोजना गरेको गर्न लागेको महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुने भन्दै झुटो प्रचार नगर्न चाहिँ उनले बताएका छन्। आजको नेपाली बसमा यस विषयमा पनि चर्चा र परिचर्चा गर्दैछौ। नेपाली कंग्रेसको महाधिवेशन व्यापक रूपमा अगाडि बढ़िरहेको छ। आदरणीय श्रोता, अहिलेको पछिल्लो समय भनेको नेपाल निकै अप्ठ्यारो परिस्थितिमा छ। बाढ़ी भन्दा ठूलो हल्लाले पर्यटन थलिएको छ। देशव्यापी रूपमा देशै संकटमा होइन। संयुक्त राष्ट्रसंघ प्रधानमन्त्री बालेन्द्र शाह बालिन गएर उहाँले भन्न सक्नु भएन, देशभरि देश नै संकटमा होइन। भोटेकोशी, रसुवा, धादिङ लगायतका केही जिल्लाहरू, दुई तीन जिल्लाहरूमा यसले समस्या निम्ति आएको हो। देश एकदम सुरक्षित छ। अन्य ठाउँमा पर्यटन भर्नका निम्ति तपाईँहरू आउनुहोस्, तपाईँहरू हेर्नुहोस्, सिंगो नेपालले बगाउने होइन बाढ़ीले। यो विषयमा चाहिँ प्रधानमन्त्री चुक्नु भएको छ। संयुक्त राष्ट्रसंघको महासभामा उहाँले यो कुरा उल्लेख गर्न सक्नुपर्ने थियो, र उहाँको स्पीचमा, उहाँको स्टेटमेन्टमा यो कुरा समेटिएन। उहाँले भन्नुभयो नेपाल निकै ठूलो जोखिममा छ। नेपाल सिङ्गो जोखिममा होइन, नेपालका केही जिल्लाहरू जोखिममा हुन्, धेरै नेपाल सक्लो छ, धेरै नेपालमा चाहिँ त्यस्तो असुरक्षा छैन, धेरै नेपालले चाहिँ सजिलै तरिकाले आदरणीय श्रोता पर्यटन भन्न सक्ने स्थिति छ। आजको नेपाली बसमा हामी यिनै विषयमा कुराकानी गर्छौँ। छोटो विश्राम लिन्छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
1: होइन भाउजू, यति हतारमा कता जाँदै हुनुहुन्छ?
2: दाजुले विदेशबाट पैसा पठाउनु भएछ, अनि त्यही पैसाले गहना नै किन्नु भनेको। फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ, यति धेरै काम छ, फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन, अनि गर्नु परेन हतार।
1: भाउजू, अब त्यसो भए तपाईँ चैनपुर बजारको समिन टेलर्समा जानुहोस् त।
2: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु?
1: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू। त्यहाँ त प्रभु मनी ट्रान्सफर, हुलास रेमिट, संसार रेमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ, अनि सुन चाँदी खरिद बिक्री पनि गरिन्छ। त्यति मात्रै कहाँ हो र? त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि।
2: धन्यवाद बाबु, तपाईँले समिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज चैनपुर बजार घुम्दै दिन बित्ने रहेछ।
1: ए पख्नुहोस् त भाउजू, त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि।
3: समिन ट्रेडर्स चैनपुर 6 संखुवा सभा, प्रोप्राइटर मेघराज साक्य।
1: टेलिफोन नम्बर 0295701123।
2: मोबाइल नम्बर 98421067622।
4: चाहना हेर न, गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है? त्यही त, कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्?
5: के को खास खास विशेष चल्दैछ यता? हामीले सुन्न मिल्दैन कि कस्तो?
4: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइन कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
5: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी। हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
6: प्रोप्राइटर समीर बिक प्लस रूपा बिक, मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
5: सुप्रिन्सा सुन चाँदी पसल चैनपुर छ शङ्खुवासभा त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि।

0: नमस्कार, म गायक अशोक मुकारुङ। तपाईँ अहिले सुन्दै हुनुहुन्छ लेक बिचको धुन रेडियो अरुण।
1: यति राम्रो बीचमा नेपाली कंग्रेसका सहमहामन्त्री डाक्टर ढिला संग्रोला हुन्छ। जति साथ नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म तपाईँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: धन्यवाद।
1: होइन डाक्टर साहब, तपाईँको चाहिँ मोरङको सुन्दर हरैचा नगरपालिका चार स्थित सिग्देल बन्धु सामुदायिक भवन बाँसबारीमा निर्धारित निर्वाचन स्थलमा कार्यक्रम शुरू हुनु अघि केही व्यक्तिहरूले चाहिँ हतियारसहित प्रदर्शनमा उत्रिए भन्ने कुरा आएको छ। रगताम्य भएका अनुहार र तस्विरहरू हामीले देखेका छौँ। तपाईँलाई पनि चोटपटक लाग्यो डाक्टर साहब?
2: माथि पनि त्यही हातपात गर्ने प्रयास भयो र मलाई साथीहरूले मोटरसाइकलमा लिएर गाउँतिर लगे र म त्यसरी चाहिँ उनीहरूको हातपातदेखि अरू चोटपटकबाट बच्न सफल भए। तर चाहिँ नेपाली काङ्ग्रेसको महासमिति सदस्य पूर्व माननीय चुमनारायण तपदारमाथि जो आकांक्षी पनि हुनुहुन्थ्यो क्षेत्रीय सभापतिको, उहाँलाई चाहिँ गाडीबाट झारेर कुटेर रगतमय बनाइएको छ। नाकको डाडी, हात खुट्टाहरू भाँचिएको छ। यस्तै चेतरात रेग्मी, हाम्रो जेनजीवा सबैमाथि आक्रमण भयो। हामी चाहिँ त्यहाँ कार्यक्रम पूर्व निर्धारित थियो, क्षेत्रीय सभापतिले बोलाएर नै हामी त्यहाँ गएका थियौँ। उद्घाटन कार्यक्रम थियो मेरै प्रमुख आतिथ्यमा भनेर हामी गएको। करिब करिब 10 मिनट कार्यक्रम शुरू पनि भएको थिएन, निर्वाचन आयोग बसिरहेको थियो। एकाएक मारपिट शुरू भएर लखेट्ने पिट्ने जस्ता उच्छृङ्खल गतिविधि जुन भयो।
1: कसको नेतृत्वमा भएको थियो?
2: देवराज तामाङ जो क्षेत्रीय सभापति नेपाली काङ्ग्रेसको संरचनाविद, 14 महाधिवेशनबाट आउनु भएको छ, उहाँले नै बोलाएर गएको कार्यक्रम थियो। म प्रमुख अतिथि र नोमिनेसनको प्रोग्राम थियो, उहाँकै नेतृत्वमा, उहाँकै अगाडि। पहिले मलाई खबर पनि आएको थियो यो दिदी नजानुस्, यो पहिले बिहानै मान्छेले मदिरा सेवन गरेर सबैले त्यो रात तिहार सहित बसेका छन्, तपाईँलाई मारपिट हुन सक्छ, कुटपिट हुन सक्छ सबै भन्दै गर्दा बार बार देवराज तामाङबाट मलाई फोन आयो, दिदी प्रमुख अतिथिको रूपमा बोलिदिनुहोस्, अन्तिम अधिवेशन हो, आइदिनुहोस् भनेपछि यो पार्टीमा हर्ष र उल्लास होस्, म चाहेको थियो सर्वसम्मत होस्, सबै मिलेर जाउन्। त्यो प्रयास पनि 2-3 दिनदेखि मैले गरि नै रहेको थिएँ, संवादमै थिएँ म। यो संवादको ढोका खुल्छ भनेर नै म त्यहाँ पुगेको थिएँ। सबै साथीहरू पुग्नु भएको थियो नोमिनेसन गर्नलाई, तर जे कुरा पहिला व्याख्या गरिएको थियो, जे अवस्था छ नआउनुहोस् भनेको थियो, त्यही अवस्था थियो। यो नियोजित थियो, षड्यन्त्रपूर्वक थियो, यो साङ्घातिक आक्रमण मात्र होइन, सबै साथीहरूको ज्यान लिने प्रयास गरियो।
1: होइन, त्यहाँ को को थिए? त्यहाँ कुटपिटमा संलग्नहरूको अनुहारहरू चिन्नु भएन? मान्छेहरू को को थिए?
2: सबै चिनेका छौँ हामी, सबै त यो ल्याइएको थियो, गराइएको थियो।
1: कसको नेतृत्वमा भयो? कसको नेतृत्वमा भयो? डाक्टर शेखर कोइरालाको
2: नेतृत्वमा तामाङ, देवराज तामाङको नेतृत्वमा हो।
1: देवराज तामाङले तपाईँलाई बोलाएर नै त्यहाँ चाहिँ कुटपिटको वातावरण सिर्जना भयो?
2: बोलाएर नै, प्रमुख अतिथि भनेर बोलाए, म कार्यक्रममा गएँ, मैले सम्बोधन गरेको थिएन, कार्यक्रम शुरू पनि भएको थिएन। मदिरा सेवन गरेका मान्छेहरू हो हल्ला गरिरहेका थिए, वातावरण राम्रो थिएन, माहौल राम्रो थिएन। म सोचिरहेको थिएँ कि तर पनि नेपाली काङ्ग्रेसमा नेतृत्व लिइरहेको हुनाले के असन्तुष्टि छ, के भइरहेछ, किन यस्तो भइरहेछ, मैले सवाल प्रश्न जवाब भन्दा पनि सोधिरहेको थिएँ सभापतिजी। तर सबै यो पहिले नै यो तयारीका साथ प्री प्लान नै थियो आक्रमण गर्ने।
1: भनेपछि त्यो शेखर कोइराला डाक्टर साहबको क्षेत्र होइन, मोरङ छ?
2: शेखर कोइरालाकै साथीहरूले, शेखर कोइरालाकै संलग्नतामा, उहाँकै निर्देशनमा भएको भन्ने मलाई चाहिँ सबै साथीहरूले भनिरहेको।
1: भने शेखर कोइरालाले निर्देशन दिनुभयो काठमाडौँबाट?
2: उहाँ त्यही त हो नि, उहाँ एकातर्फ वक्तव्यबाजी गर्नुहुन्छ, भाग लिनु हुँदैन अधिवेशनमा, अर्कोतर्फ अरू क्षेत्रमा मान्छे उठाउनुहुन्न, 6 नम्बर क्षेत्रमा प्रत्येक वार्डमा उठाउनु भएको छ। र फेरि त्यहाँ जाँदै गर्दा तिनै साथीहरूले नै आक्रमण गरेका छन्। देबु तामाङ मुख दर्शक भएर हाँसिरहनु भएको थियो, साथीहरू कुटाई खाइरहेका थिए।
1: ए भनेपछि डाक्टर साहब, अब यो जुन त्यहाँ हातपात भएको छ मदिरा सेवन गरेर चाहिँ कार्यक्रम स्थलमै तपाईँले भन्नुभयो देवराज तामाङजीले पटक पटक फोन गरेर दिदी प्रमुख आतिथ्य ग्रहण गरिदिनु पर्यो भनेर
2: महानगरको निर्वाचनमा भोट खसाउन गएको थिएँ, फेरि फोन आयो दिदी ढिलो भइसक्यो, साथीहरू भन्छन् त्यहाँ हतियारधारी छन् नआउनु। दुविधाको बीचमा मैले सोचे सहकार्य र सहमतिको जुन मैले प्रयास गरेका छु, म जाँदै गर्दा सबै साथीलाई मिलाएर लैजाने पनि मेरो दायित्व थियो। यो समूह भन्ने काङ्ग्रेसभित्र छैन, सबैलाई मिलाएर लैजान्छ भनेर तीन दिनदेखि मैले प्रयास गरेका थिएँ। उहाँहरूसँग मैले धेरै संवाद गरेका थिएँ। यो संवादलाई जोड्ने कडी आजको उद्घाटन बन्छ कि त भनेर नै नआउनु नआउनु मलाई बाटैदेखि रोकिरहेको थिएँ मान्छेले। तर म गएकै 10-15 मिनटको घटना थियो।
1: ए भनेपछि त कार्यक्रमै नभइकन चाहिँ तितरभित्र पारियो है?
2: नभइकन पुग्न त कतिखेर आउँछन् र सबैलाई ठटाम भनेर बस्या जस्तो स्थिति देखि।
1: ए भने अनि तपाईँ त गइसकेको 15 मिनटमा त्यो कार्यक्रम सुरु भइसक्यो, कुटपिटको कार्यक्रम?
2: होइन, कुटपिट सुरु भएको कार्यक्रम सुरु भएर अब निर्वाचन अधिकृत व्यक्तिहरू बसेका छन् र उनीहरू पनि असुरक्षा भयो। मैले देखेँ अब यहाँ स्थिति तनावग्रस्त भइसक्यो र तनावग्रस्त भएपछि सबै साथीहरू त्यहाँबाट निस्किने भाग्ने क्रम सुरु भयो। भाग्दै गर्दा चाहिँ समातेर गाडीमा चढेकालाई पनि तल झारेर चाहिँ यो मरासन्न गरिकन कुट्ने हो।
1: देवराज तामाङले बोलाएरै कुटे त्यसो भए?
2: बोलाएरै कुटे, त भनेको थियो मान्छेले। राति 11 बजीसम्म उहाँको घरमा मिटिङ भएको छ, बिहान पनि मिटिङ भएको छ, नजानु होला। तर बार बार फोन एउटा क्षेत्रीय सभापतिले बोलाउँदै गर्दा कसरी नजानु, आएर बोलिदिनुहोस् भन्दै गर्दा जाउँ भनेर म
1: कति घाइते भएको छ त्यहाँ के के छ अवस्था?
2: अब सिकिस्त घाइते भनेको 3 चाहिँ नोबल हस्पिटलमा उपचार भएको छ, अरूलाई चाहिँ हातपात पेट चुट पटक लाग्छ, घरमै आराम गरिरहनु भएको।
1: अब के हुन्छ त्यहाँको अधिवेशन चाहिँ?
2: अधिवेशन हुन्छ, यो हाम्रो प्रक्रिया हो। 15 अधिवेशनमा हर्ष र उल्लास चाहिँ सबैजना क्षेत्रीय प्रतिनिधिको रूपमा आइसक्नु भएको छ। हाम्रोतिर 3 पालिका पर्छ, महानगरको अधिवेशन भइसक्यो, बुढी गंगा सुन्दर हरिचाको पनि अधिवेशन भइसक्यो, पाली क्षेत्रीय अधिवेशनमा मनोनयन गर्ने क्रममा मात्रै यो घटना घटेको छ। अधिवेशन रुक्दैन, केन्द्रले नै तुरन्त निर्वाचन आयोगले अब अर्को तयारी गर्दैछ, हामी छिटै यसलाई मूर्त रूप दिन्छौँ। र एकता र सबैलाई म आज तपाईँ मार्फत आह्वान गर्न चाहन्छु, अहिले हाम्रो क्षेत्रमा त्यस्तो समूह भन्ने छैन। कतिपय साथीहरू डाक्टर शेखर कोइरालासँग नजिक हुनुहुन्थ्यो होला, कति चाहिँ गगन थापासँग, त्यो अवस्था होइन। साथीहरूलाई म आह्वान गर्छु, आउनुहोस् एकताबद्ध भएर फेरि हातेमालो गर्दै यो अधिवेशन सफल पारौँ, नेपाली काङ्ग्रेसको संगठनलाई उचाइ पारौँ, रूपान्तरणको अभियानलाई सफल पारौँ भन्छु म।
1: हस् तपाईँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार। नेपाली कंग्रेसका सहमन्त्री डाक्टर विलास संग्रौल आदरणीय श्रोता, सुन्दर रेचामा कुटपिट भएको घटनाको विषयमा हामीले छलफल र बहस गरिरहेका छौं। छोटो विश्राम लिन्छौं, विश्रामपछि पुनः उपस्थित हुनेछौं।
3: ए कान्छा, तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है, खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
4: ल ल आमा, म तु गए तु आए।
3: होइन, आजै आइपुग्छस् र?
4: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्रालीमा भइहाल्छ नि। हामी कहाँ आईएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ, वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्राली, चैनपुर 6 शङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 0295-70-128, मोबाइल नम्बर 9852-45-741।
5: लैलै मायालाई काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे, लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन, लौ लौ लल्लाबारी खर्कैको नारायण जौबारी।
6: नमस्कार, म लोकगायक कमलीकान्त भेटवाल, तपाईँ अहिले सुन्दै हुनुहुन्छ।

0: बीचमा राजनैतिक विश्लेषक मुमाराम खनाल हुनुहुन्छ। खनालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
1: धन्यवाद, नमस्कार।
0: मुमाराम खनालजी, नमस्कार, स्वागत छ यहाँलाई नेपाली बसमा।
1: धन्यवाद, धन्यवाद।
0: अब अहिलेको अवस्थामा चाहिँ तपाईँले हेर्नुभयो, चोलेन्द्र शमशेर जबरा पक्राउ, त्यसपछि उहाँले आइतबार निकालेको विज्ञप्ति, प्रहरीले दिएको स्टेटमेन्ट, अनि गृहमन्त्रीले वा चाहिँ प्रधानमन्त्रीले सिधै आइजीपीलाई फोन गरेर उठाएर ल्याइहाल भन्दाखेरि चाहिँ प्रहरी उठाउने, यो कस्तो खालको राजनीतिक संस्कार र संस्कृतितर्फ जाँदैछौँ हामी?
1: वास्तवमा यो दुर्भाग्यपूर्ण कुरा हो, किनकि कुनै पनि लोकतान्त्रिक मुलुकमा सरकारले गरेका काम कारवाहीहरूको जवाबदेहिता चाहिन्छ र त्यसको चाहिँ संविधान सम्मत अथवा चाहिँ कानून सम्मत यी सबै कुराहरू चाहिन्छ। तर अहिले चाहिँ जे भइराखेको छ, यो अहिले मात्रै होइन, यो सरकारको शुरूआतदेखि नै यस्ता प्रकारका चाहिँ गैर न्यायिक ढंगले चाहिँ गिरफ्तारी गर्ने, अन्धाधुन्ध गिरफ्तारी गर्ने र छोड्ने जुन सिलसिला चलिराखेका छ, यसले चाहिँ यो सरकार चाहिँ जुन दिशातिर उन्मुख भइरहेछ त्यो चाहिँ कानून, संविधान र चाहिँ विधि विधान भन्दा चाहिँ बाहिरबाट एउटा भूमिगत गिरोहको चाहिँ जस्तो कार्यशैलीबाट यो सरकार चलिरहेछ र यो दुर्भाग्यपूर्ण कुरा हो र यो कुनै पनि लोकतान्त्रिक मुलुकलाई नसौने कुरा हो। यस्तो प्रकारको चाहिँ जहाँ चाहिँ न्यायिक क्षेत्रमा लामो समयसम्म काम गरेका व्यक्तिलाई गिरफ्तार गर्नुभन्दा अगाडि उनलाई गिरफ्तार गर्नुपर्नको कारण के हो भनेर सम्पूर्ण चाहिँ नेपाली नागरिकले त्यो जान्नु पाउने अधिकार छ र त्यो अधिकारबाट वञ्चित गरेर एउटा चाहिँ नागरिकलाई चाहिँ रात बिरात चाहिँ उठाएर लिएर जाने जुन प्रकारको एउटा भूमिगत र चाहिँ निरङ्कुश शैली सरकारको देखिएको छ, यो चाहिँ विनाशकाले विपरीत बुद्धि हो भन्ने लाग्छ मलाई।
0: अब सर्वोच्च अदालतका रजिस्ट्रारको नेतृत्वमा चाहिँ चोलेन्द्र शमशेर जबरालाई भेट्न जानुभएको कुरा पनि बाहिर आएको छ, तर चोलेन्द्रजीले तपाईँलाई सुरक्षा थ्रेट छ भनेर, उहाँलाई चाहिँ सुरक्षाको लागि लग्न आएको भनेर प्रहरीले भनेको भन्ने विषय पनि सँगसँगै आएको छ। पछि मोबाइल चफत गरेर मेरा मोबाइलहरू पनि हेरियो भन्ने कुरा छ। लाग्छ चोलेन्द्र शमशेर पनि राजनीतिक रूपमा अलिकति सक्रिय भएको सुईको बारम्बार प्रधानमन्त्री कार्यालयमा पुगिसके पछाडि अलिकति थर्काउनका लागि चाहिँ उनलाई रातारात पक्राउ गरिएको हो कि भन्ने एउटा पंक्ति छ भने, तर चोलेन्द्र शमशेरबाटै पनि मलाई साँच्चै सुरक्षा थ्रेट थियो भनेर चाहिँ उहाँको पत्र बाहिर सार्वजनिक हुनु, यो उहाँ त कानूनको त्यत्रो जानकार हो, पूर्व प्रधान न्यायाधीश भइसकेको व्यक्ति हो, यो खेल खेलो कसरी चलिरहेको छ त्यसो भए?
1: होइन, अब यस्तो चाहिँ यस्ता मुलुकहरूमा कुनै व्यक्ति राजनीतिमा जान्छ वा जाँदैन उसको चाहिँ सम्बन्धित व्यक्तिको कुरा हो। राजनीतिमा जानु अथवा चाहिँ राजनीतिक गतिविधिमा उसलाई चाहिँ चासो लाग्नु स्वाभाविक रूपले के हो भन्नुहुन्छ भने, नेपालमा चाहिँ जुडिसियरीको चाहिँ जुन प्रकारको चाहिँ नेपालको इतिहास छ, यो इतिहासमा चाहिँ जुन पहिलो पटक यस्तो घटना भएको हो। अब यो घटनालाई लिएर मान्छेहरूले चाहिँ विभिन्न खालको चाहिँ टिका टिप्पणीहरू, विभिन्न षड्यन्त्रका सिद्धान्तहरू बनाउने एउटा कुरा छ, त्यसप्रति मलाई खासै चासो पनि छैन, रुचि पनि छैन। तर मूल कुरा के हो भने, चाहे चाहिँ सर्वोच्च अदालतको प्रधान न्यायाधीश भइसकेको व्यक्तिलाई समेत जुन तरिकाले उनलाई जेसुकै कारण होस् त्यसको एउटा पारदर्शिता चाहिँ सरकारसँग खोजिन्छ र त्यो पारदर्शितालाई उल्लङ्घन गरियो भने यसले चाहिँ आज एउटा घटना भयो भन्ने चाहिँ ठूलो कुरा होइन। यस्ता घटनाहरूले दीर्घकालीन रूपमा के असर पार्छन् भन्नेबाट चाहिँ यसको विश्लेषण गर्ने हो। त्यस हुनाले चाहिँ यसका चाहिँ अरू प्राविधिक पक्ष र कहाँ कहाँ कसले के भनेर के गरे भन्ने कुरा चाहिँ सञ्चार माध्यममा आइरहेकै छन् र सञ्चार माध्यमको काम हो त्यो। हामीले चाहिँ के हो भने, हाम्रो मुलुकमा चाहिँ यदि लोकतान्त्रिक व्यवस्था छ, हाम्रो मुलुकमा यदि जवाबदेहिता छ, हाम्रो मुलुकमा यदि कानून छ, संविधान छ भने ती सबै कुराहरू चाहिँ पारदर्शी ढंगले नै अगाडि आउनुपर्छ र एउटा भूमिगत गिरोहले जस्तो चाहिँ सरकारले पनि काम गर्न थाल्यो भने त्यो भूमिगत गिरोह र सरकारमा कुनै भिन्नता रहँदैन। त्यसपछि चाहिँ जुन अपराधीकरण नेपाली समाजमा भइरहेको पनि छ, त्यो अपराधीकरणको चाहिँ पछिल्लो पराकाष्ठा त हामीले चाहिँ भदौ 24 गते र पछि चाहिँ जेलबाट जसरी चाहिँ मान्छेहरू निस्केका छन् त्यहीँबाट हामीले चाहिँ देखेको हो। त्यसकारणले यसमा चाहिँ यो अपारदर्शी चाहिँ जुन सरकारको कार्यशैली छ, यो अपारदर्शिता मुलुकको चाहिँ लागि दुर्भाग्य हुन्छ, नागरिकमाथि दुर्भाग्य हुन्छ, यसलाई पहिले सच्याउनु पर्यो भन्ने हो।
0: अनि एउटा कुरा सर खनाल सर, जस्तो अहिले तपाईँले जुन कुरा हामी आज बताइरहेका छौ, नेपाल प्रहरी वा आइजीपी एउटा संस्था हो होइन वा व्यक्ति होइन, किनभने यत्रो हजारौं प्रहरीको चाहिँ नेतृत्व उहाँले गरिरहनु भएको छ, तर प्रहरीको भूमिका चाहिँ वा प्रहरीलाई कमजोर बनाउन खोजियो वा प्रहरीलाई बदनाम गर्न खोजिँदैछ वा प्रहरीको आफ्नो स्वविवेक र उसको स्ट्यान्ड चाहिँ कस्तो हुनुपर्छ वा कस्तो छ अहिले?
1: होइन त्यो संस्थागत चल्नु पर्यो, त्यो संस्थागत चल्नका लागि पहिलो कुरो त संस्थाको नेतृत्व तपाईँ हेर्नुहोस् न, इतिहासमा सबैभन्दा कमजोर अहिले चाहिँ जुन गृहमन्त्री छन् उनको चाहिँ आफ्नै छवि विवादास्पद छ, न उनी राजनीतिज्ञ मान्छे हुन्, त्यस्तो नेतृत्वबाट चाहिँ गृह प्रशासन जुन चलिरहेका छ त्यही नै दुर्भाग्यपूर्ण कुरा हो। त्यसो हुनाले चाहिँ अब त्यस्तो नेतृत्वबाट अब धेरै चाहिँ हामीले आशा गर्न त सक्दैनौँ। तैपनि के हो भने अब नेपाल प्रहरी सक्षम चाहिँ संस्था नै हो, तर यसलाई राजनीतिकरणले ठिलो ठिलो बनाएको छ, र यो थप राजनीतिकरण मात्रै होइन, अब त सन्की र एउटा चाहिँ अदूरदर्शी र एउटा चाहिँ गृह प्रशासनमा चाहिँ जान नसाउने व्यक्तिको हातमा चाहिँ अहिले गृह प्रशासन छ। त्यस कारणले गर्दाखेरि मलाई चाहिँ के लाग्छ भने हामी चाहिँ एकदमै चाहिँ दुर्घटनाको सन्निकट छौँ, र यस्ता साना साना दुर्घटनाहरूबाट हामीलाई चाहिँ के बनाइँदैछ भने यस्ता त भइरहन्छन् होइन, यस्ता हुँदैनन्, यस्ता चाहिँ भइरहन्छन् भने त्यसले सजाय पनि पाउँछ, हिजो भएको पनि त्यही हो। त्यसमा यी सबै गतिविधिहरू कसरी र कसरी चाहिँ निर्देशित छन् भन्ने कुरा चाहिँ अलिकति यो तपाईँ जस्ता पत्रकारहरू नै लाग्नुपर्छ, र यस्ता कुराहरू आइ नै रहेका पनि छन्। तर चाहिँ वास्तवमा के हो भन्नुहुन्छ भने यो हाम्रो चाहिँ शासन सत्ता अहिले जे जसरी चलिरहेका छ, यो पछिल्लो परिवर्तन, यो परिवर्तनका संकेतहरू चाहिँ सकारात्मक छैनन्, नकारात्मक ढङ्गमा अगाडि बढिरहेछ।
0: सर्वोच्च अदालतको फुलकोटको बैठक पनि बस्यो, त्यहाँ चाहिँ न्यायाधीशहरू नै त्रासमा त्राईमाममा जस्तो चाहिँ स्थिति सृजना भएको छ, कतिपय न्यायाधीशसँग चाहिँ मैले पनि एक दुईजनासँग कुराकानी गरेका छु, उहाँहरूसँग अफ द रेकर्ड कुराकानी भएको छ, र उहाँहरूले के भन्नुहुन्छ भने अब आज चोलेन्द्र शमशेर पक्राउ पर्नुभयो, उहाँ चाहिँ चोलेन्द्र शमशेरलाई हिरासतमा लग्यो, चोलेन्द्र शमशेरको हिजोको भूमिका के हो भन्ने कुरा त्यतातर्फ नजाउँ, उहाँले चाहिँ के गर्नुभयो भन्ने कुरामा नजाउँ, तर एउटा पूर्व प्रधान न्यायाधीश भएको व्यक्ति चाहिँ बिना पक्राउ पुर्जी बिना कारण चाहिँ त्यसरी चाहिँ गिरफ्तार हुन्छ भने भोलि हामीले पनि त त्यो न्यायाधीशको एउटा बेन्चमा बसेर चाहिँ भोलि धेरै किसिमका चाहिँ फैसला गर्नुपर्ने हुन्छ, र उनीहरूका विरुद्धका फैसलाहरू होला, कतिपय कुरामा चाहिँ कानूनी प्रश्न उठाउनु पर्ने हुन्छ, हामीलाई पनि सुरक्षा थ्रेट भन्दै लगेर चाहिँ यसरी केरकार गर्ने हो भने हामीले कसरी काम गर्ने भन्ने चाहिँ न्यायाधीशहरूको माग थियो। डाक्टर मनोज कुमार शर्मामाथि नै प्रश्न उठाएका छन् अहिले प्रधान न्यायाधीशमाथि, भन्दा यसले के हो एउटालाई हानेर अर्कोलाई तर्साउने खालका खेल पनि भएका हुन् त्यसो भए?
1: होइन, त्यो त प्रश्नै देखिन्छ, किनभने सत्ताले त्यही नै गरिराखेका छ अहिले, र हामीले चाहिँ इतिहासमा पहिलो पटकै हामीले देख्यौँ न्यायालयमा फुल बेन्चले नै सरकारको यस्तो प्रकारको चाहिँ कार्यशैलीको एउटा एक प्रकारले चाहिँ घुमाउरो ढङ्गले विरोध गरेको छ, र त्यो विरोध गरिनु पनि पर्छ। होइन, हिजो चाहिँ कुनै व्यक्तिले इन्स्टिट्युसनको प्रमुख हुँदाखेरि के गर्यो भन्ने कुराका लागि त हाम्रो संसद के का लागि बन्या त, उनीहरूले कुनै पनि न्यायाधीशमाथि अथवा अहिले पनि त प्रक्रिया मिचेर चौथो वरियताको मान्छेलाई चाहिँ न्यायाधीश बनाउँदाखेरि यिनीहरूले वरियता मिचेको त त्यही सरकारको चाहिँ हाम्रो चाहिँ बहुमतको दम्ब छ भनेरै हो नि त, नत्र त न्यायिक परिषदमा बहुमत हुँदैन थियो भने कसरी चाहिँ अहिले मनोज कुमार शर्मा चाहिँ प्रधान न्यायाधीश हुन्थे त भन्ने प्रश्न पनि आफ्नै ठाउँमा छ। त्यसो भने अब त्यो चाहिँ कानूनमा टेकेर नै त्यो कुरा गरेको हुनाले यो कुरा गलत छ भन्दा भन्दै पनि त्यो कुरालाई चाहिँ कानूनसम्म ढङ्गले सही छ भनेको हो नि। त्यसमा सबभन्दा पहिलो कुरा त के हो भने यदि विधिको शासन छ भने, तर मलाई लाग्छ अब त्यो विधिको शासनभन्दा धेरै पर मुलुक पुगिसकेका छ, मान्छे हेर्दाखेरि हामीले चाहिँ संविधान पनि भएको सबै इन्स्टिट्युसनहरू इन्ट्याक्ट भए जस्तै देख्छौ, हिजो ओलीको पालामा भन्दा बढी गैर न्यायिक ढङ्गले चाहिँ जुन डिसिजनहरू हुन थालेका छन्, जुन प्रकारले विधि मिचेर कानून मिचेर जुन प्रकारका गतिविधि हुन थालेका छन्, यसको चाहिँ मैले अघि पनि भने रणनीतिक रूपमा एउटा खालको चाहिँ भ्याकुम जुन सिर्जना गर्न खोजिँदैछ त्यो चाहिँ लोकतन्त्रको लागि घातक हुनेछ।
0: तर अब आज चाहिँ यसमा धेरै प्रश्नहरू पनि उब्जिरहेका छन्, सरकारका कार्यशैलीमाथिका प्रश्नहरू छन्, प्रधानमन्त्रीले राति दिने निर्देशनका प्रश्नहरू छन्, गृहमन्त्रीले गर्ने निर्देशनका प्रश्न, आईजेपीले चाहिँ अब प्रहरी संगठनको कतिको गरिमा बचाउन सक्नुहुन्छ भन्ने खालका धेरै प्रश्नहरू छन्, अन्यलताका प्रश्नहरू छन्। तर पक्राउ पर्ने कुरा कसैले भनौँ न भ्रष्टाचार गरेको छ, कोही चाहिँ देश द्रोही छ, वा चाहिँ उसले गलत क्रियाकलापहरू गरेको छ, प्रक्रिया अनुसार जोसुकै पनि कानुनी दायरामा आउन सक्छ, तर विधि र शासनको उल्लङ्घन गर्दै जाने हो भने, सिस्टमलाई चाहिँ केही होइन भन्ने ढंगले अगाडि बढ्दै जाने हो भने मुलुकको अभिगत के हुन्छ, र अन्तर्राष्ट्रिय जगतले चाहिँ हाम्रो नेपालको अहिलेको परिस्थितिलाई चाहिँ कसरी हेर्छ?
1: होइन, पक्कै पनि के हो भने हामी चाहिँ एकदमै आर्थिक चाहिँ पछौटेपनमा छौँ, सामाजिक रूपमा चाहिँ हाम्रो समाजको चाहिँ तीव्रतर विघटनमा छ, यस्तो बेलामा चाहिँ हाम्रा चाहिँ जुन सरकारी निकायहरू हुन् अथवा चाहिँ हाम्रा संस्थाहरू हुन् तिनीमाथिको प्रहारले चाहिँ झन् चाँडै त्यो हाम्रो चाहिँ दुर्घटनालाई चाहिँ जुन राजनीतिक दुर्घटनालाई चाहिँ अगाडि ल्याउँछ। हिजो पनि माओवादीले चाहिँ त्यही नै गर्न खोज्या हो, आफ्ना चाहिँ राज्यका संस्थाहरूमा विश्वास नगर्ने, त्यो संस्थाहरूलाई चाहिँ एउटा आधार बनाएर त्यसलाई भत्काउने काममा नै लाग्यो। पछि चाहिँ केपी ओलीजीको पनि त्यही नै देखियो र उनले पनि चाहिँ संस्थाहरूमा नियन्त्रण गर्न खोज्ने र त्यो संस्थाहरूलाई एउटा औपचारिक चाहिँ तहमा राखेर डिसिजनहरू चाहिँ व्यक्तिवादी र मनमानी ढंगले गर्ने र आज त झन् चाहिँ कमसे कम चाहिँ हिजोका चाहिँ पुराना दलहरूका नेताहरूले इन्स्टिट्युसनहरूलाई एउटा चाहिँ देखाउने एउटा माध्यम चाहिँ एउटा त्यसमा टेके जस्तो गर्थे, अहिले त त्यो पनि छैन। निर्लज्जतापूर्वक चाहिँ झुटो बोलेको छ र प्रधान न्यायाधीश जस्तो व्यक्तिलाई चाहिँ गिरफ्तार गर्दाखेरि जुन खालका चाहिँ सामान्य प्रक्रियाहरू पुर्याउनुपर्छ त्यो पनि छैन र अब के कस्ता चाहिँ फेरि अहिले जुन खालको चाहिँ त्रास चाहिँ नेपाली जनमानसमा छ, किनभने भदौ 24 जसरी व्यक्तिगत सम्पत्तिहरूमाथि आगजनी व्यक्तिगत आक्रमणहरू भए त्यो त कुनै राजनीतिक परिघटना थिएन, त्यस्तो प्रकारको आपराधिक परिघटनाबाट जुन नेपाली समाज मनोवैज्ञानिक रूपमा आतंकित छ त्यो मनोवैज्ञानिक रूपमा आतंकित भएको समाजलाई अझ बढी चाहिँ सरकारले नै त्यसलाई चाहिँ प्रोत्साहन गर्ने जुन दुस्साहस भइराखेको छ यसले दिने परिणाम चाहिँ मलाई लाग्छ हिजो ओली र प्रचण्डको जुन अवस्था अहिले छ राजनीतिक रूपमा त्योभन्दा धेरै चाहिँ खराब अवस्था चाहिँ यिनीहरूको हुन्छ। त्यस कारणले चाहिँ अझै पनि सम्हालिएर पारदर्शी ढंगले र जवाबदेता सहित चाहिँ शासन गर्नको लागि म चाहिँ यो सरकार राष्ट्रपाको पनि हो कि होइन यो सरकार चाहिँ कसको हो जो बालेन्द्रको सरकारलाई चाहिँ म चाहिँ यो अनुरोध गर्न चाहन्छु।
0: होइन अब राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति त अलिकति केही भए पनि राजनीतिमा चाहिँ अलिक खारिएर आएका, त्यसपछि संसार जगतमा पनि राम्रै हिजो प्रश्न उठाएर आउनु भएको एउटा व्यक्ति, तर उहाँको कमाण्डमा अर्थात् उहाँको निगरानीमा उहाँको नियन्त्रणमा सरकार छ कि छैन?
1: छैन छैन, त्यो पटक्कै छैन। यदि सकारात्मक दिशातिर हुन्थ्यो भने त्यो एक तहसम्म राम्रो पनि हुन्थ्यो, किनभने राजनीतिक दलले सरकारलाई चाहिँ धेरै ठुलो चाहिँ भारी बोकाउनु भन्दा सरकारलाई चाहिँ खुकुलो छोडिदिनु राम्रो हुन्थ्यो, तर यहाँ त उल्टो भएछ। पार्टीले चाहिँ अलिकति मात्रै नियन्त्रण नगर्ने हो भने सरकार चाहिँ बेलगाम चाहिँ अराजक चाहिँ भएर गइरहेछ र त्यो अराजकता वास्तवमा त्यो पार्टीका लागि पनि राम्रो छैन। सरकारको अराजकता चाहिँ यदि चाहिँ कानूनसम्म ढंगले डेलिभरी गर्ने भनेर यिनीहरूले भनेका थिए सुशासनको कुरामा उनीहरूले चाहिँ राम्रो गर्थे भने त्यसलाई चाहिँ पार्टीले खुकुलो छोड्दा राम्रो हुने हो, तर यथार्थमा चाहिँ अब राष्ट्रपाले चाहिँ धेरै खुकुलो छोड्दा यो सरकार चाहिँ अराजक र नागरिक विरोधी काममा चाहिँ लाग्ने सम्भावना चाहिँ प्रबल देखिरहेछ।
0: अब संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री जानुभयो, प्रधानमन्त्री गइसके पछाडि चाहिँ एउटा कुरामा अलिकति खड्किएको जस्तो अब संचारकर्मीले उठाउनु पर्ने प्रश्न, उहाँले के भन्नुभयो भने नेपाल हिम पहिरोबाट निकै जोखिममा छ, नेपालमा रहेका हिमतालहरू भिसा लगाएर चाहिँ यात्रा गर्दैनन्, उनीहरू जतिखेर पनि आउँछन्। विश्व समुदायले एउटा कुरा जानोस्, जलवायु परिवर्तनको शिकार चाहिँ हामी मात्र होइन, दक्षिण एसियाका धेरै मुलुकहरू हुनुपर्नेछ र विश्व नै हुनुपर्नेछ भन्ने खालको आवाज उठाउनुभयो, त्यसमा सकारात्मक हिसाबले पनि हेर्यो, तर उहाँले नेपाल एकदमै अप्ठ्यारो अवस्थामा छ, जोखिममा छ भन्दै गर्दाखेरि हिम पहिरो फुटेर केही जिल्लाहरू प्रभावित भएका हुन्, सिङ्गो देशै जोखिममा छ भन्ने कुरालाई चाहिँ जसरी अन्तर्राष्ट्रिय मञ्चमा उठाउनुभयो, रसुवा, नुवाकोट, धादिङ, चितौन लगायतका जिल्लाहरू प्रभावित भए उनीहरू जोखिममा छन्, त्योभन्दा पनि एक्स्ट्रा खालका निकै पर्यटनले भरिपूर्ण देश हाम्रा जिल्लाहरू छन्, हाम्रा धेरै भनौँ त्यस्ता भर्जिन ल्यान्डहरू छन् भन्ने कुरालाई चाहिँ अलिकति जोड़ दिन सक्नु भएन भन्ने विषय पनि आएको छ। उहाँको स्पीच र उहाँको चाहिँ त्यहाँको प्रस्तुति पर्फर्मेन्स चाहिँ तपाईँले कसरी लिनुभयो खनाल सर?
1: यस्ता अन्तर्राष्ट्रिय मञ्चहरूमा जसले यो एउटा औपचारिकताका लागि चाहिँ गरिन्छ नि कुरा, त्यो अन्तर्राष्ट्रिय मञ्चको जुन शीतयुद्धकालमा त्यस्ता चाहिँ संयुक्त राष्ट्रसंघको पनि जुन भूमिका थियो, अब के भूमिका छ र त्यसले चाहिँ त्यसले कुनै पनि प्रकारको चाहिँ सकारात्मक काम गर्न सकेको छैन। विश्व महाशक्तिहरूको अगाडि उस केही पनि निरीह भएर चाहिँ बसिरहेको छ। त्यस्ता मञ्चहरूमा उठाउने कुराहरू चाहिँ उठाउनु पर्ने एउटा चाहिँ आफ्नो कर्तव्य गर्ने कुरा हो, त्यो उनले एउटा कर्तव्य गरेका हुन्, अरूले पनि त्यो गर्थे। अहिले चाहिँ हाम्रो रसुवाको चाहिँ ठुलो त्यो बाढी भएको हुनाले त्यसलाई चाहिँ मान्छेहरूले त्यो बाढीबाट जुन प्रभावित छ त्यस अर्थमा चाहिँ यसलाई चाहिँ बढी कन्सन्ट्रेसन दिएर चाहिँ त्यो कुरा नेपालीले चाहिँ बढी चाहिँ महत्व दिएका हुन्, खास गरेर चाहिँ अन्तर्राष्ट्रिय जगतले कहीँ पनि महत्व दिएको चाहिँ मैले देख्दिनँ। अब त्यो त्यस कारणले गर्दाखेरि हो उनले चाहिँ कुरा राख्नु नेपालको तर्फबाट एउटा सकारात्मक कुरा नै हो। नेपालको हेड अफ इन्स्टिट्युसनले जहिले पनि त्यस्ता महासभाहरूमा गएर आफ्ना कुराहरू राख्छ र अहिले हामी धेरै पीडित भएको हुनाले त्यो पीडा सुनाउनका लागि पनि अलिकति शब्द संवेदनशीलता चाहिँ बढेको चाहिँ पक्कै हो, तर त्यसभन्दा बढी चाहिँ मैले चाहिँ यो एउटा औपचारिकताको लागि मात्रै गरिने कुराहरू हुने
0: अहिले त अब
1: जलवायु परिवर्तनको चाहिँ समस्या पक्कै पनि चाहिँ एकदम जटिल समस्या हो, धेरै संसारभरि उठ्दै पनि आएको छ, हामीले उठाएका पनि छौँ, तर उठाउनु र त्यो हाम्रो जलवायुबाट प्रभावित भएकोले हामीले चाहिँ जुन क्षतिपूर्ति लिने हो खास गरेर विकसित राष्ट्रहरूबाट, त्यो क्षतिपूर्तिको समस्यालाई चाहिँ हामीले कूटनीतिक तवरबाट र हाम्रो अन्तर्राष्ट्रिय सम्बन्धलाई चाहिँ नयाँ सिराबाट परिभाषित नगर्दासम्म चाहिँ हामीलाई यस्ता प्रकारका चाहिँ मञ्चहरूमा कस्ता कस्ता बिपी कोइराला जस्ता गएर धेरै परिणाम पनि ल्याएका छन् र अहिले चाहिँ खासै ठूलो महत्व हामीलाई दिन्छन् भन्ने पनि होइन र त्यो क्षमता छ यो सरकारको भन्ने पनि होइन, तर प्रधानमन्त्री गएर औपचारिक रूपमा चाहिँ अब त्यस्ता मञ्चहरूलाई प्रयोग गर्नु चाहिँ त्यो एउटा राष्ट्रको कर्तव्य हो, त्यो कर्तव्य उसले निभाएका हुन्, त्यसभन्दा बढी मैले चाहिँ ए संसारै चाहिँ हामीतिर आकर्षित भयो भन्ने कुरा र जे जस्ता चाहिँ हाम्रा बौद्धिकका हाम्रा संचार माध्यमका जे जस्ता कुराहरू चाहिँ मैले चाहिँ पढेँ, म चाहिँ आश्चर्यचकित छु कि अब त हामी त कस्तो भयौँ भन्नुहुन्छ भने सूर्य पूर्वबाट उदायो भन्दाखेरि पनि ओहो पूर्वबाट उदाउनु चाहिँ के हो भनेर यहाँ चाहिँ ठुलो चाहिँ विमर्श चल्ला जस्तो भइसक्यो।
0: होइन खनाल सर, यहाँले देख्नुभयो होला अल्गोरिदम व्यापक चलिरहेको छ, अहिले विश्व मञ्चमा प्रधानमन्त्री बालेन्द्र शाह बालेनले बोलेको स्पिच भाइरल भयो होइन, यो व्यापक रूपमा प्रचार गरिँदैछ, तपाईँले हेर्नुभयो?
1: होइन, भाइरल हुनु र त्यो कन्टेन्टले चाहिँ परिणाम दिनु चाहिँ दुईटा फरक फरक कुरा हुन्, भाइरल त यी चाहिँ भाइरलबाटै प्रधानमन्त्री बनाए हुन्न होइन, त्यस कारणले भाइरलबाट प्रधानमन्त्री भएकालाई भाइरल भयो भन्नुको के ठुलो अर्थ भयो र भाइरल भएका मान्छे पनि गम्भीर भयो भन्ने भयो भने त्यो दिनै सुनौला,
0: तर चाहिँ अब
1: भाइरल भइरहन्छन् नि
0: संयुक्त राष्ट्रसङ्घमा
1: कामै भाइरल हुने
0: होइन, संयुक्त राष्ट्रसङ्घमा उहाँको उपस्थिति, उहाँको पोजिसन, उहाँले दिन खोजेको सन्देश, उहाँको अलिकति स्पिच चाहिँ जे जे कुरा आउनुपर्ने थियो त्यो कुरा त सबै समेटिया छ नि त होइन?
1: होइन, त्यो कुरा त तिनै नै हुन्, जलवायु परिवर्तनबाट हामी चाहिँ पीडित छौँ, यही त कुरा हो, जतिवटा चाहिँ फुलबुट्टा भरे पनि यसमा चाहिँ 100 पेजको निबन्ध पनि लेख्न सक्नुहुन्छ होइन, एउटा किताबै पनि लेख्न सक्नुहुन्छ, जलवायु परिवर्तन आजको गम्भीर मुद्दा हो र त्यो कम्ती कम संवेदनशील मुद्दा होइन, त्यस्तो संवेदनशील मुद्दामा चाहिँ विभिन्न निकायहरूका सरकारले गर्ने काम एउटा हुन्छ, नागरिकको तहबाट एउटा हुन्छ, एकाडेमिक इन्स्टिट्युसनले अर्कै काम गरिरहेका हुन्छन्, अब चाहिँ यस्तो खालको चाहिँ इकोलोजीमा काम गर्ने चाहिँ थुप्रो चाहिँ संस्थाहरू पनि हुन्छन्, अब त्यसमा सरकारले चाहिँ सबभन्दा माथिल्लो तहबाट यसको चाहिँ समग्रतामा यसलाई चाहिँ कसरी परिणाममुखी बनाउने भन्नेतिर जाने हो, त्यस कारणले चाहिँ अब यसमा हाम्रो जस्ता देशको त कुनै यो खास गरेर यो वातावरण चाहिँ बिगार्नका लागि भनौँ न होइन, यो ग्लोबल वार्मिङ अथवा चाहिँ जति पनि चाहिँ वातावरणीय प्रभावहरू छन् त्यसमा चाहिँ हाम्रा जस्ता देशको चाहिँ भूमिका त नगण्य छ, तर सबैभन्दा जोखिम चाहिँ हामीले लिइरहेका छौँ, तर त्यो जोखिमको दीर्घकालीन असर त उनीहरूलाई पनि हुन्छ, त्यसै कारणले गर्दाखेरि यस्तो कुराहरूमा चाहिँ हामीले चाहिँ परिणाम कसरी ल्याउने भन्ने हो, त्यो परिणाम ल्याउनको लागि चाहिँ उनले बोलेका कुराहरू चाहिँ सबै सकारात्मकै छन् होइन, तर ती कुराहरू चाहिँ औपचारिक हुन् मैले यस कारणले भनेको हो कि सरकारले चाहिँ गर्ने चाहिँ त्यो ट्र्याक टू डिप्लोमेसी भन्छ नि, त्यो ट्र्याक टूबाट मात्रै परिणाम आउने हो, ट्र्याक वानमा चाहिँ हामीले चाहिँ आफ्ना एजेन्डा फ्लोर मात्रै गरिदियो हो, त्यसमा सरकारले चाहिँ एजेन्डा फ्लोर मात्रै गरे हो, त्यो जुन एजेन्डाहरू यसभन्दा अघिल्ला सरकारले पनि गर्दै आइरहेका थिए त्यो एउटा निरन्तरतामा मात्रै हो, त्यसमा चाहिँ कुनै डिपार्चर आएको कुनै परिणाम देखिएको कुरा केही पनि होइन, त्यस कारण त्यस्ता मञ्चहरूमा हिजोका सरकारहरूले पनि गरेका थिए आज पनि गरे, त्यसभन्दा बढी चाहिँ यसलाई चाहिँ धेरै तन्काउनु पर्ने उनकै दलका मान्छेहरू उनका चाहिँ फ्यानहरूले गर्ने त एउटा कुरा हो, तर बौद्धिकहरूको त आत्मसमर्पण हेर्नुभयो भने तपाईँ चाहिँ सारा संसारै उल्टिएर अब चाहिँ सारा चाहिँ नेपाली नेपालमय भयो भन्ने चाहिँ होइन, मात्रै के हो भने हाम्रो पीडा र हाम्रो दुखाइ धेरै थियो होइन, त्यो दुखाइ धेरै भएको हुनाले हाम्रा चाहिँ स्टेटमेन्टहरूमा पनि हिजोको भन्दा त्यो पीडा सहितको स्टेटमेन्ट थियो, त्यति मात्रै हो, अरू त के थियो त्यहाँ?
0: अब मुमाराम खनाल सर, एउटा कुरा क्या, नेकपा एमाले त ब्युटिफुल भएर निस्क्यो नि त अहिले होइन, यो केन्द्रीय कमिटी बैठकपछि कसरी हेर्नु भएको छ?
1: होइन, एमाले जतिसुकै गरे पनि ओलीले नेतृत्व नछोड्दासम्म त्यहाँको चाहिँ कलह चाहिँ त्यो अन्त्य हुँदैन, किनकि ओली यस्तो चाहिँ समयमा त्यो पार्टीमा आए जसको चाहिँ पार्टी जुन प्रकारले चाहिँ एमालेको एउटा तीव्र गतिमा लोकतान्त्रिकरण पनि हुँदै थियो र त्यसले चाहिँ आफ्ना नीतिहरूमा पनि समय सापेक्ष रूपमा चाहिँ परिवर्तन गर्दै थियो, नवौं महाधिवेशनमा चाहिँ वास्तवमा त्यसले जुन चाहिँ समाजवादी कार्यदिशा लिएर अगाडि बढ्यो र एउटा चाहिँ शान्तिपूर्ण संक्रमणको जुन चाहिँ बाटो लियो त्यो बाटो वास्तवमा चाहिँ घनश्याम भूषालहरूले धेरै पहिलेदेखि नै उठाएको राजनीतिक लाइनमा त्यो पार्टी आयो, तर नेतृत्व यस्तो व्यक्तिको हातमा गयो जुन चाहिँ त्यो खालको चाहिँ बदलिएको कार्यदिशालाई न्याय गर्न सक्थ्यो। त्यहीबाट एमाले चाहिँ वास्तवमा त्यसको चरित्र जुन पहिलाको थियो त्यो चरित्र बिस्तारै बिस्तारै बिस्तारै त्यो एकमनावादी, त्यो चाहिँ दम्बी, त्यो व्यक्तिवादी, त्यो अधिनायकवादी हुँदै गयो र त्यसले चाहिँ वास्तवमा एमालेमा बदलिएको चाहिँ राजनीतिक चिन्तन अनुकूलको संगठनात्मक संरचना त्यसले बनाउन सकेन। त्यस कारणले मलाई लाग्छ अब ओलीले नेतृत्व गरेर एमाले अझ खुम्चिँदै जाने हो, त्यो चाहिँ विस्तार हुने होइन।
0: होइन, अब एउटा कुरा कस्तो छ भने राजनीति यस्तै त हो नि, अब जादो टुनामुना लाएर हुन्छ कि मोहनी लाएर हुन्छ कि वा निर्देशन गरेर हुन्छ कि थर्काएर हुन्छ कि धम्क्याएर हुन्छ कि सबैलाई शान्त पारिहाल्नु भयो नि त, होइन एउटा एक किसिमको
1: शान्त त्यस्तो लाग्छ के शान्त त उनले चाहिँ जहिले पनि शान्त पारे भन्छन् तर कहाँ शान्त भयो त,
0: तर कस्तो
1: जति तपाईँले चाहिँ आउटर रिङको मान्छेलाई लखेट्दै जानुहुन्छ भित्रैकै मान्छे त्यो आउटर रिङमा जान्छ होइन, त्यसो हुनाले पार्टीमा तपाईँले जति धेरै लखटे भन्नुहुन्छ त्यति नै बढी चाहिँ नजिकको मान्छे तपाईँको शत्रु बन्दै जाने हो।
0: बादलजीको नेतृत्वमा
1: निरपेक्ष रूपमा चाहिँ विवादहरू आइरहने चाहिँ चिज हो पार्टी भनेको,
0: बादलजीको
1: पार्टीमा निरपेक्ष रूपमा चाहिँ विवादहरू आइरहन्छन्, समस्याहरू आइरहन्छन्, सापेक्षिक रूपमा त्यसलाई चाहिँ राजनीतिक समाधान खोज्नु पर्यो। उहाँले चाहिँ व्यक्तिबाट समाधान खोज्नुहुन्छ, संगठनबाट समाधान खोज्नुहुन्छ, त्यसमा पद दिएर समाधान खोज्नुहुन्छ, पदबाट हटाएर समाधान खोज्नुहुन्छ, एउटा राजनीतिक निर्णयबाट समाधानमा जाने विधि चाहिँ चाहियो जो चाहिँ नेपालका कम्युनिस्टहरूले त्यो गर्दैनन्। उनीहरूले व्यक्तिबाट विधि निर्माण गर्छन् कि व्यक्तिलाई चाहियो भने अनि विधि बनाउने हो, उनी 70 वर्षका भए अनि उनलाई चाहिँ 80 वर्षसम्मको मान्छे पनि हुन सक्ने चाहियो, विधानै बदल्नु पर्यो, कानून बदल्नु पर्यो। त्यसमा त्यो व्यक्तिलाई हेरेर जब तपाईँले विधान बनाउन थाल्नुहुन्छ अनि त्यस्तो पार्टीले काम गर्छ, त्यस्तो नेतृत्वले काम गर्छ। तर अब एमाले जस्तो यति बलियो पार्टी, त्यत्रो धेरै समर्थक भएको पार्टी, त्यति पुरानो पार्टी, त्यो एकैचोटि चाहिँ त्यो भत्किएको देखिँदैन, तर बिस्तारै बिस्तारै बिस्तारै त्यो यसरी भत्किँदै गएको हुन्छ कि त्यसमा ओलीलाई नै थाहा हुँदैन।
0: अब अहिलेको अवस्थामा के देखियो भने अब केपी शर्मा ओलीजीले जुन ढंगले प्रतिवेदन सार्वजनिक भएको छ अहिले पछिल्लो समयको, तलका नेता कार्यकर्ताहरूसँग गएर रामबहादुर थापा बादलको नेतृत्वमा शंकर पोखरेल, विष्णु पौडेलजी त सुर्खेतबाटै समातिनुभयो त्यो बेला त्यो प्रतिवेदनका सुझाव संकलन लिने क्रममा, त्यसपछि आइसके पछाडि बादलको पनि प्रतिवेदनले चाहिँ त्यहाँ चाहिँ ठाउँ पाएन, शंकर पोखरेलजीको प्रतिवेदनले ठाउँ पाउने कुरै भएन, प्रदीप गेवालीजीले जब लेपन लाउनुभयो त्यही पारित भयो भन्दाखेरि त सबैका मुखमा बुझो लाग्यो नि त, होइन वरिष्ठ नेता विद्यादेवी भण्डारीलाई दिइसकेपछि एमालेमा
1: त्यही नै हो। अहिले चाहिँ उनीहरू चाहिँ वास्तवमा त्यहाँभित्र एउटा चाहिँ लामो समयसम्म पार्टीका नीतिहरूमा चाहिँ छलफल गर्ने, पार्टीहरूका चाहिँ विचारहरूमा छलफल गर्ने, त्यसको सांगठनिक चाहिँ सिद्धान्तमा छलफल गर्ने त मान्छे नै त्यहाँ रहेन नि त। अब चाहिँ ओलीकै मान्छेहरू हुन् जति बचेका, अब ओलीकै मान्छेहरूको बीचमा चाहिँ जुन प्रतिस्पर्धा देखिन थाल्यो अब त्यसमा चाहिँ उनीहरूले चाहिँ भनेर पनि भएन, जसरी चाहिँ ईश्वर पोखरेल अथवा चाहिँ शंकर पोखरेल अथवा चाहिँ विष्णु पौडेल आदि इत्यादि चाहिँ अहिले ओलीको विपक्षी कित्तामा उभिएर उनीहरूलाई पत्याउने कसले, किनकि हिजो चाहिँ ओलीबाट लिने सबैभन्दा धेरै लाभ लिएका नेताहरू हुन्। त्यस कारणले गर्दाखेरि अहिले त्यहाँ चाहिँ यदि भीमरावल भइदिएको भए, यदि चाहिँ त्यहाँ घनश्याम भूषालहरूको समूह भइदिएको भए त्यो परिस्थिति फरक पर्थ्यो, अथवा नेतृत्व लिनका लागि लामो समयसम्म प्रतिपक्षमा रहेर जुन काम गरेका नेताहरू हुन् उनीहरूले चाहिँ कोसिस गरेको भए त्यसको परिणाम फरक हुन सक्थ्यो। तर कम्युनिस्ट पार्टीहरूमा त के हुन्छ भन्नुहुन्छ नि, ती कम्युनिस्टहरू पनि होइनन्, त्यो ओलीको पार्टी भनौँ न, त्यो ओलीको पार्टी, पुष्पकमल दाहालको पार्टी होइन, यस्तो एउटा मान्छेको पार्टी हो कि, त्यो प्राइभेट कम्पनी हो। अब त्यहाँ चाहिँ जाहिर गरौँ जाहिर गर्ने हो अनि त्यसपछि छोडेर हिँड्ने हो, तपाईँ हामीले जसरी चाहिँ विभिन्न सञ्चार माध्यममा काम गऱ्यौं तलब लिएर हो, त्यस्तै हो त्यो पार्टी अहिले प्राइभेट कम्पनी बनाएका छन् सबैले। त्यो प्राइभेट कम्पनीमा जब तपाईँले चाहिँ मुख्य नेताको चाहिँ मुख्य नेतासँग सेयर माग्न थाल्नुहुन्छ त्यो तपाईँलाई निकालिदिन्छ होइन, त्यो निकालिदिएपछि या त तपाईँले छुट्टै पार्टी बनाउने, जस्तै कंग्रेसमा त्यस्तो भएन नि, कंग्रेसमा हेर्नुभयो तपाईँले त्यत्रो कार्यकर्ताहरूले चाहिँ विद्रोह गरेर उनीहरूले विशेष महाधिवेशन बोलाएर विधानसम्मत उनीहरूले इन्स्टिट्युसन नै कब्जा गर्न सके। तर अब एमालेको जस्तो बलियो संगठन चाहिन्छ भन्दै थियो शेरबहादुरले, एमालेको जस्तो संगठन भएको भए के हुन्थ्यो, शेरबहादुरका दास र शेरबहादुरका भेडा मात्रै हुन्थे। त्यसमाले अहिले शेरबहादुरका चाहिँ भेडा हुन अस्वीकार गर्ने जमातले चाहिँ काङ्ग्रेस कब्जा गरेन, नराम्रो शब्दमा भन्ने हो भने कब्जा, अथवा चाहिँ काङ्ग्रेसलाई चाहिँ रूपान्तरण गर्यो भन्छु म चाहिँ, त्यो एमालेलाई रूपान्तरण गर्न किन सम्भव भएन, माओवादीलाई रूपान्तरण गर्न किन सम्भव भएन, त्यहाँ नेता नभएर हो, त्यो नेताको प्राइभेट कम्पनी भयो पार्टी, त्यस कारणले मैले नेपाली कंग्रेस मात्र एउटा यस्तो पार्टी हो जसमा चाहिँ कार्यकर्ताहरूले चाहे भने जसलाई चाहिँ त्यो खुकुलो पार्टी भएको हुनाले त्यस्तो भएको आज शेरबहादुरले चाहिँ एमाले जस्तो बोलियो पार्टी बनाएको भए के हुन्थ्यो हालत अनि चाहिँ शेरबहादुरका भेडा भएर बस्नु पर्थ्यो त्यस हुनाले चाहिँ त्यो
0: भनेपछि अब शेरबहादुरको पन्जाबाट फुत्किएको कंग्रेस चाहिँ सुधारिएर आयो भन्ने लाइन हो तपाईँको
1: होइन त्यो त 100% हो नि शेरबहादुरको भन्दा त धेरै सुधारियो नि त त्यो सुधारका गुन्जासहरू त सधैँभरि भइरहन्छन् एकचोटि सुधारेर सकिने भन्ने होइन होइन भोलि चाहिँ गगनका विरुद्ध फेरि अर्कोले सुधार गर्ला यदि चाहिँ गगनले पनि पार्टी सुधारको चाहिँ योजनालाई सही ढङ्गले बढाउन सकेनन् भने तर पार्टी त निरन्तर बग्ने कञ्चन नदी जस्तो भइरहनु पर्यो नि त यिनीहरूले जस्तो हो सबै भैँसी पनि हाल खेल्न चाहिँ नसक्ने घिनाउने चाहिँ त्यस्तो गनाउनी पोखरी प्रचण्डको गनाउनी पोखरीमा अब को पस्न सक्छ अहिले चाहिँ तपाईँ चाहिँ ओलीको गनाउनी पोखरीमा को पस्न सक्छ
0: त्यहाँ
1: दुईटा फोहोरका डङ्गुरहरू मिलाउनु भयो भने अझ धेरै फोहोर त हुने हो नि त्यहाँ चाहिँ त्यहाँ चाहिँ तपाईँले चाहिँ त्यो धेरै फोहोर किन चाहियो बरु यिनले सानसाना कन्टेनरमा छन् अहिले त्यो नै ठिक छ अझै धेरै फोहोर भयो भने देशै गनाउन थाल्छ
0: तर उहाँहरूले चाहिँ म हिजो नायका श्रेष्ठजीसँग चाहिँ अन्तर्वार्ता गरेका थिएँ मैले उहाँले के भन्दै हुनुहुन्छ भने अब एकदम सग्लिएको चाहिँ कम्युनिस्ट एकता ध्रुवीकरण वामपन्थी एकता हुन्छ भन्नुभयो
1: अब उनले भनेको कसले पत्याउने भन्नुहोस् न ती चाहिँ चुनाव हार्छन् आएर राष्ट्रिय सभामा जान्छन् ती तिनले जति माओवादीको सबभन्दा विरोध गर्ने र माओवादीबाट सबैभन्दा चाहिँ दोहन गर्ने चाहिँ हरेक पद र हरेक कुरा दोहन गर्नेमा ती एक नम्बरमा छन् होइन त्यस्तोले चाहिँ भनेको कुरा नेपाली समाजले अब सुन्छ भन्ने त्यो तपाईँले त्यो भ्रमबाट बोक्ताउनुहोस्
0: अब जाँदा जाँदै अब सम्पूर्ण अब देश चाहिँ अलिक अप्ठ्यारो परिस्थितिमा छ अर्थतन्त्र खस्किएको छ दशैं तिहार आयो कालो बजारी व्यापक छ मूल्य वृद्धि भएको छ यहाँले थाहा छ भान्सा महँगिएकै छ तैपनि जनताहरू चुपचापै छन् ग्यास समयमा पाइएको छैन लाइन अझै हट्न सकेका छैन कहाँनिर के कमजोरी हुँदैछ
1: अहिले वास्तवमा चाहिँ के भन्नुहुन्छ भने त्यो डेलिभरीको कुरा त हाम्रो संरचनाले नै त्यो डेलिभरी गर्नका लागि चाहिँ यति धेरै बाधा विधान छन् त्यहाँ चाहिँ कुनै एउटा त्यो चटके आएर अहिले आएका यी जुन चटके छन् यी चटकेले चाहिँ छुमन्तर गरेर चाहिँ समस्याहरू समाधान गर्ने हो र हाम्रो राज्यको चाहिँ क्यापासिटी के हो पहिला त त्यसमा बहस हुनु पर्यो अनि हाम्रो राज्यको चाहिँ क्यापासिटी घट्दै जाने हाम्रो राज्यको डेलिभरी गर्ने क्षमता घट्दै जाने हाम्रो चाहिँ कर्मचारीदेखि लिएर सम्पूर्ण चाहिँ त्यो इफिसियन्सी र चाहिँ त्यसको चाहिँ मेरिटोक्रेसीमा आधारित चाहिँ कामहरू घट्दै जाने होइन नियुक्तिहरू अनि चाहिँ हामीले चाहिँ आशा गर्ने के त भन्दाखेरि यस्ता चटकहरू आएर चाहिँ छुमन्तरमा चाहिँ समस्या समाधान गर्छन् त्यो होइन वास्तवमा चाहिँ राजनीतिमा चाहिँ बदलाव चाहिँ जरुरी छ र यो बदलाव चाहिँ लाई मैले सधैँ सकारात्मक रूपमा लिएको छु हिजोका चाहिँ नेताहरू चाहिँ बढारिनु चाहिँ यस्तै शक्तिले मात्रै त्यसलाई बढार्न सक्थ्यो त्यो राम्रै भयो तर अब यिनीहरू आउनु बित्तिकै यिनले डेलिभरी गर्छन् भन्ने कुरा त्यो विश्वास चाहिँ नगर्नु यिनले आफै भ्रष्टाचार गरेनन् भने धेरै ठुलो कुरा हो त्यो पनि भ्रष्टाचार गर्दैनन् भन्ने पनि हामीले चाहिँ धेरै चाहिँ ऊ नगरौँ संसारमा चाहिँ सबै देशहरूमा भ्रष्टाचारका कडा कानुन किन बन्छन् भने जस्तो सुकै मान्छेलाई पनि कानुनले तपाईँले नियन्त्रण गर्ने त्यसको नियत भन्ने कुरा त्यो व्यक्ति एकाध व्यक्तिमा अपवाद बाहेक चाहिँ त्यो नियत भन्ने हुँदैन त्यसमा तपाईँले चाहिँ कानुनले नै बाँध्ने हो कडा कानुनहरू बनाउने हो र नत्र भ्रष्टाचार चाहिँ हिजोकाले भन्दा त यिनले धेरै गर्छन् भन्ने दिन भोलि नै आइहाल्छ त्यस हुनाले चाहिँ अहिले डेलिभरी गर्नका लागि हाम्रो राज्य सत्ताको संरचना हिजो जस्तो थियो त्योभन्दा पनि अझ कमजोर बन्दै गइरहेछ किनकि ती संस्थामाथि प्रहार चाहिँ यी चटकले पनि त यी प्रहार गरिरहेछन् नि तपाईँ हामी जुन गऱ्यौँ त्यसो हुनाले चाहिँ हिजोका चटकेहरू भन्दा आजका चटके कान्छा मात्रै छन् उमेरमा त्यति नै फरक हो अरू केही पनि होइन राज्य सत्ताको चाहिँ हाम्रो चरित्र र हाम्रो संरचनामा कुनै परिवर्तन पनि छैन र त्यो डेलिभरी चाहिँ हिजोभन्दा महँगी पनि बढ्दै गइरहेछ असन्तुष्ट बढ्दै गइरहेछ त्यो असन्तुष्टको विस्फोटन कसरी हुन्छ त्यो चाहिँ भर्खरै आएको सरकार हुनाले अहिले चाहिँ मान्छेहरूले चाहिँ यसलाई चाहिँ हेर्ने मौकै पाएको छैन नि त त्यस हुनाले चाहिँ यसका काम गतिविधिहरूलाई हेर्दै जाउँ तर प्रारम्भमै त्यसको सङ्केत चाहिँ कुनै पोजिटिभ छैन
0: हस् यहाँको महत्वपूर्ण समयको लागि धेरै धेरै धन्यवाद मोहराम खनालजी नमस्कार
1: उहाँ
0: राजनीतिक विश्लेषक मोहराम खनाल आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम छ विश्रामपछि पुनः उपस्थित हुने
2: आया आज बिहानैदेखि पेट दुखेर हैरान भइसके उपचार गर्न कहाँ जाने होला
3: काका किन सुतेरै गनगनाइरहनु भएको छ नि
2: पेट दुखेर उठ्नै सकिरहेको छैन भने आया
3: ए लु जचाउन जानुपर्छ काका
2: जान त जानु तर खोइ कहाँ पो जानु राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला
4: ल छ नि काका 0.63 लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल त्यहाँ गए त भइगयो नि
5: पुरानो ग्यास्ट्रिक अल्सर हर्ष दिशाबाट रगत बग्ने छाल सम्बन्धी रोग चर्म रोग तिनी रोग टन्सिल बाथ हाट जोड्नी नसा नाक कान घाँटी दम पिना तल्लो पेट दुखेको महिनावारी गडबडी भएको बाजुबनको सल्लाह सुझाव हात खुट्टा झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै ईसीजी एक्सरे भिडियो एक्सरे सेवा उपलब्ध छ। साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
6: प्रत्येक बिहिबार शुक्रबार बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपीडी सेवा भिडियो एक्सरे गर्भवती जाँच तथा प्याथोलोजी सेवा
5: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ।
6: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
4: प्रवास मेडिकल हल चैनपुर 7 0.13 लाइन सम्पर्क नम्बर 029570292 फोन नम्बर 98423 4509।
7: होइन छिटो निस्कन भनेको ढिला भइसक्यो।
8: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
7: हेतेरी तिमी नै भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ।
8: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
7: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
8: मलाई त मनोकामना सुन्छ दिपसलकै गहना चाहिन्छ नि फेरि।
7: अस्ति भन्नुपर्छ नि लिन मनोकामना सुन्छ दिपसल। हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
9: साथै 2 नम्बरी सुनलाई रिफाइन गरी 1 नम्बरी बनाउनु परेमा तथा 12 राशिका पत्थरहरू चाहिएमा सधैँ हामीलाई सम्झनुहोस्।
6: मनोकामना सुनचाँदी पसल चैनपुर 6 त्रिचोक प्रोप्राइटर पदम रसाइली ममता रसाइली मोबाइल 98 62 13 67 44 98 15 38 77 75।

0: वा प्रधानमन्त्रीले आदेश दिने, आईजीपीले चाहिँ राति मध्यरातमा सुतेको व्यक्तिलाई क्र्याक झ्याप पारेर सुरक्षा दिन्छौ भन्ने, प्रहरी आज कुन स्थानमा छ, कसरी परिचालन हुन्छ, आदेश कसरी कार्यान्वयन हुन्छ, बताउनुहोस् न जनतालाई।
1: हजुर, धन्यवाद। अब प्रहरीको आदेश पालना गर्ने भन्ने कुरा चाहिँ के हुन्छ भने, राज्यमा कानुन हुन्छ र कानुन बमोजिम गर्नुपर्ने कामहरूको लागि जिम्मेवार निकायमा भएको व्यक्तिहरूले कानुन बमोजिम नै आदेश दिनुपर्ने हो। तर प्रशासनिक काम कुराहरूमा कहिलेकाहीँ मौखिक किसिमको आदेशहरू पनि आउन सक्छ। त्यो मौखिक आदेशहरू आउँदाखेरि धेरै कुराहरू पालना गर्नु बाध्य हुन्छ वा गर्नु पनि पर्छ। र तर कतिपय ह्युमन राइट्स भायोलेसनका कुराहरू हुन्छन्, मानवाधिकार उल्लङ्घन हुने कुरा, जनताका संवेदनशील अधिकारहरू उल्लङ्घन हुन सक्ने विषयहरूमा जिम्मेवार अधिकारीहरू त्यस्ता खालका माथिल्लो निकायबाट दिएको लिखित वा मौखिक आदेशहरू पालना गर्न बाध्य नहुने भन्ने दुनियाँको मानव अधिकारको सामान्य सिद्धान्त पनि हो। नेपालका कतिपय कानूनहरूले पनि त्यस्ता कुराहरूको व्यवस्था गरेको छ। तर अहिलेको परिस्थितिमा के छ भने, नेपाल अहिले अध्ययन गरिराख्दाखेरि चाहिँ राज्य संस्कार र संस्कृति, राज्य व्यवस्थाको संस्कार संस्कृतिहरू कतै यो विकसित हुन नसकेको हो कि, त्यसो हुँदाखेरि राज्यका संयन्त्रहरूले कानूनले तोकेको कामहरू निष्पक्ष ढंगले सम्पादन गर्न नसक्ने र त्यसमा बायस हुनु पर्दाखेरि चाहिँ विभिन्न खालका प्रश्नहरू खडा हुन सक्ने।
0: एउटा कुरा जस्तो, अब विधिवत रूपमा होइन कानून सम्बद्ध हिसाबले आदेश गर्ने कुरा, प्रक्रियाका हिसाबले आदेश गर्ने कुरा त एउटा होला, तर आज चाहिँ कुन तहबाट त्यो निर्देशन गयो, आदेश गयो भन्ने कुरालाई अननोनमा राखिएको छ। होइन, आईजीपी एउटा संस्था हो, प्रहरी संगठनको एउटा मेन एउटा खुम्बा हो, मेरुदण्ड हो, होइन, तर चाहिँ अब राति सुतेको व्यक्तिलाई सुरक्षाका नाममा जेएनजीबाट थ्रेड छ भनेर पक्राउ पुर्जी पनि नलगिकन, होइन, त्यहाँ चाहिँ निकै ठुलो वाद प्रतिवाद भएका विषयहरू पनि छन्, बाहिर कतिपय कुराहरू आएका छैनन्। प्रहरीले चाहिँ आफ्नो ठाउँमा स्ट्यान्ड लिन सकेको छ कि छैन, वा प्रहरी आज निरीह बनाइदिएछ यो संगठनलाई, त्यसो भए?
1: मैले त्यही कुरा नै भन्नु खोजिरहेको यो हो कि प्रहरी मात्र होइन, राज्यका के अरे राज्यको एउटा सभ्यता संस्कृति विकसित हुँदा सरकारका विभिन्न अङ्गहरूले निष्पक्ष ढंगले काम गर्न सक्ने वातावरण बन्न सक्नुपर्छ। विधि र प्रक्रियालाई मिचेर आफू कुनै किसिमको आदेश दिने र त्यसलाई पालना गराउने खालको चाहिँ नै विभागहरू भयो, सरकारका संरचना अङ्गहरू भयो भने कुनै एउटा काम राम्रो उद्देश्यले हुन सक्ला, तर अधिकांश कुराहरू चाहिँ गलत बन्न जान्छ। त्यसैले नै दुनियाँमा कानूनहरू बनाएका हुन्। अब यहाँ आदेश कहाँदेखि आयो भन्ने कुरा अर्को कुरा हो, तर त्यो आदेश पनि पालना गर्नुपर्ने एउटा खालका परिस्थिति देखियो। त्यो आदेश पालना गर्नको लागि तयार गरिएको जवाफले मलाई त के लाग्छ भने, नेपाल प्रहरी संगठनमा एउटा प्रहरी अधिकारीलाई एउटा गलत चाहिँ नि जवाब दिन निरीह बनाइएको जस्तो महसुस भएको छ।
0: तर अब चाहिँ प्रहरीको कतिपय आफ्ना विवेक पनि त होला नि, होइन गुरुङ सर, सो विवेक प्रयोग गर्नुपर्ने होला नि त।
1: विवेक प्रहरीको मात्रै होइन, सबै निकायको, मैले भने नि सबै निकायमा बस्ने अधिकारीहरूको निश्चित विवेक हुनुपर्छ। त्यो हुनको लागि विभिन्न खालका संस्कार संस्कृति तालिमहरू दिएको हुन्छ। तर के हुन्छ भने, मैले भने नि राज्य संस्कार संस्कृति राम्रोसँग विकास नहुँदाखेरि शक्तिमा बस्नेले यसको दुरुपयोग गरिराख्न सक्ने स्थितिहरू छन्, र शक्तिको अगाडि यस्ता निकायहरू सक्षम नबन्दाखेरि निरीह बन्नुपर्ने अवस्था आउँदो रहेछ भन्ने कुराको यो पनि एउटा उदाहरण हो भन्ने खालको तर्फबाट अहिले सामाजिक सञ्जालमा छल्नु भएको छ, त्यो कुरा लाग्छ मलाई पनि।
0: अब यस्तो छ क्या, जस्तो अब यो प्रहरी संगठनलाई चाहिँ आज आएर अलिक बढी विवादित बनाउन खोजिँदैछ कि, वा चाहिँ हिजोदेखि नै यो संगठनमाथि चाहिँ यस्तै यस्तै खालको प्रवृत्ति र पात्रहरू चाहिँ दोहोरिरहे?
1: होइन, यो बेला बेला दोहोरिने विषयहरू हुन्। तर कतिपय अवस्थामा कतिपय अधिकारीहरूले रेजिस्ट गरेर संगठनलाई जोगाउँदै यहाँसम्म ल्याइसकेको अवस्था पनि हो, र कतिपय अधिकारीहरू जसले रेजिस्ट गर्न सकेन र यस्ता खालका आदेशहरू कार्यान्वयन गर्न जाँदाखेरि शक्ति प्रयोगको दुरुपयोग गरेको कुराहरू आउँदाखेरि विवादास्पद बनेर आफ्नो करियरबाट बाहिरिनु परेको परिस्थितिहरू पनि छन्। यो अवस्था भनेको त के भने, प्रहरी अधिकारीहरूले गलत काम गरे भने सच्याउनु पर्ने सरकारले हो, गलत विधि प्रक्रियाले काम गर्यो भने होइन। तर अब सरकार त्यो त्यो ठाउँबाट नै अब कतिपय यस्ता खालका आदेशहरू आउँदाखेरि निरीह भएर गर्नुपर्ने बाध्य हुनुपर्ने परिस्थिति आउनु भनेको त्यसैले मैले भने कि

0: नेपालको एउटा राज्य संस्कार संस्कृति राज्यको सम्पूर्ण अवयवहरू निष्पक्ष ढंगले काम गर्न सक्ने अवस्थामा कतै नपुगेको हो। यो क्रमशः विकास हुनु धेरै अझै बाँकी छ कि भन्ने चाहिँ मलाई लागेको विषय व्यक्त गरे।
1: अब यो कुरा त कस्तो भने अब प्रहरीले आदेश कार्यान्वयन गर्यो, विवादमा चाहिँ प्रहरी आयो होइन, तपाईँले बाहिरबाट हेर्दाखेरि त
0: प्रहरी
1: ठुलो विवादित बन्यो नि त यो काण्डबाट।
0: हो
1: कसरी यो आदेशको श्रृङ्खला चाहिँ के हुन्छ?
0: आदेशको श्रृङ्खला त अब सरकारमा बस्ने मान्छेले त्यसको एक्जिक्युटिभ पावर प्रयोग गर्न सक्ने मान्छेहरूले दिनुपर्ने भनेको चाहिँ फर्मल आदेश नै हो। तर कतिपय प्रशासनिक कुराहरूमा तत्काल फर्मल आदेश दिनु नसक्दा इन्फर्मल आदेश पनि दिन सक्छ, तर त्यो इन्फर्मल आदेश कानूनले तोकेको परिधिभित्र केन्द्रित हुनु पर्यो। कानूनले तोकेको परिधिभित्र प्रहरीले गर्नुपर्ने काम पर्छकै पर्दैन, त्यो कुरा भयो भने चाहिँ सम्बन्धित अधिकारीले चाहिँ यो ठिक हो म उसले चाहिँ सम्पादन गरेर चाहिँ यो कानून अनुसार यसरी गरियो भन्ने भन्नुपर्ने हो। अब कानूनभित्रको तरिका तौर तरिका विधि प्रक्रियाभित्र चाहिँ बसेर गर्न नसक्ने कन्डिसनमा मैले गर्न सकिनँ भनेर भन्नु पनि पर्ने स्थिति हुन्छ। तर अहिले हेर्दाखेरि चाहिँ अब नेपाल प्रहरी संगठनलाई जुन किसिमले विकास गरिराखेको छ, जुन खालले विकास भइरहेछ, कहिले पनि चाहिँ कानून बमोजिम चल्ने भन्दा पनि आदेश बमोजिम चल्ने खालको बनाउँदै गइरहेको परिस्थितिहरूमा यस्ता घटनाहरू बेला बेला दोहिन सक्ने परिस्थितिहरू रहने नै भयो।
1: अब एउटा कुरा जाँदा जाँदा के बताइदिनुहोस् भने जस्तो अब यो आदेश चाहिँ जस्तो प्रधानमन्त्री कार्यालयबाट आए पनि गृह मन्त्रालयबाट आए पनि यो आदेश आएको कुरा चाहिँ सिधै यो अपराध अनुसन्धान महाशाखा तर्फ डाइभर्ट भयो वा चाहिँ आइजीबीलाई जानकारी नभइकन चाहिँ यो प्रक्रिया हुन सक्छ वा चाहिँ उहाँलाई जानकारी हुन्छ नै संगठनमा के हुनसक्छ यो?
0: अब यो व्यवहारमा व्यवहार कानूनमा ठ्याक्कै त्यो भन्यो, कानूनमा त कानूनले नै लेखेको हुन्छ, तर व्यवहारमा यहाँले भन्नुभएको जस्तो चेतावना आउने आदेशहरू सामान्यतया आइजीबी मार्फतै तल आउने हो, बीचबाट चाहिँ आउन सक्ने परिस्थितिहरू सामान्यतया हुँदैन। तर विधि प्रक्रियाहरू मिचिँदै जाँदा कहिलेकाहीँ बीचबीचबाट पनि यस्ता आदेशहरू चाहिँ कार्यान्वयन भए सम्पादन भए भन्ने गुनासोहरू बेला बेला आइरहेको छ।
1: ए भनेपछि विधि प्रक्रियाहरू मिच्ने क्रममा चाहिँ कहिलेकाहीँ यस्ता पनि हुन सक्छन् होइन? यस्ता भागा पनि छन् त्यस्तो
0: प्रक्रिया हजुर, विधि प्रक्रिया मिच्दा त आदेशको श्रृङ्खलाको क्वेसन नै आएन त्यहाँ त। जसको सम्पर्क सम्बन्ध जोसँग बढी छ त्यसलाई चाहिँ उसको आदेश उसको स्वार्थको लागि बलको शक्तिको पावरको दुरुपयोग गरेर गलत क्रियाकलाप गर्न सक्ने अवस्था छ, त्यसैले नै कानून बनाएको। मैले त्यही भने नि कानून बमोजिम नचलेपछि यो जहाँ पनि जान सक्ने भयो श्रृङ्खला चाहिँ।
1: हस्, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। बुद्धि सर
0: हस् धन्यवाद।
1: नेपाल प्रहरीका पूर्व आइजी बुद्धि बहादुर गुरुङ आदरणीय श्रोता नेपाली बहसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु, नमस्कार।

0: गाउँ विकास बचत तथा ऋण सहकारी संस्था चैनपुरको शेयर सदस्यहरूलाई 15 एकाइगत वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 मिति 2083 साल भाद्र 22 गते बसेको संचालक समितिको बैठक निर्णय बमोजिम संस्थाको 15 एकाइगत वार्षिक साधारण सभा सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा कार्य व्यवस्था निर्देशिका 2076 अनुसार तबसिल बमोजिमका प्रस्तावहरूमाथि छलफल गर्न तबसिल बमोजिमको स्थान र समयमा एकाइगत साधारण सभा सम्पन्न हुने भएकोले आफ्नो क्षेत्रमा हुने एकाइगत साधारण सभामा उपस्थित भई कार्यक्रम सफल बनाइदिनु हुन यो सूचना प्रसारण गरिएको छ।
1: 15 एकाइगत वार्षिक साधारण सभामा पेश हुने प्रस्तावहरू संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा
0: लेखा सुपरिवेक्षण समितिको तर्फबाट लेखा समिति संयोजकको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा
1: आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा
0: आर्थिक वर्ष 2082-83 वार्षिक कार्य योजना तथा बजेट कार्यान्वयन समीक्षा सम्बन्धमा
1: आर्थिक वर्ष 2083-84 लेखा परीक्षण नियुक्ति र पारिश्रमिक सम्बन्धमा
0: संचालक समितिले 2082 साल श्रावण 1 गतेदेखि 2083 साल असार 31 गतेसम्म गरेका महत्वपूर्ण निर्णयहरू अनुमोदन सम्बन्धमा
1: आर्थिक वर्ष 2082-83 शेयर लाभांश तथा संरक्षित पूँजीको स्थिरता सम्बन्धमा
0: सहकारी जिल्ला संघ र केन्द्रीय संघमा प्रतिनिधि पठाउने सम्बन्धमा
1: शेयर सदस्य र शुभचिन्तकहरूबाट आएका सुझावहरू सम्बन्धमा
0: वार्षिक कार्य योजना 2083-84 अनुमोदन सम्बन्धमा
1: सभाको निर्णय प्रमाणित गर्न उपस्थित सदस्य

अनुसार कोषमा मौजदात रकम 16,15,33,468 रूपियाँ पुगेको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न 9 वाणिज्य बैंकमा मौजदात 12,05,59,729 र हिमालयन बैंक र लक्ष्मी सनराइज ब्याङ्कमा रहेका डलर खातामा 2,71,06,822 अमेरिकी डलर पुगेको छ। लगातारको वर्षा र पहाड़ी पहिरोका कारण अवरूद्ध भएका विभिन्न सड़क खण्ड सञ्चालनमा आउन थालेका छन्। काठमाडौँ जोड्ने पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकपथ हिजैदेखि सञ्चालनमा आएका छन्। कालीगण्डकी करिडोरको गोल्मी खण्डमा पहिरो हटाएपछि हिजो बेलुकीदेखि सड़क सञ्चालनमा आएको छ। बाढ़ी पहिरोका कारण 5 दिनदेखि अवरूद्ध बेनी पोखरा सड़कमा यातायात चल्न थालेका छन्। हार्मीचोर अर्बेनी पूर्तिघाट खण्डमा पहिरो पन्छ्याएर गाड़ी चल्न थालेको छ। चितवनको भण्डारादेखि धादिङको मलेखु जोड्ने चेपाङ मार्ग पनि एकतर्फी सञ्चालनमा आएको छ। यता राप्ती नगरपालिका 11 बेलडाँडा लगायत ठाउँमा पहिरोका कारण सड़क पूर्ण रूपमा सञ्चालनमा आउन भने सकेको छैन। यस्तै लमजुङ तर्फको बेसीसर चामे खण्डमा पहिरो पन्छाएपछि गाड़ी चल्न थालेका छन्। पर्वतको नयाँ पुलमा मध्यपहाड़ी लोकमार्गको सड़क कटान भएको ठाउँमा अस्थायी मार्ग बनाएर एकतर्फी गाड़ी चलाइएको छ। पर्वत र बागलुङ जोड्ने मालढुङ्गा पुलको पहुँच सड़क पुननिर्माण भइरहेकाले त्यहाँ यातायात सहज हुन केही समय लाग्ने देखिएको छ। यता तनहुँको घिरिङ गाउँपालिकामा बाढ़ी पहिरोका कारण 7 झलंगे पुल र एउटा भ्याली ब्रिजमा क्षति पुगेको छ। मुस्ताङको बेनी जोमसम सड़क खण्ड पनि अझै अवरूद्ध छ। चामेभन्दा माथि जाने पुलमा लेदो र काठ थुप्रिएपछि सफाईको काम भइरहेको छ। सड़क खुलाउन 1-2 दिन लाग्ने जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। बाढ़ी पहिरो र ढुङ्गा खस्दा हुम्लाका मुख्य तथा ग्रामीण सड़कमा पनि यातायात पूर्ण रूपमा अवरूद्ध भएको छ। चीनसँगको सीमा जोड्ने सिमकोट हिल्सा सड़क, कर्णाली करिडोर तथा जिल्लाका 7 गाउँपालिकाका ग्रामीण सड़कमा क्षति पुगिएपछि सड़क सञ्जाल त्यहाँ प्रभावित भएको छ। नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको 15 महाधिवेशन अन्तर्गत वडा अधिवेशन आज हुने भएको छ। कांग्रेसको संस्थापन पक्षले यही असोज 18 गतेदेखि हुने 15 महाधिवेशनको तयारी गरिरहेकै बेला देउवा पक्षले पनि समानान्तर अधिवेशन थालेको छ। देउवा समूहले पनि 15 महाधिवेशन आउँदो मंगिर 21 गतेदेखि 23 गतेसम्मका लागि तोकेको छ। त्यही अनुसार नै यस समूहले यही असोज 20 गते पालिका, असोज 23 गते प्रदेशसभा निर्वाचन क्षेत्रीय र मंगिर 4 गते प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय गरेको छ। कांग्रेसको आधिकारिकता सम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको तर्क गर्दै अहिले महाधिवेशन गर्न नहुने माग देउवा पक्षको थियो, तर संस्थापन पक्ष भने यही असोज 3 गतेदेखि नै महाधिवेशनमा होमिसकेकाले इतर पक्षले पनि महाधिवेशनको कार्यतालिका नै तोकेर तयारी थालेको हो। यता संस्थापन पक्षको 15 महाधिवेशनको प्रक्रियासँगै ओडादेखि केन्द्रसम्म ठूलो संख्यामा युवा नेतृत्व आउँदैछ। झण्डै 44,000 युवा पदीय जिम्मेवारीमा पुग्ने अनुमान छ। वामपन्थी नेता तथा पूर्व सांसद घनेन्द्र बस्नेतको निधन भएको छ। 2033 सालमा झापा आन्दोलनका तत्कालीन अगुवा सीपी मैनाली र प्रदीप नेपाल सहितका नेताहरूसँग मिलेर नक्कु जेल ब्रेक गर्ने मध्येका एक बस्नेत केही समय अघि क्यान्सर रोगबाट पीड़ित हुनुहुन्थ्यो। भोजपुर स्थायी घर भएका बस्नेत एमाले विभाजनपछि बनेको नेकपा समाजवादीका पूर्व वरिष्ठ नेता पनि हुनुहुन्थ्यो। भक्तपुरको क्यान्सर अस्पतालमा उपचारका क्रममा उहाँको हिजो निधन भएको हो। एमाले अध्यक्ष केपी शर्मा ओलीले शोक वक्तव्य निकाल्दै नेपालको कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनमा बस्नेतको योगदान अविस्मरणीय रहेको उल्लेख गर्नुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइस मा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरो पेन्ट घर मात्र होइन रंगाउनुहोस् सपना पनि।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। दीर्घायुको योग दीर्घ जीवनका लागि जीवन पद्धतिमा पुनर्विचार गरौं भन्ने मूल नाराका साथ आज 36 अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। संयुक्त राष्ट्र संघ महासभाले सन् 1990 डिसेम्बर 14 अक्टोबर 1 अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने घोषणा गरेपछि सन् 1991 हरेक वर्ष यो दिवस मनाउन थालिएको छ। दिवसका अवसरमा महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले शुभकामना सन्देश दिँदै ज्येष्ठ नागरिक ज्ञान अनुभव शिव र संस्कारका महत्वपूर्ण स्रोत भएकाले उहाँहरूको सम्मान हेरचाह र अधिकार सुनिश्चित गर्नु सबैको साझा दायित्व भएको बताउनु भएको छ। बदलिदो पारिवारिक संरचना र आधुनिक जीवनशैलीका कारण ज्येष्ठ नागरिकमा स्वास्थ्य सामाजिक सुरक्षा र एक्लोपनका चुनौती बढ़दै गएको भन्दै मन्त्रालयले नागरिकहरूको मर्यादित र सुरक्षित जीवनका लागि काम गर्ने जनाएको छ। यस्तै असोज 10 गतेको बाढ़ी तथा पहिरोमा ज्यान गुमाएका ज्येष्ठ नागरिकप्रति श्रद्धांजली अर्पण गर्दै घाइते तथा प्रभावितको उद्धार राहत र पुनस्थापनामा निरन्तर काम गर्ने प्रतिबद्धता समेत मन्त्रालयले जनाएको छ। यस वर्षको दशैंमा नयाँ नोट साट्नको लागि निश्चित दिन कोर्नु नपर्ने भएको छ। राष्ट्र बैंकले नयाँ नोट साट्नका लागि विगतमा जस्तो सूचना निकालेर निश्चित दिन तोक्ने चलन यसपालि हटाएको छ। आफूलाई फाइक पर्ने बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत नयाँ नोट सटही गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका कार्यालय तथा बैंक तथा वित्तीय संस्थाका शाखाबाट नयाँ नोट सटही भइरहेकाले आफूलाई फाइक पर्ने शाखामा गएर नयाँ नोट साट्न सक्ने राष्ट्र बैंकको भनाई छ। अघिल्ला 2 वर्ष राष्ट्र बैंकले नयाँ नोटको साटो सुकिला नोट सटही गरे पनि यस वर्ष भने नयाँ नोट नै सटही गरिनेछ। राष्ट्र बैंकका अनुसार सार्वजनिक विधा बाहेक सबै दिन नयाँ नोट साट्न सकिनेछ। आज पहाड़ र हिमालका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका हिमाल तथा पहाड़का थोरै ठाउँ तथा गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाल तथा पहाड़का एक दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ। अरू हिमाली र पहाड़ी क्षेत्रमा सामान्य बदली हुने तथा तराईमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अरू धेरैजसो ठाउँमा भने मौसम मुख्यतया सफा रहनेछ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी ऊर्जा क्षेत्रमा दक्षिण कोरियाको ठूलो लगानी घोषणा गर्ने तयारी गर्नुभएको छ। व्हाइट हाउसका अनुसार दक्षिण कोरियाले अलास्कामा प्रस्तावित प्राकृतिक ग्यास अर्थात एलएनजी परियोजनामा 54 अर्ब अमेरिकी डलर अर्थात 8 खर्ब 30 अर्ब रूपियाँ लगानी गर्ने योजना छ। अलास्का नर्थ स्लोपबाट प्राकृतिक ग्यास दुहानी गर्न झण्डै 800 माइल लामो पाइपलाइन निर्माण गरे एन्कोरेज नजिकै रहेको तरलीकरण केन्द्रबाट एसियाली देशहरूमा ग्यास निर्यात गर्ने योजना छ। यो परियोजना लामो समयदेखि चर्चामा रहे पनि उच्च लागत र एलएनजीको बजार मागबारे प्रश्न उठ्दै आएका कारण अघि बढ़न सकेको छैन। अलास्का राज्यको परियोजनामा 25% हिस्सेदारी रहेको छ भने बाँकी हिस्सेदारी परियोजना विकासकर्ता ग्लेन फान ग्रुपको रहेको खबरमा उल्लेख छ। अब खेल खबर। पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण क्याम्प छाडेका छन्। राष्ट्रिय टोलीको पत्रकार सम्मेलन र पोर्चुगल फुटबल महासंघ अध्यक्षसँगको कुराकानीपछि क्याम्प छाड्ने निर्णय गरेको रोनाल्डोले सामाजिक सञ्जाल मार्फत जनाएका छन्। उनले क्याम्प छाड्नुको कारण भने अहिले सार्वजनिक नगर्ने र समय आएपछि पोर्चुगलका नागरिकलाई सबै सत्य बताउने उल्लेख गरेका छन्। रोनाल्डोले क्याम्प छाडेको घटना प्रशिक्षक जोर्जे जेसुसको असमझदारीको चर्चा बीच आएको छ। यसअघि नर्वेसँगको खेलमा रोनाल्डो बेन्चमा बसेपछि प्रशिक्षकसँग उहाँ असन्तुष्ट रहेको चर्चा भएको थियो। ओस्लोमा भएको यो खेलमा पोर्चुगल 2-1 विजय भए पनि रोनाल्डोले मैदान प्रवेश गरेका थिएनन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा अब खोज पुनर्लाभ र पुनस्थापनाको काम हुने। प्रधानमन्त्री राहत कोषमा 16 अर्ब 15 करोड़ रूपियाँ मजदार। वर्षापछि अवरूद्ध सड़क खुल्दै केही ठाउँमा अझै समस्या। काठमाडौँ जोड्ने सबै नाका सञ्चालनमा। कांग्रेसको देउबा पक्षको वडा अधिवेशन आज। संस्थापन पक्षले झण्डै 44,000 युवालाई पदीय जिम्मेवारी दिने। अमेरिकी ऊर्जा क्षेत्रमा दक्षिण कोरियाको ठूलो लगानी घोषणा, उच्च लागत र एलएनजीको बजार माग बारे प्रश्न, र क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको प्रशिक्षण क्याम्प छाडे।
2: एनबीएल सर्वसुलभ आवास कर्जा,
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू: रु 3 करोड़ सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: नेपालको एकमात्र डिटिएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: आउँछ तलब जान्छ तलब, खल्ती खाली छैन बचत।
3: सो व्हाट नेक्स्ट?

0: सम्पत्ति आजैदेखि आफ्नो नियमित कमाई र तलबको रु 1000 भन्दा माथिदेखि प्रत्येक महिना एनआईसी एसिया क्यापिटलको म्युचुअल फन्ड अन्तर्गत एसआईपी गरी जीवनका सपनाहरू सहजै पूरा गर्नुहोस्।
1: थप जानकारीको लागि 9853145131 वा व्हाट्सएप र वाइबर नम्बर 9803255678 मा सम्पर्क गर्नुहोस्।
0: एनआईसी एसिया क्यापिटल।
2: साली नदीको शिर,
1: मणि चूडको काख,
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
1: शान्ति र आनन्दको अनुभूति,
2: भीडभाडबाट टाढा,
1: सहरबाट नजिकै,
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
1: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
3: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841549481। वेबसाइट झुले.com.np।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाले यस वर्षदेखि आन्तरिक स्रोतबाट सुत्केरी आमा र नवजात शिशुको घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने भएको छ। उत्तर प्रसूति सिहार पीएनसी घर भेट कार्यक्रम अन्तर्गत सुत्केरी भएको तेस्रो र सातौं दिनमा स्वास्थ्यकर्मी घरमै पुग्नेछन्। घर भेटका क्रममा आमामा रक्तस्राव, संक्रमण, उच्च रक्तचाप तथा नवजात शिशुमा देखिन सक्ने स्वास्थ्य जटिलता पहिचान गरी आवश्यक परामर्श र उपचारका लागि सम्बन्धित स्वास्थ्य संस्थामा पठाइने महानगरले जनाएको छ। यस्तै काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र नियमित खोप संचालन गर्ने सरकारी तथा निजी स्वास्थ्य संस्थाको खोप सेवाको सूक्ष्म कार्ययोजना पनि तयार गर्ने भएको छ। यसअघि स्वास्थ्य प्रवर्धन केन्द्रबाट संचालन हुने खोप कार्यक्रमको मात्र सूक्ष्म योजना बनाउँदै आएकामा यस वर्षदेखि सबै खोप प्रदायकलाई समेटेर योजना बनाउन लागेको जनस्वास्थ्य अधिकृत खोप फोकल पर्सन मैया सैजुले जानकारी दिनुभयो। काठमाडौँ उपत्यकामा तीन जिल्लामा दैनिक दुई घण्टा विद्युतीय चुलो प्रयोग गर्दा झण्डै 3000 मेगावाट बिजुली आवश्यक पर्ने देखिएको छ। काठमाडौँमा भएको जलवायु सम्बन्धी सम्मेलनमा वैकल्पिक ऊर्जा प्रबन्धन केन्द्रका कार्यकारी निर्देशक नारायण अधिकारीले काठमाडौँ ललितपुर भक्तपुरमा दैनिक दुई घण्टा इण्डक्सन चुलो प्रयोग गर्दा झण्डै 3000 मेगावाट बिजुली आवश्यक पर्ने बताउनुभयो। प्रबन्धन केन्द्रले आउँदा 3 वर्षमा तराईका 150 पालिकाका 10 लाख घरधुरीमा स्वच्छ चुलो पुर्याउने लक्ष्य लिएको पनि उहाँले जानकारी दिनुभयो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक गाडीमा अग्नि नियन्त्रक यन्त्र अनिवार्य गर्ने तयारी गरेको छ। यात्रुको सुरक्षा र सार्वजनिक यातायात व्यवस्थित बनाउन रूट पर्मिटसँगै सुरक्षा उपकरणको नियमित परीक्षण गर्ने प्रहरीले जनाएको छ। कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेले विद्युतीय तथा प्राविधिक समस्या र इन्धन चुहावटका कारण गाडीमा जुनसुकै बेला आगलागी हुन सक्ने भएकाले प्रारम्भिक चरणमै आगो नियन्त्रण गर्न अग्नि नियन्त्रक यन्त्र आवश्यक रहेको बताउनु भएको छ। काठमाडौँको थापाथली फूलमा गैराती मोटरसाइकल र स्कूटर आपसमा ठोकिँदा मोटरसाइकलमा चढेका एकजनाको ज्यान गएको छ। दुर्घटनामा परि ज्यान गुमाउनेमा चालक रौतहट कटहरिया नगरपालिका 2 का 26 वर्षीय चन्द्रमान दास तत्मा रहेका उपत्यका ट्राफिक कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिनुभयो। दुर्घटनामा मोटरसाइकल पछाडि बसेका एकजना र स्कूटरमा रहेका 2 जनालाई चोट लागेको छ। उनीहरूको उपचार भइरहेको छ। बाइक 40/48/08 नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलको रेलिङमा ठोकिएको थियो। त्यसपछि मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश 02/062/96/31 नम्बरको स्कूटरमा समेत ठोकिएको प्रहरीले जनाएको छ। र ललितपुर महानगरपालिका 22 नम्बर वडाले आजदेखि बुङमतीदेखि फर्सीडोल जाने प्रवेशद्वारको सड़क स्तर उन्नतिका लागि बाटो ढलान गर्ने काम शुरू भएको जनाएको छ। वडा कार्यालयले एक सूचना निकाल्दै आजदेखि सड़क ढलानको काम शुरू गर्ने जनाएको हो। कार्यालयले आजदेखि ढलानको काम शुरू हुने भएकाले यो सड़क भएर आवाजात गर्ने निजी तथा भाड़ाका गाड़ीहरूलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ। विद्यालयका गाड़ी, एम्बुलेन्स, सबवाहन र बारूणयन्त्र बाहेक अरू गाड़ीहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न वडा कार्यालयले अनुरोध गरेको हो। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। वर्षापछि अवरूद्ध सड़क खुल्दै काठमाण्ड जोड्ने सबै नाका सञ्चालनमा। काठमाण्ड महानगरले यस वर्षदेखि घरमै पुगेर सुत्केरीको स्वास्थ्य जाँच गर्दै सरकारी तथा निजी स्वास्थ्य संस्थाको खोप सेवाको सूक्ष्म कार्ययोजना बनाउँदै र बुङमती फर्सेजोल सड़कमा वैकल्पिक बाटो प्रयोग गर्न ललितपुर महानगरपालिका वडा नम्बर 22 को आग्रह। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: अरू
1: 97.6 MHz हरपल तपाईं सँगै।
2: के तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ?
3: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
2: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
3: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 98174-1118 र 98627-12-399। चैनपुर आँखा उपचार केन्द्र, चैनपुर शङ्खुवा सभा।
4: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
5: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विजय जान राम्रो मेन पावर खोज्दै हिँडेको नि।
4: औ लु, समस्याको समाधान भनेकै म हो।
6: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
4: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
5: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
6: लु अब त्यहीबाट जाने
4: लाखै देखेर के पाक्क बोलेको। मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 1990 किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
7: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री हिसाब फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98525-51-094, 98126-77-42 र व्हाट्सएप नम्बर 97054-58-302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
8: भालुमा बासको खालिलो तामा कान्छीको मन हर्ने, भालुमा बासको

छोट जति पकाए नि मान्दिन कानाछी के छ र मेरो खोट। नमस्कार, म गायक अनन्त घिमिरे, तपाईँ सुन्दै हुनुहुन्छ रेक बेसीको धुन, रेडियो अरुण, सधैँ सुन्नुहोस् है।

यो साल भोटेको सीमा आएको बाढीले गर्दा त्यत्रो दुर्घटना मचाएको छ, त्यत्रा व्यक्तिहरू घरबार बिन भएका छन्, त्यत्रा व्यक्तिहरू हराएका छन्, अझै खेला परेको अवस्था छैन। यो अवस्थामा हामी त्यो ठाउँमा गएर खोज्नुहुँदा पनि गर्नु हुनसक्छ, तर चाहिँ यो देशमा शान्ति सुव्यवस्था अनु चाहिँ कायम राख्नको लागि हामी ठाउँमा त्यति गर्नुहुन्छ। अर्को साल चल्न भाइ, यो साल हामी

0: जान्छ, तेरो दाजुले विदेशबाट आइएमईमा पैसा पठाएछ, लेख्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है, खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
1: ल ल आमा, म तु गए तु आए,
0: होइन आजै आइपुग्छस र
1: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स।

0: प्रणालीमा भइहाल्छ नि।
1: हामी कहाँ आईएनई वेस्टर्न युनियन हिमाल रेमिट सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्राली चैनपुर छ शङ्खुवा सभा प्रोपाइटर आशिष साख्य टेलिफोन नम्बर 029570128 मोबाइल नम्बर 9852045741।
2: बाल बालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ। मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ। त्यसैले मायोपियाबाट जोगिन वा बनौ, मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बाल बालिकाको नियमित आँखा परीक्षण गराउनुहोस्। नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 देखि दिउँसो 3:30 सम्म सञ्चालित छ। नाम टिपाउनका लागि मोबाइल नम्बर 9862663934। नवदृष्टि, स्वस्थ आँखा, सुन्दर संसार।
3: होइन भाउजू, यति हतारमा कता जाँदै हुनुहुन्छ?
4: दाजुले विदेशबाट पैसा पठाउनु भएछ, अनि त्यही पैसाले गहना नै किन्नु भनेको। फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ, यति धेरै काम छ, फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन, अनि गर्नु परेन हतार।
3: भाउजू, अब त्यसो भए तपाईँ चैनपुर बजारको समिन टेलर्समा जानुहोस् त।
4: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु?
3: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू। त्यहाँ त प्रभु मनी ट्रान्सफर, उल्लास रेमिट, संसार रेमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ, अनि सुन चाँदी खरिद बिक्री पनि गरिन्छ। त्यति मात्रै कहाँ हो, त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि।
4: धन्यवाद बाबु, तपाईँले समिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज चैनपुर बजार घुम्दै दिन बित्ने रहेछ।
3: ए पक्नुहोस् त भाउजू, त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि।
5: समिन ट्रेडर्स चैनपुर छ शङ्खुवा सभा प्रोप्राइटर मेघराज साख्य
3: टेलिफोन नम्बर 029570123
4: मोबाइल नम्बर 9841067622।
6: होइन, छिटो निस्कन भनेको, ढिला भइसक्यो।
7: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
6: हे तेरी, तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ?
7: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
6: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
7: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
6: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसादी पसल। हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
5: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सधैँ हामीलाई सम्झनुहोस्।
1: मनोकामना सुनचाँदी पसल
8: चैनपुर छ त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, चैनपुर, धरान, इटरी, दमकमा उचित मूल्यमा घडेरी चाहिएमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। मोबाइल 9862137744, 9815387775।
9: आँखी भुइँ बिहिबारे सम्पर्क कृष्ण घतानी, रमला घतानी, मोबाइल 9842028495 र 9819017698। सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबारको लागि मनोकामना सुनचाँदी पसल।
10: लै लै माया लै काटी माकुटी खसीको मासु सती सालको अचानो भन्थे, लुगा धुने साबुन, सफा गर्ने पानी, मन धुने हजुर वचन, लौ लौ लल्लाबारी खर्कैको नारायण जौबारी।
11: नमस्कार, म लोक गायक कमलिकान्त भेटवाल, तपाईँ अहिले सुन्दै हुनुहुन्छ लेख बेसीको धुन रेडियो अरुण।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। नौदेखि 11 असोजसम्म अविरल वर्षापछि आएको पहिरोमा परि बागलुङमा मृत्यु हुनेको संख्या 13 पुगेको छ। 11 असोजमा आएको पहिरोमा बेपत्ता भएका तमानखोला गाउँपालिका 4 का सन्त निवासी 53 वर्षीय पुंसरा विक्कको शव बुधबार फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक फणेन्द्र प्रसाईले जानकारी दिएका छन्। पहिरोले घर पुरेदा निसीखोला गाउँपालिकामा 5, तमानखोला गाउँपालिकामा 5 र ताराखोला गाउँपालिकामा 3 जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा तमानखोला गाउँपालिकाका बुद्धिराज खर्ती, भीमदेवी खर्ती, हस्तवीर श्रीपाली र सरा श्रीपालीको समेत मृत्यु भएको छ। वामपन्थी नेता तथा पूर्व सांसद घनेन्द्र बस्नेतको निधन भएको छ। 2033 सालमा छापा आन्दोलनका तत्कालीन अगुवा सीपी मैनाली र प्रदीप नेपाल सहितका नेताहरूसँग मिलेर नखु जेल ब्रेक गर्ने मध्येका एक बस्नेत केही समयदेखि क्यान्सर रोगबाट पीड़ित हुनुहुन्थ्यो। भोजपुर स्थायी घर भएका बस्नेत एमाले विभाजनपछि बनेको नेकपा समाजवादीका पूर्व वरिष्ठ नेता पनि हुनुहुन्थ्यो। भक्तपुरको क्यान्सर अस्पतालमा उपचारका क्रममा उहाँको हिजो निधन भएको। एमाले अध्यक्ष केपी शर्मा ओलीले शोक वक्तव्य निकाल्दै नेपालको कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनमा बस्नेतको योगदान अविस्मरणीय रहेको समेत उल्लेख गर्नुभएको छ। चितवनको मुख्य शहर भरतपुर भित्रका 6 वटा व्यस्त चकमा सवारी आवागमनलाई सुरक्षित, प्रविधि मैत्री र व्यवस्थित बनाउन अत्याधुनिक ट्राफिक लाइट जडानको कामले तीव्रता पाएको छ। सड़क डिभिजन कार्यालयको प्राविधिक सहयोग र बजेटमा अगाडि बढ़ेको यस आयोजनाको हालसम्म 50% भन्दा बढ़ी काम सकिएको छ। असोज 20 गते भित्रै बत्ती

0: bags and gifts.
1: Yes, start for Bama TCL Ghar Bhichyaunu Hos. Ra Paunu Hos Ru 142,500 Sammako Cashback. Ra Upahar Haru 85 Ra 98 Inch TV Ma TCL Soundbar. Freeze Ma CC Induction Cooktop. Washing Machine Ma 6 Kilo Surf Excel Matic. AC Ma Free Installation. Ra 0% EMI Nagrikta Bhaye Pugcha. Sharta Haru Lagu Hune Chhan. Global Number 1 Google TV Brand. TCL TV Electronics.
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: बाँकी खबर। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय बबर महलले समस्याग्रस्त सहकारी संस्थाहरूको नाममा दर्ता भएका सम्पूर्ण सवारी साधनहरू तत्काल बुझाउन सूचना जारी गरेको छ। नेपाल सरकारबाट समस्याग्रस्त घोषित संघ संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी सम्बन्धी जिम्मेवारी सहकारी ऐन अनुसार गठित समितिले उक्त निर्देशन दिएको हो। समितिले जारी गरेको सूचना अनुसार सरकारबाट समस्याग्रस्त घोषणा भएका सहकारी तथा तिनले लगानी वा सञ्चालन गरेका संस्थाहरूको नाममा दर्ता भएका ढुवानी प्रयोजनका समेत सबै प्रकार सवारी साधनहरू जहाँ जुन अवस्थामा छन् सोही अवस्थामा तत्काल समितिको कार्यालयमा ल्याएर बुझाउनु पर्नेछ। तोकिएको समयमा सवारी साधन नबुझाए सहकारी ऐनको 2074 दफा 106 अधिकार प्रयोग गरी कड़ा कार्यवाही गरिने समेत समितिले चेतावनी दिएको छ। सवारी साधनका प्रयोगकर्ता वा सम्बन्धित व्यक्ति वा संस्थाको नाममा रहेको घर जग्गा बैंक खाता लकर तथा राधाले समेत रोक्का राखी प्रचलित कानून बमोजिममा आवश्यक कार्यवाही गरिने सूचनामा उल्लेख गरिएको छ। समितिले सूचना मार्फत सवारी साधन बुझाउनु परे समस्याग्रस्त सहकारीहरूको नामावली पनि सार्वजनिक गरेको छ, जसमा स्ट्याण्डर्ड सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ, प्यासिफिक सेभिङ एण्ड इन्भेस्टमेन्ट कोअपरेटिभ, सोसाइन्टल बचत तथा ऋण सहकारी, प्रभु बचत तथा ऋण सहकारी, लुनिभा बहुद्देश्य सहकारी, ओरिएन्टल कोअपरेटिभ, कन्ज्युमर बचत तथा ऋण सहकारी, कोहिनूर हिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लगायत सहकारी संस्था रहेका छन्। यस वर्षको दशैंमा नयाँ नोट साट्नका लागि निश्चित दिन कुर्न नपर्ने भएको छ। राष्ट्र बैंकले नयाँ नोट साट्नका लागि विगतमा जस्तो सूचना निकालेर निश्चित दिन तोक्ने चलन यसपालि हटाइएको हो। आफूलाई पाएक पर्ने बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत नयाँ नोट सटाई गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका कार्यालय र बैंक तथा वित्तीय संस्थाका शाखाबाट नयाँ नोट सटाई भइरहेकाले आफूलाई पाएक पर्ने शाखामा गएर नयाँ नोट सटाई गर्न सकिने राष्ट्र बैंकको भनाई छ। अघिल्ला दुई वर्ष राष्ट्र बैंकले नयाँ नोटको साटो सुकिला नोट सटाई गरे पनि यस वर्ष भने नयाँ नोट नै सटाई गरिनेछ। राष्ट्र बैंकका अनुसार सार्वजनिक विधायक सबै दिन नोट साट्न सकिनेछ। काठमाडौँ उपत्यकामा थापाथलीमा रहेको राष्ट्र बैंकको केन्द्रीय कार्यालय र सबै क्षेत्रीय कार्यालयबाट नयाँ नोट वितरण भइरहेको राष्ट्र बैंकले जनाएको छ। यस्तै सबै बैंक तथा वित्तीय संस्थालाई पनि नयाँ नोट सटाई सुविधा दिन नयाँ नोट दिइसकिएको राष्ट्रिय बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ। र नेपाली राष्ट्र फुटबल टोलीले दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो क्षेत्रीय प्रतियोगिता साफ च्याम्पियनशीपको आउँदो संस्करण गुमाउने निश्चित भएको छ। दक्षिण एसियाली फुटबल महासंघले नेपाललाई प्रतियोगितामा सहभागी गराउन दिएको अन्तिम समय सीमा हिजो सकिएपछि नेपालको सहभागिता औपचारिक रूपमा टुंगिएको हो। बंगलादेशमा अबको एक महिनापछि नोभेम्बर 5 देखि 17 तारीकसम्म हुने 15 साफ च्याम्पियनशीपको समूह विभाजनमा यसअघि नै नेपाललाई समावेश गरिएको थिएन। फिफाले गएको असारमा एन्फालाई निलम्बन गरेको थियो। राष्ट्रिय खेलकुद परिषदको हस्तक्षेपलाई तेस्रो पक्षको क्षेपका रूपमा व्याख्या गर्दै फिफाले एन्फामाथि कार्यवाही गरेको हो। फिफाले निलम्बन भुकुवाका लागि एन्फाको स्वायत्तता कायम गर्नुपर्ने र एन्फाले आफ्नो विधान अनुसार निर्वाचन प्रक्रिया अघि बढ़ाउन पाउनुपर्ने विषयलाई समेत मुख्य शर्तका रूपमा अघि सारेको छ। तर एन्फा र सरकारी निकाय बीचको विवाद समाधान हुन नसक्दा निलम्बन कायमै छ। यसको प्रत्यक्ष असर अब साफ च्याम्पियनशीपमा परेको छ। साफको स्थापना भएता नेपालले पहिलो पटक यो प्रतियोगिता गुमाउन लागेको हो। यसअघि नेपालले साफ च्याम्पियनशीपका सबै संस्करणमा सहभागिता जनाउँदै आएको एन्थामाथिको फिफा निलम्बनको प्रत्यक्ष असर नेपाली राष्ट्र फुटबल टोलीको अन्तर्राष्ट्रिय सहभागितामा परेको छ। साफ च्याम्पियनशीप गुमेसँगै नेपालले यो वर्षको महत्वपूर्ण क्षेत्रीय फुटबल प्रतियोगिताबाट समेत बाहिरिनु परेको छ। हाउस काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नु

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै
1: सिलाउने आँखाबाट पानी आइरहने आँखा रातो हुने निन्द्रा नपुगेजै अनुभव हुने आदि सुक्खा आँखाका लक्षणहरू हुन्। सुक्खा आँखा हुँदा आँखाको आँसु कमजोर हुन्छ। यो समस्याले आँखामा विभिन्न रोगहरू निम्त्याउन सक्छ। त्यसैले सुक्खा आँखाको बेलैमा उपचार गर्नुपर्छ। सुक्खा आँखा सम्बन्धी जाँच उपचार तथा परामर्शका लागि कोर्निया क्लिनिक नवदृष्टि आई हस्पिटलको नम्बर 98626339 सम्पर्क राख्नुहोस्। नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
2: हातमा के पो बोकेर लग्यो गुटुङटुङ?
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
2: औ लु, समस्याको समाधान भनेकै म हो।
4: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्छ झुसेले।
3: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: लु अब त्यहीबाट जाने
2: लाखे सल्लै बेगर के पाक बोले। कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 19 किनेरु ल्याएको रेडियो छ। लु सुनौ त।
5: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 98525154 98126772 र व्हाट्सएप नम्बर 97054538302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै
1: रेडियो अरुण टाइम चेक
2: अहिले बिहानको 11 बज्यो
1: समयको

0: 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। उत्तरी नाका संचालनमा ल्याउन सरकारले पहल तीव्र बनाएको छ। नेपालले चाडबाड अघि नै तातोपानी नाका खोल्नुपर्ने प्रस्ताव गरेको छ, तर चिनिया पक्षले कोरोला नाका खोल्न चाहेको अधिकारीहरूले बताएका छन्। त्यसैले चीनले पहिलो कोरोलाको पनि स्थलगत अवलोकन गर्नुपर्ने बताएको छ। हाल उत्तरतर्फका तातोपानी रसुवागढी र कोरोलागढी तीनवटै व्यापारिक नाका बन्द छन्।
1: सहसचिव रामकाजी खड्काको नेतृत्वमा नेपाल स्थित चिनिया दूतावास, संसार विभाग, सड़क विभाग लगायतका पदाधिकारीहरूले सिन्धुपाल्चोकको तातोपानी नाकातर्फको सड़क स्थलगत अवलोकन गरेका थिए। यो भ्रमण चिनिया अधिकारीहरूकै प्रस्तावमा भएको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले बताएका छन्।
0: सरकारी अधिकारीहरूले तातोपानी नाकातर्फको सड़कबाट चिनिया सामान आयातको लागि खासै समस्या नभएको बताएका छन्। तर चिनिया पक्षले भने कोरोलातर्फको सड़कको पनि स्थलगत अनुगमन गर्नुपर्ने प्रस्ताव राखेको छ। उत्तरतर्फका सबै नाका बन्द भएपछि नेपाल चीन व्यापार ठप्प भएको छ। मुख्य चाडपर्व दशैं र तिहारको मुखमा उत्तरतर्फको नाका बन्द हुँदा चाडपर्वमा आवश्यक पर्ने सामान आयात प्रभावित हुने र उपभोक्ताले महँगो मूल्य तिर्नुपर्ने अवस्था आउने भएपछि सरकारले नाका संचालनमा ल्याउन पहल शुरू गरेको हो। चीनले कोरोला नाकालाई स्थायी बनाउने आशय व्यक्त गरेपछि नेपाली अधिकारीहरूले भने कोरोला नाका मौसमका कारण वर्षभरि नै संचालनमा ल्याउन नसकिने र पछिल्लो पटकको बाढ़ीका कारण ठाउँ ठाउँमा सड़क अवरोध भएका कारण चाडपर्वकै लागि भए तापनि तातोपानी नाका खुलाउनु पर्ने बताएका छन्। रासायनिक मलको अभाव वितरण प्रणालीमा देखिएको व्यतिथि र मन्त्रालयसँग जोडिएको विवादास्पद अडियो प्रकरणबारे संसदले कृषि मन्त्री र सचिवको ध्यान आकर्षण गराएका छन्। मन्त्रालयको पछिल्लो छ महिनाको कार्य सम्पादनप्रति असन्तुष्टि जनाउँदै सांसदहरूले किसानले मल नपाउने तर मन्त्रालयको तथ्याङ्कमा पनि मल पर्याप्त देखिने विरोधाभासपूर्ण अवस्थाबारे जवाफ मागेका हुन्। सांसद खगेन्द्र कर्णले मन्त्रालयमा मन्त्रीको सक्रियता बढ़ी देखिँदा पनि काम कारवाहीमा ढिला सुस्ती भएको औल्याएका छन्। सांसद ज्ञानेन्द्र सिंह महताले सुदूरपश्चिम लगायतका जिल्लामा किसानले भोग्नु समस्या र कृषि उपजको बजारीकरणमा देखिएको जटिलताबारे लिखित जवाफ माग गरेका छन्। सांसद पूनम अग्रवाल र लक्ष्मीप्रसाद पोखरेलले हालै सामाजिक सञ्जालमा भाइरल भएको कृषि मन्त्रालयसँग जोड़िएको अडियो प्रकरणबारे समितिमा स्पष्टीकरण माग समेत गरेका छन्। उनीहरूले नार्कको कार्यकारी निर्देशक नियुक्तिका विषयमा समेत प्रश्न उठाउँदै विवादित व्यक्तिलाई नै पुनः नियुक्त गर्नुपर्ने बाध्यता के हो भनी मन्त्रीसँग प्रश्न समेत गरेका छन्। सांसद सुरेश कुमार चौधरीले भू उपयोग नीति र सिंचाईको स्पष्ट खाका नहुँदा कृषि क्षेत्र कुञ्चित गएकोमा चिन्ता व्यक्त गरेका छन् भने अर्ग्यानिक मललाई प्राथमिकता दिने निर्णय भए पनि त्यसको कार्यान्वयनमा मन्त्रालय उदासीन रहेको भन्दै रासायनिक मलमाथिको निर्भरता घटाउन समेत जोड़ दिएका छन्। सिराको सुखीपुर नगरपालिका 10 विश्वकर्मा चोक स्थित गागन खोलाको पुलबाट सशस्त्र प्रहरीले ठूलो परिवारमा प्रतिबन्धित लागू औषध गाजा बरामद गरेको छ।

0: I am Igaro.
1: I am Igaro. I am Igaro.
2: Yo Nepali Radio.
3: Yo awaz ho Nepali Radio Network ko. Yo tapai sundai hunuhuncha Nepali khabar.
4: बाँकी खबर नेपालीहरूको महान पर्व दशैंको अवसरमा यस वर्ष काठमाडौँ उपत्यकाबाट करिब 15 लाख यात्रु बाहिरिने प्रक्षेपण गरिएको छ, जसमध्ये सार्वजनिक यातायातको प्रयोग गरेर मात्रै झण्डै 10 लाख यात्रुले उपत्यका छाड्ने अनुमान गरिएको छ। यति ठूलो संख्यामा बाहिरिने यात्रु र सवारी साधनको चापलाई व्यवस्थित गर्न यसपटक ठूलै चुनौती रहेको सरकारवालाहरूले औँल्याएका छन्। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपालको प्राविधिक सहयोगमा तयार पारेको 2083 दशैं पर्वको लागि सार्वजनिक यातायातको यात्रा व्यवस्थापन सम्बन्धी प्रतिवेदनले दशैंको यात्रा व्यवस्थापनका विविध आयाम र चुनौतीहरूलाई विस्तृत रूपमा बाहिर ल्याएको छ। समितिका सभापति आशिष गजरेलको अध्यक्षतामा गठित अध्ययन समितिले ट्राफिक तथ्याङ्क, सड़कको वर्तमान अवस्था र यात्रुहरूको अनलाइन सर्वेक्षणलाई आधार मानेर यो प्रतिवेदन तयार पारेको हो। प्रतिवेदन अनुसार दशैंको मुख्य चाप असोज 31 गते फूलपातीदेखि कार्तिक 2 गते अष्टमीसम्म पर्नेछ। यी 3 दिनको अवधिमा मात्रै 2-3 लाख भन्दा बढ़ी यात्रु उपत्यकाबाट बाहिरिनेछन्। दशैं अवधिभर यात्रुलाई गन्तव्यमा पुर्याउन न्यूनतम 43,574 अधिकतम 65,361 सार्वजनिक सवारी साधनका ट्रिपहरू आवश्यक पर्ने अध्ययनले देखाएको छ। सबैभन्दा बढ़ी भीड़ फूलपातीका दिन हुनेछ। उक्त दिन एकै पटक 1,13,283 यात्रु बाहिरिन् र त्यसका लागि करिब 7,367 सार्वजनिक सवारी साधन एकै दिन परिचालन गर्नुपर्ने अनुमान छ। त्यस्तै घटस्थापना अघि नै करिब 1.5-2.5 लाख यात्रु बाहिरिसक्ने प्रक्षेपण छ। बाहिरिने सार्वजनिक सवारी साधनहरूमध्ये ठूला बसको 48%, माइक्रो बसको 43% र मिनी बसको 1% रहनेछ। उपत्यका भित्रिने र बाहिरिने 85-90% सवारीको भार मुख्य 3 नाका नागडुङ्गा, साँगा र फर्पिङले बेहोर्ने गरेका छन्। त्यसमध्ये पनि नागडुङ्गा नाकाबाट बाहिरिने सवारीको करिब 55% हिस्सा नारायणगढ़तर्फ जाने भएकाले यो खण्डको ट्राफिक व्यवस्थापन सबैभन्दा चुनौतीपूर्ण हुने औल्याइएको छ। विवरण अनुसार नागडुङ्गाबाट बाहिरिने यात्रुमध्ये पोखरा करिडोरतर्फ 27%, बुटवल हुँदै पश्चिमतर्फ 21%, नारायणगढ़ हुँदै पूर्वतर्फ 19% र मुगलिङ धादिङतर्फ 18%, लुम्बिनी चितवनतर्फ 15% सवारी साधन जाने गरेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनका नेता गणेन्द्र बस्नेतको पार्थिव शरीरमा पार्टीको झण्डा उडाएर श्रद्धांजलि अर्पण गरेका छन्। क्यान्सरबाट पीड़ित बस्नेतको बुधबार निधन भएको थियो। उनी एमालेका तर्फबाट 2 पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। बस्नेत 2048 आम निर्वाचनमा संघ सभा 2 र 2056 भोजपुर 1 निर्वाचित भएका थिए। हवस्त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल तपाईसँगै
1: भावना म्युजिक सोल्युसन प्रस्तुत गर्दछ।

0: सेवा रहे तटमेवा
1: हौ लाउरेहरू हातमा के पो बोकेर लग्यो हौ गुटुङटुङ
0: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्दै हिँडेको हुन्छ
1: हौ लु समस्याको समाधान भनेकै म हो
2: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
1: हौ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाई पो छ भन्छ झुसेले
0: लुगोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
2: लु अब त्यहीबाट जानु
1: लाखे सल्लाह दिएर के पाक्क बोलेको कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त नाइटिङ होङटिङमा किनेर ल्याएको रेडियो छ लु सुनौँ त
3: ग्रोथ फोर्सेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री हिसाब फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 98525154 98 12 36 77 42 र व्हाट्सएप नम्बर 97054 58 302 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल
4: चाहना हेर न गरगनाले त बेहुलीले कस्तो सुहाएको छ है
5: त्यही त कस्तो डिजाइनर गरगना कहाँ बनाएछन्
6: के को खास खास कोसिस चल्दैछ यता हामीले सुन्न मिल्दैन कि कसो
5: ए बेहुलीले लगाएको गरगनाको बारे कस्तो डिजाइनर रहेछ कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ
6: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी
7: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ
8: प्रोप्राइटर समीर बिक प्लस रूपा बिक मोबाइल नम्बर 9865 93 87 25 र 9917 64 57 29
7: सुप्रिन्सा सुन चाँदी पसल चैनपुर सह शङ्खुवासभा त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि

0: विकास बचत तथा ऋण सहकारी संस्था चैनपुरको शेयर सदस्यहरूलाई 15 एकाईगत वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 को मिति 2083 साल भाद्र 22 गते बसेको संचालक समितिको बैठक निर्णय बमोजिम संस्थाको 15 एकाईगत वार्षिक साधारण सभा सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा कार्य व्यवस्था निर्देशिका 2076 अनुसार तबसिल बमोजिमका प्रस्तावहरूमाथि छलफल गर्न तबसिल बमोजिमको स्थान र समयमा एकाईगत साधारण सभा सम्पन्न हुने भएकोले आफ्नो क्षेत्रमा आउने एकाईगत साधारण सभामा उपस्थित भई कार्यक्रम सफल बनाइदिनु हुन यो सूचना प्रसारण गरिएको छ।
1: 15 एकाईगत वार्षिक साधारण सभामा पेश हुने प्रस्तावहरू संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा
0: लेखा सुपरिवेक्षण समितिको तर्फबाट लेखा समिति संयोजकको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा
1: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा
0: आर्थिक वर्ष 2082-83 को वार्षिक कार्य योजना तथा बजेट कार्यान्वयन समीक्षा सम्बन्धमा
1: आर्थिक वर्ष 2083-84 को लेखा परीक्षण नियुक्ति र पारिश्रमिक सम्बन्धमा
0: संचालक समितिले 2082 साल श्रावण 1 गतेदेखि 2083 साल असार 31 गतेसम्म गरेका महत्वपूर्ण निर्णयहरू अनुमोदन सम्बन्धमा
1: आर्थिक वर्ष 2082-83 को शेयर लाभांश तथा संरक्षित पूँजीको फिर्ता सम्बन्धमा
0: सहकारी जिल्ला संघ र केन्द्रीय संघमा प्रतिनिधि पठाउने सम्बन्धमा
1: शेयर सदस्य र शुभचिन्तकहरूबाट आएका सुझावहरू सम्बन्धमा
0: वार्षिक कार्य योजना 2083-84 को अनुमोदन सम्बन्धमा
1: सभाको निर्णय प्रमाणित गर्न उपस्थित सदस्यहरूबाट प्रतिनिधि छनौट सम्बन्धमा
0: एकाइ प्रतिनिधि छनौट सम्बन्धमा
1: र विविध
0: एकाईगत साधारण सभाका कार्यक्रम स्थान र मिति एकाइ नम्बर 1 चैनपुर नगरपालिका वडा नम्बर 8, 9, 10 र 11 मिति 2083 साल कार्तिक 10 गते मंगलबार बिहान 11 बजे स्थान गगनचुम्बी आधारभूत विद्यालय अरुन्थान चैनपुर नगरपालिका 8 संखुवा सभा
1: एकाइ नम्बर 2 चैनपुर नगरपालिकाका वडा नम्बर 1, 2, 3, 4, 5 मिति 2083 साल कार्तिक 12 गते बिहिबार बिहान 11 बजे स्थान चैनपुर नगरपालिका 4 र 5 को संयुक्त कार्यालय सभा हल पोखरी बजार चैनपुर नगरपालिका 4 संखुवा सभा
0: एकाइ नम्बर 3 चैनपुर नगरपालिका वडा नम्बर 6 मिति 2083 साल कार्तिक 14 गते शनिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा
1: एकाइ नम्बर 4 चैनपुर नगरपालिका वार्ड नम्बर 7 मिति 2083 साल कार्तिक 16 गते सोमबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा
0: एकाइ प्रतिनिधि साधारण सभा मिति 2083 साल कार्तिक 19 गते बिहिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा सम्बन्धित ओडाहरूका शेयर सदस्यहरूले तोकिएको स्थानमा हुने साधारण सभामा उपस्थित भइदिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि सम्पर्क नम्बर 98525-191, 029570-191, 98420-92388 र 98521-354। गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 संखुवा सभा।
2: होइन छिटो निस्कन भनेको ढिला भइसक्यो।
3: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
2: हे तेरी, तिमी नै भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ।
3: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
2: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
3: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
2: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसादी पसल। हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
4: साथै दुई नम्बर सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा 12 राशिका पत्थरहरू चाहिएमा सधैँ हामीलाई सम्झनुहोस्।
5: मनोकामना सुनचाँदी पसल, चैनपुर 6 त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली। मोबाइल 98-62-13-67-44, 98-15-38-77-75।
6: भालुमा बासको कालिलो तामा कान्छीको मन हर्ने, भालुमा बासको कालिलो तामा कान्छीको मन हर्ने।

0: रेडियो अरुण 97.6 MHz हर पल हर तपाईं सँगै।
1: रेडियो अरुण टाइम चेक
2: इट्स 2:00 PM
3: अहिले मध्याह्नको 12 बज्यो।
4: मुख्य खबर, दशैंका लागि 65,000 गाड़ी परिचालन गर्नुपर्ने पूर्वाधार समितिको निष्कर्ष, झण्डै 15,00,000 मानिस काठमाडौँ उपत्यकाबाट बाहिरिने अनुमान, नयाँ गाड़ी नथपिँदा पुरानैमा भर पर्नुपर्ने, संघीय संसदको चालू अधिवेशन भोलि रातिदेखि अन्त्य गर्न सिफारिश, संघीय निजामती सेवा विधेयक संसदमा पुग्यो, केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना तर ठूलो पानी नपर्ने, मौसमको अवस्था हेरेर धान काट्ने योजना बनाउन मौसमविदको सुझाव, ट्रम्पले बढ़ाएको H-1B भिसा शुल्कमा अदालतको रोक, सरकारले आवश्यक प्रक्रिया पूरा नगरेको ठहर, र एसियाली खेलकुद अन्तर्गत जुडोमा नेपालकी पुनम श्रेष्ठ पराजित। नेपाल खबरमा अब पूरा खबर। यस वर्ष दशैंमा नयाँ सार्वजनिक गाड़ी

0: थपिन नसक्दा अहिले भएकै गाड़ीबाट यात्रु व्यवस्थापन गर्नुपर्ने भएको छ। यातायात व्यवस्था विभागमा पछिल्लो चार पाँच महिनादेखि गाड़ी दर्ता प्रक्रियामा आएको अवरोधका कारण विगतमा जस्तो गाड़ी थप्ने अवस्था छैन। प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले तयार पारेको प्रतिवेदन अनुसार दशैंमा काठमाडौँ उपत्यकाबाट सार्वजनिक यातायात मार्फत 6,50,000 देखि 9,75,000 सम्म यात्रु बाहिरिने अनुमान छ। निजी तथा अन्य गाड़ी समेत जोड्दा यात्रुको संख्या 15,00,000 सम्म पुग्न सक्ने आकलन छ। यात्रुको चाप व्यवस्थापन गर्न बढ़ीमा 65,361 पटकसम्म सार्वजनिक गाड़ी सञ्चालन गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ। फूलपातीदेखि अष्टमीसम्म यात्रुको चाप 100 भन्दा धेरै हुने र झण्डै 2-3 लाख यात्रु उपत्यकाबाट बाहिरिने अनुमान छ। बाढ़ी पहिरोका कारण सड़क तथा पुलमा पुगेको क्षति र खराब सड़कका कारण गाड़ीको आवजावत प्रभावित हुन सक्ने समितिले जनाएको छ। त्यसैले अरणीको बीपी कान्ति लोकपथ गल्छी त्रिशुली र नागढुङ्गा मुगलिन सड़क खण्डमा उद्धार टोली र उठुला उपकरण तयारी अवस्थामा राख्न समेत सुझाव दिएको छ। यातायात व्यवसायहरूले सड़कको अवस्था सुधार नगरी अग्रिम टिकट खोल्न कठिन हुने बताएका छन्। व्यवसायहरूले लामो समयदेखि गाड़ी थन्किँदा आमदानी घटेर बैंकको किस्ता तिर्न समस्या भएको भन्दै कर्जा पुनर्तालिकीकरण र पुनर्कर्जाको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। सरकारले संघीय संसदको चालू अधिवेशन भोलि राति 12 बजेदेखि अन्त्य गर्न सिफारिश गरेको छ। अस्ति मंगलबारको मन्त्री परिषद बैठकले अधिवेशन अन्त्य गर्न निर्णय गर्दै त्यसका लागि राष्ट्रपति कार्यालयमा सिफारिश पठाएको हो। सरकारको सिफारिशमा राष्ट्रपतिले संघीय संसदको अधिवेशन अन्त्य गर्ने संवैधानिक व्यवस्था छ। त्यही व्यवस्था अनुसार सरकारको चालू अधिवेशन अन्त्यका लागि सिफारिश भएको हो। संघीय संसदको अधिवेशन गएको वैशाख 28 गते शुरू भएको थियो। यो अधिवेशनमा सरकारले प्रस्तुत गरेको बजेट तथा बजेटसँग सम्बन्धित विभिन्न विधेयक पारित भएका छन्। यसबीच संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पनि संसद सचिवालयमा पुगेको छ। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार विधेयक आज सचिवालयमा पुगेको छ। अस्ति मंगलबार बसेको मन्त्री परिषद बैठकले संघीय निजामती सेवा विधेयक संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको थियो। लगातारको 5 दिनको झरीपछि खुलेको मौसम आजदेखि फेरि केही बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाले निकालेको 3 दिने मौसमी बुलेटिन अनुसार पर्सी शनिबारसम्म पहाड़ी र हिमाली भेगका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ, तर ठूलो र लगातार वर्षाको सम्भावना भने नरहेको महाशाखाले जनाएको छ। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक एवं मौसमविद विनोद पोखरेलले अबको एक हप्ता देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताउनु भएको छ। तर किसानले धान काट्ने काम नै रोक्नुपर्ने अवस्था नरहेको र कुन दिन वर्षाको सम्भावना बढ़ी वा कम छ भनेर हेरेर कृषि कार्यको योजना बनाउन उहाँको सुझाव छ। नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले पार्टीको संस्थापन इतर पक्षको आज हुन लागेको ओडा अधिवेशनमा सक्रिय रूपमा सहभागी हुन कांग्रेसका सबै सदस्यहरूलाई अपील गर्नुभएको छ। कांग्रेसको देउवा पक्ष समूहको 15 महाधिवेशन अन्तर्गत आज ओडा अधिवेशन हुँदैछ। पूर्व सभापति देउवाले नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गतको देशभरका ओडाहरूको अधिवेशन आज हुन लागेकाले त्यसमा सहभागिता जनाउन अपील गर्नुभएको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा शरद ऋतुका लागि 648 आरोहीले आरोहण अनुमति लिए, सुनसादीको भाव आज यथावत लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

लगातार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गएको सोमबार र मंगलबार लगातार घटेको सुन हिजो बुधबार बढ़ेको थियो। अस्ति मंगलबार सुनको भाव तोलाको 2,90,500 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि घटबड भएको छैन। हिजो 30 रूपियाँले बढ़ेर तोलाको 4,425 रूपियाँमा कारोबार भएको चाँदीको भाव आज पनि त्यही भावमा कारोबार भइरहेको छ। यसअघि मंगलबार चाँदी 4,395 रूपियाँमा कारोबार भएको थियो। बर्दिया र कैलालीका उप किसानले लामो समयदेखि पाउन बाँकी रहेको भुक्तानी अब एक दुई दिनभित्रै निकासा हुने कृषि वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। कृषि तथा प्राकृतिक स्रोत समितिको आज बसेको बैठकमा मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले प्राविधिक प्रक्रिया पूरा गरी किसानको खातामा रकम पठाउने तयारी भइरहेको जानकारी दिनुभयो। उहाँले किसानको भुक्तानीलाई मन्त्रालयले उच्च प्राथमिकता दिएको बताउँदै लामो समयसम्म भुक्तानी हुन नसकेको प्रति किसानको गुनासो जायज भएको स्वीकार गर्नुभयो। प्रशासनिक तथा प्राविधिक प्रक्रियाका कारण असारमै हुनुपर्ने भुक्तानी ढिलाइ भएको उहाँको भनाइ छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ H-1B भिसामा लगाएको 1,00,000 अमेरिकी डलर शुल्क कार्यान्वयन नगर्न अदालतले आदेश दिएको छ। क्यालिफोर्नियाको ओकल्याण्डमा रहेको अमेरिकी जिल्ला अदालतका न्यायाधीश डेउड गिलियमले शुल्क लागू गर्नुअघि सरकारले आवश्यक नियम निर्माण प्रक्रिया पूरा नगरेको भन्दै अन्तिम फैसला नआएसम्म शुल्क कार्यान्वयनमा रोक लगाउनु भएको रोइटर्सले जनाएको छ। यसअघि पनि बोस्टनको एक संघीय अदालतले 20 राज्यले दायर गरेको मुद्दामा यस शुल्कमाथि अस्थायी रोक लगाएको थियो। H-1B भिसा अमेरिकी रोजगारदातालाई विशेष दक्षता भएका विदेशी कामदारलाई रोजगारी दिन प्रयोग गर्न सक्ने कार्यक्रम रहेको छ। अब खेल खबर। जापानमा चलिरहेको विश्व एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत जुडो खेलमा नेपालकी पुनम श्रेष्ठ भारतीय खेलाड़ीसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएकी छिन्। जापानको आइची अन्तर्राष्ट्रिय एरिनामा आज भएको महिला 70 केजी मुनि तौल समूहमा पुनम भारतीय खेलाड़ी ताखेलाम्बासँग पराजित भइन्। यससँगै जुडो खेलमा नेपालले सहभागिता जनाएको 7 विधा मध्ये 5 विधामा पराजित भएको छ। आज नेपालको सुजन गुरूङले 90 केजी मुनि तौल समूहमा प्रतिस्पर्धा गर्दैछन्। यस्तै मिक्स टीमतर्फ पनि नेपालले प्रतिस्पर्धा गर्नेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्चबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। दशैंका लागि झण्डै 65,000 गाड़ी परिचालन गर्नुपर्ने पूर्वाधार समितिको निष्कर्ष। झण्डै 15,00,000 मानिस काठमाडौँ उपत्यकाबाट बाहिरिने अनुमान। नयाँ गाड़ी नथपिँदा पुरानैमा भर पर्नुपर्ने। संघीय संसदको चालू अधिवेशन भोलि रातिदेखि अन्त्य गर्न सिफारिश। संघीय निजामती सेवा विधेयक संसदमा पुग्यो। केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना तर ठूलो पानी नपर्ने। मौसमको अवस्था हेरेर धान काट्ने योजना बनाउन मौसम विभागको सुझाव। ट्रम्पले बढ़ाएको H-1B भिसा शुल्कमा अदालतको रोक। सरकारले आवश्यक प्रक्रिया पूरा नगरेको ठहर। र एसियाली खेलकुद अन्तर्गत जुडोमा नेपालकी पुनम श्रेष्ठ पराजित। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

रेडियो अरुण 97.6 MHz हर पल हर तपाईं सँगै। आदरणीय श्रोता मानुभावहरू, निर्धारित प्रसारण तालिका अनुसार रेडियो अरुणको नियमित प्रसारण अहिलेलाई यही समाप्त भएको छ। आजको प्रसारणभरि हामीसँग जोडिनु भएकोमा यहाँहरूलाई हार्दिक धन्यवाद। हामी पुनः साँझ 5 बजे ताजा समाचार, विविध जानकारी, मनोरञ्जनपूर्ण प्रस्तुति र उत्कृष्ट नेपाली गीत संगीतका साथमा उपस्थित हुनेछौ। तबसम्मका लागि हामी बिदा चाहन्छौ। सुरक्षित रहनुहोस्, स्वस्थ रहनुहोस्। तपाईँको बाँकी पल सुखद बितोस्। नमस्कार।

0: आदरणीय श्रोता महानुभावहरू नमस्कार, शुभ सन्ध्या। यो हो रेडियो अरुण। निर्धारित समय तालिका अनुसार हामी फेरि एकपटक तपाईहरूमा आज उपस्थित भएका छौं। दिनभरिका कामकाजपछि अहिलेको यो सन्ध्यालाई अझ जानकारीमूलक, मनोरञ्जनपूर्ण र स्मरणीय बनाउन हामीले ताजा समाचार, समसामयिक जानकारी, रोचक प्रस्तुतिका साथमा उत्कृष्ट नेपाली गीत संगीत लिएर आएका छौं। आफ्नो परिवार, साथीभाइ र प्रियजनसँग रमाउँदै रातिको 9 बजेसम्म हामीलाई पूर्ण रूपमा सुनेर साथ दिनुहुनेछ भन्ने पूर्ण विश्वास लिएका छौं।
1: अब समय आयो, राष्ट्र जोगाउने हो भने हामीलाई

0: अरुण अरुण 97.6 MHz हर पल तपाईं सँगै।
1: अब समय आयो राष्ट्र जोगाउने हो भने हामीलाई साथ दिन आह्वान गर्दछौं।

देशको संरचनामा क्षति पुगेपछि मुस्ताङ संचार सेवा अवरूद्ध हुँदा सरकारी सेवासँगै जनजीवन प्रभावित भएको थियो। नेपाल टेलिकम बागलुङका कार्यालय प्रमुख मिलन राज रंजितका अनुसार उत्तरी म्याग्दी र मुस्ताङ जोड्ने फाइबर जडान गरिएका संरचना बगाएपछि प्राविधिकको टोलीले मर्मत गरी सुचारू गरेको बताउनुभयो। विराटनगरमा प्रहरीले 8 ग्राम 500 मिलिग्राम ब्राउन सुगर सहित एकजनालाई पक्राउ गरेको छ। विराटनगर महानगरपालिका 16 दरैया चोकमा आज भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश 102050P7076 नम्बरको स्कूटरलाई शंका लागेर प्रहरीले रोकी चेक जाँच गरेको थियो। इलाका प्रहरी कार्यालय रानी र लागु औषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले स्कूटर चालक मोरङको केराबारी गाउँपालिका 7 बस्ने 33 वर्षीय विश्वास चेङवाङलाई जाँच गर्दा उनको साथबाट 8 ग्राम 500 मिलिग्राम ब्राउन सुगर मोरङ प्रहरीका सूचना अधिकारी मकेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो। मिश्रका अनुसार लागू औषध सहित स्कूटर बरामद गरी चेमजोङलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ। पक्राउ पर्नुभएका उहाँमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: यो दसैँमा बेकोका सामान किन्दा 20,200 रुपियाँसम्म क्याश ब्याक र निश्चित उपहार पाउनुहोस्। वासिङ मसिनमा 6 केजी सर्फ एक्सेल, डिसवासरमा 2 वटा वासिङ ट्याब्लेट, 3 स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर र डबल डोर रेफ्रिजरेटरमा इलेक्ट्रिक केटल निशुल्क, साथै एसीमा निशुल्क जडान, 0% ब्याजमा सजिलो किस्ता र 12 वर्षसम्मको वारेन्टी।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब बाँकी खबरहरू। राष्ट्रिय सभाले भोटेर कालीगण्डकी विपद अध्ययन तथा अनुगमन गर्न संसदीय विशेष समिति गठन गरेको छ। आज बसेको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले 9 सदस्यीय संसदीय विशेष समिति गठन गरेको जानकारी गराउनुभयो। समितिमा सांसदहरू गीता देवकोटा, घनश्याम रिजाल, श्रीकृष्ण प्रसाद अधिकारी, सम्झना देवकोटा, सोमनाथ पोर्तेल, पूजा चौधरी र तुलप्रसाद विश्वकर्मा रहनु भएको छ। प्रतिनिधि सभाले पनि भोटेकोशी बाढीपारी अध्ययन गर्नका लागि 15 सदस्यीय विशेष समिति गठन गरेको थियो। समितिको संयोजक राष्ट्रवाद संसदीय दलका उपनेता गणेश प्राजोले रहनु भएको छ। र अमेरिकी संघीय व्यापार आयोग एफटीसीले कृत्रिम बौद्धिकता एआईका सुरक्षा अभ्यासबारे एथ्रोपिक र ओपन एआईमाथि व्यापक अनुसन्धान शुरू गरेको छ। त वाशिङटन पोस्टले बुधबार एफटीसीका एक वरिष्ठ अधिकारीलाई उद्धित गर्दै अनुसन्धानबारे जानकारी दिएको हो। अमेरिकामा उपभोक्तालाई असर पार्ने अनुचित तथा भ्रामक अभ्यासको अनुसन्धान गर्ने एफटीसीलाई व्यापक अधिकार रहेको छ। यद्यपि अनुसन्धानको विस्तृत दायरा सार्वजनिक गरेको छैन र अनुसन्धान शुरू हुँदैमा सम्बन्धित कम्पनीले कुनै गलत काम गरेको आरोप प्रणालित हुने अर्थ नलाग्ने अधिकारीले स्पष्ट पारेका छन्। एआई सुरक्षाबारे विश्वव्यापी चिन्ता बढ़िरहेका बेला एफटीसीको अनुसन्धान अघि बढ़ेको हो। एथ्रोपिक र ओपन एआई दुवैले आफ्ना एआई प्रणाली निर्धारित वातावरणभन्दा बाहिर सञ्चालन भएका घटनाबारे जानकारी दिएका छन्। त्यस्ता घटनामध्ये ओपन एआईका एजेन्ट अर्को एआई कम्पनी हगिङ फेसको प्रणालीमा प्रवेश गर्ने क्रममा स्ट्यान्ड बक्सबाट बाहिरिएको घटना समेत रहेको छ। एआई प्रणालीलाई निश्चित सीमाभित्र सञ्चालन गराउन प्रयोग गरिने सुरक्षा वातावरणबाट बाहिरनुलाई सुरक्षा सम्बन्धी चिन्ताको विषय मानिएको छ। एफटीसीको अनुसन्धानले एआई कम्पनीले विकास गरिरहेका प्रविधिको सुरक्षा, उपभोक्तामाथि पर्न सक्ने प्रभाव तथा कम्पनीका सुरक्षा अभ्यासप्रति अमेरिकी नियामक निकायको चासो बढ़ेको देखाएको छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नमस्कार।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हरपल तपाईसँगै।
2: लोकगीत लोक भाका र मौलिक संस्कृतिको साझा चौतारी कार्यक्रम लोक चौतारीलाई प्रायोजन गर्ने साथीहरू मित्र आले महोत्तरी हाल मलेसिया,
3: विजय लिम्बू 5/1 कुशवा हाल मलेसिया,
2: सोनिम शेर्पा सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा,
3: राज बिराही काइला इटहरी सुनसरी हाल मलेसिया,
2: सरस्वता पोखरेल सैना मैना नगरपालिका 6 बुटवल,
3: जीवन फावेन सभा पोखरी गाउँपालिका 4 शङ्खुवासभा हाल मलेसिया,
2: सुनिता कुलुङ सिलिचुङ गाउँपालिका 2 बाला शङ्खुवासभा,
3: सूरज राई तुम्सा पौवादुम्मा गाउँपालिका 5 भोजपुर हाल मलेसिया,
2: जुनी साम्पाङ राई टेम्के मयुङ गाउँपालिका 1 रिमचिम भोजपुर हाल कुवेत,
3: अनिस टेम्बे लिम्बू सभा पोखरी गाउँपालिका 4 शङ्खुवासभा हाल मलेसिया,
2: जुनिता चामलिङ राई फिदिम नगरपालिका 5 सरसुला केराबारी 5 हाल कुवेत,
3: कृष्ण तामाङ 5/5 नगरपालिका 6 वाना हाल साउदी अरब,
2: रवि पहरी हेटौडा मकवानपुर गाउँपालिका 2 राई गाउँ हाल मलेसिया,
3: साइली सुनिया कोलोङ मकालु गाउँपालिका 6 शङ्खुवासभा,
2: सुस्केरा जीवन सुन्दास तुम्बेवा गाउँपालिका 2 नेवार गाउँ 5 हाल कुवेत,
3: सपना तामाङ मोक्तान 5/5 नगरपालिका 7 वावन शङ्खुवासभा,
2: समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा 5
3: निष्कल चेवाली कान्छा खाम्बारी नगरपालिका 2 शङ्खुवासभा फिलहाल साउदी अरब,
2: युनिसा ब्लोन तामाङ धर्मदेवी नगरपालिका 4 मामलिङ शङ्खुवासभा,
3: सुजन कुलुङ राई सिलिचुङ 1 बेसिन्दा शङ्खुवासभा हाल कतार,
2: सुमिता याखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ शङ्खुवासभा,
3: दिलसा राई देउमाई नगरपालिका 1 पिलाङ,
2: र ठुल्दाई श्रीराम दाहाल चैनपुर नगरपालिका 11 लोहाकोट शङ्खुवासभा।

अभिवादन। कार्यक्रम लोक चौतारीको पर्खाइमा बस्नुभएका तपाईँ सम्पूर्ण श्रोता मनहरूलाई हार्दिक स्वागत गर्दै गर्दै आजको बसाईमा म भने तपाईँकै साथी कार्यक्रम प्रस्तुता सुमिता कार्यक्रम लोक चौतारीको बसाईमा उपस्थित भइसकेकी छु। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको धुन रेडियो अरुण 97.6 मेगाहर्ट्जको रेडियो तरंग सँगै। अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर संसारभरबाट एकैसाथ सुनिराख्नु भएको छ भने तपाईँले यति बेला नेपाली पात्र हाम्रो पात्र मोबाइल एप्स र हाम्रो अफिसियल फेसबुक पेजबाट पनि प्रत्यक्ष रूपमा हामीलाई लाइभ मार्फत सुनिराख्नु भएको छ। विशेष गरी कार्यक्रम लोक चौधरीको यो व्यवसायलाई तपाईँले हप्ताको छ दिन सुन्दै आउनुभएको छ। आइतबार सोमबार मंगलबार बुधबार बिहिबार शुक्रबारसम्म तपाईँले हप्ताको छ दिन चाहिँ यो व्यवसायलाई तपाईँ सुन्दै आउनुभएको छ। यो व्यवसायलाई तपाईँले फरक दिन फरक फर्मेटको साथमा सुन्दै आउनुभएको छ। हामी एउटै फर्मेटमा त सधैँभरि हुँदैनौ, आज अर्कै भोलि अर्कै होइन, फरक दिन फरक फर्मेटको साथमा तपाईँहरूमा उपस्थित हुने गर्दछौ भने कुनै कुनै समय कहिले काहीँ साथीहरू यसो हामीसँग स्पोन्सरमा पनि जोडिनुहुन्छ होइन, त्यही भएर पनि कुनै कुनै दिनमा चाहिँ हामीले फर्मेट नै बदल्नुपर्छ। एकदमै यति बेला साँझको समय छ साथीहरू, के गरिदिनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ तपाईँ, जहाँ हुनुहुन्छ, जुन अवस्थामा हुनुहुन्छ, हामीलाई यो समयमा छोटो समय निकालेर सुनेर साथ दिनुहोला भन्न चाहन्छु। र विशेष गरी यस कार्यक्रमलाई प्रायोजनमा जोडिएर साथ दिनुहुने हाम्रा जम्मा 23 मिडिया प्रेमी साथीहरू हुनुहुन्छ, उहाँहरूप्रति विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु र विशेष मनैबाट म यो व्यवसायमा सम्झन पनि चाहन्छु। र यति बेला साँझको समय छ, यति बेला तपाईँ के गर्दै हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ होइन, ठ्याक्कै मैले त यहाँ आउन त देख्न त सकिएको छैन, र पनि तपाईँ कहाँ हुनुहुन्छ, कुन अवस्थामा हुनुहुन्छ, तपाईँ जहाँ हुनुहुन्छ, जुन अवस्थामा हुनुहुन्छ, हामीलाई सुनेर साथ दिनुहोला भन्न चाहन्छु। र आज पनि विशेष गरी आज भने हामी बिहिबारे व्यवसायमा छौँ, तपाईँहरूसँग यो व्यवसायमा हामी सधैँको सदाझै तपाईँहरू भनौँ, यो व्यवसायमा हामी तपाईँहरू माझ भनौँ साथी साथी बीच अन्तक्षरीको व्यवसाय हुन्थ्यो भने आज भने हामी अलिकति फर्मेट बदलिएको छ। आजको भनौँ दिनमा चाहिँ हामीसँग केही साथीहरू प्रायोजनमा हुनुहुन्छ, आजको दिन यो बिहिबारको बिहिबारे व्यवसायमा होइन, केही साथीहरू हामीसँग प्रायोजनमा हुनुहुन्छ, प्रायोजनमा जोडिनु भएको छ। आज के होला कसो होला भनेर त तपाईँलाई कतिपय साथीले थाहा हुन सक्छ, कतिपय साथीले थाहा नहुन सक्छ, भन्दा पनि तपाईँको कोही पनि साथीले आजको बसाईमा के छ भनेर थाहा नै छैन होइन, सधैँ तपाईँ आज अन्तक्षरीको बसाई होला भनेर कतिपय साथीहरू सोचिराख्नु भयो होला। आज पनि हामी छुट्टै फर्मेटमा छौँ, आज पनि हामीसँग केही साथीहरू प्रायोजनमा जोडिनु भएको छ, यो बसाईमा हामीसँग प्रायोजनमा जोडिनु भएको छ। जस्ट आज जन्मदिन मनाउँदै हुनुहुन्छ साथी शहीद भूमि धनकुटाको साथी रेनी सराई, उहाँको जन्मदिन परेको अवसरमा हामीसँग केही साथीहरू स्पोन्सरमा जोडिनु भएको छ। विशेष गरी आज उहाँको जन्मदिनको अवसरमा हामीसँग जम्मा 6 साथीहरू स्पोन्सरमा जोडिनु भएको छ। आज स्पोन्सर गरौँ न त भनेर हामीले व्यवसायलाई चाहिँ आज बिहिबारे व्यवसायलाई चाहिँ अलिकति फरक फर्मेटतिर हामीले कार्यक्रमलाई पुर्याउन पुग्यौँ। केही छैन साथीहरू सुन्दै हुनुहुन्छ भने तपाईँले व्यवसायमा फोन गर्न सक्नुहुनेछ। आजको बसाइमा चाहिँ तपाईँहरूले एउटा होइन, अब हामी लोक चौतारीको बसाइमा छौँ, आज भने साथीहरूले राखे होइन, अब साथीहरूको सल्लाह बमोजिम आज हामी तपाईँसँग फर्मेट चाहिँ के होला भनेर कतिपय साथीहरू त सोचिराख्नु भयो होला, त्यस्तो अप्ठ्यारो फर्मेट छैन, तपाईँहरूको लागि सजिलै फर्मेट छ होइन। आज भनेको भनौँ आजको फर्मेट चाहिँ रहेको छ जस्ट एउटा तपाईँले पप सङ तपाईँहरू माझ मैले राख्नेछु, पप सङ गाउनुपर्ने हुन्छ, सबैजनाले एउटा मात्रै पप सङ गाउनुपर्ने हुन्छ, जुन सङ मैले राख्छु तपाईँले त्यो सङ सबैजना साथीले चाहिँ त्यही सङ गाउनुपर्ने हुन्छ, जसले त्यो सङलाई उत्कृष्ट रूपमा गाउनुहुन्छ उहाँ नै आजको लागि विनर बन्नुहुन्छ। र आज भने चाहिँ हामीसँग प्रायोजनमा साथीहरू जोडिनु भएको छ, अञ्जना राई हुनुहुन्छ धनकुटाको साथी, उहाँ आफै होइन स्वयं हुनुहुन्छ, उहाँ जोडिनु भएको छ। त्यसै गरी जिन्ना जनम राई भोजपुरको साथी जोडिनु भएको छ, त्यसै गरी दिलसा राई हुनुहुन्छ इलामको साथी, त्यसै गरी रेनिसा राई धनकुटाकै साथी हुनुहुन्छ, त्यसै गरी नियासा राई धनकुटा हाल यति बेला मोराङ हुनुहुन्छ, उहाँ साथी जोडिनु भएको छ, त्यसै गरी निमा राई धनकुटा हाल काठमाडौँबाट उहाँ साथी हामीसँग जोडिनु भएको छ, व्यवसायमा साथी प्रायोजनमा जोडिनु भएको छ। विशेष गरी हामीसँग 6 साथीहरू यो व्यवसायमा प्रायोजनमा जोडिनु भएको छ, विशेष म धन्यवाद दिन चाहन्छु। र तपाईँले बुझिहाल्नुभयो होला आजको फर्मेट के होला कसो होला भनेर त होइन, र जुन गीत म तपाईँहरू माझमा एकदमै पहिलो भनौँ तपाईँहरू माझमा छोटो क्लिप्स राख्छु, यो गीतलाई चाहिँ तपाईँले आज गाउनुपर्ने हुन्छ, जसले उत्कृष्ट मिठो भाका होइन, भाका त नभन्नु एकदमै पप्सन छ, एकदमै मिठो आवाजमा गाउनुहुन्छ होइन, एकदमै राम्रो तालले गाउनुहुन्छ, आजको साथ आजको लागि उहाँ नै विनर बन्नुहुनेछ व्यवसायमा। तपाईँ अब फटाफट फोन डायल गर्दै गर्नुहोला, 9840686023 को लाइन खुल्ला छ, यदि सुन्दै हुनुहुन्छ भने आजको बसाई तपाईँहरूको लागि यो एकदमै
जे होस् आज भने हामी एकदम रमाइलो फर्मेटमा छौँ होइन, आजको लागि एकदम रमाइलो फर्मेटमा छौँ, मलाई पनि रमाइलो लागिरहेको छ यो कार्यक्रम चलाउँदाखेरि होइन। सधैँ फेरि हामी एउटै फर्मेटमा हुँदा त अब भनौँ अलिकति अब एउटै मात्रै फर्मेटमा हुँदा पनि हामीलाई पनि कस्तो लाग्ने, तपाईँहरूलाई पनि कस्तो लाग्ने, कहिलेकाहीँ यसो साथीहरू हामीसँग जोडिनुहुन्छ एकदम मलाई खुसी लाग्छ। र त्यसै गरी आज साथीहरू जोडिनु भएको छ र त्यसै गरी हामीलाई फेसबुक अडियो लाइभलाई जतिजना साथीहरूले सेयर गर्नुहुन्छ, सेयर गरेतर्फ पनि हामीसँग भनौँ साथीहरूले सेयर गरे बापत पनि हामीले दुईजना साथीहरूलाई चाहिँ व्यवसायमा विनर गराउनु पर्ने हुन्छ। दुईजना साथी जस्ट लकी ड्रबाट हामी नाम निकाल्छौँ, सेयर गर्नु जसले धेरै सेयर गर्नुहुन्छ उहाँहरू दुईजना साथी चाहिँ लकी ड्रमा पर्नुहुन्छ। सेयर गरे बापत पनि हामीले रु पचास रुपियाँ छुट्याएको छौँ होइन। अब सेयर गरेर होइन कति साथ दिनुहुन्छ तपाईँले होइन, कतिसम्म सेयर गर्न सक्नुहुनेछ सेयरतर्फ पनि हामीले छुट्याएको छौँ। सेयर गर्दाखेरि उहाँहरूको नाम म भनौँ हेर्दैछु होइन, आज कतिजना साथीले सेयर गर्नुहुन्छ। अब सबैजना साथीहरूलाई त विनरै बनाउन सकिँदैन होइन, त्यसमध्ये दुईजना साथीहरूलाई सेयर गर्नेतर्फ दुईजना साथीहरूको नाम चाहिँ म निकाल्नेछु यहाँबाट। दुईजना साथीहरूको नाम निकाल्नेछु र फर्स्ट र सेकेन्ड साथीलाई पनि बराबर रु पचास रुपियाँको रिचार्ज म उपलब्ध गराउनेछौँ। म मात्रै नभएर हामी सबैजना साथीहरू स्पोन्सरमा रहनुहुने साथीहरू सेयर पनि गर्दै गर्नुहोला तपाईँहरू। आजको फर्मेट थाहा भइहाल्यो र अब पनि कार्यक्रम लोकसतरको बसाईमा आजको फर्मेट अनुसार एकदमै तपाईँहरूमा जुन तपाईँहरूले गाउनुपर्ने एउटा पप सङ छ यो गीत तपाईँहरूमा राख्दैछु। तपाईँले यो गीतलाई सुन्नु भएको छ या छैन होइन, तपाईँले यो गीत कस्तो छ तपाईँले एकचोटि सुन्नुहोला। म छोटोमा यो क्लिप्स राख्नेछु र तपाईँहरूसँग म फेरि जोडिन आउनेछु। कार्यक्रम लोक चौतारीको व्यवसाय तपाईँ सुन्दै रहनुहोला।

हजुर, तपाईँले सुनिसक्नु भएको छ पप सङ, एकदमै मिठो थियो यो गीत होइन, बीईकेएक्स यावेश थापाको आवाजमा रहेको गीत, मायालु बोलको गीत छ। जतिजना साथीहरूले गीतलाई गाउन सक्नुहुन्छ आजको बसाइमा होइन, पप सङ गाउने साथीहरू सुन्दै हुनुहुन्छ भने आजको बसाइमा तपाईँ उपस्थित हुनुहोला, एकदमै गाउन सक्नुहुन्छ भने तपाईँले, म फेरि एकचोटि भन्छु, यावेश थापाको भन्दा पनि आवेश थापा, आवेश थापाको आवाज रहेको मायालु बोलको सङ, एकदमै यो भनौँ पप सङ तपाईँहरू माझ मैले राखेँ तपाईँ यो गीत गाउनको लागि होइन, एकदमै तपाईँले कस्तो लाग्छ होइन, एकदम गाउन सक्नुहुनेछ भने चाहिँ बसाइमा फोन गर्नुहोला। फोन लाइन खुल्ला छ 9840668623 को लाइन खुल्ला छ, तपाईँले यो गीत गाउनुपर्ने हुन्छ आजको बसाइमा। आजको फर्मेट नै यही छ, जुन जान जतिजना साथीहरू आजको बसाइमा सहभागी हुनुहुन्छ उहाँहरूप्रति होइन, उहाँहरूले जस साथीले जुन अब यो गीतलाई गाउन उत्कृष्ट रूपमा गाउन सक्नुहुनेछ आजको लागि उहाँ विनर बन्नु हुनेछ यो व्यवसायमा। र भन्दै भन्दै अब म ढिला गर्दिनँ कार्यक्रम होइन, कार्यक्रममा म फेरि पनि हाम्रो साथी रेनी साई राई, धनकुटा सहित भूमिको साथी रेनी साई राईको लागि एकदमै जन्मदिन विशेष एकदमै यो गीत उहाँलाई मतलब आज जति पनि साथीहरूको जन्मदिन परेको थियो, जन्मदिन मनाउनुहुने साथी सम्पूर्ण साथीहरूको लागि एकदमै समर्दै यो गीत आज तिम्रो जन्मदिन बोलको गीत तपाईँहरू माझ राख्दैछु। गीतपछि म फेरि फर्केर आउने नै छु, कार्यक्रम लोक चौतारी सुन्दै रहनुहोला।

0: हजुर, आज तिम्रो जन्मदिन परेको, विशेष गरी रेनिसालाई तपाईँलाई जन्मदिनको एकदमै धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु र गीत तर्फबाट नै। र अब पनि तपाईँ फटाफट आउनुहोला, 9840668623 को लाइन छ। यति बेला म फोन लाइनतर्फै लाग्छु। आजको लागि फर्स्ट एन्ड लकी गोलर साथी लाइनमा हुनुहुन्छ। यदि गाउन सक्नुहुन्छ भने व्यवसायमा फोन गर्नुहोला साथीहरू। एकदमै फर्मेट त्यति अप्ठ्यारो छैन, सजिलो नै छ। तपाईँ सुन्दै हुनुहुन्छ भने व्यवसायलाई जहाँबाट सुन्दै हुनुहुन्छ होइन, व्यवसायमा तपाईँ आउन सक्नुहुनेछ। फोन लाइन खुल्ला छ साथीहरू। आजको फर्मेट तपाईँले अब कतिपय साथीहरूलाई एकदमै अप्ठ्यारो लागिरह होला होइन, पपसङ सुन्ने साथीहरू त अब कतिको हुनुहुन्छ होइन, म ठ्याक्कै यति व्यवसायमा चाहिँ भन्न सक्दिनँ होइन। पपसङ गाउनको लागि जति पनि साथीहरूलाई आउँछ व्यवसायमा चाहिँ तपाईँले आजको दिनमा भनौँ यो फर्मेट पपसङ छ। साथीको विशेष जन्मदिन परेको कारणले गर्दाखेरि मैले भनौँ साथीहरूले चाहिँ यसको कार्यक्रममा प्रायोजनमा जोडिनु भएको छ। र एकजना साथीले यहाँ गुनासो गर्नुभएको रहेछ, तपाईँले के लेख्नु भएको छ उहाँको कमेन्टहरू म भरे भरे नै हेर्नेछु। आउनुहोला 9840668623 लाइन खुल्ला छ। यति बेला कोही मित्र लाइनमा हुनुहुन्छ, म उहाँले अनेर गर्छु। हेलो नमस्ते। हेलो नमस्ते। हजुर साथी लाइनमा हुनुहुन्थ्यो, उहाँसँग म छुटेँ। मिस कल चाहिँ कृपया नगरिदिनु होला है साथीहरू। यति बेला अर्कोजना साथी लाइनमा हुनुहुन्छ, कहाँदेखिको हुनुहुन्छ? हेलो नमस्ते। हजुर हजुर नमस्ते, कहाँबाटको बोल्दै हुनुहुन्छ? भोजपुरबाट, तपाईँको शुभ नाम? हेलो नमस्ते। साथी लाइनमा हुनुहुन्छ, हेलो नमस्ते। साथी लाइनमा त हुनुहुन्थ्यो तर मैले उहाँसँग कुराकानी गर्न सकिनँ, उहाँको केही त फोन लाइनमै समस्या हुनसक्छ। उहाँको आवाजलाई मैले सुन्नलाई एकदमै गाह्रो पनि भइरहेको थियो। यति बेला अर्कोजना साथी हुनुहुन्छ लाइनमा। हेलो रात्रि, हेलो गुड इभिनिङ, नमस्ते हजुर।
1: नमस्कार हजुर।
0: हजुर नमस्कार, कहाँबाटको बोल्दै हुनुहुन्छ? हजुर भोजपुरबाट ईश्वरी मेवाङ बोल्दै हुनुहुन्छ। हजुर अनि के छ हाम्रो ईश्वरी मेवाङजीको खबर खबर? हजुर खबर ठिकै छ, राम्रै छ, बसी बसै छ है। हजुर हजुर ल हुन्छ। अनि आज कार्यक्रम सुन्नु पाउनु भएको छ कि छैन हजुरले? हजुर आजको फर्मेट राम्रो बुझ्नु भएन होला, ठिक छ, म तपाईँलाई फेरि बुझाउनेछु। आजको फर्मेट के रहेको छ भने, जुन मैले यो एउटा लोकगीत भन्दा अगाडि एउटा मैले पपसङ राखेको थिएँ नि, हौ त्यो तपाईँले गाउनुपर्ने हुन्छ, हो यो सङ चाहिँ तपाईँले गाउनुपर्ने हुन्छ होइन, अनि सबैले त्यही एउटै मात्र सङ गाउने होइन, अब त्यो अरू कुनै फरक गाउने बसाइ छैन, सजिलो छ, त्यही एउटै सङ गाउने होइन, जसले राम्रो गाउनुहुन्छ आजको लागि उही नै उत्कृष्ट भन्नुहुन्छ है त। होइन अब कसरी लिएको भन्दा पनि होइन, साथीहरूको अब रोजाइ अनुसार होइन, अब सुरुमा त हामीले यो सङ होइन अब जे होस् त्यसरी अप्ठ्यारो चाहिँ नमान्दिनु होला होइन, अब फर्मेट अनुसार हामी सधैँभरि एउटै फर्मेटमा हुनुभन्दा
1: पनि
0: हजुर हजुर ल नि त हुन्छ, नमस्ते, हामी छुट्छौँ ल। हजुर नमस्ते, टेकियर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला भोजपुरबाट ईश्वरी मेवाङ, उहाँसँग छुटे, उहाँले सक्नु भएन गाउनको लागि, एकदमै होइन अब यो लोकगीतहरू सुन्ने बसाइमा पपसङ राख्नुभयो भनेर गुनासो पनि गर्नुहुन्छ, केही छैन। यति बेला अर्कोजना साथी हुनुहुन्छ लाइनमा। हेलो नमस्ते।
2: नमस्ते
0: हजुर। हजुर नमस्ते, लोक अभिवादन, कहाँबाटको बोल्दै हुनुहुन्छ? हजुर अतीत अञ्जन राई काठमाडौँबाट बोल्दै हुनुहुन्छ, के छ हाम्रो अतीत अञ्जनजीको खबर खबर? हजुर ठिकै छ, राम्रै छ। यति बेला के गर्दै हुनुहुन्छ? हजुर भनेपछि अब फर्मेट सुन्नु राम्रो पाउनु भएन, ठिकै छ, आजको फर्मेट त्यस्तो अप्ठ्यारो कुनै छैन। मैले जुन एउटा पपसङ राखेको थिएँ, एकदम यो भनौँ अब तपाईँहरू त अब प्राय होइन अब जेन्ट्सहरूले चाहिँ निकै नै मन पराउनुहुन्छ, लेडिजहरूले भन्दा पनि होइन, आवेश थापाको आवाजमा रहेको मायालु बोलको एउटा पपसङ राखेको थिएँ होइन, तपाईँले त्यो गीत गाउनुपर्ने हुन्छ आजको यो व्यवसायमा। हजुर लोकगीत गाउन चाहिँ पाइँदैन होइन, अब फर्मेट नै यही भएपछि हामीले चाहिँ यसैमा राख्यौँ, तर बच्न त लोकगीतहरू नै बस्छ, तर फर्मेट मात्रै यो होइन, तपाईँले गाउनुपर्ने हुन्छ पपसङ चाहिँ। हजुर ल हुन्छ त्यसो भने हामी छुट्छौँ है। हजुर नमस्ते टेक केयर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला अतीत अञ्जन राई उदयपुर बसाई काठमाडौँबाट उहाँसँग छुटे उहाँले पनि गाउन सक्नु भएन पास गरेर छुटिनु भएको छ। यति बेला अर्कोजना साथी हुनुहुन्छ उहाँलाई पनि बसाईमा अन्यार गर्छु। हेलो नमस्ते। हजुर लोकवी बादन नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर सानो कमला चैनपुर भन्ज्याङबाट बोल्दै हुनुहुन्छ। हजुर अनि के छ हाम्रो कमला यति बेला के गर्दै हुनुहुन्छ? हजुर भनेपछि एकदमै खेतबाट घर फर्किँदै हुनुहुन्छ। हजुर ल अनि कार्यक्रम सुन्नु पाउनु भएको छ कि छैन हजुरले? ओहो सुन्नु भएको छैन भनेपछि अब तपाईँले पनि सक्दिनँ भन्ने अवस्थामै पुग्नुभयो कि पुग्नुहुन्छ जस्तो लागिरहेको छ मलाई चाहिँ। हजुर आज पनि हामीसँग केही साथीहरू प्रायोजनमा हुनुहुन्छ होइन साथीहरूले प्रायोजन गर्नुभएको छ। हाम्रो धनकुटा सहित भूमि धनकुटाको साथी रेनिसो राईको जन्मदिन परिरहेको छ। जन्मदिनको अवसरमा हामीसँग केही साथीहरू जोडिनु भएको छ र आजको फर्मेट पनि हामी अर्कै फर्मेटमा छौँ जुन चाहिँ अब तपाईँले सुन्नु भएको रहेन रहेछ कार्यक्रम होइन अब के गर्छौँ त हामी छोड्छौँ होला है। जानकारी हुन्छ योभन्दा अगाडि एउटा पप सङ बजाएको थियो तपाईँले त्यो क्लिप सुन्नु पनि पाउनु भएन होला सायद होइन?
1: हजुर
0: होइन यस्तो होइन पप सङ नबजे भने साथीहरूको होइन अब साथीहरूको जन्मदिन विशेष परेको अवसरमा चाहिँ हामीले चाहिँ होइन राखेको मात्रै हो तर बज्नु त लोकसँग नै बज्छ तर पनि पप सङ गाउनु पर्ने हुन्छ तपाईँले चाहिँ व्यवसायमा हजुर अब हुन त हो होइन पप गीत गाउनु होइन कुनै कुनै बेला यसो होइन फर्मेट पनि चेन्ज गर्दैन त भनेर आज गरे हो हामी सधैँ एउटै फर्मेट मात्रै कति चलाउने भनेर होइन अब सक्नुहुन्न भने हामी छुट्छौँ है त है। हजुर हजुर ल हुन्छ नमस्ते भाइ भाइ साथी हुनुहुन्थ्यो रेनी सदा नभनौँ सानु कमला चैनपुर भन्ज्याङको साथी हुनुहुन्थ्यो उहाँले पनि व्यवसायमा यो गीत गाउन सक्नु भएन। जो साथी गीत गाउन सक्नुहुन्छ आजको लागि तपाईँको लागि खुल्ला छ आउनुहोला एकदमै मिठो पप सङ तपाईँले गाउनुहोला होइन आजको फर्मेट यही छ। जो साथीले उत्कृष्ट रूपमा गाउनुहुन्छ उहाँ आजको लागि विनर भन्नुहुनेछ। यति बेला अर्कोजना साथी लाइनमा हुनुहुन्छ म उहाँलाई पनि स्वागत गरिहाल्छु कहाँबाट को हुनुहुन्छ? हेलो नमस्ते। हेलो नमस्ते हजुर भन्दा पनि साथी फोन लाइनबाट बाहिरिसक्नु भएको छ। आज साथीहरूलाई निकै अप्ठ्यारो फर्मेट लागे जस्तो पनि भयो होला होइन अब कतिपय साथीहरूले लोक चौतारी कार्यक्रम भन्नुभएको छ तर पप सङ गाउनु पर्ने भनेर गुनासो पनि गरिदिनुहुन्छ होइन अब के गर्ने होइन फर्मेट हामीले यसरी नै ल्याएको छौँ। हुन्छ तपाईँ फोन गर्दै गर्नुहोला 9840668623 को लाइन खुल्ला छ। म फेरि पनि एकपटक यो गीतलाई तपाईँ सुन्दै हुनुहुन्छ भने फेरि पनि म एकपटक यही गीतलाई राख्छु तपाईँ यदि गाउन सक्नुहुनेछ भने आउनुहोला फोन लाइन खुल्ला छ भन्दै भन्दै फेरि म तपाईँ माझमा यही गीत राख्नेछु होइन फेरि पनि तपाईँहरू माझ आवाज थापाको आवाजमा रहेको मायालु बोल फेरि पनि तपाईँहरू माझ राख्दैछु यदि गाउन सक्नुहुन्छ भने फोन डायल गर्दै गर्नुहोला है त।

0: हजुर, मैले कार्यक्रममा फेरि पनि जुन तपाईँहरूले गाउनु पर्ने गीत थियो यो गीतलाई मैले फेरि एकपटक राखेँ, दुईचोटि भयो म तपाईँहरूमा त्यो गीत राखेको होइन। अब चाहिँ सक्नुहुन्छ कि भन्ने आँट छ, सक्नुभयो भने अवश्यमा तपाईँले गाउनुहोला, फोन लाइन खुल्ला छ। आज पपसङ भन्दा पनि आज फर्मेट सधैँको फर्मेट भन्दा पनि अर्कै फर्मेट भयो होइन। हुन्छ, यति बेला म फोन लाइन तर्फै लाग्छु, कोही साथी लाइनमा हुनुहुन्छ उहाँसँग कुराकानी गर्छु, उहाँले कतिको गाउन सक्नुहुन्छ या हुन्न। हेलो नमस्ते भन्दा पनि साथी फोन लाइनबाट बाहिरिसक्नु भयो। अर्कोजना साथी हुनुहुन्छ लाइनमा, हेलो नमस्ते। हजुर नमस्ते, नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, तेह्रथुम छतर पञ्चकन्याबाट योगिन इमिहाङ लिम्बू बोल्दै हुनुहुन्छ है? हजुर हजुर, ल पहिलोपटक अब हुन त अब अरू कार्यक्रममा त धेरैचोटि नै आइपुग्नु भएको छ, तर लोक चौतारीको बसाइमा चाहिँ पहिलोचोटि आउँदै हुनुहुन्छ है? हजुर हजुर, ल हुन्छ, एकदमै खुसी लाग्यो आउँदै दिनहरू पनि यसरी नै आउँदै गर्नु होला। अनि कार्यक्रम सुन्नु भएको छैन हजुरले? प्रोग्राम सुन्नु अल्लाह हुन्छ, प्रोग्राम सुन्नु पाउनु भएको छैन है? हजुर, ल भनेपछि तपाईँसँग अब कुराकानी गरौँ नगरौँ, आज साथीहरू हामीसँग प्रायोजनमा जोडिनु भएको छ होइन। एउटा गीत चाहिँ मैले टिप्स अगाडि राखिसकेर मैले फेरि भर्खर पनि राखेको थिएँ, अब त्यो गीत गाउन सक्नुहुन्छ सक्नुहुन्न तपाईँले? कार्यक्रम सुन्नै भएको छैन भने त गाह्रै पर्छ है तपाईँले आजको बसाइमा। हुन्छ, अनि अब तपाईँले कार्यक्रम सुन्नु भएको रहेन रहेछ, एकचोटि कार्यक्रम सुनेर चाहिँ हामीले फोन गर्नु होला है कि गाउन सक्नुहुन्छ, पपसङ गाउन सक्नुहुन्छ तपाईँले? एउटा पप सङ छ, सबै साथीले त्यही गीत गाउनु पर्ने होइन, यो चाहिँ अब कुन गीत हो भनेर म तपाईँलाई ठ्याक्कै नाम पनि भन्छु। आवेश थापाको माया लु बोलको गीत छ पप सङ, एकदमै यो गीत गाउन सक्नुहुन्छ भने चाहिँ होइन, अब सक्नुहुने साथीले पनि फोन गर्नुहोला भन्न चाहन्छु, र तपाईँले सक्नुहुन्छ कि हुन्न व्यवसायमा गाउनुको लागि? हजुर सक्दिनँ भन्नुहुन्छ। हजुर हजुर, ल हुन्छ, हामी सुन्छौँ, सुनेर आउनुहोला है त। हजुर, साथी हुनुहुन्थ्यो यति बेला योगिनी मिहाङ लिम्बू तेह्रथुम छत्तर पञ्चकन्याबाट, उहाँसँग छुटे, उहाँले पनि गाउन सक्नु भएन। यति बेला अर्कोजना साथी हुनुहुन्छ लाइनमा, हेलो नमस्ते। हजुर लोक अभिवादन, नमस्ते, नमस्कार, कहाँबाट को बोल्नुभयो? हजुर भोजपुरबाट बोल्दै हुनुहुन्छ अनुष्का बस्ने। के छ हाम्रो अनुष्काजी, यति बेला के गर्दै हुनुहुन्छ? हेलो अनुष्काजी, हजुर हजुर, तपाईँको आवाज सुन्न एकदमै गाह्रो भयो। हजुर, ल एकदमै कार्यक्रम सुन्दै हुनुहुँदो रहेछ, जो हुन्छ होइन, आज कार्यक्रम सुन्नुभयो तपाईँले त अब जानकारी गराउनु परेन है? हजुर हजुर, ल हुन्छ, अब फोन लागि गयो, आउनु चाहिँ आउँदैन भन्नुभयो, तर के गर्नुहुन्छ अब, गाउन सक्नुहुन्छ या सक्नुहुन्न? हजुर ल हुन्छ, अब ट्राई गर्नुहोस् न त है। हजुर हजुर, ल हुन्छ,
1: साना साना क्रिया नबुझी भनिए भए चाहिँ खुसी उनी हात छोरी नजाउ न मायालु नसुने चाहिँ गरी हात छोरी नजाउ न मायालु नसुने चाहिँ गरी मेरो कुराहरू आज फेरि रिसाउँदै कहिले नजाइ नलाउ न मायालु साना साना कुराहरू नबुझी नबुझी नभए चाहिँ
0: हजुर ल हुन्छ, तपाईँले गीत गाउनुभयो कि गजल भन्नुभयो, ठ्याक्कै मैले यो छिटाउन सकिनँ, गीतै गाउनु भयो तपाईँले। हुन्छ हजुर हजुर ल हजुर ल हुन्छ, एकदम धन्यवाद छ हजुरलाई, कोसिस गर्नुभयो नि त, कोसिस गर्नुभयो, विशेष धन्यवाद छ हजुरलाई। हजुर ल हजुर नमस्ते, टेकियर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला अदुसका बस्नेत भोजपुरबाट, उहाँले पनि कोसिस गर्नु भएको छ। अब उहाँ पछि अर्कोजना साथी आउनु भएको छ, लाइनमा हुनुहुन्छ, हेलो नमस्ते। हजुर नमस्ते, कहाँबाट को बोल्नुभयो? हजुर निमा शेर्पा काठमाडौँबाट बोल्दै हुनुहुन्छ। हजुर अनि के छ निमाको खबर खबर, कार्यक्रम सुन्दै हुनुहुन्छ? हजुर खबर ठिकै छ, राम्रै छ, कार्यक्रम सुन्दै हुनुहुन्छ है? सुन्नु पाउनु भएको छैन तपाईँले कार्यक्रम, होइन अब आज साथीहरूसँग हामीसँग प्रायोजनमा जोडिनु भएको छ, होइन एकदमै आज लोकतन्त्रको फर्मेटै आज कता चेन्ज भइदियो, होइन एकदमै धेरै जस्तो साथीहरूले कमेन्टमा गुनासो गर्दै हुनुहुन्छ। आज चाहिँ हामीसँग जन्मदिन मनाउनु हुने साथी शहीद भूमि धनकुटाको साथी रेनी सराई हुनुहुन्छ, उहाँको जन्मदिनको अवसरमा हामीसँग केही साथीहरू स्पोन्सरमा हुनुहुन्छ, र आज भने चाहिँ तपाईँले एउटा पप सङ गाउनुपर्ने हुन्छ, अवेश थापाको आवाजमा रहेको मायालु बोलको पप सङ मैले राखेको थिएँ भन्दा अगाडि दुई पटक सक्नुहुन्छ त्यो सङ भनौँ गाउन सक्नुहुन्छ? हजुर हजुर ठ्याक्कै कुन हो भनेर तपाईँले सुन्नुभयो भएन, आवेश थापाको आवाजमा रहेको मायालु बोलको गीत। हजुर ल हुन्छ, सक्नुहुन्न होला, ठिक छ त्यसो भने हामी छिर्छौँ है। साथी हुनुहुन्थ्यो यति बेला निमा शेर्पा काठमाडौँबाट, उहाँसँग पनि म छुटेँ, उहाँले पनि गीत गाउन सक्नु भएन, आजको बसाइ लास्टै अप्ठ्यारो जस्तो लाग्यो कि क्या साथीहरूलाई। यति बेला अर्कोजना साथी हुनुहुन्छ लाइनमा, हेलो नमस्ते। हजुर नमस्कार, कहाँबाट को बोल्नुभयो? हजुर भोजपुरबाट कटिना राई बोल्दै हुनुहुन्छ, के छ कटिनाको खबर खबर यति बेला, के गर्दै हुनुहुन्छ? हजुर सबै ठिकै छ, राम्रै छ, यतिकै बसिराख्नु भएको छ, अनि कार्यक्रम सुन्नु भएको छ छैन हजुरले? हजुर सुनिराख्नु भएको छ, तर फर्मेट चाहिँ अलिकति गाह्रो छ है? हजुर ल हुन्छ, अनि के गर्नुहुन्छ अब, हामी फर्मेटतर्फ लागौँ कि? हजुर ल हुन्छ, कोसिस नै ठुलो कुरा हो, ल गर्नुहोस् न त कोसिस, सुरु गर्नुहोस्।

हजुर ल, एकदमै कोसिस गर्नुभएको छ कठिनाजी, तपाईँलाई धेरै धेरै धन्यवाद छ होइन। अब यस्तो अप्ठ्यारो गीतलाई पनि तपाईँले मजाले गाउनुभयो, विशेष धन्यवाद छ है त। हजुर ल हुन्छ, हामी छोड्छौँ है। हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो कटिन राई भोजपुरबाट, उहाँले यो गीतलाई गाउने कोसिस गर्नुभएको छ होइन, एकदमै आवाज उहाँले गाउनुभयो, विशेष धन्यवाद छ उहाँलाई होइन। यति बेला अर्कोजना साथी लाइनमा हुनुहुन्छ। हेलो नमस्ते। हजुर नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर ढकाल धर्मराज दुबईबाट बोल्दै हुनुहुन्छ। के छ नि हाम्रो ढकाल धर्मराजजीको खबर खबर? हजुर खबर खबर ठिक छ, राम्रो छ। यति बेला हामीलाई सुन्दै हुनुहुन्छ कि सुन्नु भएको छैन नि? हजुर हजुर हजुर ल, एकदमै अब सुन्दै हुनुहुन्छ कार्यक्रम होइन, एकदम अब पप गीत छ आज होइन। कतिपय साथीहरू त अब पप गीत कमै मात्र सुन्नु हुँदो रहेछ भन्ने मैले आज पत्ता पाएँ। हजुर ल हुन्छ ल, सुरु गर्नुहोस् न त व्यवसायमा।

हजुरलाई एकदमै तपाईँले पनि कोसिस गर्नुभएको छ ढकाल धर्मराजी, तपाईँलाई विशेष धन्यवाद छ। एउटा कार्यक्रम सुन्दै गर्नुहोला, अब भने चाहिँ हामी छुट्छौँ है। हजुर नमस्ते टेकियोर भाइ भाइ, साथी हुनुहुन्थ्यो यति बेला ढकाल धर्मराज, यति बेला बिरता मुर्जापा गर्वै हाल दुवैबाट हुनुहुन्थ्यो। उहाँले पनि यो गीतलाई एकदमै कोसिस गर्नुभएको छ। हुन्छ, कोसिस नै ठुलो कुरा हो, भरे अन्तिममा के हुन्छ कसो हुन्छ होइन। व्यवसाय तपाईँ सुन्दै हुनुहुन्छ भने आउनुहोला, 9840668623 लाइन खुल्ला छ। र आजको लागि फर्स्ट बन्द हुने साथी जसले चाहिँ भाकालाई उत्कृष्ट रूपमा गाउनुहुन्छ उहाँले पाउनुहुनेछ रु फर्स्ट प्राइज 150। त्यसै गरी सेकेन्ड हुने साथीले रु 100 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने तेस्रो हुने साथीले रु 50 रुपियाँ। त्यसै गरी कार्यक्रम सेयर गरे बापत लकी ड्रबाट दुईजना साथीले रु 50-50 रुपियाँको रिचार्ज चाहिँ आजको व्यवसायमा जित्न सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ लाइनमा? हेलो नमस्ते। हजुर नमस्कार, कहाँबाट को बोल्नुभयो? हजुर भोजपुरबाट करिना राई बोल्दै हुनुहुन्छ है? हजुर के छ करिनाजीको खबर खबर? हजुर सबै ठिकै छ, राम्रै छ। अनि कार्यक्रम सुन्नु हुँदैछ नि करिनाजी? हजुर सुन्दै हुनुहुन्छ। अल्लाह हुन्छ, अनि सुन्दै हुनुहुन्छ भने अनि गीत गाउन कतिको तपाईँ ट्यालेन्ट हुनुहुन्छ त व्यवसायमा? हजुर अलिअलि। ल हुन्छ, त्यसो भने हामी गीतै सुन्छौँ नि त है। अल्लाह सुरु गर्नुहोस्।

0: हजुर यति नै गाउनुहुन्छ। ल तपाईँलाई धेरै धेरै धन्यवाद छ कोसिसको लागि र कार्यक्रम सुन्दै गर्नुहोला। अब भने हामी छुट्छौँ है। हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला भोजपुरबाट करिना राई, उहाँसँग छुटे। उहाँले पनि एकदमै व्यवसायिक कार्यक्रम होइन फर्मेट चाहिँ पुरा गर्नुभएको छ, एकदमै मिठो यो पप सङलाई गाउने कोसिस गर्नुभएको छ, धन्यवाद दिन चाहन्छु। यति बेला अर्कोजना साथी हुनुहुन्छ, म उहाँलाई पनि अन्यार गर्छु। हेलो नमस्ते। हेलो नमस्ते हजुर। हजुर नमस्ते नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हुन्छ यति बेला अर्कोजना साथी लाइनमा हुनुहुन्छ, म उहाँले अन्यार गर्छु। हेलो नमस्ते। हजुर नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर अजय राई बोल्दै हुनुहुन्छ धरानबाट। हजुर अनि के छ हाम्रो अजयको खबर खबर यति बेला के गर्दै हुनुहुन्छ? हजुर हजुर के गर्ने साथीहरू, फर्मेट यस्तै छ होइन, कहिलेकाहीँ साथीहरूले अब प्रायोजना जोडिनुहुन्छ, त्यही भएर रमाइलो पनि गर्नु पर्यो होइन, सधैँभरि एउटै मात्र फर्मेटमा बसिराख्नु पर्ने।
1: मनाउनु हुने रेनिसा राई र आज टङ्का किराको पनि जन्मदिन छ, उहाँहरू प्रति हार्दिक जन्मदिनको अनागिन्ती अमोल शुभकामना व्यक्त गर्न चाहन्छु। हार्दिक बर्थडे टु यू। तपाईँहरूले चाहनुभएको हरेक कार्यहरू
0: ल हुन्छ, जन्मदिनको शुभकामना दिनुभयो तर गीत गाउन हजुरलाई आउँछ या आउँदैन? हजुर हजुर ल हुन्छ, तपाईँ आजको लागि लास्ट टाइम लकी कलर हुनुहुन्छ, ल अब ट्राई गर्नुहोस् न त कतिको सक्नुहुन्छ। हजुर हजुर ल हुन्छ

हजुर हजुर ल हुन्छ अजयजी, धन्यवाद छ तपाईँले गाउनको लागि कोसिस गर्नु भएको छ। अब भने हामी छोड्छौँ कार्यक्रम, सुन्दै गर्नु होला है त। हजुर नमस्ते, टेक्योर भाइ भाइ साथी हुनुहुन्थ्यो अजय राई भोजपुर गर्वैहाल धरानबाट, उहाँसँग म छुटेँ, उहाँले पनि गाउनको लागि कोसिस गर्नुभएको छ। एउटा आजको विषयमा जम्मा हामीलाई कल गर्नुभएको थियो, कतिपय साथीले व्यवसाय भनौँ कल गर्नुभयो तर गाउन सक्नु भएन, कतिपय साथीले गाउन सक्नुभयो। आजको विषयमा हामीसँग 10 जना साथीहरूले चाहिँ हामीलाई कल गर्नुभएको थियो। व्यवसायमा 10 जना साथीहरू मध्ये जम्मा 4 जना साथीले चाहिँ भनौँ यो व्यवसायको फर्मेट जुन चाहिँ पपसङ गाउनको लागि कोसिस गर्नुभएको छ। हेरौँ आजको लागि कुन साथी भनौँ को साथी उत्कृष्ट हुनुभयो, को साथीले उत्कृष्ट गीत गाउनुभयो होइन पपसङ। तर अब अप्ठ्यारो त अप्ठ्यारै थियो होइन, अब गाउनको लागि पपसङ प्रायः साथीले सुन्नु अब अलिकति कमै मात्र साथीले सुन्नुहुँदो रहेछ भन्ने पनि मैले

हजुर, कार्यक्रममा लोकसोत्तरीको विषयमा छौ र अब भने हामी लगभग अन्तिमको विषयमा छौ। मैले आजको लागि रिजल्ट लिएर आइसकेको छु। आजको लागि रिजल्ट हामी टाइम किन होइन, टाइम पनि निकै नै गइसकेको छ, सकि नै सकेको छ, छ बज्न लागिसकेको छ। आजको लागि मैले कार्यक्रममा जम्मा 10 जना साथीहरूसँग कुराकानी गरेँ। 10 जना मध्येमा हामीले 3 जना साथीलाई चाहिँ उत्कृष्ट बनाएको छौं। हामीसँग अन्तिममा जम्मा 4 जना साथी जोडिनु भएको थियो। 4 जना मध्ये हामीले 3 जनालाई चाहिँ व्यवसायमा निकाल्न सक्यौं र तपाईँले सेयर गरे बापत सेयरको

0: एउटा हात मैले निकाल्न सकिनँ, यो पक्कै भोलिको बसाइमा निकाल्नेछु। भोलिको बसाइमा म फेरि पनि आउनेछु तपाईँहरूमा होइन रिजल्ट लिएर। र आजको लागि चाहिँ फर्स्ट हुनुभएको छ साथीले, एकदमै होइन गाउँ त कोसिस गर्नुभएको थियो अजय राईले 150 आजको लागि फर्स्ट हुनुभएको छ होइन, फर्स्ट प्राइज उहाँले पाउनुभएको छ अजय राई। त्यसै गरी कटिन्द्र राई भोजपुरको साथीले यति बेला सेकेन्ड प्राइज जित्नु भएको छ ₹100। त्यसै गरी ढकाल धर्मराज लु ले ₹50 रिचार्ज आजको बसाइमा जित्नु भएको छ। जम्मा 3 जना साथीहरू चाहिँ मैले यो बसाइमा उत्कृष्ट गीत गाउने साथीले चाहिँ मैले व्यवसायमा विनर गराए। भन्दा पनि अब फर्स्ट साथी हुनुहुने अजय राई हुनुहुन्थ्यो, यति बेला भोजपुर घर बैहाल धरान बस्नुहुन्छ उहाँ। त्यसै गरी कटिन्द्र राई भोजपुरको साथी उहाँले ₹100 रु, ढकाल धर्मराजले ₹50 रिचार्ज कार्ड जित्नु भएको छ। तपाईँले कोसिस गर्नुभयो विशेष धन्यवाद छ, र फोन गर्नुहुने साथीले पनि विशेष धन्यवाद दिन चाहन्छु। र अन्त्यमा तपाईँले रिचार्ज कार्ड जुन साथीले रिचार्ज कार्ड जित्नुभयो उहाँले चाहिँ फोन गर्नुपर्ने हुन्छ 98-43-47-0436 98-43-47-0436 98-43-47-0436 यो नम्बरमा तपाईँले चाहिँ फोन गरेर आफ्नो रिचार्ज लिनुहोला भन्न चाहन्छु। र हामीसँग स्पोन्सरमा जोडिनुहुने साथीहरू जम्मा 6 जना साथी, अञ्जना राई, त्यसै गरी जिना जनम, दिल्सा राई, एलिसा राई, नियासा राई, निमा राई, उहाँहरू 6 जना साथीलाई विशेष धन्यवाद व्यक्त पनि गर्दै गर्दै आजको बसाइबाट म तपाईँको साथी कार्यक्रम प्रस्तुता पनि सुमित याखा बिदा हुन्छु। लगभग अब तपाईँहरू आज फेरि भोलिको बसाइमा आउने बाजा गर्दै गर्दै आजको बसाइबाट म तपाईँकै साथी कार्यक्रम प्रस्तुता सुमिता बिदा हुन्छु। हवस् त, नमस्ते, शुभ सन्ध्या।
1: रेडियो अर्पण, टाइम चेक, 6 PM, अहिले साँझको 6 बज्यो।

0: ग्रेट नेक्स्ट सूचीमा।
1: सुन त, मेरो
2: कुरा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333 493।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
6: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
7: नेपाल दर्पणमा अब खबरको सिलसिला। मनाङको हिमलुङ हिमालमा गएको हिम पहिरोमा बेपत्ता मध्ये 8 जनाको शव भेटिएको छ। आज थप 8 जनाको शव भेटिएको छ। बिहान 4 जनाको शव भेटिएकोमा दिउँसो पुनः 4 जनाको शव भेटिएको नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशन एनएनएमजीएले सामाजिक सञ्जाल मार्फत जानकारी दिएको छ। यसअघि हिजोसम्म 7 जनाको शव भेटिएको थियो। अब हिमलुङ हिउँ पहिरोमा ज्यान गुमाउनेको संख्या 15 जना पुगेको छ। 1 जना अझै हराइरहेका छन्। शव भेटिएका र हराएका सबै नेपाली नागरिक हुन्। मनाङको मार्फाभूमि गाउँपालिका 5 रहेको हिमलुङ हिमालको आधार शिविरमा असोज 11 गते अर्थात गएको आइतबार बिहान हिम पहिरो गएको हो। खोज तथा उद्धारको लागि 11 सदस्यीय उद्धार टोली खटिएको छ। यसैबीच रसुवा बाढ़ीका कारण क्षतिग्रस्त गल्छी बेद्रावती सड़क खण्डमा ट्र्याक खोल्ने काम सम्पन्न भएको छ। ट्र्याक खुलेसँगै सर्वसाधारणको आवाजावत समेत शुरू भएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले जानकारी दिनुभयो। रसुवासँग जोड़िने मुख्य सड़क मार्गको रूपमा रहेको गल्छी बेद्रावती सड़क खण्डमा ट्र्याक खुले पनि ग्रेड मिलाउने र ग्राभेल हाल्ने काम भने बाँकी रहेको मन्त्री लम्सालको भनाई छ। यसैबीच यही सड़क खण्डमा बेली ब्रिज जडानको काम समेत अघि बढ़ेको छ।
0: राष्ट्रिय सभाले भोटेकोशी र कालीगण्डकी विपद अध्ययन तथा अनुगमनका लागि 9 सदस्यीय संसदीय विशेष समिति गठन गरेको छ। अध्यक्ष नारायण प्रसाद दाहालको प्रस्तावमा गठन भएको समितिमा गीता देवकोटा, घनश्याम रिजाल, श्रीकृष्ण प्रसाद अधिकारी, सम्झना देवकोटा, सोमनाथ पोर्तेल, पूजा चौधरी र तुल प्रसाद विश्वकर्मा चयन हुनुभएको छ। बाँकी 1 सदस्य पछि थपिनेछ। गएको भदौ 10 गते भोटेकोशी र यही असोज 9 देखि 11 गतेसम्म कालीगण्डकीमा आएको विनाशकारी बाढ़ीले पुर्याएको क्षति को अध्ययन गर्न समिति गठन गरिएको हो। समितिलाई छिमेकी देशहरूसँग विपद व्यवस्थापन र पूर्व सूचना प्रणाली विकासमा सहकार्य गर्ने, विज्ञहरूसँग छलफल गरी जोखिम न्यूनीकरणका उपाय पहिचान गर्ने र स्रोत साधन आदान प्रदानका लागि उपयुक्त मोडालिटी तयार पार्ने कार्यादेश दिएको छ। भोटेकोशी बाढ़ी अध्ययनका लागि प्रतिनिधि सभाले पनि 15 सदस्यीय विशेष समिति गठन गरिसकेको छ।
7: राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको चालू अधिवेशन अन्त्य गर्नुभएको छ। नेपाल सरकार मन्त्री परिषदको असोज 13 गतेको सिफारिशमा राष्ट्रपति पौडेलले भोलि राति 12 बजेदेखि लागू हुने गरी दुवै सदनको चालू अधिवेशन अन्त्य गर्नुभएको हो। गएको वैशाख 28 गतेदेखि शुरू भएको यो अधिवेशनमा प्रतिनिधि सभाको 67 र राष्ट्रिय सभाको 51 बैठक बसेका छन्। संसद सचिवालयका अनुसार चालू अधिवेशनबाट कुल 11 विधेयक पारित भएका छन् भने 36 विधेयक दर्ता भएका छन्। यस्तै 14 विधेयक विभिन्न संसदीय समितिहरूमा विचाराधीन अवस्थामा रहेका छन्। अधिवेशनभर कानून निर्माण र जनजीविकाका विषयमा छलफल भए पनि प्रधानमन्त्रीको संसदमा अनुपस्थितिलाई लिएर विपक्षी दलहरूले निरन्तर प्रश्न उठाए। प्रधानमन्त्री र मन्त्रीहरू संसदप्रति उत्तरदायी नभएको विश्लेषकहरूले पनि टिप्पणी गरेका छन्। यद्यपि सत्तारूढ़ दलका सांसदहरूले भने भाषणभन्दा कामलाई प्राथमिकता दिएकाले प्रधानमन्त्री संसदमा कम देखिएका भन्दै प्रतिरक्षा गर्दै आएका छन्।
0: यसैबीच नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकारलाई प्राप्त जनादेश मनपरी शासन गर्नको लागि नभई नागरिकको जीवन बदल्नका लागि भएको बताउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता आङदेम्बेले संसदमा बहुमतको शक्ति भए पनि सरकारसँग शासकीय कौशलताको अभाव देखिएको टिप्पणी गर्नुभयो। सरकार गठन भएको छ महिना बितिसक्दा पनि बाढ़ी पहिरो पीड़ितको उचित उद्धार र राहत हुन नसकेको तथा अर्थतन्त्र झनै कमजोर बन्दै गएको उहाँको भनाई छ। प्रधानमन्त्रीको कार्यशैलीप्रति कड़ा आपत्ति जनाउँदै नेता आङदेम्बेले संसद र प्रतिपक्षको व्यवस्था गरेर हुकुमी दम्ब र सामाजिक सञ्जालका भरमा देश चलाउन खोजिएको आरोप लगाउनुभयो। संसदमा संख्या र शक्ति भए पनि त्यसलाई परिमाणमा बदल्ने शासकीय कौशलता छ कि छैन भन्ने कुराले सरकारको भविष्य निर्धारण गर्ने नेता आङदेम्बेको भनाइ छ। लोकप्रियतावाद, एकाधिकार र डिजिटल घोषणा भन्दा पनि वास्तविक कार्यान्वयन, सामाजिक न्याय र सुशासन अहिलेको आवश्यकता भएको उल्लेख गर्दै उहाँले निराशामा रहेका नागरिकलाई देशमा सरकार छ भन्ने अनुभूति गराउन सरकारसँग माग पनि गर्नुभयो।
7: यस्तै बैठकमा नेपाली कम्युनिष्ट पार्टी नेकपाका प्रमुख सचेतक युवराज दुलालले दशैं नजिकै गर्दा चीनसँगका नाका बन्द हुँदा बजारमा सामान महँगिएको भन्दै सरकारको ध्यान आकर्षण गराउनु भएको छ। सांसद दुलालले रसुवागढी र तातोपानी नाका सहज नहुँदा व्यापारीका करोड़ौंका सामान सीमा पारिने अड्किएको र ढुवानी लागत बढ़ेको बताउनुभयो। तातोपानी नाका तत्काल खुल्ने सम्भावना न्यून रहेको भन्दै उहाँले केरूङ नाका खुले पनि अत्यधिक चिसोको कारण ढुवानी भाड़ा महँगो पर्ने अवस्था रहेको जानकारी गराउनुभयो। चाडपर्वको मुखमा उपभोग्य वस्तुको आपूर्ति प्रभावित भई उपभोक्ता र व्यापारी दुवै समस्यामा परेकोले समस्या समाधानका लागि सरकारले चीनसँग तत्काल उच्च स्तरीय कूटनीतिक पहल गर्नुपर्ने दुलालको माग छ। सड़कको कारण मात्रै तातोपानी नाका बन्द भएको नभई अरू कारण रहेकोले सरकारले कूटनीतिक पहल गर्नुपर्ने उहाँको भनाई छ।
0: सरकारले बहुप्रतीक्षित संघीय निजामती सेवा विधेयक 2083 संसद सचिवालयमा दर्ता गराएको छ। भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्री प्रतिभा रावलले आज दर्ता गराउनु भएको विधेयकले निजामती कर्मचारीको अवकाश, पेन्सन, बढ़ुवा र सेवा सुविधामा व्यापक परिवर्तनको प्रस्ताव गरेको छ। विधेयकमा कर्मचारीको अनिवार्य अवकाश उमेर 58 बढ़ाएर 60 वर्ष पुर्याउने प्रस्ताव छ, तर हाल कार्यरत कर्मचारीका लागि भने 55 वर्ष उमेर वा 30 वर्ष सेवा पूरा भएपछि अनिवार्य अवकाश हुने विशेष व्यवस्था छ। 55 वर्षमै अवकाश पाउने र स्वैच्छिक अवकाश लिने कर्मचारीलाई पेन्सन गणना गर्दा 3-5 वर्षसम्मको सेवा अवधि थपिने राहत दिएको छ। पेन्सनका लागि अधिकतम 30 वर्षको सेवा मात्र गणना गरिनेछ भने बहालवालाको तलब बढ़दा पेन्सन भोगीको हकमा 2/3 मात्र रकम थप हुनेछ। उच्च प्रशासनिक पदतर्फ मुख्य सचिवको पदावधि 3 वर्षबाट घटाएर 2 वर्ष र सचिवको पदावधि 5 वर्षबाट घटाएर 3 वर्ष बनाउन लागि छ। सचिवको 60% पदमा अब ज्येष्ठता भन्दा कार्य सम्पादन र नेतृत्व परीक्षणको आधारमा बढ़ुवा गरिनेछ। विधेयकले उपसचिव र सहसचिवमा बाहिरका अनुभवी व्यक्तिले पनि प्रतिस्पर्धा गर्न पाउने बाटो खोलेको छ। नियमित काममा करार कर्मचारी राख्न रोक लगाएको छ। कर्मचारी सुविधातर्फ 2 सन्ततिका लागि स्नातक तहसम्मको शैक्षिक बीमा, स्वास्थ्य बीमा र सस्तो ब्याजदारमा आवास ऋणको व्यवस्था गरिएको छ। साथै विशिष्ट वा प्रथम श्रेणीका कर्मचारीले अवकाशपछि 2 वर्षसम्म कुनै पनि संवैधानिक, कूटनीतिक वा सरकारी पदमा नियुक्ति लिन नपाउने कड़ा प्रावधान समेत विधेयकमा समेटिएको छ। निजामती कर्मचारीले लोकसेवा आयोगमा तयारी कक्षा पढ़ाउन, राजनैतिक दलको सदस्यता लिन र सामाजिक सञ्जालमा जथाभावी टीका टिप्पणी गर्न पूर्ण प्रतिबन्ध लगाएको छ। महिला कर्मचारीका लागि महिनावारी विदाको व्यवस्था प्रस्ताव विधेयकमा छ।
7: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा ज्येष्ठ नागरिक अपेक्षा बारेको रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: एनबीएल सर्वसुलभ आवास कर्जा
9: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
8: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
9: विशेषताहरू, ₹3 करोड़सम्मको कर्जा सुविधा,
8: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
9: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
8: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
9: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
10: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
11: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
12: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
13: पैसामा छ शक्ति, पैसामा छ सहारा।
12: धोती, पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
13: बैंकको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
12: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
13: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
12: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने।
13: इतिहास, गाथा र कथा, गाँठका कुरा,
12: गाँठका कुरा।
13: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
7: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले मनाङको हिमलुङ हिम पहिरोमा परेका थप 8 जनाको शव फेला, ज्यान गुमाउनेको संख्या 15 जना पुग्यो, विपदबारे अध्ययन गर्न राष्ट्रिय सभामा पनि संसदीय समिति गठन, संघीय संसदका दुवै सदनको अधिवेशन भोलि रातिदेखि लागू हुने गरी अन्त्य, संघीय निजामती सेवा विधेयक संसदमा दर्ता, अवकाश, पेन्सन र पदावधिमा व्यापक फेरबदल लगायतका खबर प्रस्तुत गरे।
0: नेपाल दर्पणमा अब बाँकी प्रसंग, महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले ज्येष्ठ नागरिकमा रहेको ज्ञान, सिप र अनुभवलाई संरक्षण गरी नयाँ पुस्तासम्म पुर्याउन ज्येष्ठ नागरिकको अनुभव बैंक निर्माणको प्रक्रिया अघि बढ़ाएको छ। 36 अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा मन्त्रालयले ज्येष्ठ नागरिकलाई हेरचाह र संरक्षण मात्र चाहिने समूहका रूपमा नभई राष्ट्रका अमूल्य सामाजिक सम्पदाको रूपमा स्थापित गर्ने यो नयाँ अवधारणा ल्याएको हो। डिजिटल प्रविधिको प्रयोग गरी ज्येष्ठ नागरिकले कृषि, शिक्षा, कला, संस्कृति र प्रशासन जस्ता क्षेत्रमा आर्जन को ज्ञानलाई अभिलेखीकरण गरिनेछ। यसबाट विद्यार्थी तथा युवा पुस्ताले उहाँहरूका अनुभव र जीवनका सिकाइबाट निशुल्क मार्गदर्शन लिन सक्नेछन्। कार्यक्रममा मन्त्री सीता बादीले ज्येष्ठ नागरिकको ज्ञान र अनुभव सुन्ने र त्यसलाई सम्मानपूर्वक प्रयोग गर्ने वातावरण बनाएमा मात्र वास्तविक सम्मान हुने बताउनुभयो। दीर्घायुको योग, दीर्घ जीवनका लागि जीवन पद्धतिमा पुनर्विचार गरौं भन्ने मूल नाराका साथ आज 36 अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यसैबीच सरकारले ज्येष्ठ नागरिकका लागि भत्ता, यातायात, स्वास्थ्य उपचारसम्मका सुविधा तथा छूटको व्यवस्था गरेको छ। घोषणा गरिएका यी सुविधा अहिले के कति प्रभावकारी छन् त? थप जानकारी सहित महेश गेवालीको रिपोर्ट।
14: 60 वर्ष पूरा गरेका नागरिक ज्येष्ठ नागरिक मानिन्छन्। सरकारबाट पाउने छूट र सुविधा भने 70 वर्षपछि मात्र लागू पाइन्छ। आर्थिक वर्ष 2082-83 बजेटमा भत्ता पाउने उमेर 68 बढ़ाएर 70 वर्ष बनाइयो र 70 वर्ष पुगेकालाई मासिक 4,000 रूपियाँ दिने गरिन्छ। त्यस्तै सार्वजनिक गाड़ीमा कम्तीमा 2 सीट ज्येष्ठ नागरिकका लागि सुरक्षित राख्नुपर्ने र भाड़ामा कम्तीमा 50% छूट दिनुपर्ने व्यवस्था छ। नागरिक उड्डयन प्राधिकरणले 70 वर्ष र त्योभन्दा माथिलाई हवाई टिकटमा 50-80% छूट दिने व्यवस्था गरेको छ। 70 वर्ष भन्दा माथिका सबैलाई 1,00,000 रूपियाँसम्मको निशुल्क स्वास्थ्य बीमा उपलब्ध छ। जेरियाट्रिक सेवामा 60-69 वर्षलाई 50, 70-79 वर्षलाई 75% छूट र 80 वा 85 वर्ष भन्दा माथिलाई निशुल्क उपचार हुन्छ। यो सेवा झण्डै 65 अस्पतालमा उपलब्ध छ। संविधानको धारा 41 विशेष संरक्षण र सामाजिक सुरक्षाको हक दिएको छ। हेरचाह नगर्ने सन्तानले सम्पत्तिमा दावी गर्न नपाउने व्यवस्था ऐन संशोधन मार्फत ल्याइएको छ। पालिकामा हेरचाह केन्द्र र दिवा सेवा केन्द्र सञ्चालनमा छन् र परिचय पत्रको आधारमा अस्पतालमा छूट दिइन्छ। सरकारले घोषणा गरेका यी सुविधा र छूट ज्येष्ठ नागरिकले वास्तवमै पाइरहेका छन् त? ज्येष्ठ नागरिक क्षेत्रमा काम गर्ने संस्था एजिङ नेपालका निर्देशक प्रकाश गौतम,
15: 4,000 वृद्ध भत्ता जुन सरकारले दिएको छ, शहरी क्षेत्रलाई छोडेर गाउँ बस्तीमा रहेका ज्येष्ठ नागरिकलाई जीवनयापनको एउटा आधार बनेको छ र यो पाउनलाई पनि सहज भएको छ। ज्येष्ठ नागरिकको भत्ता माथि पनि करप्सन हुन्थ्यो तर अहिले त्यो छैन। जो लिन सक्दैन स्थानीय निकायले घरमै गएर दिने व्यवस्था पनि गरेको छ। यातायातमा पनि 50% छ लोकल यातायातमा, त्यसको कार्यान्वयन पनि राम्रै भएको देखेको छु।
14: तर केही ठाउँमा जनचेतनाको कमी र झन्झटिलो प्रक्रियाले कतिपयले सुविधा लिन सकेका छैनन्।
15: राज्यले सेवा सुविधा पर्याप्त दिएको छ, कतिपय सुविधा लिनलाई एउटा राज्यले प्रक्रिया तोकिदिएको हुन्छ त्यो प्रक्रिया पूरा गर्नलाई ज्येष्ठ नागरिक अलिक असमर्थ अथवा झन्झटिलो माना कारणले पनि जनचेतनाको कमीको कारणले कतिपय त्यस्ता सुविधा लिन सकेका छैनन् भनेदेखि 60 वर्ष भइसकेपछि उहाँहरूले आफूले जानेको आफ्नो अनुभव र दक्षता अनुसारको काम गर्ने अवसर चाहिँ नि दिनु जरुरी देखेको छ।
14: सरकारले ज्येष्ठ नागरिकलाई दिएका सेवा सुविधाले धेरैलाई राहत मिलेको छ, तर कतै कतै सेवा प्रवाहमा केही समस्या छन्। ज्येष्ठ नागरिकलाई सहयोग गर्नु आफैलाई सहयोग गर्नु हो भन्ने उद्देश्यले थप सहज सेवा प्रवाह र अझै प्रभावकारी बनाउन राष्ट्रिय ज्येष्ठ नागरिक नीति 2083 मस्यौदा तयार भइरहेको महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको ज्येष्ठ नागरिक विभाग प्रमुख तथा उपसचिव निर्मला कार्की बताउनुहुन्छ।
16: हामीले मन्त्रालयले एकदमै ज्येष्ठ नागरिक प्रति अब संवेदनशील भएर हामीले कार्यक्रमहरू राष्ट्रिय ज्येष्ठ नागरिक नीति राशिको मसुदा तयार भइरहेछ। अब हामी यसलाई पनि फल गरेर अझै राम्रो ज्येष्ठ नागरिकका कुराहरू त्यसै सम्बोधन होस् भन्ने किसिमले हामी गइरहेछौँ।
7: रिपोर्ट पछि खबरको सिलसिला। यस वर्ष अर्थात 2026 सेप्टेम्बर महिनामा हवाई मार्ग हुँदै 88,000 भन्दा बढ़ी विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सेप्टेम्बर महिनामा 88,248 जना पर्यटक नेपाल आएका हुन्। यो संख्या अघिल्लो वर्ष अर्थात 2025 सेप्टेम्बर महिनाको तुलनामा 12.11% धेरै हो। 2025 सेप्टेम्बर महिनामा 78,711 जना पर्यटक हवाई मार्ग हुँदै नेपाल आएका थिए। यस वर्ष भोटे कोशीको बाढ़ी र असोज 8-11 गतिसम्मको वर्षाका कारण पर्यटकको संख्या घट्ने चिन्ताका बीच संख्या भने बढ़ेको हो। यस वर्षको सेप्टेम्बरमा भित्रेका कुल पर्यटक मध्ये 34% भन्दा धेरै दक्षिण एसियाली देशहरूबाट रहेका छन्। भारतबाट मात्रै 17,425 जना पर्यटक आएका छन्। यस्तै चीनबाट आउने पर्यटकको संख्या 100% भन्दा धेरैले बढ़ेर 11,212 जना पुगेको छ। सेप्टेम्बरमा युरोपेली देशहरूबाट 15,148, अमेरिकी महादेशबाट 10,107 र ओसिएनिया क्षेत्रबाट 5,422 जना पर्यटक नेपाल भित्रिएका पर्यटन बोर्डले जनाएको छ।
0: सरकारले निजी क्षेत्रका विद्युत उत्पादकहरूलाई पनि राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न दिने भएको छ। विद्युत नियमन आयोगले पहिलो पटक कोइलिङ चार्ज अर्थात प्रसारण शुल्क तोक्दै निजी क्षेत्रका लागि राष्ट्रिय ग्रिडको बाटो खुल्ला गरेको हो। नयाँ व्यवस्था अनुसार अब निजी विद्युत उत्पादकले अल्पकालीन रूपमा राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्दा प्रति युनिट 57 पैसा शुल्क तिर्नुपर्नेछ। त्यस्तै मध्यकालीन र दीर्घकालीन प्रयोगका लागि भने प्रति मेगावाट मासिक झण्डै 4,13,000 रूपियाँ तोकिएको छ। छिमेकी देश भारतमा अभ्यासमा रहेको व्यवस्था नेपालमा भने भदौ 31 गतेदेखि लागू हुने गरी पहिलो पटक कार्यान्वयनमा ल्याएको हो। आयोगका अनुसार नेपाल विद्युत प्राधिकरणको वित्तीय विवरण र आउँदो वर्षहरूको अनुमानित आयलाई आधार मानेर यो दर तय गरिएको हो। आयोगका अनुसार अब तेस्रो पक्ष वा निजी क्षेत्रले विद्युत व्यापार तथा आदान प्रदान गर्दा तोकिएको शुल्क प्राधिकरणलाई बुझाउनु पर्नेछ। राष्ट्रिय ग्रिड बाहेकका अन्य विशेष प्रसारण लाइनको शुल्क बारे भने छुट्टै निर्देशिका ल्याउने तयारी भइरहेको छ।
7: सरकारले रासायनिक मल कारखाना स्थापना भएमा उत्पादित मलको खरिद सुनिश्चितताका लागि आवश्यक कानूनी तथा नीतिगत व्यवस्था पहिचान गर्न अध्ययन कार्यदल गठन गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आज मन्त्री स्तरीय निर्णय गर्दै कृषि अर्थ उद्योग तथा ऊर्जा मन्त्रालय र सार्वजनिक खरिद अनुगमन कार्यालयका विज्ञ सम्मिलित कार्यदल गठन गर्नुभएको हो। मन्त्रालयका प्रवक्ता डाक्टर महेश्वर ढकालले नेपालमा रासायनिक मल उत्पादन शुरू भएपछि उत्पादित मलको बजार सुनिश्चितता, सरकारी खरिदको सम्भावना, खरिद सुनिश्चितता सम्बन्धी विद्यमान कानूनी तथा नीतिगत व्यवस्था र आवश्यक संस्थागत संरचनाबारे कार्यदलले अध्ययन गर्ने जानकारी दिनुभयो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
14: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
17: मौसम र बारी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
14: बाढ़ीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
17: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: पुलिस दमकल एम्बुलेन्सको फोन नम्बर जुनसुकै समयमा पनि चाहिन सक्छ। कर्ण थापारौ वा सबैले देख्ने ठाउँमा राखौ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। नेपाल दूरसंचार प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेड युटीएलबाट 8,05,22,00,000 रूपियाँ भन्दा बढ़ी बक्यौता असूल गर्ने निर्णय गरेको छ। अनुमति पत्र स्वत रद्द भएसँगै युटीएलले रोयल्टी, फ्रिक्वेन्सी दस्तुर र ग्रामीण दूरसंचार विकास कोषमा तिर्न बाँकी रकम सरकारी बाँकी सरह असूल गर्न लागेको प्राधिकरणका प्रवक्ता मीन प्रसाद अर्यालले जानकारी दिनुभयो। आज पत्रकार सम्मेलनमा उहाँले दिएको जानकारी अनुसार युटीएलको चल अचल सम्पत्ति र दूरसंचार पूर्वाधार नियन्त्रणमा लिई मूल्य निर्धारण प्रक्रिया अघि बढ़ाइएको छ। साथै कम्पनीको बैंक खाता र सम्पत्ति रोक्का राख्न सम्बन्धित निकायहरूमा पत्राचार भइसकेको छ। यसैबीच प्राधिकरणले एमसिल आजियाटा लिमिटेडको 25 वर्षीय अनुमति पत्रको अवधि सकिन लागेकोले सम्पत्ति हस्तान्तरणको कार्ययोजना बुझाउन निर्देशन पनि दिएको छ। 2086 साल जेठ 16 गते अनुमति पत्र सकिने भएकोले दूरसंचार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली अनुसार समयमै कार्ययोजना पेश गर्न एनसेललाई भनिएको छ।
3: प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति 2083 कार्यान्वयनमुखी बनाउन र जलवायु जन्य हानि नोक्सानीको क्षति मापन तथा अभिलेखनीकरण प्रणाली स्थापना गर्न सरकारवालाहरूले सुझाव दिएका छन्। प्रकृति रिसोर्सेस सेन्टर पीआरसीले काठमाडौँमा आयोजना गरेको छलफलका सहभागीहरूले प्रस्तावित नीतिको मस्यौदा व्यापक र समावेशी भए पनि संस्थागत संरचना, वित्तीय स्रोत र अन्तर निकाय समन्वय स्पष्ट नभए कार्यान्वयन फितल हुने चेतावनी दिएका छन्। कार्यक्रममा पीआरसीकी कार्यक्रम संयोजक प्रज्ञा श्रेष्ठले नीतिमा जलवायु न्याय, लैंगिक विविधता र सीमान्तकृत समुदायका सवाल समेटिनु सकारात्मक भए पनि यसलाई अन्तर्राष्ट्रिय बहसमा मात्र सीमित नराखी हरेक कार्यनीतिमा मूलधार बनाउनु पर्नेमा जोड़ दिनुभयो। कृषि वन तथा पर्यावरण मन्त्रालयले सार्वजनिक गरेको 15 विषयगत क्षेत्र र 55 रणनीति सहितको मस्यौदामाथि प्राप्त यी सुझावहरू छिट्टै मन्त्रालयमा बुझाउने आयोजकले जनाएको छ।
4: लगातार 3 दिन घटेको शेयर बजार आज स्थिर रहेको छ। शेयर बजार परिसूचक नेप्से 0.26 अंकको झिनो वृद्धिका साथ 2,999.15 बिन्दुमा पुगेर बन्द भएको छ। आज बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत र लगानी बाहेक सबै समूहको उपसूचक घटेको छ। आज कारोबार रकम बढ़ेको छ। हिजो 4,76,00,00,000 कारोबार भएकोमा आज 353 कम्पनीको 1,20,00,000 कित्ता शेयर 4,89,00,00,000 रूपियाँमा किनबेच भएको छ।
3: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकी काठमाण्डौका सर्वेक्षक सुविन्द्र श्रेष्ठ विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले श्रेष्ठमाथि 4,74,46,000 रूपियाँ भन्दा बढ़ी बिगो दावी गर्दै गैर कानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा आरोप पत्र दायर गरेको हो। 2053 साल साउनदेखि 2081 सालको चैतसम्मको अवधिमा श्रेष्ठको वैध आमदानी 7,75,00,000 रूपियाँ देखिएकोमा त्यही अवधिमा श्रेष्ठको खर्च र लगानी 12,50,00,000 रूपियाँ भन्दा बढ़ी पाएको आयोगको विज्ञप्तीमा भनिएको छ।
4: सशस्त्र प्रहरीले रूपन्देहीको भैरहमा सीमा जाँच गर्ने क्षेत्रबाट 2,51,00,000 रूपियाँ भन्दा बढ़ी मूल्यका सुनका अवैध गरगहनासहित एकजना महिलालाई पक्राउ गरेको छ। सिद्धार्थनगर नगरपालिका वडा नम्बर 1 शान्तिगेटमा रहेको जाँच कक्षबाट काठमाडौँ महानगरपालिका 19 कि 46 वर्षीय इला पटेललाई पक्राउ गरेको प्रहरीले जनाएको छ। उनको साथबाट 2 किलो 605 ग्राम तौलका विभिन्न डिजाइनका गरगहना फेला परेका हुन्। प्रहरीका अनुसार गहनाको बाहिर पट्टी सुनको लेपन र भित्री भागमा अन्य धातु प्रयोग गरिएको पाइएको छ। सुनचाली व्यवसायी संघ मार्फत परीक्षण गर्दा त्यसमा झण्डै 1 किलो शुद्ध सुन रहेको पुष्टि भएको छ। बरामद गरगहनाको बजार मूल्य 2,51,93,000 रूपियाँ कायम गरिएको छ।
3: नेपाल दर्पणमा अब विदेशको खबर। जापानले स्थायी बसोबासको अनुमति लिन चाहने विदेशीहरूका लागि लाग्ने शुल्क 20 गुणाले बढ़ाएर 2,00,000 येन अर्थात झण्डै 1,95,000 नेपाली रूपियाँ पुर्याएको छ। अध्यागमन नीतिमा व्यापक परिवर्तन गर्दै जापान सरकारले अब स्थायी बसोबासका लागि आमदानी, निवृत्ति भरण र जापानी भाषा सम्बन्धी नयाँ तथा कड़ा मापदण्डहरू समेत अनिवार्य गरेको छ। शुल्क वृद्धि लागू हुनु अघि नै आवेदन दिन अध्यागमन कार्यालयहरूमा आवेदकहरूको तीव्र भीड़ लागेको थियो। टोकियोमा रहेको मुख्य अध्यागमन कार्यालय बाहिर विदेशीहरूले पालो कोर्न 7 घण्टा भन्दा बढ़ी समय बिताउनु परेको थियो। यी शुल्क वृद्धि प्रधानमन्त्री साने ताकाइसीको नेतृत्वमा तीव्र गतिमा बढ़िरहेको विदेशी जनसंख्या व्यवस्थापनका लागि ल्याएको नीतिको एउटा हिस्सा रहेको छ। यसअघि गएको जुलाईमा पनि जापानले 50 वर्ष यता पहिलो पटक भिसा शुल्कमा 5 गुणा वृद्धि गरेको थियो। जापानमा आप्रवासन नीति निकै कड़ा र राजनीतिक रूपमा संवेदनशील मानिए पनि त्यहाँको वृद्ध उमेरको जनसंख्याका कारण सृजित श्रम अभाव पूर्ति गर्न विदेशी कामदारहरूमाथि निर्भर हुनुपर्ने बाध्यता छ। सन् 2025 अन्त्यसम्ममा जापानमा बसोबास गर्ने विदेशीहरूको संख्या 41,20,000 नआएको छ, जुन अघिल्लो वर्षको तुलनामा 9.5% कृत्रिमानी वृद्धि हो।
4: नेपाल दर्पणमा अब खेल खबर। जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरूष क्रिकेटमा स्वर्ण पदकका लागि भारत र पाकिस्तान खेल्ने भएका छन्। पहिलो सेमी फाइनलमा पाकिस्तानले बंगलादेशलाई 6 विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो भने दोस्रो सेमी फाइनलमा भारतले श्रीलंकालाई 124 रनले पराजित गर्दै पाकिस्तानसँग भेट पक्का गरेको हो। स्वर्ण पदकका लागि भारत र पाकिस्तान बीचको फाइनल खेल पर्सि शनिबार हुनेछ। एसियाली खेलकुदमा क्रिकेटको स्वर्ण पदकका लागि दुई एसियाली शक्ति बीचको खेललाई विशेष महत्वका साथ हेरिएको छ। सेमी फाइनलमा पराजित बंगलादेश र श्रीलंकाले काश्य पदकका लागि शनिबार नै खेल्नेछन्।
3: र भारतीय युवा क्रिकेटर वैभव सूर्यवंशी अमेरिकाको प्रसिद्ध टाइम म्यागजिनको टाइम 100 नेक्स्ट सूचीमा परेका छन्। भविष्य निर्माण गरिरहेको उदयमान प्रतिभाहरूलाई समेट्ने यो प्रतिष्ठित सूचीमा पर्ने 15 वर्षीय सूर्यवंशी एकमात्र भारतीय खेलाड़ी हुन्। सूचीमा विश्वभरका 7 जना खेलाड़ी मात्र अटाएका छन्। सन् 2024 12 वर्षको उमेरमा रणजी ट्रफीबाट प्रथम श्रेणीको क्रिकेट शुरू गरेका सूर्यवंशीले 2025 राजस्थान रोयल्सले 1 करोड़ भारतीय रूपियाँमा अनुबन्ध गरेको थियो। पहिलो आईपीएल सिजनका 7 खेलमा 1 शतकसहित 252 रन बनाएका उनी इंग्ल्याण्ड विरूद्ध T20 डेब्यू गर्दै भारतका लागि खेल्ने अहिलेसम्मकै सबैभन्दा कान्छा खेलाड़ी समेत बनेका थिए। खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: मनाङको हिमलुङ हिउँ पहिरोमा परेका थप 8 जनाको शव फेला, ज्यान गुमाउनेको संख्या 15 जना पुग्यो। विपद बारे अध्ययन गर्न राष्ट्रिय सभामा पनि संसदीय समिति गठन।
3: संघीय संसदका दुवै सदनको अधिवेशन भोलि रातिदेखि लागू हुने गरी अन्त्य। संघीय निजामती सेवा विधेयक संसदमा दर्ता, अवकाश पेन्सन र पदावधिमा व्यापक फेरबदल।
4: महिला तथा बाल बालिका मन्त्रालयले ज्येष्ठ नागरिक अनुभव बैंक बनाउँदै ज्येष्ठ नागरिकका ज्ञान र सिप नयाँ पुस्तालाई हस्तान्तरण गर्ने लक्ष्य। अवकाशपछि पनि सक्रिय सहभागिता गराउनु पर्नेमा जोड।
3: जापानले स्थायी बसोबासको शुल्क 20 गुणा बढ़ायो। अब आमदानी निवृत्ति भरण र जापानी भाषा सम्बन्धी नयाँ मापदण्डहरू पनि पूरा गर्नुपर्ने।
4: र एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा स्वर्ण पदकको लागि भारत र पाकिस्तानले खेल्ने, भारतका 15 वर्षीय क्रिकेटर सूर्यवंशी टाइम 100 नेक्स्ट सूचीमा।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी मदन पौड्याल र भोजेन्द्र बस्त पनि विदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौं। नमस्कार।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल तपाईं सँगै।
1: गाउँ विकास बचत तथा ऋण सहकारी संस्था चैनपुरको चेयर सदस्यहरूलाई 15 एकाइगत वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 को मिति 2083 साल भाद्र 22 गते बसेको संचालक समितिको बैठक निर्णय बमोजिम संस्थाको 15 एकाइगत वार्षिक साधारण सभा सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा कार्य व्यवस्था निर्देशिका 2076 अनुसार तपसिल बमोजिमका प्रस्तावहरूमाथि छलफल गर्न तपसिल बमोजिमको स्थान र समयमा एकाइगत साधारण सभा सम्पन्न हुने भएकोले आफ्नो क्षेत्रमा हुने एकाइगत साधारण सभामा उपस्थित भई कार्यक्रम सफल बनाइदिनु हुन यो सूचना प्रसारण गरिएको छ।
2: 15 एकाइगत वार्षिक साधारण सभामा पेश हुने प्रस्तावहरू संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा
1: लेखा सुपरिवेक्षण समितिको तर्फबाट लेखा समिति संयोजकको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा
2: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा
1: आर्थिक वर्ष 2082-83 को वार्षिक कार्य योजना तथा बजेट कार्यान्वयन समीक्षा सम्बन्धमा
2: आर्थिक वर्ष 2083-84 को लेखा परीक्षण नियुक्ति र पारिश्रमिक सम्बन्धमा
1: संचालक समितिले 2082 साल श्रावण 1 गतेदेखि 2083 साल असार 31 गतेसम्म गरेका महत्वपूर्ण निर्णयहरू अनुमोदन सम्बन्धमा
2: आर्थिक वर्ष 2082-83 को शेयर लाभांश तथा संरक्षित पूँजीको स्थिरता सम्बन्धमा
1: सहकारी जिल्ला संघ र केन्द्रीय संघमा प्रतिनिधि पठाउने सम्बन्धमा
2: शेयर सदस्य र शुभचिन्तकहरूबाट आएका सुझावहरू सम्बन्धमा
1: वार्षिक कार्य योजना 2083-84 को अनुमोदन सम्बन्धमा
2: सभाको निर्णय प्रमाणित गर्न उपस्थित सदस्यहरूबाट प्रतिनिधि छनौट सम्बन्धमा
1: एकाइ प्रतिनिधि छनौट सम्बन्धमा
2: र विविध
1: एकाइगत साधारण सभाका कार्यक्रम स्थान र मिति एकाइ नम्बर 1 चैनपुर नगरपालिका वडा नम्बर 8, 9, 10 र 11 मिति 2083 साल कार्तिक 10 गते मंगलबार बिहान 11 बजे स्थान गगनचुम्बी आधारभूत विद्यालय अरुणथान चैनपुर नगरपालिका 8 संखुवा सभा
2: एकाइ नम्बर 2 चैनपुर नगरपालिकाका वडा नम्बर 1, 2, 3, 4, 5 मिति 2083 साल कार्तिक 12 गते बिहिबार बिहान 11 बजे स्थान चैनपुर नगरपालिका 4 र 5 को संयुक्त कार्यालय सभा हल पोखरी बजार चैनपुर नगरपालिका 4 संखुवा सभा
1: एकाइ नम्बर 3 चैनपुर नगरपालिका वडा नम्बर 6 मिति 2083 साल कार्तिक 14 गते शनिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा
2: एकाइ नम्बर 4 चैनपुर नगरपालिका वार्ड नम्बर 7 मिति 2083 साल कार्तिक 16 गते सोमबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा
1: एकाइ प्रतिनिधि साधारण सभा मिति 2083 साल कार्तिक 19 गते बिहिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा सम्बन्धित ओडाहरूका शेयर सदस्यहरूले तोकिएको स्थानमा हुने साधारण सभामा उपस्थित भइदिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि सम्पर्क नम्बर 98525-191, 029-570-191, 98-420-92-388 र 98-520-51-354। गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 संखुवा सभा।
3: होइन छिटो निस्कन भनेको ढिला भइसक्यो।
4: जान्न म त हजुर मात्रै जानुहोस्। साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
3: तेरी तिमी नै भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ।
4: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
3: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
4: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
3: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसादी पसल।
5: हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
6: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
7: मनोकामना सुनचाँदी पसल,
8: चैनपुर 6 त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली। मोबाइल 98-62-13-67-44, 98-15-38-77-75।

0: उमेरसँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौं जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक संचालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: लाउरेहरू हातमा के पो बोकेर लग्यो हो गुटुङ डुङ?
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
1: औ लु, समस्याको समाधान भनेकै म हो।
3: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
2: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
3: लु अब त्यहीबाट जाने।
1: लाखे सल्लाह दिएर के पाक्क बोलेको? कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेर ल्याएको रेडियो छ। लु सुनौँ त।
4: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812367742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
5: भालुमा बासको खालिलो तामा कान्छीको मन हर्ने, भालुमा बासको

0: जान्छ?
1: तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, लेख्न जा।
0: ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है। खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दैछ तेरो काकी।
2: ल ल आमा, म तँ गए तँ आए।
0: होइन, आजै आइपुग्छस् र?
2: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
3: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्याली, चैनपुर छ, सङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029571128, मोबाइल नम्बर 9852045741।
4: लाउरेहरू हातमा के पो बोकेर लाग्यो हो गुटुङटुङ,
5: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
4: औ लु, समस्याको समाधान भनेकै म हो,
6: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
4: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
5: दुबले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
6: लु अब त्यहीबाट जाने,
4: लाखे सल्लाह देखेर के पाक्क बोलेको, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, 19 फोङटिङमा किनेर ल्याएको रेडियो छ, लु सुनौँ त।
7: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी नेपाल।
8: भालुमा बसको कलिलो तामा कान्छीको मन हर्ने

0: हौ लाउरेहरू हातमा के पो बोकेर लग्यो हो गुटुङटुङ
1: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ
0: औ लु समस्याको समाधान भनेकै म हो
2: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
0: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाइ पो छ भन्थ्यो झुसेले
1: लुकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
2: लु अब त्यहीबाट जाने
0: लाखे सल्लाह बेगर के प्वाक बोले कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त 1920 किनेरु ल्याएको रेडियो छ लु सुनौ त
3: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852051094 9812367742 र व्हाट्सएप नम्बर 9704558302 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल
4: आया आज बिहानैदेखि पेट दुखेर हैरान भइसके उपचार गर्न कहाँ जाने होला
5: काका किन सुतेरै गनगनाइरहनु भएको छ नि
4: पेट दुखेर उठ्नै सकिरहेको छैन भने आया
5: ए लु जचाउन जानुपर्छ काका
4: जान त जानु तर खोइ कहाँ पो जानु राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला
6: ल छ नि काका 0.63 लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल त्यहाँ गए त भइगयो नि
7: पुरानो ग्यास्ट्रिक अल्सर हर्स दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्म रोग तिनी रोग टन्सिल बाथ हाट जोड्ने नसा नाक कान घाँटी दम पिना तल्लो पेट दुखेको महिनावारी गडबडी भएको बाँकोपनको सल्लाह सुझाव हात खुट्टा झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै ईसीजी एक्सरे भिडियो एक्सरे सेवा उपलब्ध छ साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ
8: प्रत्येक बिहिबार र शुक्रबार बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपीडी सेवा भिडियो एक्सरे गर्भवती जाँच तथा प्याथोलोजी सेवा
7: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ
8: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ
6: प्रवास मेडिकल हल चैनपुर 7 0.13 लाइन सम्पर्क नम्बर 0295702 फोन नम्बर 9843445019
9: बाल बालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ त्यसैले मायोपियाबाट जोगिन वा बनौ मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बाल बालिकाको नियमित आँखा परीक्षण गराउनुहोस् नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 दिउँसो 3:30 सञ्चालित छ नाम टिपाउनका लागि मोबाइल नम्बर 9862 63 39 64 नवदृष्टि स्वस्थ आँखा सुन्दर संसार

0: के तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ?
1: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
0: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
1: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 9814777118 र 9867212300। चैनपुर आँखा उपचार केन्द्र, चैनपुर सङ्खुवा सभा।
2: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
2: औ लु, समस्याको समाधान भनेकै म हो।
4: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
3: लुगोफले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: लु अब त्यहीबाट जाने
2: लाखे सल्लाह दिएर के पाक्क बोले? कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। नाइटिङ फोङटिङमा किनेर ल्याएको रेडियो छ, लु सुनौँ त।
5: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812337742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
6: भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरू कपडा पनि किन्नु छ।
7: होइन के साह्रो हो त चाहिँ, बजार जान्छु भन्थे एक्लै गनगनाएर बसिरहेछस् त।
6: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
7: हे लाठी, यति कुरामा पनि टेन्सन लिनुहुन्छ? शम्भु ट्रेड्स एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
6: धन्यवाद दादा, म अहिले नै गइहाले।
7: जेन्ट्स तथा लेडिज ओरिजिनल भेस्ट, प्यान्ट, विभिन्न रेडिमेड कपडा, कुर्ता सलवार, तिरक, डस्ना, ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रतबन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड्स एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, सङ्खुवा सभा। प्रोप्राइटर शम्भु कटवाल। सम्पर्क नम्बर 9841 50 600।
6: खराङ सम्पर्क सञ्जीव कटवाल 9916 35 48 40।
7: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय, विनोद पोखरेल। सम्पर्क नम्बर 9840069।

0: त्यही सालको अचानो भन्थे, लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन लौ लौ लल्ला बारी खर्कैको नारायण जोबारी।
1: नमस्कार, म लोक गायक कमलीकान्त भेटवाल, तपाईँ अहिले सुन्दै हुनुहुन्छ लेख बेसीको धुन।

0: लिमलोङ हिम पहिरोमा बेपत्ता थप 8 जनाको शव फेला, अझै 1 जनाको खोजी जारी। मनाङमा अल्पत्र 16 जना इन्डोनेसियाली पर्यटकलाई हेलिकप्टरबाट लमजुङ ल्याइयो।
1: संघीय संसदका दुवै सदनको चालु अधिवेशन भोलि रातिदेखि अन्त्य हुने। अघिल्लो दिनसम्म विपक्षीहरू प्रधानमन्त्री खोजेर सरकारको आलोचना गर्दै
0: युटिएलबाट 8 अर्ब बकेउता असुल उपर गर्ने दूरसंचार प्राधिकरणको निर्णय। विद्युत ग्रिडको ह्विलिङ चार्ज मापदण्ड सार्वजनिक।
1: जापानमा बसोबास गर्न चाहने विदेशीका लागि 20 गुणाले बढ़्यो शुल्क। विदेशी नागरिकको बसाई नियन्त्रण गर्ने लक्ष्य।
0: र एन्फाका कोषाध्यक्ष र लेखा अधिकृतलाई रिहा गर्न सर्वोच्चद्वारा अस्वीकार। एसियाली खेलकुदको पुरुष क्रिकेटमा स्वर्ण पदकका लागि भारत र पाकिस्तान भिड्ने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 47

0: 8071 4780724 वा हिमालयवाटर.com.np लगइन गर्नुहोस्। यो हो हा हा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज।
1: थाहा संचार नेटवर्कमा समाचार विस्तारमा मनामको हिमलुङ हिमालयमा हिम पैह्रोमा परेर मृत्यु हुनेको संख्या 15 पुगेको छ। आजै मात्र 8 शव फेला परेसँगै मृतकको संख्या 15 पुगेको हो। हिम पैह्रोमा हराएका आरोहीको खोज तथा उद्धारमा खटिएको नेपाल राष्ट्रिय पर्वतारोहण र पर्वतारोहण गाइड संघको टोलीले आज दिउँसो र अपराह्न गरी 8 शव फेला पारेको जनाएको छ। उद्धार टोली प्रमुख पासाङ काजी शेर्पाले आज 8 शव भेटिएको बताउनुभयो। यसअघि हिजो 3 शव भेटिएका थिए। यस्तै आइतबार र सोमबार 4 शव भेटिएको थियो। असोज 11 गते मनाङको नार्पा भूमि गाउँपालिका 5 स्थित हिमलुङ हिमालमा हिम पैह्रो गएको थियो। हिम पैह्रोमा 16 हराएका थिए। अझै 1 खोजी जारी रहेको छ। आरोहणमा गएका 11 दोस्रो दिन सम्पर्कमा आएका थिए।
2: मनाङमा अलपत्र परेका 16 इण्डोनेसियाली पर्यटकलाई आज हेलिकप्टरबाट लमजुङ ल्याइएको छ। डाइनेस्टी हेलिकप्टर मार्फत उनीहरूलाई मनाङको निस्याङ गाउँपालिका 1 घाटाङ एग्रो क्षेत्रबाट लमजुङको बेसी शहर नगरपालिका 7 सहजीमा ल्याइएको हो। अन्नपूर्ण पदमार्गमा ट्रेकिङका लागि गएका उनीहरू असोज 8 11 गतेसम्म परेको निरन्तरको वर्षाका कारण ठाउँ ठाउँमा पहिरो गएपछि घाटाङ एग्रो क्षेत्रमा अलपत्र परेका थिए। अलपत्र परेका पर्यटकलाई हेलिकप्टर मार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक जितेन्द्र बहादुर बस्नेतले जानकारी दिनुभयो।
1: संघीय संसदका दुवै सदनको चालू अधिवेशन भोलि अन्त्य हुने भएको छ। सरकारको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले भोलि राति 12 लागू हुने गरी संसद अधिवेशन अन्त्य गर्नुभएको छ। राष्ट्रपतिको कार्यालयका प्रवक्ता कृष्ण बहादुर साईले आज विज्ञप्ति जारी गरी मन्त्री परिषदको सिफारिशमा संसद अधिवेशन अन्त्य गरिएको जानकारी दिनुभएको हो। यद्यपि प्रतिनिधि सभा र राष्ट्रिय सभाको यो अधिवेशनको अन्तिम बैठक भने भोलि बस्नेछन्। संघीय संसदको चालू अधिवेशन गत वैशाख 28 गते शुरू भएको थियो। जनजी आन्दोलनपछि फागुन 21 गते भएको निर्वाचनबाट चुनिएको प्रतिनिधि सभाको पहिलो अधिवेशन 9 दिनमा अन्त्य भएको थियो। लगतै शुरू भएको चालू अधिवेशनले सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट समेत पारित गरेको छ। यस्तै अध्यादेश प्रतिस्थापनका 6 विधेयक पारित र प्रमाणीकरण भएका छन्। भर्खर अधिवेशनमै राष्ट्रिय सभा र प्रतिनिधि सभाले जलवायु परिवर्तनको प्रभाव जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी अध्ययनका लागि छुट्टा छुट्टै विशेष संसदीय समिति गठन गरेको छ। राष्ट्रिय सभाको आजको बैठकले उक्त समिति बनाएको हो। सरकारले आजै बहुप्रतीक्षित संघीय निजामती सेवा विधेयक 2083 संसद सचिवालयमा दर्ता गराएको छ।
2: विपक्षी दलले प्रधानमन्त्रीको खोजी गर्दा गर्दै संसदको अधिवेशन सकिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले चालू अधिवेशनमा एकपटक आकस्मिक प्रश्नोत्तरमा भाग लिनु भएको थियो। प्रधानमन्त्री शाहको सीमा अतिक्रमण सम्बन्धी अभिव्यक्तिका कारण लामो समय संसदको बैठकमा विपक्षी दलले त्यसको विरोध र स्पष्ट जवाफ माग गर्दै अवरोध गरेका थिए। सभामुखको निर्देशन अनुसार गत भदौ 10 प्रधानमन्त्रीले संसदमा प्रश्नोत्तर गर्ने कार्यक्रम तय भएको थियो। सोही दिन बिहान अकस्मात आएको भोटेकोशी बाढ़ीले रोकिएको सो प्रश्नोत्तर कार्यक्रम फेरि शुरू हुन सकेन। त्यसैले प्रतिनिधि सभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्रीले संसदको मर्यादा र संसदीय अभ्यासलाई सम्मान गर्न नसकेको आशय व्यक्त गर्नुभएको छ। प्रमुख प्रतिपक्षी दलका नेता सदनमा बोलिरहँदा प्रधानमन्त्रीको उपस्थिति नै यकिन नहुने अवस्था संसदीय संस्कारका दृष्टिकोणले दुखद भएको आङदेम्बेले टिप्पणी गर्नुभयो। वहाँले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै संसद आफ्नो अनुकूलतामा चल्ने संस्था नभएको बताउनुभयो। आङदेम्बेले प्रधानमन्त्री सदनमा उपस्थित भएर छलफल सुन्ने र आवश्यकता अनुसार जवाफ तथा प्रतिक्रिया दिने अभ्यास विश्वभर रहेको उल्लेख गर्नुभयो।
3: हामीले स्थिरता खोजेका हौं तर स्थापित विधि र परम्पराको संस्थागत उल्लंघन र राजकीय व्यवहारमा असन्तुलन पनि होइन र सबैभन्दा महत्वपूर्ण विषय हामीले सुशासनको सरकार खोजेका हौं। नेतृत्वको काँचो लहर र हुकुमी दम्भ पनि होइन। शासन कुनै सिद्धान्त र विधिबाट निर्देशित देखिएको छैन। नेतृत्वको इच्छाको शासन हाम्रो चाहना पनि होइन।
2: नेकपा एमालेका लक्ष्मी प्रसाद पोखरेलले संसदमा बहुमत प्राप्त संसदीय दलको नेता प्रधानमन्त्री भएकाले संवैधानिक सरकार जस्तो देखिने बताउनुभयो। तर आफ्नै दलको बैठकमा नजाने निर्दलीय सरकार जस्तो पनि देखिने उहाँको टिप्पणी थियो।
4: संसदमा बहुमत प्राप्त संसदीय दलको नेता प्रधानमन्त्री भएकाले यो सरकार संवैधानिक सरकार जस्तो, आफ्नै दलको बैठकमा नजाने निर्दलीय सरकार जस्तो, सर्वदलीय बैठकमा नजाने एकदलीय सरकार जस्तो, भूमिगत गिरोहबाट चल्ने पञ्चायती सरकार जस्तो, राष्ट्रपतिलाई नजरअन्दाज गर्ने श्री तीन महाराज जस्तो, यो कस्तो सरकार हो?
2: नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारको पछिल्लो कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ। प्रधानमन्त्रीले संसदलाई जानकारी नदिई विदेश भ्रमण गरेको, बाढ़ी पहिरो पीड़ितको राहतमा ढिलाइ गरेको र सुशासनको नाममा केवल स्टन्टबाजी गरेको भन्दै वहाँले सरकारको आलोचना गर्नुभएको हो। प्रमुख सचेतक दुलालले प्रधानमन्त्रीका अभिव्यक्ति र सत्तारूढ संसदका अभिव्यक्तिमाथि प्रश्नै प्रश्न गर्नुभएको छ।
5: संसदको चालू अधिवेशन अन्त्यसँगै निर्वाचन क्षेत्र जाँदैछौ, जनतालाई के सुनाऊ? सरकारसँग केही जिज्ञासा पनि छ। सिंहदरबार जलाइदिन्छु भन्ने सोच सिंहदरबार जलेसँगै जल्यो कि जीवितै छ? नयाँ पुराना सबै चोर सज्जन भए कि चोरै छन्? टुकुचामा गाड्ने, खुट्टा बाँच्ने, पाता कस्ने र अंग्रेजी अक्षर एफबाट बन्ने चार अक्षरको शब्द जस्ता अश्लील गाली गलोजबाट नवजवान युवाहरूलाई गलत बाटो देखाउने मनिटाइज फेसबुकको अभियान सकियो कि बाँकी नै छ भने अब सकियोस्।
2: सत्तारूढ दल रासपाका सांसद राजन गौतमले विपक्षी दललाई यस्तो जवाफ दिनुभयो। गत चुनावमा टीओबी र 3A जिताएको विपक्षीको आरोपमा उहाँले 3B भन्नुभएको छ।
6: गएको आम निर्वाचनमा मतको सुनामी आउनुको कारण 3A होइन सम्माननीय सभामुख महोदय, 3B हो, अर्थात 3B को राजनैतिक अकर्मण्यताको कारणले नेपाली जनताहरूले बुझेरै व्यवस्था होइन अवस्था बदल्ने आशा र भरोसाका साथ राष्ट्रिय स्वतन्त्र पार्टीलाई यो जनमत सुम्पेका हुन्। तसर्थ जनताबाट अनुमोदित भई मनमा इमानदारी, काँधमा जिम्मेवारी र मस्तिष्कमा समझदारीको हुटुटी बोकेर नेपाल सरकारको नेतृत्व गरिरहनुभएका सम्माननीय प्रधानमन्त्री बालन शाहलाई 5 वर्ष काम गर्न दिउँ।
2: 3A भन्नाले अल्गोरिदम, आर्मी र अमेरिका भन्ने हो भने टीओबी भनेको तिब्बतसँग जोडिएको युवाको समूह हो।
1: नेपाली कंग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले 15 महाधिवेशनका विषयमा दिएको पत्रलाई अभिलेखमा राख्न प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले तोकादेश दिनुभएको छ। देउवा पक्षले आजदेखि महाधिवेशनको प्रक्रिया अघि बढ़ाएको छ। देउवा समूहले वडा अधिवेशन 3191 वडामा सम्पन्न गरेको छ। देउवा समूहका केन्द्रीय निर्वाचन समिति संयोजक एकराज पोखरेलले दिएको जानकारी अनुसार रसुवा जिल्लामा बाढ़ी पहिरोका कारणले अधिवेशन हुन नसकेको र बागलुङमा नेता मणिभद्र शर्मा कणेलको निधनले भोलि हुनेछ। वडा अधिवेशनदेखि केन्द्रीय महाधिवेशनको कार्यतालिकाबारे देउवाले निर्वाचन आयोगलाई जानकारी तथा अभिलेखीकरण सम्बन्धमा भनेर पत्र पठाउनु भएको थियो। देउवाले कंग्रेस सभापति भनेरै पत्र पठाउनु भएको छ। उहाँले असोज 13 गते निर्वाचन आयोगमा पत्र दर्ता गराउनु भएको हो। त्यसमा आयोगको कानून उठाएको थियो, त्यसलाई प्रमुख निर्वाचन आयुक्त कार्कीले अभिलेखमा राख्न तोकादेश दिनुभएको हो। कार्कीले फाइल खड़ा गरी अभिलेख राख्नु भनेर तोकादेश दिनुभएको छ। गगन थापा नेतृत्वको कंग्रेसले पनि असोज 18 गते काठमाडौँको खुला मञ्चमा संस्थापन पक्षले महाधिवेशनको भव्य उद्घाटन गर्दैछ। भोलिदेखि शुरू गर्ने तयारी रहे पनि अविरल वर्षाका कारण देशका केही स्थानमा निर्वाचन प्रक्रिया प्रभावित भएपछि केन्द्रीय महाधिवेशनको उद्घाटन 2 दिन सारिएको छ। भोलि पत्रकार सम्मेलन मार्फत महाधिवेशनबारे जानकारी दिइने कंग्रेसले जनाएको छ। गगन कांग्रेसले वडा अधिवेशन भने गरिसकेको छ। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: हामी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: गुणस्तरीय प्लम्बिङको पर्पज नाम
3: मार्बल का सीपी विचित्र रथहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमता का साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिका द्वारा प्रमाणित रोगाट ब्रान्ड साथै मार्बल का युपी विचित्र रथहरू लेड फ्री यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: सुरक्षा घरको साथ जीवन गर्छ।
5: यो हो खा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज।
6: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
7: नेपाल दूरसंचार प्राधिकरणले आधारभूत टेलिफोन सेवाको अनुमति रद्द भएको युनाइटेड टेलिकम लिमिटेड युटीएलले तिर्नुपर्ने बकौता र सोमा लाग्ने जरिवाना सहित विभिन्न शीर्षक गरी कुल 8,05,57,15,56 रूपियाँ बक्यौता बुझाउन बाँकी रहेको प्राधिकरणले जनाएको छ। सो कम्पनीको सम्पूर्ण सम्पत्ति र दूरसंचार पूर्वाधार संरचना दूरसंचार प्रणाली र दूरसंचार सञ्जाल अनुमति पत्र बहाल नरहेको दूरसंचार सेवा प्रदायकको कम्पनी प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली 2079 बमोजिम नियन्त्रणमा लिई मूल्य निर्धारण समिति गठन प्रक्रिया अघि बढ़ाउने निर्णय भएको प्राधिकरणका प्रवक्ता मीन प्रसाद अरियालले जानकारी दिनुभएको छ। प्राधिकरणले युनाइटेड टेलिकमको नाममा रहेको चल अचल सम्पत्ति र बैंक खाता रोक्क राख्न सम्बन्धित निकायमा पत्राचार गरेको छ।
6: निजी क्षेत्रलाई राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न दिने बाटो खुलेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउने उद्देश्यका साथ प्रसारण लाइन प्रयोगको बाटो खोलेको जनाएको छ। मन्त्रालय मार्फतको विद्युत नियमन आयोगले आज ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठको उपस्थितिमा निजी क्षेत्रलाई राष्ट्रिय विद्युत प्रसारण र वितरण प्रणाली विद्युत ग्रिडको प्रयोग गर्न दिए बापत लिइने दस्तुर विलिङ चार्ज मापदण्ड सार्वजनिक गरेको छ। आयोगका अध्यक्ष डाक्टर रामप्रसाद धितालका अनुसार राष्ट्रिय विद्युत प्रसारण ग्रिड नेशनल ट्रान्समिशन ग्रिडको प्रसारण शुल्क गणना सम्बन्धी मापदण्ड बमोजिम शुल्क निर्धारण गरिएको छ। मापदण्ड अनुसार आर्थिक वर्ष 2083-84 लागि नेपाल विद्युत प्राधिकरण अन्तर्गतको राष्ट्रिय विद्युत प्रसारण ग्रिड नेशनल ट्रान्समिशन ग्रिडमा रहेको प्रसारण प्रणाली उपयोग गर्दा मध्यकालीन र दीर्घकालीन खुला पहुँचका लागि प्रति मेगावाट 4.13 लाख रूपियाँ प्रति महिना र अल्पकालीन खुला पहुँचका लागि प्रति किलोवाट घण्टाको 57 निर्धारण गरिएको अध्यक्ष धितालले बताउनुभयो। अध्यक्ष धितालले आयोगले खुला बजार नीति अन्तर्गत तेस्रो पक्ष वा निजी क्षेत्रलाई समेत विद्युत प्रसारण प्रणाली प्रयोग गर्न दिनका लागि यो शुल्क निर्धारण गरिएको बताउनुभयो।
7: राष्ट्रिय बहिरा महासंघ नेपालको नेतृत्वमाथि आर्थिक अनियमितता र नीतिगत भ्रष्टाचारको आरोप लगाउँदै 55 जिल्लाका करिब 200 जेएनजी बहिरा प्रतिनिधिहरू आन्दोलित भएका छन्। महासंघको केन्द्रीय कार्यालय परिसरमा धरना दिँदै उनीहरूले महासंघको पछिल्लो 3 वर्षको आर्थिक गतिविधि र वैदेशिक सहयोगको निष्पक्ष छानबिन तथा वर्तमान नेतृत्वको राजीनामाको माग गरेका हुन्। जेएनजी बहिरा आवाज आन्दोलन समितिको नेतृत्वमा शुरू भएको प्रदर्शनमा युवाहरूले बहिरा समुदायको शिक्षा रोजगारी महिला प्रतिनिधित्व र भाषाको अभाव जस्ता समस्यालाई संस्थाले 25 वर्ष भन्दा बढ़ी समयदेखि व्यवस्था गरेको आरोप लगाएका छन्। समितिका अध्यक्ष प्रज्वल यादवले ज्ञापन पत्र बुझाउँदा पनि सुनवाई नभएकाले बाध्य भएर सड़कमा आउनु परेको बताउनुभयो। माग पूरा नभए केन्द्रीय अनुसन्धान ब्यूरो मार्फत छानबिन गराउने र माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी प्रदर्शनकारीहरूले दिएका छन्।
6: नेपालमा रासायनिक मल कारखाना स्थापना भएका खण्डमा उत्पादित मलको खरिद सुनिश्चितताका लागि आवश्यक कानूनी तथा नीतिगत व्यवस्था पहिचान गर्न कृषि वन तथा पर्यावरण मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आज मन्त्री स्तरीय निर्णय गर्दै कृषि अर्थ उद्योग र ऊर्जा मन्त्रालय सार्वजनिक खरिद अनुगमन कार्यालयका विज्ञ समन्वित कार्यदल गठन गर्नुभएको हो। मन्त्रालयका प्रवक्ता डाक्टर महेश्वर ढकालले नेपालमा रासायनिक मल उत्पादन शुरू भएपछि उत्पादित मलको बजार सुनिश्चितता, सरकारी खरिदको सम्भावना, खरिद सुनिश्चितता सम्बन्धी विद्यमान कानूनी र नीतिगत व्यवस्था, आवश्यक संस्थागत संरचना बारे कार्यदलले अध्ययन गर्ने जानकारी दिनुभयो। कार्यदलले विद्यमान कानूनी तथा नीतिगत व्यवस्थाको अध्ययन गरी नेपालमै उत्पादित मलको खरिद सुनिश्चितताका लागि आवश्यक कानूनी व्यवस्था, प्रक्रिया र संस्थागत प्रबन्धबारे सुझाव सहितको प्रतिवेदन 30 दिनभित्र पेश गर्न भनिएको छ।
7: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले साल ट्रेडिङ कर्पोरेशन लिमिटेडलाई 3,00,000 रूपियाँ जरिवाना गरेको छ। उपभोक्ता संरक्षण ऐन 2075 दफा 38 खण्ड 9 बमोजिम कसुर गरेको दावी गर्दै विभागले साल ट्रेडिङलाई 3,00,000 रूपियाँ जरिवाना तिराउने निर्णय गरेको हो। जरिवाना रकम 7 दिनभित्र तिर्न आदेश गरिएको छ। तोकिएको अवधिभित्र जरिवाना रकम नबुझाए थप कार्यवाही समेत हुने उल्लेख छ। यस्तै उक्त आदेशचित्त नबुझेमा आदेश प्राप्त भएको 7 दिनभित्र जरिवाना रकमको 50% रकम धरौटी स्वरूप सम्बन्धित खातामा जम्मा गरी विभागका महानिर्देशक समक्ष पुनरावलोकनका लागि निवेदन दिन सकिने व्यवस्था रहेको जानकारी समेत गराइएको छ। साल ट्रेडिङ कर्पोरेशनले उपभोक्ता संरक्षण सम्बन्धी कानूनी प्रावधान उल्लंघन गरेको ठहर गर्दै जरिवाना गरेको उल्लेख छ।
6: पोखरा महानगरपालिकाले अँधेरी कुनादेखि फेवा तालसम्म बजारको मध्यभाग भएर बग्ने फिर्के खोलाको खोला घरभित्र निर्माण गरिएका संरचना हटाउने कार्य पुनः थालनी गरेको छ। फिर्के खोलाको खोला घरभित्र निर्माण भएका संरचना सम्बन्धित व्यक्ति तथा संस्थाले आफै घटाउने भनी महानगरपालिका समक्ष मौखिक सहमति जनाए पनि सहमति अनुसार संरचना नहटाएपछि महानगरले आजदेखि हटाउने कार्य अघि बढ़ाएको हो। महानगरले फिर्के खोलाको संरक्षण, विकास र संवर्धन गर्दै वातावरण तथा पर्यावरण मैत्री पोखरा निर्माण गर्ने अभियान अन्तर्गत गत जेठ 10 गतेदेखि खोलाघरभित्रका संरचना हटाउने कार्य अघि बढ़ाएको थियो। केही संरचना हटाएपछि स्थानीयको आग्रहमा हटाउनका लागि थप समय दिइएको थियो, तर यसबीचमा संरचना पूर्ण रूपमा नहटेपछि महानगरले अतिक्रमण हटाउन शुरू गरेको हो। महानगरले गरेको नाप अनुसार फिर्केमा स्थायी र अस्थायी गरी 160 संरचना छन्। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
8: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। haha.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। haha.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com मा।

0: को एक मात्र डीटीएच सेवा जिसको
1: देशो खुशी को कनेक्शन
2: यो हो हाँ संचार नेटवर्क रत्नपान सुन्दै हुनुहुन्छ नेपाल परिवेश समय को आवाज समय को आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहासंचार.com र थाहाखबर.comबाट पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। काठमाडौँ सहित चार जिल्लामा भएका चार सवारी दुर्घटनामा चारजनाको मृत्यु भएको छ। बझाङको सुरमा गाउँपालिका दुई दोगडीमा जीप दुर्घटना हुँदा चालकको र कपिल वस्तुमा दूध बोकेको ट्याङ्कर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। बझाङ दुर्घटनामा जीप चालक बझाङको सुरमा गाउँपालिका चार बस्ने 27 वर्षीय कुन्दन बोहराको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ। कपिल वस्तुको बुद्धभूमि नगरपालिका दुई गोरुसिंहमा ट्याङ्कर दुर्घटना हुँदा सहचालक आशिष अधिकारीको मृत्यु भएको छ। दुर्घटनामा परि गम्भीर घाइते भएका सहचालक अधिकारीको उपचारका क्रममा चौराहा अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ।
3: यस्तै काठमाडौँको थापाथलीमा मोटरसाइकल अनियन्त्रित भई पुलको रेलिङमा ठोक्किँदा रौतहटको कटहरिया नगरपालिका दुईका 26 वर्षीय चन्द्रमान दास तत्माको मृत्यु भएको हो। काठमाडौँ प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका चन्द्रमानको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। त्यसै गरी रौतहटको बौद्धिमाई नगरपालिकाको बंगल बजार नजिक मोटरसाइकल दुर्घटना हुँदा एक पौरोहा नगरपालिका नौ स्थायी ठेगाना भई हाल बौद्धिमाई नगरपालिका नौ रहँदै आएका करिब 28 वर्षीय दिपेन्द्र दासको मृत्यु भएको हो। भारतीय नम्बर प्लेटको मोटरसाइकल स्थानीय मौलापुर बंगल सड़कमा आज बिहान अनियन्त्रित भई दुर्घटनामा परेको थियो।
4: रसुवा बाढ़ीका कारण क्षतिग्रस्त गल्छी वेत्रावती सड़क खण्डमा ट्र्याक खोल्ने कार्य सम्पन्न भएको छ। ट्र्याक खुलेसँगै उक्त सड़क खण्डमा सर्वसाधारणको आवत जावत समेत शुरू भएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले जानकारी दिनुभएको छ। रसुवासँग जोड़िने मुख्य सड़क मार्गका रूपमा रहेको उक्त सड़क खण्डमा ट्र्याक खुले पनि ग्रेड मिलाउने र ग्राभिल हाल्ने काम भने बाँकी रहेको मन्त्री लम्सालको भनाइ छ। यसैबीच ट्र्याक खोल्ने काम सम्पन्न भएसँगै सड़क खण्डमा बेलीब्रिज जडानको काम समेत अघि बढ़ाइएको छ। नुवाकोटतर्फ बेलीब्रिज निर्माणका लागि फाउण्डेशन तयार भइसकेको छ भने नेपाली सेनाको सहयोगमा बेलीब्रिज जडानको तयारी शुरू गरिएको छ। रसुवातर्फको बेलीब्रिजको फाउण्डेशन निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको मन्त्री लम्सालले जानकारी दिनुभएको छ। निर्माण कार्यलाई तीव्रता दिँदै आगामी एक साताभित्र बेलीब्रिज जडान सम्पन्न गर्ने लक्ष्यसहित काम अघि बढ़ाइएको छ।
3: काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई थप एक दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। प्रहरीले आज उनलाई अदालतमा उपस्थित गराएको थियो। अदालतले थप एक दिन थुनामै राखेर अनुसन्धान गर्न भनेको हो। प्रसाईलाई असोज 12 गते साइबर ब्यूरोले पक्रेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाको उजुरीको आधारमा प्रहरीले उनलाई विद्युतीय अपराध ऐन सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ। यस्तै कसुरमा विभिन्न पटक प्रसाईलाई पक्राउ गर्दै छोड्दै गरिएको छ।
4: जय नेपाल पार्टीका अध्यक्ष डाक्टर धवल शमशेर जबराले लोभ लालच र प्रलोभन देखाएर धर्म परिवर्तन गराउने गतिविधि बढ़ेको भन्दै आन्दोलन गर्नुपर्ने अवस्था आएको बताउनु भएको छ। पार्टीको काठमाडौँ जिल्ला समितिको तदर्थ समिति गठन कार्यक्रममा उहाँले धर्मान्तर नरोकिए बहुसंख्यक रहेको हिन्दू अल्पमतमा पर्ने खतरा रहेको बताउनुभयो।
3: नेप्से परिसूचक आज सामान्य अंकले बढ़ेको छ। आज 0.26 अंकले मात्रै नेप्से परिसूचक बढ़ेको हो। यो साता नेप्सेमा कारोबार भएका सोमबार मंगलबार बुधबारमा बजार सूचक घटेको थियो। आज भने ब्याङ्क तथा वित्तीय संस्थाको शेयर मूल्य बढ़ेपछि त्यसको सकारात्मक प्रभाव परेको हो। आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढ़्यो। हिजो 4.76 अर्ब रूपियाँको शेयर किनबेच भएको बजारमा आज 4.89 अर्ब रूपियाँको शेयर कारोबार भएको छ। यो कारोबार रकम हिजोको तुलनामा धेरै हो। आज 139 कम्पनीको शेयर मूल्य बढ्दा 128 कम्पनीको शेयर मूल्य घट्यो भने 12 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। जापानले आफ्नो देशमा बसोबास गर्न चाहने विदेशी नागरिकका लागि विभिन्न शुल्क बढ़ाएको छ। स्थायी बसोबासको शुल्क 20 गुणाले बढ़ाएर 2,00,000 येन अर्थात 1,270 अमेरिकी डलर पुर्याइएको छ। अब स्थायी बसोबासका लागि आवेदन दिनेहरूले आमदानी पेन्सन र जापानी भाषा सम्बन्धी मापदण्ड पनि पूरा गर्नुपर्नेछ। प्रधानमन्त्री साने ताकाइचीको नेतृत्वमा जापानको आप्रवासन नीतिमा गरिएका विभिन्न परिवर्तन मध्ये शुल्क वृद्धि पनि एक हो। यी परिवर्तन जापानमा तीव्र रूपमा बढ़िरहेको विदेशी जनशक्ति जनसंख्यालाई व्यवस्थापन गर्ने उद्देश्यले अघि बढ़ाइएका हुन्। जुलाईमा जापानले सबै विदेशी नागरिकका लागि भिजा शुल्क 5 गुणाले बढ़ाएको थियो। जापानमा आप्रवासनमा अझै पनि राजनीतिक रूपमा संवेदनशील विषय हुनुका साथै नियमहरू कड़ा रहेका छन्, तर वृद्धि हुँदै गएको जनसंख्या र श्रमिकको अभावका कारण जापान विदेशी कामदारमाथि बढ़दो रूपमा निर्भर हुँदै आएको छ। सन् 2025 को अन्तसम्ममा जापानमा बसोबास गर्ने विदेशी नागरिकको संख्या 41,20,000 भन्दा बढ़ी पुगेको थियो। शुल्क वृद्धि हुनु अघि जापानमा स्थायी बसोबास नभएका विदेशी नागरिकले आफ्नो बसोबासको स्थिति परिवर्तन गर्न वा बसाई अवधि थप्ने प्रत्येक पटक आवेदन दिँदा 6,000 येन शुल्क तिर्नुपर्थ्यो। अक्टोबर 1 देखि भने 3 महिना वा सोभन्दा कम अवधिका लागि 10,000 येनदेखि 5 वर्ष वा त्यसभन्दा बढ़ी अवधिका लागि 75,000 येनसम्म शुल्क लाग्नेछ।
5: नेपाल परिवेशमा अब खेल समाचार। अखिल नेपाल फुटबल संघ एन्फाका कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत संजीव पाण्डेलाई रिहा गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ। आज सर्वोच्चका न्यायाधीश द्वय विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले दुवैको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेर अनुसन्धान गरिएका दुवैले आफूलाई गैर कानूनी रूपमा थुनामा राखिएको दावी गर्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए। यसैकै रिटमा प्रारम्भिक सुनवाई गर्दै सर्वोच्चले मुद्दाको फाइल झिकाएको थियो। 15 दिन अघि एन्फाबाट पक्राउ परेका उनीहरू विरूद्ध सीआईबीले खेलमा मिलेमतो म्याच फिक्सिङ तथा अनियमितता गरेको र ठगी सम्बन्धी कसुर गरेको आरोपमा अनुसन्धान गरिरहेको छ।
4: र एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा भारतले श्रीलंकामाथि 124 रनको फराकिलो जित निकाल्दै फाइनलमा स्थान बनाएको छ। आज भएको दोस्रो सेमी फाइनलमा भारतले दिएको 170 रनको लक्ष्य पछ्याएको श्रीलंका 19 ओभर 5 बलमा मात्र 45 रनमा अल आउट भएको थियो। श्रीलंकाका लागि नुवाबिन्दु फर्नाण्डोले सर्वाधिक 15 रन बनाएका थिए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। भारतका जसप्रीत बुमराह र अक्षर पटेल र अभिषेक शर्माले समान 2-2 विकेट लिएका थिए। यसअघि पहिले ब्याटिङ गरेको भारतले निर्धारित विश्वभरमा 7 विकेट गुमाएर 169 रन बनाएको थियो। भारतका लागि ईशान किशनले अभिजित रहँदै 80 रनको योगदान गरेका थिए भने वैभव सूर्यवंशीले 38 रन बनाएका थिए। यसअघि आज बिहानै भएको पहिलो सेमी फाइनल खेलमा पाकिस्तानले बंगलादेशलाई 6 विकेटले पराजित गरेर फाइनलमा स्थान सुरक्षित गरिसकेको छ। अब भारतले स्वर्ण पदक लागि पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।
5: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि पटक।
4: हिमलुङ हिम पहिरोमा बेपत्ता थप 8 सभ्यला, अझै एकजनाको खोजी जारी। मनाङमा अलपत्र 16 जना इण्डोनेसियाली पर्यटकलाई हेलिकप्टरबाट लमजुङ ल्याइयो।
5: संघीय संसदका दुवै सदनको चालू अधिवेशन भोलि रातिदेखि अन्त्य हुने। अघिल्लो दिनसम्म विपक्षीहरू प्रधानमन्त्री खोजेर सरकारको आलोचना गर्दै।
4: युटिएलबाट 8 अर्ब बकेउता असूल उपर गर्ने दूरसंचार प्राधिकरणको निर्णय। विद्युत ग्रिडको ह्विलिङ चार्ज मापदण्ड सार्वजनिक।
5: जापान बसोबास गर्न चाहने विदेशीका लागि 20 गुणाले बढ़्यो शुल्क। विदेशी नागरिकको बसाई नियन्त्रण गर्ने लक्ष्य।
4: एन्फाका कोषाध्यक्ष र लेखा अधिकृतलाई रिहा गर्न सर्वोच्चद्वारा अस्वीकार। एसियाली खेलकुदको पुरूष क्रिकेटमा स्वर्ण पदकका लागि भारत र पाकिस्तान भिड्ने।
5: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। दिनेश र जगत बिदा हुन्छौ। नमस्कार।

0: अरुण अरुण
1: 97.6 MHz हरपल तपाईं सँगै।
2: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा सञ्चालनमा आइसकेको छ। आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसबाट अनुहारमा कुनै दाग रहन्न। यस अपरेशनका लागि सम्पर्क नम्बर 98626339 नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
3: हातमा के पो बोकेर लग्यो हो गुटुङटुङ?
4: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
3: औ लु, समस्याको समाधान भनेकै म हो।
5: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
3: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्छ झुसेले।
4: दुखले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
5: लु अब त्यहीबाट जाने।
3: लाखै सल्लाह दिएर के पाक बोलेको? कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेरु ल्याएको रेडियो छ। लु सुनौ त,
6: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98520-51094, 98126-7742 र व्हाट्सएप नम्बर 97054-58302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
7: चाहना हेर न, गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है? त्यही त, कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्?
8: के को खास खास विशेष चल्दैछ यता? हामीले सुन्न मिल्दैन कि कसो?
7: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
8: यो त सुप्रिन्सा सुनसादी पसलको कमाल हो नि दिदी।
9: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइन का गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिम का गहनाहरू ग्यारेन्टी का साथ तयार गरिन्छ। दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
10: प्रोपाइटर समीर बिक प्लस रूपा बिक, मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
9: सुप्रिम सा सुन चाँदी पसल चैनपुर सह शङ्खुवासभा त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै।
1: को निशानामा सरकार प्रधानमन्त्रीलाई उत्तरदायी बन्न सुझाव।
2: सबै परम्परा
1: फ्लाई दुबई विमान प्रकरणमा इरानको सम्भावित संलग्नता बारे अहिले नै केही भन्न नसकिने नेतन्याहुको भनाई। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिंद्र दाहालबाट सुन्नुहोस्। संयुक्त राष्ट्रसंघको मानवाधिकार निकायका प्रमुखले दुईवटा घातक सुई दिँदा पनि बाँच्न सफल भएकी एक महिलालाई पुनः मृत्युदण्ड दिने प्रयास नगर्न संयुक्त राज्य अमेरिकाको टेनेसी राज्यलाई आग्रह गरेका छन्। भोल्कर टर्कले मृत्युदण्ड दिने असफल प्रयासले निम्त्याएको शारीरिक र मानसिक पीड़ा अत्यन्त निन्दनीय र क्रूर रहेको बताए। हत्याको अभियोगमा 30 वर्ष अघि दोषी ठहर गरिएकी क्रिस्टा पाइकलाई अस्पताल लगिएको छ, तर उनको अवस्थाबारे केही भनिएको छैन। टेनेसीका गवर्नरले यसै वर्षको अन्त्यका लागि निर्धारण गरिएका सबै मृत्युदण्डलाई अस्थायी रूपमा स्थगन गरिएको घोषणा गर्दै घटनाको पूर्ण अनुसन्धानका लागि आदेश दिएका छन्। दुबईबाट इजरायलतर्फ उडान भरिरहेको विमान एकजना सहचालकले दुर्घटना गराउने प्रयास गरेको भनिएको घटनाबारे यूएईले औपचारिक अनुसन्धान थालेको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले संदिग्धलाई यूएई लगिने र अनुसन्धानमा इजरायल पनि सहभागी हुन पाउने विश्वास व्यक्त गरेका छन्। नेतन्याहुले अहिले नै इरानको संलग्नता रहेको कुनै संकेत रहे या नरहेको टिप्पणी गर्नु हतारो हुने बताएका छन्। इजरायलका राष्ट्रपति आइजाक हेर्ट्सोगले बीबीसीसँग भने, ककपिटको ढोका खुला थियो किनभने साहसी भारतीय पाइलट आफूलाई धारिलो हतियार प्रहार गर्ने सह पाइलटसँग लड़िरहेका थिए। सह पाइलट विमान खसाल्न चाहन्थे। एक मिनटमै विमान नाटकीय रूपमा धेरै तल खसेको थियो। इजरायलीहरूले दौड़िएर आतंकवादीलाई बाहिर निकाले, उसको हात बाँधे, पाइलटलाई पनि बाहिर निकालेर उनको हेरविचार गरे। यो मिलेर परिस्थिति अनुसार चल्न सक्ने व्यक्तिहरूले गरेको गजबको साहसिक काम हो, इजरायली राष्ट्रपतिको भनाई। दोषी ठहर नभई लगभग 9 वर्ष थुनामा राखिएका एकजना ब्रिटिश सिख अभियानकर्तालाई भारतस्थित एउटा जेलबाट रिहा गरिएको छ। स्कटल्याण्डका जगतार सिंह जोहाललाई भारतमा उनको विवाह भएको केही साता लगतै कथित आतंकवादी कसुरसँग जोडेर सन् 2017 पक्राउ गरिएको थियो। धार्मिक र राजनीतिक व्यक्तिहरूको श्रृंखलाबद्ध हत्यामा उनको भूमिका रहेको भारतीय अधिकारीहरूले आरोप लगाए पनि उनले त्यसलाई अस्वीकार गर्दै आएका थिए। बुडापेस्टले 10 रूसी कूटनीतिज्ञलाई देश छाड्ने आदेश दिएको एक महिनापछि मस्कोले केही हंगेरीका कूटनीतिज्ञहरूलाई निष्कासन गर्दैछ। त्यसलाई जवाफमा चालिएको कदम भन्दै रूसी विदेश मन्त्रालयले हंगेरीका मस्को, सेन्ट पिटर्सबर्ग र कजान स्थित मिशनका स्टाफहरूले 2 हप्ताभित्र देश छाड्नुपर्ने उल्लेख गरेको छ, तर तनाव चर्काउने पक्षमा नरहेको हंगेरीले बताएको छ। र अफगानिस्तान स्थित राष्ट्रसंघीय मिशनले कुनार र हेलमन्ड प्रान्तमा गरिएका हवाई हमलामा कम्ती 10 गैर सैनिक मारिएको र त्यसमा अधिकांश बाल बालिका रहेको जनाएको छ। पाकिस्तानले आफ्ना सुरक्षा निकायले गरेको हवाई हमलामा कम्तीमा 22 जना विद्रोही मारिएका र हतियारहरू नष्ट भएको जनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। संसदका दुवै सदनको चालू अधिवेशन अन्त्य हुँदै गर्दा प्रतिपक्षी दलका सांसदहरूले सरकारको शासनशैली र संसदप्रतिको जवाफदेहिताप्रति चर्को असन्तुष्टि जनाएका छन्। प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठकहरूमा विपक्षी सांसदहरूले सरकारका कतिपय काम कार्यवाहीबारे प्रश्न गर्दै संसदलाई पर्याप्त जानकारी दिनुपर्ने र उठेका सवालप्रति थप जवाफदेही हुनुपर्ने माग गरेका हुन्। दुवै सदनका चालू अधिवेशन भोलि मध्यरातीबाट अन्त्य हुँदैछ। सरकारका विभिन्न मन्त्रीहरूले संसदमा उठेका प्रश्नहरूको जवाफ दिने गरेका देखिए पनि प्रधानमन्त्री वालेन्द्र शाहको न्यून उपस्थितिलाई लिएर भने चालू अधिवेशनका बैठकहरूमा प्रश्न उठ्दै आएको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्ने क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संसदप्रति प्रधानमन्त्रीको व्यवहारप्रति तीव्र असन्तुष्टि व्यक्त गरे। उनले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जानु अघि र फर्किएपछि प्रधानमन्त्रीले संसदलाई त्यसबारे कुनै जानकारी नगराएकोमा विमति जनाए।
4: संसदलाई जानकारी दिएर
2: महासभामा उपस्थित भनेको परम्परा मात्रै होइन, आफैले उठाउने विषयवस्तुहरूको संसदीय वैधता पनि हो। यसरी नै संसदीय जवाबदेता र अन्तर्राष्ट्रिय कूटनीतिक जिम्मेवारी बीच सन्तुलन कायम गरिन्छ। महासभाबाट फर्केर आइसके पछाडि त्यहाँ भएका गरिएका गतिविधिहरू संसदलाई जानकारी गराइएको भए राम्रै हुन्थ्यो, तर त्यस्तो पनि भएन। सबै परम्परा तोड्छु र भत्काउँछु भनेर अगाडि बढ्दा आफैलाई कहीँ कतै बुमर्याङमा पार्ने अवस्था सिर्जना पनि आफैले नबनाउनुहोस्।
1: आङदेम्बेले शाह नेतृत्वको सरकारको छ महिने कार्यकाल उत्साहजनक हुन नसकेको टिप्पणी पनि गरे। स्पष्ट जनादेश पाए पनि सरकारले अपेक्षित शासकीय कौशल प्रदर्शन गर्न नसकेको उनको भनाई थियो। राष्ट्रिय सभामा पनि सरकारका विभिन्न निर्णय र काम कार्यवाहीहरूबारे प्रश्न उठेका छन्। नेकपा एमालेकी रामकुमारी झाँक्रीले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नियन्त्रणमा लिइएको घटनाबारे सरकारले संसदलाई जवाफ दिनुपर्ने बताइन्।
4: न कुनै आधार छ, न कुनै कारण छ, न कुनै जवाफदेता छ। यो भनेको के हो भने राज्यका तीनटा अङ्ग मध्ये एक्जिक्युटिभसँग भएको असीमित पावरलाई जुडिसियरी र व्यवस्थापिका दुईटै राज्यका अङ्गमाथि चाहिँ अप्रत्यक्ष यो प्रहारको तरिका हो कि सम्माननीय अध्यक्ष महोदय मार्फत यो सरकारलाई प्रधानमन्त्री र गृहमन्त्रीलाई नै कठघारामा उभ्याएर यसको बारेमा प्रश्न सोध्नुपर्छ, आउने सेसन नभए पनि सोध्नुपर्छ भन्ने चाहन्छु।
1: संसदप्रति सरकारको दृष्टिकोणलाई लिएर प्रश्न उठिरहेका बेला सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले भने प्रधानमन्त्रीको बचाउ गर्दै आएका छन्। प्रधानमन्त्री शाह भाषणभन्दा सरकारको काम र त्यसको परिणाममा केन्द्रित रहेका उनीहरूको तर्क रहने गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको चालू अधिवेशन भोलि मध्यरातीबाट अन्त्य हुने सूचना जारी गरिसकेका छन्। यो अधिवेशनबाट कुल 11 विधेयक पारित भएको संसद सचिवालयले जनाएको छ। यसै सन्दर्भमा हामीले संसदीय मामिलाका जानकार पत्रकार हरिबहादुर थापालाई टेलिफोन सम्पर्क गरी शुरूमा संसदको चालू अधिवेशनको काम कार्यवाही समग्रमा कस्तो रह्यो भनेर सोधेका छौ।
5: सबैभन्दा जटिल प्रश्न भने प्रधानमन्त्री र मन्त्रीहरूले संसदप्रति चाहिँ अलिकति उपेक्षा गरेका देखिन्छ। प्रधानमन्त्री र मन्त्रीहरूले संसदमा जसरी विश्वासमा लिएर अगाडि बढ्नु पर्थ्यो, हरेक कुराको जानकारी संसदमा गराउनु पर्थ्यो, त्यो प्रचलन चाहिँ एकदम नाजुक अवस्था जस्तो देखिन्छ यसपालि। तर सांसदहरूमा चाहिँ जस्तो कतिपय विषयहरूमा छलफल गर्ने उत्साह चाहिँ देखिन्छ, जस्तो सैद्धान्तिक विषयहरू आउँदाखेरि विधेयकमा पनि अलिकति सैद्धान्तिक बहस गर्न चाहिँ रुचाएको देखिन्छ। अर्को एकदम कमजोरी भनेको प्रश्न र प्रस्तावको हकमा चाहिँ संसदमा त्यति धेरै उत्साहजनक अवस्था देखिँदैन। विगतमा जसरी प्रश्न र प्रस्तावमा अलिकति संसद सजग हुन्थ्यो, त्यो खालको सजगता चाहिँ पाइएन।
6: त्यसको कारण के देख्नुहुन्छ?
5: एउटा चाहिँ सत्तारूढ दल धेरै ठूलो भएको हुन, अब दुई तिहाई नजिक भएको कारणले गर्दा स्वाभाविक रूपमा सत्तारूढ दलले संसदमा प्रश्न पनि कम गर्छन्, किन प्रश्न गर्यो भने सरकारले उनीहरूलाई अलिकति फरक दृष्टिकोणले हेर्छ। कतिपय बेलामा सत्तारूढ सांसदहरूले मन्त्री हुने पदहरू पाउने लोभ हुन्छ, एउटा चाहिँ अब डर हुनसक्छ अथवा एउटा अनुभवको कमी पनि हुनसक्छ। भर्खर नै यहाँ बिस्तारै सत्तारूढ दलमा अब अलिकति एउटा चाहिँ के देखिने सत्तारूढ दलमा प्रधानमन्त्रीले चाहिँ जवाफ नदिएको कुरा सत्तारूढ दलबाट नै संसदमा नै उठेको हो, त्यसको चाहिँ त्यो सांसदहरूमा चाहिँ आक्रोश बढ्दै गएको चाहिँ देखिन्छ। अर्को चोटिबाट अलिकति फरक हुन्छ कि अर्को अधिवेशनमा चाहिँ अलिक परिपक्व जनतामा जे कुराहरू उनीहरूका प्रश्न छन् ती प्रश्न चाहिँ आउँदो अधिवेशनमा चाहिँ ल्याउँछन् कि भन्ने लाग्छ।
6: प्रतिपक्षीको भूमिका कस्तो देखियो त?
5: प्रतिपक्षबाट पनि त्यति धेरै सशक्त भूमिका देखिएन। अब तपाईँ प्रतिपक्षतिर पनि धेरै अब नयाँ सांसद नै हुनुहुन्छ, उहाँहरूलाई पनि नयाँ भएको कारणले गर्दा उहाँहरू पनि सिक्दै हुनुहुन्छ होला। र अनि अर्को चाहिँ प्रतिपक्षतिर रहेका शीर्ष नेताहरू हुनुहुन्छ, जस्तो पुष्पकमल दाहाल, रामबहादुर बादल, यी पनि उपस्थितिहरू एकदम कम न्यून देखिन्छ। संसदमा चाहिँ जसरी त्यो उनीहरूले माहौलका लागि काम गर्नुपर्ने हो, विपक्षको पनि खास त्यसरी उत्साहित भएको चाहिँ पाइँदैन।
6: संसदप्रति जसरी उत्तरदायी जवाफदेही हुनु पर्थ्यो त्यो चाहिँ देखिएन भने त्यो चाहिँ व्यवस्था गरे हो वा खासै त्यो गर्नु नगर्नुको औचित्य छैन भने के हुन सक्छ?
5: प्रधानमन्त्रीले सुरुदेखि नै संवाद गर्न जनतासँग पनि त्यति रुचाएको देखिँदैन र संसदसँग नै संवाद गर्न चाहेको देखिँदैन। खालि प्रधानमन्त्री फेसबुक र सामाजिक सञ्जालमा मात्रै मुहित बढी हुनु भएको छ। अब अहिले प्रारम्भिक चरण छन्, प्रधानमन्त्री एकदम लोकप्रिय हुनुहुन्छ, त्यो कारणले कम प्रश्न उठ्दै गएको छ। तर बिस्तारै जुन मुलुकमा समस्याहरू बढ्दै गएका छन्, महँगीले चर्को रूप लिँदै गएको छ, प्रेसर बढ्दै गएपछि भोलि चाहिँ प्रधानमन्त्रीले जनतालाई विश्वासमा लिन्छु भनेर संसदमै बोल्दा पनि पत्याउन नसक्ने दिन पनि आउन सक्छ। जवाब दियो भने शङ्का कम हुन्छ, जब जवाब दिँदैनन्, जब प्रधानमन्त्री संवाद गर्दैन, त्यो चाहिँ शङ्का आशंकाको चाहिँ दायरा चाहिँ एकदम बाँकिँदै जान्छ। त्यही कारण शङ्का आशंका बढ्नु पूर्वै प्रधानमन्त्रीले संवाद नै आउनुपर्छ।
6: भनेपछि संसद गइराख्दा उनलाई नै फाइदा हुन्छ।
5: संसद त प्रधानमन्त्रीको लागि हरेक कुरा व्यक्त गर्ने अवसर हो। प्रधानमन्त्री राज्य संयन्त्रमा भएका सबै काम कारवाहीहरू पार पारदर्शी ढङ्गले औचित्य खुलाउँदै आम जनतालाई विश्वासमा लिने माध्यम भने संसदै होस्। भोलि त त्यो इतिहास पनि हो, प्रधानमन्त्रीले संसदको गोष्ठमा गएर बोल्नु भनेको प्रधानमन्त्रीकै लागि हितकर हो। आम नागरिकले त उहाँले नदिए प्रधानमन्त्री दिनु भएन भने अनेक तवरले चुहिएका सूचनाहरूबाट पनि आफ्नो एउटा मान्यता बनाउने ठाउँ हुन्छ। त्यो चुहिएका सूचनाबाट मान्यता बनाउनु भन्दा वास्तविक सूचना यो हुन् भनेर संसदको रोस्टमा प्रधानमन्त्रीले भन्नुभयो भने उहाँकै लागि फाइदा हो।
1: उनी थिए पत्रकार हरिबहादुर थापा, साथी गनी अन्सारीसँग कुरा गर्दै। अब अर्को प्रसंग, भोटेकोशी बाढ़ीमा घरसँगै रोजगारी समेत गुमाएका कतिपयलाई अहिले जीविकोपार्जनको चिन्ता थपिएको पाइएको छ। होल्डिङ सेन्टरमा आश्रय लिइरहेका उनीहरूले गर्दै आएको काम समेत गुमेपछि आमदानीको स्रोत बन्द भएको बताएका हुन्। नुवाकोटबाट शक्तिमाया तामाङको रिपोर्ट।
7: विनाशकारी बाढ़ी पहिले अपर त्रिशुली 216 जल विद्युत आयोजनामा काम गरी जीविकोपार्जन गर्दै आएका रसुवाको उत्तर गया गाउँपालिका मैलुङका कृष्ण

0: पहिले त ठिकै चलिरहेको थियो र अहिले चाहिँ हामीलाई धेरै समस्या छन् यहाँ त। यो रात भने धेरै सधैँ त आउँदैन, यो पछि पछि हामी के गर्ने, कसरी कमाउने, कसरी चलाउने, सबैजना त्यही टेन्सन भइरहन्छ।
1: विदुर नगरपालिका वडा नम्बर एक ढुङ्गेमा फर्निचर व्यवसाय गर्दै आएका राम बाबु श्रेष्ठलाई पनि उस्तै पीड़ा छ।
2: त्यो भए भरको अब काम गर्ने औजारहरू सबै बाढीले लग्यो, कहाँ गएर के गरेर कसरी जीवन चलाउने, के गर्ने, अलिकति सामान मात्रै पाए पनि धेरै हामीलाई रात हुन्थ्यो काम गर्ने औजार सौजार यताउति।
1: विनाशकारी बाढ़ीले पुर्याएका क्षतिको विवरण संकलन गरी छिटै सुरक्षित स्थानमा पुनस्थापनासँगै जीविकोपार्जन कार्यहरूमा सामेल गर्न श्रमिकहरूले माग गरेका छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
3: तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। यो साताबाट हामीले भोटेकोशी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले दुबईबाट तेल अविव जाने क्रममा पाइलटलाई सह पाइलटले धारिलो हतियार प्रहार गरी विमानलाई नियन्त्रणमा लिने प्रयास गरेको घटना

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल तपाई सँगै अहिले बिहानको 5:30 बज्यो। अब सुन्नुहुनेछ नेपाली खबर।
1: सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: मसँग कहिले गर्दिन सम्झौता किनकि मसँग छ मेरो हेल्दी फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट्स.
2: ए भतिज, यो चाडपर्व भन्यो कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
3: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका. माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् काइरा. माछा मासुमा भएको सबै तत्व पनि पाइने
4: हो नि काका. राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि.
3: हामीले राजा च्याउ त्यसै भनेको हो र.
5: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ. एनसी एग्रोटेकको उत्पादन

यो दसैँ तिहारमा गोदरेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेजसँग भनेदेखि वाउ।

0: हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर।
1: विधेयकका प्रावधान हुबहु पारित भए 55 वर्ष उमेर वा 30 वर्ष सेवा पूरा गरे का 10,000 भन्दा बढ़ी कर्मचारी एकसाथ घर फर्किनेछन्। निजामती विधेयकका मुख्य 9 विशेषताहरू यस प्रकारका छन्। तहगत संरचना र 11 सेवा समूह, श्रेणीगत प्रणालीका साथै तहगत ढाँचा 4 तहसम्म, सूचना प्रविधिलाई थपेर कुल 11 सेवा समूह बनाइएको छ। त्यस्तै प्रतिस्पर्धा र पदपूर्तिको नयाँ अनुपात, जहाँ खुल्ला, आन्तरिक, अन्तर्तह र बढ़ुवा गरी 3 प्रकारको प्रतिस्पर्धा हुने व्यवस्था छ। उपसचिवमा 40% र सहसचिवमा 10% खुल्ला प्रतिस्पर्धा व्यवस्था गरिएको छ। योग्यता उमेर र अस्थायी नियुक्ति, प्रवेशका लागि न्यूनतम 18 र 21 वर्ष तथा अधिकतम 35 पुरूष र 40 महिला, खुल्ला उपसचिव सहसचिवका लागि 45 वर्ष, ज्यालादारी र करार निषेध, लोकसेवाका वैकल्पिक उम्मेद्वारलाई अस्थायी नियुक्ति, उमेर हद र पदावती र अनिवार्य अवकाशमा कर्मचारीको अनिवार्य अवकाश उमेर 60 वर्ष तोकिएको छ। ऐन लागू भएको वर्ष 55 वर्ष उमेर पुगेका वा 30 वर्ष सेवा अवधि पार गरेका कर्मचारीको अवकाश हुने व्यवस्था गरिएको छ। त्यस्तै चक्रीय सरूवा र निजामती सेवा बोर्डमा चक्रीय आधारमा सरूवा हुने व्यवस्था छ भने मुख्य सचिवको अध्यक्षतामा निजामती सेवा बोर्ड गठन गरिने समेत व्यवस्था गरिएको छ। नवीन कार्य सम्पादन मूल्याङ्कन प्रणाली, जसमा काठमाडौँमा सेवाग्राहीको प्रतिक्रिया र तल्लो तहका कर्मचारीको मूल्याङ्कन गरिने व्यवस्था छ। सहसचिव तहका अधिकारीहरूका लागि नेतृत्वको व्यवस्था समेत विधेयकमा छ। आचरण स्वार्थको द्वन्द र कुलिङ अफ पिरियड, जहाँ कर्मचारीले स्वार्थ बाजिने काम गर्न नपाउने, कुलिङ अफ पिरियड 2 वर्ष तोकिएको छ। प्रशासनिक अन्तर सम्बन्ध प्रदेश र स्थानीय तहमा गरी प्रदेशमा अधिकृत 12 तह सहसचिव सरहसम्म र स्थानीय तहमा 11 तह भनी तोकिएको छ भने प्रदेशका प्रमुख सचिव र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत निजामती सेवाबाटै हुने व्यवस्था गरिएको छ। त्यस्तै समावेशिता, जहाँ महिलाभित्रै पनि समावेशिता हुने व्यवस्था छ। समावेशी सुविधा एक व्यक्तिले राजपत्रांकित पदमा एकपटक र राजपत्रांकितमा एकपटक मात्रै हुने व्यवस्था गरिएको छ। निजामती विधेयकका यी 9 मुख्य विशेषताहरू थिए। निजामती विधेयक ढिलो आयो, जरे हलायो शीर्षकमा आजको अन्नपूर्ण पोस्टमा यो खबर छापिएको छ।
2: पन्ध्रौं महाधिवेशनको संघारमा पुगेको नेपालको पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कंग्रेस भित्रको आन्तरिक विवाद समानान्तर अभ्यासको चरणमा प्रवेश गरेको छ। गगन कुमार थापा नेतृत्वको कंग्रेसले आफ्नो कार्यतालिका अनुसार अघि बढ़िरहँदा निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पनि बिहिबारदेखि समानान्तर रूपमा वड़ा अधिवेशन शुरू गरेको छ। पार्टीभित्र दुई धार प्रष्ट रूपमा आम्ने सामने हुँदा विगतमा महत्वपूर्ण मानिएका नेताद्वय डाक्टर शेखर कोइराला र पूर्णबहादुर खड्का नेतृत्वको तेस्रो धार भने अलमलका कारण खुम्चिन पुगेको छ। आधिकारिक रूपमा गगन थापा नेतृत्वको कंग्रेसले गत असोज 3 र 4 गते नै वड़ा अधिवेशन सम्पन्न गरिसकेको छ भने यही असोज 18 गतेदेखि केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ। उक्त प्रक्रियामा सहभागी नभएको देउवा पक्षले पूर्व महामन्त्री डाक्टर शशांक कोइरालाको संयोजकत्वमा 15 महाधिवेशन तयारी समिति गठन गरी बिहिबारबाट छुट्टै वड़ा अधिवेशन थालेको हो। अनुशासन अलमलले कमजोर बन्दै तेस्रो धार, कंग्रेसभित्रको यो ध्रुवीकरणमा सबैभन्दा बढ़ी नोक्सानी तेस्रो धारलाई भएको छ। कंग्रेस पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डाक्टर शेखर कोइरालाले निर्माण गरेको भनिएको तेस्रो धार यति बेला निकै कमजोर अवस्थामा पुगेको राजनीतिक विश्लेषकहरूको बुझाइ छ। अनुशासन समितिको चेतावनी, निवर्तमान सभापति देउवाको संरक्षणमा शुरू भएको भनिएको वड़ा अधिवेशन बिहिबार रसुवा बाहेकका 76 वटै जिल्लामा प्रारम्भ भएको देउवा पक्षको दावी छ। अधिवेशन गराउने जिम्मेवारी पाउनुभएका केन्द्रीय निर्वाचन अधिकृत एकराज पोखरेलका अनुसार देशभरबाट प्राप्त रिपोर्टिङका आधारमा 3,500 भन्दा बढ़ी वड़ामा अहिले अधिवेशन भएको छ। उहाँले 2 दिनभित्र बाँकी वड़ामा पनि अधिवेशन सम्पन्न हुने जानकारी दिनुभएको छ। देशभरका कुल 6,743 वड़ामा अधिवेशन गर्ने देउवा पक्षको लक्ष्य छ। आफ्नो पक्षको अधिवेशनलाई उत्साहजनक बनाउन निवर्तमान सभापति देउवाले बिहिबार 1 अपील समेत जारी गर्नुभएको थियो। उहाँले झण्डै 8 दशक लामो इतिहास बोकेको पार्टीका लागि यो अधिवेशन अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्दै लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र विधिको शासनका लागि पार्टीले गरेको त्यागलाई थप मजबूत बनाउन नेता कार्यकर्ताहरूलाई आह्वान गर्नुभएको थियो। कंग्रेसमा समानान्तर अभ्यास, देउवा पक्ष वड़ा अधिवेशनमा होमिदा, खुम्चियो तेस्रो धार शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
1: सरकारले निजी क्षेत्रलाई विद्युत राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्ला गरिदिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउने उद्देश्यका साथ प्रसारण लाइन प्रयोगको बाटो खोलेको हो। ऊर्जा मन्त्रालय मार्फत विद्युत नियमन आयोगले बिहिबार ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठको सहभागितामा निजी क्षेत्रलाई राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न दिन प्रसारण दस्तुर अर्थात व्हीलिङ चार्ज निर्धारण सार्वजनिक गरेको हो। सरकारले व्हीलिङ चार्ज निर्धारण गरेसँगै अब विद्युत खरिदमा प्रयोग गरिएको प्रसारण लाइनको शुल्क प्रसारण लाइन बनाउनेलाई तिर्नुपर्नेछ। विद्युत नियमन आयोगका अध्यक्ष डाक्टर रामप्रसाद धिताका अनुसार राष्ट्रिय विद्युत प्रसारण ग्रिडको प्रसारण शुल्क गणना सम्बन्धी मापदण्ड बमोजिम शुल्क निर्धारण गरिएको छ। यस मापदण्ड अनुसार चालू आर्थिक वर्ष 2083-84 लागि नेपाल विद्युत प्राधिकरण अन्तर्गत राष्ट्रिय विद्युत प्रसारण ग्रिडमा रहेको प्रसारण प्रणाली उपयोग गर्दा मध्यकालीन र दीर्घकालीन खुल्ला पहुँचका लागि प्रति मेगावाट मासिक 4,13,000 र अल्पकालीन खुला पहुँचका लागि प्रति किलोवाट घण्टा 57 पैसा प्रसारण शुल्क निर्धारण गरिएको बताइएको छ। अध्यक्ष धितालले आयोगले खुला बजार नीति अन्तर्गत तेस्रो पक्ष वा निजी क्षेत्रलाई समेत विद्युत प्रसारण प्रणाली प्रयोग गर्न दिन यो शुल्क निर्धारण गरिएको बताएका छन्। यस व्यवस्था अनुसार अब तेस्रो पक्ष वा निजी क्षेत्रले प्रसारण तथा वितरण लाइन प्रयोग गरेर विद्युत आदान प्रदान गर्न आयोगले तोकेको मापदण्ड र दर अनुसार प्राधिकरणलाई व्हीलिङ चार्ज तिर्नुपर्नेछ। विद्युत प्रसारण ग्रिड अन्तर्गत बाहेक रेडियल र डेडिकेटेड प्रसारण संरचनाको प्रसारण शुल्क निर्धारण प्रक्रिया सम्बन्धमा आयोगले छुट्टै निर्देशिका जारी गर्ने तयारी समेत गरेको छ। विद्युत प्रसारणमा खुल्ला पहुँच कार्यान्वयनमा आएसँगै नेपाल विद्युत प्राधिकरणको मौजूदा प्रसारण लाइन निजी क्षेत्रका प्रवर्धक तथा उपभोक्ताले शुल्क तिरेर प्रयोग गर्न पाउने भएका हुन्। निजी क्षेत्रलाई प्रसारण लाइन खुल्ला शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छापिएको छ।
2: उचाइ नपुग्दा पुलमा बढ़ी क्षति शीर्षकमा गोर्खापत्र खबर लेख्छ। असोज 8 गतेदेखि 12 गतेसम्म परेको अविरल वर्षा र त्यसपछिको बाढ़ी पहिरोका कारण देशभरिका पुल तथा झोलुङ्गे पुलमा गम्भीर क्षति पुग्यो। अधिकांश पुलको माथिबाट पानी बगेको देखियो। बाढ़ी पहिरोबाट हिमाली र पहाड़ी क्षेत्रका पुलमा बढ़ी क्षति पुगेको देखिन्छ। यस्तो अवस्थामा नदीको जलस्तर अनुसार पुलको उचाइ नपुगेको हो कि यो वर्ष नदीको जलसतह बढ़ेको हो, हाम्रो भूगोल र नदीको बहाव क्षेत्र अनुसार पुलको डिजाइन नमिलेको हो। त्यसैगरी यो वर्षाको बाढ़ी पहिरोबाट पुलको क्षेत्रमा पुगेको क्षतिबाट पाठ सिक्दै अब पुनर्निर्माण वा निर्माण हुने पुलको डिजाइनमा पुनर्विचार गर्नुपर्छ कि लगायतका प्रश्न खड़ा भएका छन्। पूर्व सचिव इन्जिनियर तुलसी सिटौलाले भदौ 10 गतेको भोटेकोशी बाढ़ी र असोजको दोस्रो सातामा परेको अविरल वर्षाका कारण आएको बाढ़ी पहिरोबाट पुगेको क्षतिले अधिकांश पुलको उचाइले अहिलेको चरम मौसमी अवस्थालाई धान्न पर्याप्त नभएको कुरा प्रमाणित भएको बताउँदै अब निर्माण हुने पुलको उचाई बढ़ाउनुपर्ने बताउनुभयो। तराई मधेशको हकमा अहिलेकै डिजाइन पर्याप्त भए पनि हिमाली र पहाड़ी क्षेत्र भएर बग्ने नदी र खोलामा निर्माण हुने पुलको उचाई बढ़ाउनुपर्ने सुझाव दिँदै उहाँले नयाँ पुलको उचाई कम्तीमा 5 मिटरसम्म बढ़ाउनुपर्ने निष्कर्षमा यहाँका प्राविधिक समेत पुगेको जानकारी दिनुभयो।
1: संस्थापक र कर्मचारी शेयरको लक इन असोज 2 गते खुलेसँगै हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडका 4 आधारभूत शेयर धनीले आफ्ना शेयर बिक्रीका लागि कम्पनी समक्ष निवेदन दिएका छन्। कम्पनीले सार्वजनिक गरेको सूचना अनुसार उसका ठूला शेयर धनी हेमराज ढकालसहित 4 जनाले कुल 28,85,747 कित्ता शेयर आगामी 3 महिनाभित्र बिक्री गर्ने गरी 15 दिन अघि कम्पनीलाई जानकारी गराएका हुन्। लक इन खुलेको असोज 2 गतेदेखि नै आधारभूत शेयर धनीबाट शेयर बिक्रीका लागि जानकारी प्राप्त भएको कम्पनी सचिव सुधा अरियालले बताएकी छन्। उनका अनुसार लक इन खुलेकै दिन सुमित प्रधानले 3,48,686 कित्ता र मनिष ठकालले 3,37,061 कित्ता शेयर बिक्री गर्न कम्पनीमा निवेदन दिएका हुन्।
2: सरकार गठन भएको 6 महिना नागिसक्दा पनि शेयर बजारले गति लिन सकेको छैन। फागुन 21 को निर्वाचनबाट झण्डै 2/3 बहुमत सहित बनेको सरकारप्रति शुरूमा लगानीकर्ताले बजारमा सुधार आउने अपेक्षा गरेका थिए, तर सरकार गठन यता नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक निरन्तर दबावमा देखिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गत चैत 13 गते सरकार गठन भएको थियो। सरकार गठन हुनु अघिल्लो दिन नेप्से परिसूचक 2,950.16 बिन्दुमा थियो। त्यसको करिब 6 महिनापछि बिहिबार नेप्से 351 अंक घटेर 2,000 5.95 झरेको छ। नयाँ सरकार बनेपछि शेयर बजारमा उत्साह फर्किने अपेक्षा गरिए पनि नेफ्से परिसूचक 6 महिनामा 351 घटेको छ। बजारमा करिब 7 अर्ब रूपियाँ बराबरको लगानी गुमेको दावी छ। ब्याङ्कमा 14 अर्ब लगानी योग्य रकम र सस्तो ब्याजदर हुँदाहुँदै लगानीकर्ताको विश्वास नफर्किँदा पुँजी बजार चलायमान हुन सकेको छैन। शेयर बजारले नपत्याएको सरकार शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
1: नेपालमा विद्युत प्रसारण लाइन र ब्याट्री ऊर्जा भण्डारण प्रणाली निर्माणमा निजी क्षेत्रको लगानी भित्र्याउने एसियाली विकास बैंक एडीबीले नेपाल विद्युत प्राधिकरणलाई सहयोग गर्ने पाएको छ। प्राधिकरणले आफ्नो र निजी क्षेत्रको संयुक्त लगानीमा तिङला नयाँ खिम्ती ढल्केबर 400 केवी प्रसारण लाइन र मल्टीसाइट ब्याट्री इनर्जी स्टोरेज सिस्टम निर्माण गर्ने योजना बनाएको छ। यी परियोजना विकासको लागि नेपाल विद्युत प्राधिकरणलाई प्राविधिक सहयोग दिने सम्बन्धमा प्राधिकरण र एडीबी बीच बिहिबार एक सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौता अनुसार एडीबीले नेपाल विद्युत प्राधिकरणलाई सम्भाव्यता अध्ययन, परियोजना सम्झौताको तयारी, खरिद प्रक्रिया, बोलपत्र आह्वान तथा क्षमता अभिवृद्धिमा